0: असार 8 गते सुखेतबाट पक्राउ गरिएको थियो। सरकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चारजना कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै विदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकाले उनीहरूमाथि कानूनी प्रक्रिया अघि बढ़ाएको हो। उनीहरूले अस्थायी आवासीय अनुमति, थायी आवासीय अनुमति र डाइभर्सिटी भिसा डीडी लिएको पाइएको मन्त्रालयको सूचनामा उल्लेख छ। निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा सोका लागि आवेदन समेत दिन नपाइने कानूनी व्यवस्था छ। स्वीकृत विदा समाप्त भएपछि 30 दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा ऐन विपरीतको कार्य गरेकाले उनीहरूलाई स्पष्टीकरण सोधिएको हो। नेपाली कंग्रेसको शेरबहादुर देउवापक्षीय नेताहरूको लुम्बिनी प्रदेश स्तरीय भेला दाङको लमहीमा आयोजना गरिएको छ। मंगलबार विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति भएपछि पार्टीभित्र फेरिएको आन्तरिक समीकरण, आगामी रणनीति लगायतका विषयमा निर्णय गर्न भेला आयोजना गरिएको हो। पार्टीको 14 महाधिवेशनका केन्द्रीय सदस्य गेहेन्द्र गिरीको अध्यक्षता र तत्कालीन सहमहामन्त्री किशोर सिंह राठौर प्रमुख आतिथ्यमा भेला आयोजना गरिएको हो। भेलामा प्रदेश सरकारका मन्त्री तथा सांसदहरू समेत सहभागी रहेको जनाइएको छ। पार्टीमा वृहद एकता कायम गर्ने, विशेष महाधिवेशनका कारण छाड़िएका र निराश भएका नेता कार्यकर्तालाई पार्टीमा पुनः ल्याउन प्रस्ताव गरिने र समसामयिक राजनीतिको विषयमा छलफल गर्ने उद्देश्यले भेला डाकिएको जनाइएको छ। यो विषयमा पटक पटक छलफल गर्न पनि पार्टी तयार रहेको र सोका लागि आफूहरूले गृह कार्य गरिरहेको नेपाली कांग्रेस संस्थापन समूह इतरको भनाइरहेको छ। पछिल्लो पटक दुवै पक्षका भेला र बैठकहरू बसिरहेका छन् जसमा पार्टी एकीकरण हुनुपर्ने मूल्य अगाडि आइरहेको छ। विभिन्न 10 वटा विद्यार्थी संगठनहरूले दलीय विद्यार्थी संगठनका संरचना हटाउने त्रिभुवन विश्वविद्यालयको निर्णयको विरोध गरेका छन्। विज्ञप्ति निकालेर 10 वटा विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयको निर्णयले विद्यार्थीको अधिकारमाथि हस्तक्षेप भएको बताएका हुन्। सरकार विश्वविद्यालय अनुदान आयोग र त्रिवि विश्वविद्यालयले सर्वोच्च अदालतको वैशाख 28 को अल्पकालीन अन्तरिम आदेशको अवहेलना गरेको र विद्यार्थी हरूमाथि ज्यादती गरेको संगठनको दावी छ। दलीय विद्यार्थी संगठनका संरचना हटाउने निर्देशन जारी गर्नु न्यायिक मर्यादा, संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथिको प्रत्यक्ष हस्तक्षेप गरेको छ विज्ञप्तिमा भनिएको छ। यसैबीच त्रिभुवन विश्वविद्यालयले भने दलीय संगठनलाई कुनै पनि आफ्ना संरचना उपभोग गर्न नदिएको स्पष्ट पारेको छ। विश्वविद्यालय अनुदान आयोग मार्फत सरकारलाई पत्र पठाउँदै त्रिवीले स्वतन्त्र विद्यार्थी युनियन रहेको तर दलीय विद्यार्थी संगठनहरूलाई आधिकारिक रूपमा कुनै पनि संरचना उपभोग गर्न नदिएको विज्ञप्ति मार्फत स्पष्ट पारेको हो। परीक्षणको बहानामा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका बीच झण्डै 2 महिनादेखि ठप्प रहेको नेपाली चियाको निर्यात अन्तत फेरि शुरू भएको छ। सरकारको उच्च तहबाट भएको निरन्तरको कूटनैतिक पहल र भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणको परीक्षण प्रणालीमा खुकुलो मापदण्ड शुरू गरेसँगै पूर्वी नाका काकडभिट्टा हुँदै चियाका गाड़ीहरू भारततर्फ जान लागेका हुन् गएका हुन्। झण्डै 2 महिना लामो निकासी अवरोधले गर्दा इलामका चिया उद्योगहरूमा मात्रै करिब 12 लाख किलो अर्थोडक्स चिया थन्किएको थियो। नेपाल चिया उत्पादक संघका अनुसार इलामको अर्थोडक्स बोकेका ट्रकहरू नेपालको काकडभिट्टा हुँदै भारतको पानी टंकी भन्सार पार गरेका छन्। भारतीय सीमावर्ती क्षेत्र सुस्ताका बासिन्दाले नागरिकता र भूमि अधिकारको माग गर्दै काठमाण्डुको माइती घरमा धरना दिएका छन्। सुस्ताको माटो बोकेर सरकारलाई खचखच्याउन काठमाण्डौ पुगेका उनीहरूले भारतीय पक्षबाट आफूहरू थप पेलिन थालेको गुनासो गरेका छन्। भारतीय अतिक्रमण रोक्न कूटनैतिक पहल गर्नुपर्ने र सीमा सुरक्षा मजबूत गर्नुपर्ने, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता दिनुपर्ने र भोगचलन गरिरहेको जग्गाको लालपूर्जा दिइनुपर्ने उनीहरूको प्रमुख माग छ। प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे संसदमा विवादास्पद भनाएपछि भारतीय सुरक्षाकर्मीबाट थप प्रताड़ित हुनुपरेको प्रत्यक्षदर्शीले बताएका छन्। सुस्ता बचाओ अभियानको आह्वानमा सुस्तावासीले धरनासहितको आन्दोलन गरेका हुन्। आज र भोलि पनि देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेतना अपनाउन सबैमा आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित मुसलधारे वर्षाको सम्भावना रहेको छ। केही ठाउँमा आरीघुप्टे वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै पहाड़ी भेगका एक दुई ठाउँमा मुसलधारे पानी पर्नेछ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढ़ी सावधानी अपनाउन अनुरोध गरेको हो। तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ। प्राधिकरणले वर्षा र बाढ़ीबारे जानकारी लिन 1155, विपदमा मद्दत माग्न 1149, नेपाल प्रहरीसँग मद्दत माग्न 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बरमा आवश्यक परे को अवस्थामा तत्काल फोन गर्न आग्रह गरेको छ। यसपालि नेपालमा मनसून जून 19 तारीक अर्थात असार 5 गते भित्रिएको हो, तर अझैसम्म पूरै देशभर फैलिएको छैन। औसत मितिभन्दा 6 दिन पछि भित्रिएको मनसूनी प्रणालीले पर्याप्त वर्षा गराउन नसकेको बेला मुसलधारे वर्षा हुन लागेको र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले सूचित गरेका छन्। शेयर बजार लगातार सातौं दिन पनि घट्यो। मंगलबार शेयर बजार परिसूचक नेप्से 24.63 अंकले घटेर 2608.33 बिन्दुमा झरेको छ। नेप्से असार 8 गते यता दिनहुँ घटिरहेको छ। यता नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय भुटोलले जेठ महिनाको कार्यप्रगति र सवारी दुर्घटनाको त्रैमासिक र मासिक समीक्षा विवरण सार्वजनिक गरेको छ। सार्वजनिक तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा तीव्र गतिका कारण सबैभन्दा बढ़ी सवारी दुर्घटना हुने गरेका छन्। कार्यालय प्रमुख प्रहरी उपरीक्षक निशान थापाले लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट वैशाख जेठमा मात्रै 113 जनाको मृत्यु भएको बताउनुभयो। नेकपा एमाले बुटवल उपमहानगरपालिका कमिटिले विद्युत सेवामा देखिएको अनियमितता र सेवा प्रवाहप्रति असन्तुष्टि जनाएको छ। नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रमा नेकपा एमालेका पार्टी अध्यक्ष यज्ञ गैरे, नगर अध्यक्ष सुभाकर पोखरेल लगायतका नेता कार्यकर्ता सहभागी टोलीले केन्द्र प्रमुखलाई ज्ञापन पत्र बुझाएका हुन्। बुटवल क्षेत्रमा पटक पटक हुने विद्युत अवरोध, सेवा प्रवाहमा देखिएको ढिलासुस्ती र उपभोक्ताले भोग्नु परेका विभिन्न समस्याप्रति एमाले विद्युत प्राधिकरणलाई ज्ञापन पत्र हस्तान्तरण गर्दै ध्यानाकर्षण गराएको हो। ज्ञापन पत्रमा नियमित र गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउन मरमत र प्राविधिक कामका नाममा हुने अनावश्यक झन्झटलाई समाप्त गर्न, यस्तै विद्युत कटौतीलाई व्यवस्थित बनाउन, गुनासोको शीघ्र सुनवाई गर्ने व्यवस्था मिलाउन माग गरिएको छ। पछिल्लो समय रूपन्देहीका विभिन्न क्षेत्रमा पानी आउँदा होस् या पानी नआउँदा, गर्मी हुँदा होस् या नहुँदा, हावा लाग्दा होस् या नलाग्दा बारम्बार विद्युत कटौती हुने गरेको छ। अझ रातको समयमा निरन्तर विद्युत कटौती हुँदा उपभोक्ता मारमा परेका छन्। गर्मी र त्यहीमाथि विद्युत कटौतीले आफूहरूलाई ठूलो समस्यामा पारेको स्थानीयको भनाइ छ। यस्ता यी गतिविधि तत्काल रोक्न र विद्युत आपूर्ति नियमित गर्न स्थानीयले बारम्बार माग गरिरहेका छन्। कतिपय स्थानीयले स्वतस्फूर्त रूपमा विद्युत कार्यालय घेराउ गर्ने गरी आफूहरू विद्युत कार्यालय पुग्न समेत पछि नपर्ने गरी कार्ययोजना बनाइरहेको समेत बताएका छन्। तिलोत्तमा एक नयामिल स्थित प्यारामाउन्ट बोर्डिङ हाई स्कूलमा मंगलबार निरन्तर मूल्यांकन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। एक सामग्री
1: तिलोत्तमा एक नयामिल स्थित प्यारामाउन्ट बोर्डिङ हाई स्कूलमा निरन्तर मूल्यांकन सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ। सरकारले कक्षा 5 सम्मका विद्यार्थीका लागि निरन्तर मूल्यांकन प्रणाली लागू गरेसँगै विद्यालयले उक्त प्रणालीका बारे अभिभावकलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा कक्षा 1-3 अध्ययनरत विद्यार्थीका अभिभावकहरूको सहभागिता रहेको थियो। अभिमुखीकरणमा निरन्तर मूल्यांकन प्रणालीको आवश्यकता, औचित्य कार्यान्वयन प्रक्रिया तथा विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धिमा अभिभावकको भूमिकाको विषयमा जानकारी दिइएको थियो। कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य डाक्टर दामोदर भूषालले विद्यार्थीको समग्र विकासमा विद्यालय र अभिभावक बीचको सहकार्य अपरिहार्य रहने भएकोले घरमा सिकाइ मैत्री वातावरण निर्माण गर्न अभिभावकको सक्रिय भूमिका आवश्यक रहने बताउनुभयो।
2: नेपाल सरकारले अबको कक्षा 5 सम्मको मूल्यांकन के भनेर मूल्यांकन गर्नु पर्यो भन्दाखेरि बच्चाको कक्षामा सहभागिता के छ, मौखिक कार्य कस्तो छ, लिखित कार्य कस्तो छ, परियोजना कस्तो छ, प्रयोगात्मक कुरा कस्तो छ, कार्य सम्पादन कस्तो छ, अनि उसको सहपाठी मूल्याङ्कनको कुरा कस्तो छ, स्वयं मूल्याङ्कन कस्तो छ, अभिभावक प्रतिक्रिया के छ, विभिन्न चरणमा चाहिँ मूल्याङ्कनको एउटा सिनारियो पनि त्यहाँ राखिदिएको छ, सरले पनि अहिले भन्नुभयो बुझ्नुभएको हो। र यो अब हामीले के गर्ने त भन्दाखेरि अहिले यो स्कूलमा यो बहस चलिरहेको छ, समाजमा बहस चलेको छ, पब्लिसरहरूले किताब छाप्ने भोटबाजी चलिरहेको छ, नगरपालिकाले क्यास क्यास भनेर बोलाएको बोलाइन्छ मान्छेहरूलाई, तर हामीले यो चाहिँ केही वर्ष अगाडि नै अब वास्तवमा स्कूल एजुकेसन चाहिँ क्यास सिस्टममा जानुपर्छ भन्ने कन्सेप्ट चाहिँ बनाएर बसेका छन्।
1: यस्तै विद्यालयका निमावी संयोजक गोपाल गिवालीले निरन्तर मूल्याङ्कन प्रणालीमा विद्यार्थीको दिनहुँ मूल्याङ्कन हुने उल्लेख गर्नुभयो। कार्यक्रममा विद्यार्थीको मूल्याङ्कन अब लिखित परीक्षामा सीमित नरही दैनिक कक्षागत सहभागिता, व्यवहार, सृजनशीलता, गृह कार्य तथा सिकाई प्रगतिका आधारमा निरन्तर रूपमा गरिने भएकोले अभिभावकले पनि नियमित रूपमा बाल बालिकाको अध्ययन गतिविधिमा चासो दिनुपर्ने जोड़ दिएको थियो।
0: अब हाल खबरमा पालो खेल खबरको। मलेसियामा पुत्र जया कराते फेडरेशनद्वारा असार 12 देखि 14 गतेसम्म आयोजित 25 अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले 1 स्वर्ण, 4 रजत र 4 काँस्य सहित कुल 9 पदक जित्न सफल भएको छ। प्रतियोगितामा कराते क्लब काठमाण्डौका होम गुरूङले स्वर्ण जित्दा तिलोत्तमाका अनिश थापा र प्रज्वल थापाले रजत, यस्तै गरी दाङका राजेश तामाङ र अविन परियारले रजत पदक जित्न सफल भएका छन्। यस्तै नवलपरासीका महेन्द्र थारू, कपिल वस्तुका पिङ्गी चौधरी, सोहन सिंजाली र शुद्धोधनका एसान घिमिरेले काँस्य जित्दै नेपालको पदक संख्या 9 पुर्याएका हुन्। यता कप्तान केलियन एम्बापेको 2 गोलको मद्दतमा फ्रान्सले स्वीडेनलाई आज बिहान 3-0 गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप 2026 को अन्तिम 16 स्थान बनाएको छ। न्यूयोर्क न्यू जर्सी स्टेडियममा भएको खेलमा ब्रान्डली बारकोलाले अर्को गोल थपे। एम्बापेले विश्वकपमा आफ्नो कुल गोल संख्या 18 पुर्याउँदै सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्। उनी लियोनल मेस्सीको 19 गोलको कीर्तिमान भन्दा 1 गोल मात्रै पछाडि छन्। फ्रान्सले अब जुलाई 4 पाराग्वेसँग खेल्दैछ। यता अर्लिङ हालैण्डको 86 मिनटको निर्णायक गोलमा नर्वेले आइभरी कोस्टलाई 2-1 हराउँदै सन् 1998 पछि पहिलो पटक विश्वकपको अन्तिम 16 स्थान सुरक्षित गरेको छ। नर्वेका लागि एन्टोनियो नुसाले पहिलो गोल गरे भने इभोर्नी कोस्टका आमाद डियलोले बराबरी गोल फराएका थिए। हालैण्डले जारी विश्वकपमा 5 गोल गर्दै टीमलाई ऐतिहासिक जीत दिलाएका हुन्। नर्वेले अब जुलाई 5 ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक पुनः एकपटक। लामो समयदेखि महँगिएको पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय कटौती। विष्णु पौडेलको रिटमा दीपक भट्टको फाइल झिकाउन अदालतको आदेश। पीआरडीएका 4 कर्मचारीसँग स्पष्टीकरण माग, दाङको लमहीमा कंग्रेसको देउबा समूहको भेला। विद्यार्थी अधिकारमाथिको हस्तक्षेप स्वीकार्य नभएको 10 विद्यार्थी संगठनको भनाई, चिया निकासीमा भारतीय अवरोध हट्यो। आज र भोलि पनि देशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना, तीव्र गतिका कारण लुम्बिनी प्रदेशमा दुर्घटना हुने क्रम बढ्दो, 113 जनाले 2 महिनामा ज्यान गुमाए। विद्युत सेवा सुधारको माग गर्दै नेकपा एमालेद्वारा बुटोलको विद्युत प्राधिकरणमा ज्ञापन पत्र। प्यारामाउन्टमा अभिभावकहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न। र फिफा विश्वकपमा एम्बाबे र हाल्याण्डको चम्किलो प्रदर्शन, फ्रान्स र नर्वे अन्तिम 16 स्थान सुरक्षित गर्न सफल। हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि निरन्तर सुन्दै रहनुहोला रेडियो लुम्बिनी। अब सुन्न सकिन्छ काठमाडौँको सीआईएन साझा खबर।
3: साझा खबरको सबैभन्दा शुरूमा ठूलो अंकमा इन्धनको भाउ घटेको प्रसंग।
4: नेपाल आयल निगम लिमिटेडले हिजो रातिबाट लागू हुने गरी पेट्रोल 20, डिजेल तथा मट्टीतेल 30 र हवाई इन्धनमा 40 रूपियाँ प्रति लिटरले भाउ घटाएको छ। खाना पकाउने एलपी ग्यास 100 रूपियाँ प्रति सिलिण्डर घटेको छ। मूल्य घटेपछि काठमाडौँ उपत्यकामा पेट्रोल 197, डिजेल तथा मट्टीतेल 100 95 र आन्तरिक हवाई इन्धन 229 रूपियाँ पुगेको छ। खाना पकाउने एलपी ग्यास 2060 रूपियाँ प्रति सिलिण्डर कायम भएको छ। हिजो दिउँसो भने इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल 15.09 र डिजेल 29.46 रूपियाँ प्रति लिटर घटेर आएको थियो। त्यस्तै हवाई इन्धन 29.42 रूपियाँ प्रति लिटर तथा खाना पकाउने एलपी ग्यास करिब 400 रूपियाँ प्रति सिलिण्डर घटेर आएको थियो। पेट्रोल र डिजेलको भाव भारतबाट घटेर आएसँगै मूल्य अनुसार नेपालमा समायोजन भएको हो। ग्यासमा भने अझै पनि घाटा रहेको निगमले जनाएको छ। मूल्य समायोजनपछि पनि ग्यासमा प्रति सिलिण्डर 800 रूपियाँ भन्दा बढ़ी घाटा रहेको कारण तत्काल आईओसीले घटेर पठाएको मूल्य अनुसार नेपालमा समायोजन नभएको निगमले जनाएको छ। मध्यपूर्वको युद्ध यता निरन्तर मूल्य वृद्धि भएको निगमले युद्ध रोकिएर अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि नेपालमा पनि सोही अनुसार समायोजन गरेको हो। हिजो दिउँसो इण्डियन आयल कर्पोरेशनबाट सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आएका कारण नेपाली बजारमा पनि सोही अनुसार समायोजन गरेको निगमले जनाएको छ। मध्यपूर्व यता एक चैतबाट निगमले मूल्य बढ़ाउन थालेको थियो। त्यसबीचमा 6 पटक गरेर पेट्रोल 62 रूपियाँ र डिजेल तथा मट्टीतेल 95 रूपियाँ प्रति लिटर महँगिएको थियो। तर 16 वैशाखमा पेट्रोल 2 र डिजेल 12 रूपियाँ घटाएता निगमले मूल्य स्थिर राखेको थियो।
3: मनसुनजन्य विपद, बाढ़ी पहिरो र डुबानका कारण उत्पन्न हुन सक्ने जोखिममा परेका नागरिकको खोज, उद्धार र राहतका लागि देशभर एकीकृत संयन्त्रलाई तयारी अवस्थामा राखिएको विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। प्राधिकरणको समन्वयमा मनसुनजन्य विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न मनसुन पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना 2083 कार्यान्वयन अन्तर्गत एकीकृत व्यवस्था विपद व्यवस्थापन संयन्त्रलाई उच्च तयारी अवस्थामा राखिएको हो। प्राधिकरणका प्रवक्ता शान्ति महतले मनसून अवधिमा बाढ़ी पहिरो, डुबान, नदी कटान तथा चट्याङ लगायत विपदको प्रभावकारी पूर्व तयारी, प्रतिकार तथा राहत व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललाई खोज तथा उद्धारका लागि तयारी अवस्थामा राखिएको बताउनुभयो। उहाँले यस वर्ष देशका अधिकांश क्षेत्रमा औसत भन्दा कम वर्षा हुने प्रक्षेपण गरिए पनि भौगोलिक संवेदनशीलता तथा स्थानीय मौसमको अवस्थाका कारण बाढ़ी र पहिरोको जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्व तयारी गरिएको जानकारी दिनुभयो। गरी पहाड़ी तथा हिमाली जिल्लामा पहिरो तथा तराई क्षेत्रमा डुबान र नदी कटानको जोखिम उच्च रहने अनुमान गरिएको छ। जस अनुसार संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट जिम्मेवारी बाँडफाँड गरिएको पनि प्राधिकरणले दावी गरेको छ। संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, आपतकालीन कार्य संचालन केन्द्र तथा निजी क्षेत्रलाई आआफ्नो भूमिका अनुसार तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ। केन्द्रदेखि स्थानीय तहसम्म मनसून प्रतिकार्य कमाण्ड पोस्ट स्थापना गरिएको छ भने संघीय, प्रदेश र स्थानीय आपतकालीन कार्य संचालन केन्द्रहरू 24 घण्टा संचालनमा रहने व्यवस्था गरिएको मन्त्रालयले बताएको छ। मनसूनजन्य विपद प्रतिकारका लागि सबै तयारी र पूर्व सतर्कता अप्नाइएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताउनुभयो। मनसून प्रतिकार कार्ययोजना अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत निकायलाई तयारी अवस्थामा राखिएको जानकारी दिँदै उहाँले मनसूनजन्य विपदका बेला प्रभावकारी खोज, उद्धार र राहतका लागि सबै पूर्व तयारी अप्नाइएको पनि बताउनुभयो। मन्त्रालयले खोज तथा उद्धार आवश्यक साधन स्रोतको पूर्व तैनाथी, राहत व्यवस्थापन तथा प्रतिकारको समग्र नेतृत्व गर्नेछ। खाद्य तथा गैर खाद्य राहत सामग्रीको व्यवस्थापन, ढुवानी तथा हवाई उद्धारको समन्वय समेत गृह मन्त्रालयको जिम्मेवारीमा रहने जनाइएको छ। कृषि क्षेत्रमा पर्न सक्ने प्रभाव र यसका लागि अप्नाउन सकिने सावधानीका विषयमा कृषिसँग सरोकार राख्ने निकायसँग पनि मौसम पूर्वानुमान महाशाखाले समन्वय गरिरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद संजीव अधिकारी,
5: पानी पर्ने क्रम केही बढेपछि अब हामीले त्यो भन्दा नि धेरै पानी कुरेर चाहिँ फेरि यो हामीले खेती नै नगर्ने पनि अवस्था आउँदैन, त्यो पनि फेरि हाम्रो लागि राम्रो हुँदैन। त्यही भएर मंगलबार, बुधबार लगायत यो जुन हप्ताको पछिल्लो दिनहरूमा चाहिँ केही पानी परेको बेलामा चाहिँ हामीले त्यो छोपेर त्यति बेला चाहिँ अब बाली लाउन सुरु गर्दा राम्रो हुन्छ भन्ने मेरो।
6: यस्तो बेलामा चाहिँ अब के गर्ने भनेर किसानले कृषि मौसमविदहरूले भन्न सक्नुहुन्छ होइन? त्यसको लागि चाहिँ के सम्पर्क गर्नलाई, जस्तो नार्कमा कृषि मौसमविदहरू त कति धेरै हुनुहुन्छ होइन?
5: हामी जल तथा मौसम विज्ञान विभाग र नारकै सहकार्यमा चाहिँ यो हप्ताको एक दिन चाहिँ कृषि प्रयोजनकै लागि भनेर हामीले मौसम पूर्वानुमान पनि जारी गर्छौं र पूर्वानुमान बनाइसकेर चाहिँ नारको जुन सहकर्मीहरूसँग हामी बस्छौं बैठक बस्छौं कृषकहरूलाई कस्तो

0: पछिल्लो एक घण्टाको विश्लेषण गर्दा सबभन्दा धेरै पानी गण्डकी प्रदेशमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: चालू आर्थिक वर्ष 2082-83 राष्ट्रिय विकास समस्या समाधान समितिको एउटै बैठक नबस्ने देखिएको छ। प्रत्येक तीन तीन महिनामा बस्नुपर्ने बैठक पूरै एक वर्ष बित्न लाग्दा समेत बस्न सकेको छैन। अहिले बैठकको सुरसार समेत गरिएको छैन। प्रधानमन्त्रीको अध्यक्षता रहने यो उच्चस्तरीय संयन्त्रले विकासको कार्यमा देखिएका गाँठोहरू फुकाउने काम गर्छ, तर रोकिएको समय तोकिएको समयमा बैठक नबस्दा समिति निष्क्रिय जस्तै बनेको छ। पछिल्लो पटक 27 असार 2082 समितिको 54 बैठक बसेको थियो। त्यो नियम अनुसार त्यसपछि असोजमा 55, पुषमा 56 र चैतमा 57 र असारमा 58 बैठक बस्नु पर्ने थियो। एनडिक विकासका अवरोधहरू हटाउन समन्वयकारी भूमिका खेल्ने तथा निर्देशन दिन सक्ने साझा र शक्तिशाली संयन्त्र भएकाले यसको बैठक नियमित बस्नुपर्ने योजना आयोगका पूर्व सदस्य डाक्टर रामकुमार फुयालले बताउनुहुन्छ। यसैबीच जेएनजी विद्रोहपछिको पुननिर्माणले गति लिन सकिरहेको छैन। मध्य पूर्वको तनावले निम्ति आएको मूल्य वृद्धि र आपूर्ति श्रृंखलामा भएको अवरोधले विकास प्रभावित भएको छ। भिटामिन अभाव लगायतका कारणले राष्ट्रिय स्तरका राजमार्गको स्तर उन्नति सुस्त बनेको देखिन्छ। निर्माण व्यवसायी आन्दोलनरत छन्। सड़क, जलविद्युत, प्रसारण लाइन लगायतका क्षेत्रका आयोजनाका लागि जग्गा अधिग्रहण, वनको प्रयोग तथा वित्तीय व्यवस्थापनमा समस्या देखिएको छ। स्थानीय तहदेखि प्रदेश र संघीय सरकारको विकास खर्च पनि निराशाजनक देखिएको छ। यसैबीच आयोगका उपाध्यक्ष डाक्टर गुनाकर भट्टले वर्तमान सरकार आएपछि चालू आर्थिक वर्षको बजेटको कार्यान्वयन र आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट निर्माणमा फोकस भएका कारण बैठक बस्न नसकेको बताउनु भएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन र महिला नेतृत्व अनि सहभागिताको सन्देश।
2: कोही पनि पुरुषले चाहिँ उनलाई चाहिँ पुल हुन्छ नि, पुस गरेको पनि होइन।
3: राष्ट्रसभा एउटा बधाईको पार्टीको रूपमा पनि हामीले लिनु पर्दछ र अरूले पनि त्यो सिक्नु पर्दछ।
1: गरिबीका कारण देशभर बढ़्यो महीको माग, कारागारका कैदी बन्दीलाई श्रममा लगाउन प्रस्ताव लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
5: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
6: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
7: संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
8: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
9: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
10: हाम्रा दुःख नै त सरकारी खेती गरिछौ र पानी पिग्रला, अखन त यहाँ खेती
7: खुला। संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
9: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
7: हरेक बिहिबार बेलुका 7:30 र भोलिपल्ट बिहान 6:30 अनि पुनः प्रसारण सोही दिन राति 8 सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रो

0: पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा गर्मीले बढ़्यो महीको माग शीर्षकमा केशवराज पौडेलले खबर लेख्नु भएको छ। गर्मी बढ़ेसँगै बजारमा चिसो पेय पदार्थको माग बढ़छ, तर पछिल्ला वर्षहरूमा नेपालमा एउटा पुरानो नयाँ पहिचानका साथ फर्किएको छ, त्यो हो मही। कुनै समय गाउँघरमा किसानको दैनिक जीवनसँग जोड़िएको मही अहिले स्वास्थ्य प्रेमी, पोषणविद, चिकित्सक र उद्यमीहरूको रूचिको विषय बनेको छ। केही वर्ष अघि मही गाउँघरमा सीमित थियो, अहिले उपभोक्ता प्राकृतिक र स्वास्थ्यवर्धक पेय तय आकर्षित भइरहेका छन्, त्यसैले महीको माग उल्लेखनीय रूपमा बढ़ेको छ। त्यस्तै भित्री पृष्ठमा 33 नेपालीलाई आम माफी शीर्षकमा अर्को खबर प्रकाशित छ। साउदी अरब सरकारले 33 नेपाली नागरिकलाई आम माफी प्रदान गरेको छ। साउदी अरब जेलमा रहेका 33 नेपालीको कैद मिना गर्दै त्यहाँको सरकारले आम माफी दिएकोमा नेपाल सरकारले कृतज्ञता व्यक्त गरेको छ। रमादानको अवसर पारेर साउदी अरब सरकारले आम माफीको घोषणा गरेकोमा आभार प्रकट गरेको सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले जनाएको छ। चितवनमा शुरू भयो नाइट जीप सफारी शीर्षकमा खबर प्रकाशित छ। चितवनमा परीक्षणका रूपमा पहिलो पटक नाइट जीप सफारी संचालनमा ल्याइएको छ। चितवनको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यका साथ भण्डाराबाट दैनिक जैविक मार्ग अन्तर्गतका सामुदायिक वन क्षेत्रमा पहिलो पटक नाइट जीप सफारी शुरू गरिएको हो। त्यस्तै विद्युत आयोजना प्रबन्धककै अगुवाईमा बन्यो प्रसारण लाइन शीर्षकमा अर्को खबर प्रकाशित छ। नेपाल व्यवसायको असक्षमताले करिब 7 वर्षसम्म निर्माण हुन नसकेको मर्साङदी करिडोर अन्तर्गतको 220 केवी मार्की चोक भरतपुर प्रसारण लाइन विद्युत आयोजना प्रबन्धककै अगुवाईमा निर्माण सम्पन्न भएको छ। नेपाल विद्युत प्राधिकरणले तनहुँको आबु खैरेनी स्थित मार्की चोकमा रहेको न्यू मर्साङदी सब स्टेशनदेखि चितवनको भरतपुर महानगरपालिका आपटार स्थित न्यू भरतपुर सब स्टेशनसम्म करिब 28 किलोमिटर लामो 220 केवी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न गरेको हो।
0: नागरिक दैनिकमा राजमार्गका 140 पहिरो स्थल पहिचान, जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाऊ शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छापिएको छ। सड़क विभागले यस वर्षको मनसूनमा देशका विभिन्न 140 स्थानमा पहिरो गई राजमार्ग सड़क अवरूद्ध हुन सक्ने अनुमान सहित आवश्यक तयारी गरेको छ। पहिरोबाट लामो समयसम्म राजमार्ग सड़क अवरूद्ध हुन नदिन विभागले चाँडोभन्दा चाँडो पन्छाएर आवत जावत खुलाउने कार्यको योजना बनाएको हो। यसका लागि विभागले सम्भावित पहिरो स्थलको पहिचान पनि गरिसकेको छ। सिकाई स्तर कमजोर, श्रम बजारमा बिक्न मुस्किल शीर्षकमा रूबी रौनियारले लेख्नु भएको खबर छापिएको छ। कक्षा 10 सम्म पुग्दा पनि धेरै विद्यार्थीको सिकाई उपलब्धि न्यूनतम स्तरमा पनि नपुग्नुले विद्यालय शिक्षा प्रणालीले विद्यार्थीलाई अपेक्षित आधारभूत ज्ञान, विश्लेषण क्षमता र समस्या समाधानको सिप दिन नसकेको बुझिने उल्लेख गरिएको छ। रासोपाको नयाँ समितिले काम थाल्दै शीर्षकमा खबर छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज हुने भएको छ। पार्टी स्थापनाको 4वर्षमा राष्ट्रपाले गत असार 7 गतेदेखि चितवनमा पहिलो महाधिवेशन गरेको थियो। रवि लामिछानेलाई सभापतिमा निर्विरोध निर्वाचित गर्दै राष्ट्रपाले 900 सदस्य केन्द्रीय सदस्य महाधिवेशनबाट चयन पनि गरिसकेको छ। कारागारका कैदीबन्दीलाई श्रममा लगाउन प्रस्ताव शीर्षकमा टेकराज थामीले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको खबर छ। कैदीबन्दीलाई ठूला परियोजनामा मजदूरका रूपमा प्रयोग गर्न सकिने निष्कर्ष सहितको प्रतिवेदन गृह मन्त्रालयमा पुगेको छ। कानूनबाट परिभाषित सामुदायिक सेवा अन्तर्गत निशुल्क रूपमा सार्वजनिक काम गर्ने, निशुल्क रूपमा अस्पताल, वृद्धाश्रम, अनाथालयमा सेवा गर्ने, निशुल्क रूपमा वातावरण संरक्षण सम्बन्धी काम गर्ने, निशुल्क रूपमा सार्वजनिक वा सामुदायिक विद्यालयमा अध्यापन वा सेवा गर्ने, निशुल्क रूपमा खेलकुद प्रशिक्षण गर्ने गराउने, निशुल्क रूपमा कुनै परोपकारी संघ संस्थाहरूमा काम गर्ने, अदालतले तोकिदिएको उपचारात्मक वा सुधारात्मक संघ संस्थामा उपस्थित हुने र त्यस्तो संस्थाले लगाए बमोजिमको काम गर्ने प्रस्ताव गरिएको हो। श्रम गरे बापत पारिश्रमिक पाउने कैद सजाय पनि कट्टा हुनेछ। विभागका अनुसार कैदीबन्दीलाई विशेष गरी राष्ट्रिय गौरवका आयोजनामा मजदूरका रूपमा प्रयोग गर्न सकिन्छ। श्रम प्रयोग गरिनेछ। मजदूर प्रमोशन तथा प्यारोल बोर्ड, सम्बन्धित कारागारका जेलर, प्रहरी वा त्यस्तै अन्य कुनै निकायको सुपरिवेक्षणमा रहनेछन्। उनीहरू सुपरिवेक्षणमै रहेर श्रम स्थल पुग्नेछन्। दिनभर काम गर्नेछन्। सकिएपछि सुपरिवेक्षणमै रहेर पुनः कारागार फर्कनुपर्नेछ। मालपोतका नासु मृत्युपछि भ्रष्टाचारी ठहर शीर्षकमा अर्को खबर छापिएको छ। राजस्व हिनामिना सम्बन्धी भ्रष्टाचार मुद्दामा मालपोत कार्यालयका नायब सुब्बा मृत्युपछि दोषी ठहर भएका छन्। मालपोत कार्यालय पर्साका तत्कालीन नायब सुब्बा स्वर्गीय किरण प्रसाद उपाध्यायलाई विशेष अदालतले मंगलबार हिजो दोषी ठहर गरेको उल्लेख गरिएको छ। अर्को खबर वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सेवा शुरू भएको बारेमा छ। सरकारी अस्पतालबाटै सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने सरकारी सुधार कार्यक्रम अन्तर्गत वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरबाट सुलभ फार्मेसी सेवा सञ्चालनमा आउन थालेको हो। कर्मचारी सरूवा प्रणालीमा नयाँ शुरूआत, अब अनलाइनबाटै सबै प्रक्रिया गरिने शीर्षकमा सुभाष भट्टले लेख्नुभएको खबर छ। सरकारले निजामती कर्मचारीको सरूवा प्रक्रिया थप पारदर्शी, प्रविधि मैत्री र स्वचालित बनाउन पहिलो पटक पूर्ण रूपमा अनलाइन प्रणाली लागू गर्ने तयारी थालेको छ। यस अनुसार अब कर्मचारी सरूवा सम्बन्धी निवेदनदेखि निर्णय र पत्र जारी गर्ने प्रक्रियासम्म सबै काम डिजिटल माध्यमबाट मात्रै हुनेछ। लामो समयदेखि आलोचित सरूवा प्रणालीमा सुधार ल्याउने उद्देश्यले भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले ट्रान्सफर म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम नामक सफ्टवेयरको सञ्चालनमा ल्याएको उल्लेख गरिएको छ। अर्को खबर सरकारी अस्पतालको समेत स्वास्थ्य बीमामा नक्कली दावी शीर्षकमा शिवहरी घिमिरेले लेख्नु भएको छ भने रूसी सेनामा कार्यरत 127 नेपाली मारिए 90 अझै बेपत्ता शीर्षकमा परराष्ट्र सम्बन्धी यो खबर परशुराम काफेले लेख्नुभएको छ। बेपत्ता नागरिकबारे रूसी राजदूतसँग परराष्ट्र मन्त्री खनालले चासो व्यक्त गर्नुभएको पनि उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा फैलियो मनसून विपदको जोखिम शीर्षकमा नितु घलेले लेख्नु भएको खबर छापिएको छ। राजदूत आकांक्षीको नाम किन गोप्य शीर्षकमा अर्को खबर छापिएको छ भने पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा तीन व्यावसायिक मुद्दाको फाइल झिकाइयो शीर्षकमा खबर छ। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल न्यायिक हिरासतमै रहने हुनुभएको छ। पौडेललाई गैर कानूनी थुनामा राखिएको दावी गर्दै पौडेलका पत्नी दुमायाले दायर गर्नुभएको रिट निवेदनमा हिजो सुनवाई गर्दै सर्वोच्चले रिहाई गर्न अस्वीकार गरेको हो। आर्थिक कारोबार दैनिकमा औद्योगिक सम्पत्ति विधेयकमा फेरि संशोधन, संरक्षण अवधि घटाइँदै शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा प्रधान न्यायाधीशले न्याय परिषद बैठक नबोलाएको बारेमा खबर छ। न्यायाधीश नियुक्तिमा ढिलाइ हुँदा मुद्दा थाँती राखिएका छन्। दुर्गा दुलालले यो खबर लेख्नु भएको हो। प्रदेशको बजेटमा सत्तापक्षको अवरोध भएको बारेमा पनि खबर छापिएको छ। गम्भीर त्रुटि भएको भन्दै पारित हुन नदिने अडान लिएको छ। दुई साता बितिसक्दा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा बहस नै शुरू हुन सकेन। बागमतीमा छलफल चलिरहेको छ। मधेसमा बैठक बस्न थालेको छ। गण्डकीमा बहुमतले पारित भएको उल्लेख गरिएको छ। अत्यधिक गर्मी बढ़ेसँगै अरू विभिन्न प्रकारका पेय पदार्थको माग र आपूर्ति बढ़िरहेको बारेमा पनि खबर छापिएको छ। दैनिकको भित्रीपन्नामा दुई महिनापछि भारत निर्यात हुन थाल्यो नेपाली चिया शीर्षकमा पर्वत पोर्तेलले लेख्नु भएको खबर छ। काकटभिट्टा नाकाबाट मंगलबार इलाम टी र समर भ्यालीका दुई ट्रक चिया भारत निर्यात भएका छन्। 20% खेपमा मात्रै ऱ्याण्डम नमूना परीक्षण गर्ने सहमति बनेको छ। 79 महिनामा नागढुङ्गा सुरुङको काम सकिएको बारेमा विमल खतिवडाले खबर लेख्नु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकाबाट देश निकाला गरिएका 100 बढ़ी भेनेजुएलाका नागरिक भूकम्पमा पनि बेपत्ता भएका छन्। गत बुधबार भूकम्प जानुभन्दा केही घण्टा अघि मात्रै उनीहरूलाई अमेरिकाको मियामीबाट जहाजमा भेनेजुएला पुर्याइएको थियो। त्यसपछि स्वास्थ्य परीक्षण गरेर एउटा होटेलमा राखिएको थियो। भूकम्पमा उनीहरू बसेको होटल भग्नावशेषमा परिणत भएको छ। तीमध्ये धेरै जस्ता व्यक्तिहरू सम्पर्कविहीन बनेका छन्। गत बुधबार गएको 7.2 र 7.5 रेक्टर स्केलको भूकम्पबाट सबैभन्दा बढ़ी प्रभावित क्षेत्र मध्ये ला गुयारा एक मानिएको छ। भेनेजुएलाका सरकारको अनुसार यस भूकम्पमा परि 1700 भन्दा बढ़ी मानिसहरूको मृत्यु भइसकेको छ भने ठूलो संख्यामा मानिसहरू बेपत्ता भएको र उद्धार र राहतको कार्यक्रम जारी रहेको जनाइएको छ। र झण्डै दुई सातादेखि अत्यधिक गर्मीको कहर खेप्दै आएको पश्चिम युरोपले सोमबार मेघगर्जनसहित वर्षा भएपछि केही राहत महसुस गरेको छ। फ्रान्स, जर्मनी लगायतका पश्चिम युरोपमा तापक्रम घटे पनि बाल्कन क्षेत्र र पूर्वी युरोपमा भनी अझै अत्यधिक गर्मी रहेको र 10 करोड़ भन्दा बढ़ी जनसंख्या प्रभावित रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। जर्मनीमा झण्डै दुई सातासम्म अत्यधिक गर्मीपछि सोमबार अवस्था भने सामान्य देखिएको छ। त्यहाँ 40 डिग्री भन्दा माथि गर्मी पुगेको थियो। दुई साता यता गर्मीसँगै चलेको तातो हावाका कारण यातायात र स्वास्थ्य सेवा प्रभावित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। जर्मनीका विभिन्न स्थानमा रहेका ताल र नदीमा पौडी खेल्न जाँदा झण्डै 26 जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनले यूरोपमा मृतकको संख्या सामान्य अवस्थामा भन्दा कम्तीमा 1300ले बढ़ेको जनाएको छ।
0: साझा खबरमा अब खेल खबर। साबिक उपविजेता फ्रान्स फिफा विश्वकप 2026 को अन्तिम 16 प्रवेश गरेको छ। न्यूयर्क न्यू जर्सी रंगशालामा आज बिहान भएको खेलमा स्वीडेनलाई 3-0 हराउँदै फ्रान्सले अन्तिम 16 स्थान पक्का गरेको हो। कप्तान किलियन एम्बापेले 2 तथा ब्राडली बार्कोलाले 1 गोल गर्नुभयो। खेलको 45 मिनटमा एम्बापेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाउनुभयो। खेलको 74 मिनटमा एम्बापेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाउनुभयो। यो खेलमा 2 गोल गरेसँगै एम्बापेले फिफा विश्वकप 2026 सर्वाधिक गोल गर्ने सूचीमा लियोनल मेस्सीसँग बराबरी गर्नुभएको छ। दुवैले समान 6 गोल गर्नु भएको हो। विश्वकप अन्तर्गत 18 असार अर्थात भोलि बिहान 1:45 बजे बेल्जियम र सेनेगल बीचको खेल हुनेछ भने 5:45 बजे अमेरिका र बो हर्ज गोबिनाको बीचमा खेल हुनेछ।
1: राजनीतिमा महिला सहभागिताको सवालमा रासपाको महाधिवेशन र सुधार गर्ने ठाउँ, अरू दलका महिला नेताको बुझाई रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब राजनीतिमा महिला सहभागिता र रासपाको महाधिवेशनको प्रसंग। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनबाट निर्वाचित 79 सदस्यीय केन्द्रीय समिति मध्ये 50 महिला निर्वाचित भएका छन्। अर्थात निर्वाचित सदस्य मध्ये करिब 51% महिलाको संख्या छ। नेपालका राष्ट्रिय मान्यता प्राप्त कुनै पनि राजनीतिक दलमा केन्द्रीय समितिमा महिलाको निर्वाचित संख्या पुरूषभन्दा बढ़ी भएको यो पहिलो घटना हो।
5: नेपालको संविधानले महिलाको कम्तीमा 33% राजनैतिक प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ। रासपाको केन्द्रीय समितिमा निर्वाचित सदस्यमा 51% महिला नेताको संख्याले राजनीतिप्रति महिलाहरूको चेतनाको विकासलाई थप उचाइमा पुर्याएको नेताहरूको भनाइ छ। सम्पन्न पहिलो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेर आउनुभएकी रासपा नेता विनिता कठायत,
6: आफ्नो मेहनतले नै उहाँहरू यो 51% महिलाहरू रासपामा केन्द्रीय सदस्य
5: प्रत्यक्ष निर्वाचन भन्दा समावेशिताको आधारमा मनोनयन गर्ने नेपाली राजनीतिक दलहरूको पुरानो परिपाटी नै छ। यस्तो अवस्थामा आन्तरिक चुनावमा भिडेरै आएका महिला नेताहरू पुरूष सरह सक्षम छन् भन्ने एउटा गतिलो उदाहरण रासपाको महाधिवेशनले दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कुन्ती शाहीको भनाइ छ।
7: रासपाको महाधिवेशन 51% महिलाको नेतृत्व जुन अधिवेशनमा चुनेर आउनु भएको छ होइन, यसमा वास्तवमा ऐतिहासिक महिलाको अधिकारका क्षेत्रमा, राजनीतिक सहभागिता क्षेत्रमा स्वतन्त्र पार्टीले एउटा ऐतिहासिक रूपमा उपलब्धि महिलाका लागि गरेको छ। त्यो चाहिँ राष्ट्रपा एउटा बधाईको पार्टीको रूपमा पनि हामीले लिनु पर्दछ र अरूले पनि त्यो सिक्नु पर्दछ।
5: गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यो पटक महिलाको संख्या उल्लेखनीय छ। 275 सदस्य प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणालीबाट मात्रै 14 चुनाव जितेर आएका छन् भने समानुपातिक निर्वाचन प्रणालीबाट 82 निर्वाचित भएका छन्। छन्। 2079 निर्वाचन भन्दा यो संख्या बढ़ी हो। यसरी महिलाको संख्या राजनीतिमा बढ़दै जानुले लोकतान्त्रिक संविधान कार्यान्वयन भएको महिला नेताहरूको विश्वास छ। नेकपा नेता पम्फा भूषाल
8: पदाधिकारीमा उहाँहरू दुईजना हो के रे, कमिटीमा 50 पुर्याउन चाहिँ राम्रो। अब मनोनित गर्ने कमिटी बाँकी छ, 900 जनाको कमिटीमा 50% हुनुहुन्छ, 151 पुग्दा कति हुन्छ हेरौँ।
5: कांग्रेस नेता प्रतिभा गौतमले सबै राजनैतिक दलहरूले महिला नेताको सहभागितालाई संविधान अनुरूप सुनिश्चित गर्नुपर्ने बताउनुहुन्छ।
9: एकदमै राम्रो लाग्यो, सबै पार्टीहरूले चाहिँ सबै 33% भन्ने थियो, त्यो भन्दा माथि राज्यपालले पुर्याउनु भयो। अब हामी पनि सबै पार्टीहरूले चाहिँ 51% भन्दा माथि आएको कुरालाई सकारात्मक कुरा हो, एकदम राम्रो कुरा हो, सबैले यही अनुरूप यसलाई नै फलो गरेर जानेछौँ अथवा योभन्दा माथि बढी पनि दिन सक्छौँ, त्यस कारणले यो पोजिटिभ कुरा हो भन्ने मलाई लाग्छ।
5: रासोपा केन्द्रीय समितिको प्रतिनिधित्वलाई सकारात्मक लिन सकिने भन्नुहुन्छ राजनीतिक विश्लेषक सौगात गौतम।
10: कति प्रतिशतले मत हाले के गरे भन्ने कुरा चाहिँ अर्को बहसको पाटो हुन सक्ला। महिला नेतृत्व र महिलाहरूलाई राजनीतिमा ल्याउनु पर्छ आउनु पर्छ भन्ने एउटा जुन बहसहरू भइरहेको थियो त्यसको लागि चाहिँ सम्भवतः सायद यो महाधिवेशन चाहिँ एउटा कोषेढुङ्गाको रूपमा स्थापित हुन सक्छ नेपाली राजनीतिमा।
5: राष्ट्रपालले केन्द्रीय समितिमा 51 निर्वाचित महिला नेता पाउँदा मनोनित हुने महिलाको संख्या कति आउने हो त्यसले थप महत्व राख्ने राजनैतिक विश्लेषकहरूको भनाई छ। सन्तोषी रावल, सीआईएन काठमाडौँ।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: कर्मचारी सरुवा अभ्यासमा नयाँ शुरूआत, अब अनलाइनबाट प्रक्रिया अगाडि बढ़ने। वीर अस्पताल र ट्रमा सेन्टरबाट सुलभ फार्मेसीको शुरूआत, 3 महिनापछि ठूलो अंकमा घट्यो इन्धनको मूल्य।
0: 2 महिनापछि भारत निर्यात हुन थाल्यो नेपाली चिया, 79 महिनामा सकियो नागढुङ्गा सुरुङको काम, 1 वर्षसम्म पनि बसेन राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक।
1: राजनीतिमा महिला सहभागिताका लागि संविधान र दलीय प्रतिबद्धता पूरा हुन बाँकी, गर्मीका कारण देशभर बढ़्यो महीको माग, कारगारमा कैदीबन्दीलाई श्रममा लगाउन प्रस्ताव।
0: अत्यधिक गर्मीका कारण यूरोपमा जनजीवन प्रभावित, झण्डै 10 करोड़ मानिस समस्यामा, भेनेजुएला भूकम्पमा उद्धार र खोजी कार्य अझै जारी, सयौं बेपत्ता।
1: र फ्रान्स फिफा विश्वकपको अन्तिम 16 प्रवेश, स्वीडेन 3-0 पराजित, भोलि बिहान बेल्जियम र सेनेगल खेल्दा अमेरिका र हर्जगोभिना हिँड्ने।
0: साझा खबरको अन्त्यमा कार्टुन, हामीले कान्तिपुर दैनिकमा गजब 26 शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो समयमा ट्राफिक कार्यवाहीमा पर्ने व्यक्तिलाई जरिवानाको मात्रा बढ़ाइएको विषयमा बहस भइराखेको छ, र सवारी साधन चलाउने चालकले कुनै गल्ती कमी कमजोरी गरिएमा 1,00,000 जरिवाना गर्न सक्ने गरी प्रस्ताव ल्याइएको छ, र एउटा खुल्ला सड़क छ, सड़कमा विभिन्न सवारी साधन चलिराखेको जस्तो देखाइएको छ, र एकजना व्यक्ति मोटरसाइकल चलाइराखेका छन् र पछाडिपट्टि एकजना महिला बसेका छन्, र ती महिला अगाडिपट्टि मोटरसाइकल चलाइरहेका व्यक्तितर्फ केही भनिराखेका छन्। तल यस्तो लेखेको छ, अलि होस पुर्याएर चलाउनु है, त्यस्तो केही यताउता भइहाल्यो भने फेरि बाइक बेचेर नपुगेको पैसा थपेर तिर्नु पर्ला नि जरिवाना।
1: हवस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्।

0: सिकल सेल रोग को एक जानकारी।
1: सिकल सेल रोग भनेको एक प्रकार को वंशाणुगत रोग हो। यो रोग बुढ़ामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जीनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जीन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
0: सिकल सेल रोगका लक्षणहरू:
2: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
2: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
2: संक्रमणहरू भइरहने,
1: पक्षीघात समेत हुने,
2: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
2: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
2: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
2: रक्त अल्पताको उपचार गराउनु पर्छ,
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
2: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
1: धेरै तनाव लिनु हुँदैन,
2: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकल सेल रोगको रोकथाम:
2: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
2: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
1: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
2: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिकराम रूपन्देही।
3: शुभप्रभात बस। आज हामी के विषयमा छलफल गर्छौ?
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
5: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
7: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: खै, जन्म दर्ता दिनुहोस् त।
11: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
11: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
11: ए, पहिला कसैले भनेन?
3: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनु पर्छ।
12: जन्म र मृत्युदर्ता, परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
13: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
12: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
14: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो न।
15: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
16: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
17: यौन हिंसाबाट बचौं र बचाऊ, यौन जन्य हिंसा सामाजिक अपराध हो। यस्तो हिंसा छिमेकी, आफन्त र नातेदारबाट समेत हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं, उनीहरूको चाल चलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं। बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
18: माओ दिदी सुन्तली ढोका खोल्नुहोस् न।
19: के भयो यति राति किन रुदै आकि?
18: दिदी भित्र हिँड्नुहोस् न, मलाई डर लागिरहेको छ।
19: ल भन के भयो।
18: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाइले म भागेर आएको। दिदी
19: माइला दाइले पक्स त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया, वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि? ल ल, अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाउँला।
20: महिला, किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं, सहयोगको लागि पैसा नलाग्ने। नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड। यौन हिंसा से बचा जाए और सबकी बचावा जाए। यौन हिंसा सामाजिक अपराध होए, ऐसन हिंसा पड़ोसी, हित दोस्त और नातेदार से भी हो सकत है। अभिभावक लोग अपने लड़के बच्चन के व्यवहार पे ध्यान देवा जाए, उन लोगन के चाल चलन बानी व्यवहार में अस्वाभाविक परिवर्तन आई सकत है। ऐसन होए पे तुरंत उन लोगन से बातचीत करा जाए। बच्चा लोगन की कौनो समस्या भय पे मन मिले वाला साथी लोगन से अथवा अभिभावक लोगन से बात करावा जाए।
21: अनुरोध आग लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
22: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: सौ क्यूआर भयो
2: ए भन्नुस् त मेसेज आएको छैन
3: घरी एसएमएस आएन।

0: आग लागी तथा डडेलो बाट जोगियौं र जोगाऊ।
1: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी

0: आजको सन्दर्भ सन्दर्भ
1: नमस्कार। रेडियो लुम्बिनीको नियमित कार्यक्रममा आजको सन्दर्भ स्तम्भबाट प्रविधिका सुन्दर बस्याल सँगसँगै प्रकाश पाण्डेको हार्दिक स्वागत छ। आजको सन्दर्भ स्तम्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज, रेडियोको आफ्नै वेबसाइट www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। आजको सन्दर्भ स्तम्भमा हामी समसामयिक नयाँ ताजा जनचासो र जल्दाबल्दा विषयवस्तुलाई कुराकानीको प्रसंग बनाउने गर्दछौ र हाम्रा अतिथि महानुभावसँग प्रत्यक्ष संवादमा जोड़िने गर्दछौं। श्रवण दृष्टिविहीन तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, संचार र अधिकारका विषयमा नेपालमा अझ धेरै चुनौतीहरू छन्। समावेशी शिक्षाको नीति बने पनि व्यवहारमा कति प्रभावकारी छ, सांकेतिक भाषा दोभाषाको भूमिका कतिको सम्मानित र व्यवस्थित छ, अपाङ्गता भएका विद्यार्थीहरूले गुणस्तरीय शिक्षा प्राप्त गर्न किन अझै संघर्ष गर्नु परेको छ, यिनै प्रश्नहरूको स्पष्ट र तथ्यपरक उत्तर खोज्ने उद्देश्यले आज हामीले श्रवण दृष्टिविहीन तथा बौद्धिक अपाङ्गता शिक्षक एवं सांकेतिक दोभाषे नवीन गौतमसँग कुराकानी गर्ने प्रयास गरिरहेका छौं। उहाँसँग हामी नीतिगत कमजोरी, कार्यान्वयनका समस्या, सरकारी प्रतिबद्धता, समाजको दृष्टिकोण, समावेशी शिक्षाको वास्तविक अवस्था तथा सुधारका आवश्यक कदमबारे स्पष्ट र सही एवं जानकारीमूलक प्रश्नहरू खोज्ने र प्रश्नहरूको उत्तर रोज्ने दिशामा लागिरहेका छौं। हाम्रा सहकर्मी बिन्दु भट्टराईले नवीन गौतमसँग कुराकानी गर्नुभएको छ। अब सुनौ यो कुराकानी।
2: यहाँलाई स्वागत छ, नमस्कार।
3: नमस्कार।
2: यहाँ चाहिँ विगत दुई वर्षदेखि होइन यो श्रवण दृष्टिविहीन बाल बालिकाको शिक्षण गरिरहनु भएको छ भनौँ न, होइन। अब यसरी काम गर्दै गर्दाखेरि र पछिल्लो समयमा फेरि बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू पनि जोडिनु भएको छ, त्यसमा पनि यहाँ पनि हुनुहुन्छ, आबद्ध हुनुहुन्छ, यहाँले पनि त्यसमा पनि शिक्षण गरिरहनु भएको छ, पढाइरहनु भएको छ। अब खास बौद्धिक अपाङ्गता भएका व्यक्ति र श्रवण दृष्टिविहीन भएका व्यक्तिहरूलाई यो अध्यापन गराउँदै गर्दाखेरि खास कस्तो खालको चुनौती देख्नु भएको छ, कति सहज छ, कति अप्ठ्यारो छ?
3: एकदमै गाह्रो छ। अब नियमित कक्षामा पढ्ने अब सपाङ्ग व्यक्ति हामी जस्तै साधारण व्यक्तिहरूलाई विद्यार्थीहरूलाई पढाउन भन्दा अब श्रवण दृष्टिविहीनलाई नै पढाउन एक त चुनौती, सांकेतिक भाषा जानेको व्यक्ति हुनु पर्यो अलिकति सजिलोको लागि, जो जन्मजातै श्रवण दृष्टिविहीन छ उहाँहरूलाई पढाउन एकदमै सिकाइमा संलग्न गराउन एकदमै गाह्रो छ। सांकेतिक भाषाका कुराहरू, स्पर्श संचार, ह्याप्टिक अनि टेक्टाइल जस्ता कुराहरूमा एकदमै गाह्रो छ। अब जसले जान्नु भएको छ सांकेतिक भाषा उहाँहरूलाई सांकेतिक भाषा अब हामीले बोलेको चाहिँ उहाँहरूले सुन्नुहुन्न, नसुनेपछि देख्नुहुँदैन पनि, अनि हामीले हातमा छमाएर सांकेतिक भाषालाई चाहिँ हातमा छामेर स्पर्श संचार भन्छ त्यसलाई चाहिँ, स्पर्श संचारबाट हामीले उहाँहरूसँग संचार गरेर केही माध्यमबाट चाहिँ सिकाउने प्रयत्न हुन्छ। र बौद्धिक अपाङ्गतामा म अब औपचारिक रूपमा नजोडिए पनि म विद्यार्थी केही वर्ष अगाडि चाहिँ त्यहाँ मसँगै जोडिएको कारणले गर्दाखेरि बौद्धिक अपाङ्गताको विषयमा चाहिँ अरू जीवनका कुराहरू, नियमित दैनिक जीवनका कुराहरू उहाँहरूलाई सिकाउन केही सहज चाहिँ हुन्छ, तर अब पढाइका कुराहरू, शिक्षाका कुराहरू, यता अध्ययनका कुराहरू सिकाउनका लागि हामीले जति नै प्रयास गरे पनि उहाँहरूले एकैछिनलाई सम्झाउनुहुन्छ, त्यसपछि उहाँहरूसँग त्यो पढाइका कुराहरू स्मरण गर्ने क्षमता अलिकति कम भएको कारणले गर्दाखेरि त्यसमा एकदमै चुनौतीपूर्ण चाहिँ रहेको छ।
2: हजुर, यहाँले स्पर्श संचारको कुरा गर्नुभयो भने स्पर्श संचार भन्ने बित्तिकै अब छोएर होइन त्यो सूचना चाहिँ प्राप्त गर्ने कुरा होला। मैले यहाँको र दीपक कुमार भाइको देखेको पनि थिएँ क्या, यसो हेर्दाखेरि चाहिँ कति गाह्रो होला होइन भन्ने खालको कुरा पनि हुन्छ। कस्तो खालको प्रतिक्रिया दिनुहुन्छ उहाँहरूले चाहिँ?
3: अब हामीले सांकेतिक भाषा सिकेपछि सांकेतिक भाषा चाहिँ बहिरा व्यक्तिहरूको लागि, जो सुन्न सक्नुहुन्न, सुन्नमा जसलाई अवरोध छ उहाँहरूको लागि चाहिँ हामीले सांकेतिक भाषा सिकेका हौँ। र त्यसपछि हामीले एकैछिन त हामीलाई समय लाग्छ, उहाँहरूका कुराहरू बुझ्न नै समय लाग्यो, अनि जस्तो कतिपय कुराहरू हामीले सङ्केतमा भनिरहेका कुराहरू छोएरै भन्दाखेरि पनि, स्पर्श सङ्केत गरिरहँदाखेरि पनि उहाँहरूले चाहिँ कतिपय कुराहरू अलमल पर्ने नबुझ्ने खालको अवस्था हुँदाखेरि हामीले चाहिँ पाम राइटिङबाट फेरि हातमा चाहिँ लेखेर उहाँलाई चाहिँ बुझाउनु पर्छ। जस्तो साङ्केतिक भाषा नजानेको व्यक्ति हुन्छ उहाँहरूसँग कुरा गर्दा सञ्चार गर्दाखेरि चाहिँ पाम राइटिङबाट चाहिँ हामीले हातमा लेखेर के भन्न खोजेको हो त्यो चाहिँ त्यसरी सञ्चार गर्छौँ। उहाँहरूको प्रतिक्रिया साङ्केतिक भाषा जानेका व्यक्तिहरू पाउनु एकदमै खुसी हुनुहुन्छ। अनि अब हाम्रो भाषा जानेको व्यक्ति हो अब हामीसँग कुरा गर्न सजिलो हुन्छ भनेर खोजे हुनुहुन्छ। जसले साङ्केतिक भाषा जान्दैन अथवा पाम राइटिङमा पनि अब राम्रोसँग अहिले जसले अलिकति राम्रोसँग लेख्न जान्दैन उहाँहरूसँग अलिकति थोरै रिसाएको जस्तो अथवा उहाँहरू मन नपरेको जस्तो प्रतिक्रिया चाहिँ उहाँहरूको
2: हुन्छ। के कुराले चाहिँ यहाँलाई यतातर्फ प्रेरित गर्यो कि?
3: मैले पढ्दै गर्दाखेरि मेरो विद्यार्थी जीवनमा म दृष्टिबिन दाईहरू भन्छु मैले उहाँहरूलाई, उहाँहरूसँग बसिरहँदाखेरि उहाँहरूले लेखेका कविता उहाँहरूले भन्ने गरेका जुन सङ्गीतका गीत गाउनुहुन्थ्यो त्यो कुराहरू हेर्दै गर्दाखेरि उहाँहरूको सङ्गतमा पढ्दै पढ्दै जाँदा एउटा साहित्यिक यात्रालाई मैले आफूले आफ्नो साहित्यिक यात्रालाई पनि अगाडि बढाउन पाएँ र पछि पछि उहाँहरूलाई सहयोग गर्ने क्रममा सहयोग गर्दै जाँदाखेरि म चाहिँ अब हाम्रो विद्यालयको प्रिन्सिपल सरले यसमा चाहिँ यो साङ्केतिक भाषाको लागि यो अब श्रवण दृष्टिबिनको लागि चाहिँ अब नयाँ प्रोजेक्ट आउँदैछ भनेर चाहिँ मलाई अब साङ्केतिक भाषाको तालिमको लागि पठाउनु भयो र पछि साङ्केतिक भाषाको तालिम लिइसके पछाडि श्रवण दृष्टिबिनमा जोडिँदाखेरि चाहिँ मलाई प्रेरित गरेको त अब सुरुमा मैले काम गर्छु भनेर मैले सिधै थाहा पाएर चाहिँ होइन तर मलाई अब यसमा काम गर्नुपर्छ भनेर कसैले अब इमान्दार देख्नु भएर मलाई यहाँ पठाउनु भयो तर यहाँ आइसके पछाडि चाहिँ यसैमा निरन्तरता दिनका लागि चाहिँ मलाई उहाँहरूले सिक्ने जुन चाहिँ एकदमै इच्छा तीव्र इच्छा राख्नुहुन्छ दृढ इच्छा राख्नुहुन्छ त्यो इच्छा शक्तिलाई चाहिँ मैले केही न केही रूपमा परिवर्तन गर्न सक्छु कि भन्ने चाहिँ आफूमा विश्वास भरेर त्यसपछि म यसैमा निरन्तर धेरै केही न केही उपलब्धि चाहिँ मैले प्राप्त गर्नुपर्छ उहाँहरूलाई केही न केही कुराहरू चाहिँ सिकाउनुपर्छ भन्ने हिसाबले चाहिँ म यसमा अझै प्रेरित हुँदै विगत 2 वर्षदेखि अझै चाहिँ यसमा निरन्तर केही न केही रूपमा समाजको परिवर्तनका लागि चाहिँ श्रवण दृष्टिबिनताको क्षेत्रमा पनि मैले केही न केही उपलब्धि चाहिँ हासिल गर्नैपर्छ। श्रवण दृष्टिबिन भएका बालबालिकाहरूले चाहिँ राम्रोसँग पढ्न पाउन उनीहरूको इच्छा शक्ति चाहिँ पूरा होस् भन्ने चाहना चाहिँ मेरो प्रेरणाको स्रोत
2: हो। अब यहाँले सिकाउनु मात्रै हुन्न उहाँहरूबाट सिक्नु पनि हुन्छ। जस्तो दिनदिनै फरक कुनै कुनै भाषाहरू हुन्छन् क्या होइन, अब नयाँ खालको कोही अलिक फरक भाषा बोलिदिनु भयो भने भनौँ न वर्डहरू फरक फरक हुन्छ नि त, यहाँले सिकेको त केही सीमित कुराहरू हुनसक्छ। अब त कति महिना केही होला केही वर्ष होला त केही सीमित समय होला, त्यो सीमित समयमा सिकेको सिकाइबाट होइन यहाँले कतिको जिन्दगी जीवनै बोल्नुपर्ने हुन्छ। ती भाषाहरू कहिलेकाहीँ त्यस्तो अप्ठ्यारो हुन्छ यहाँहरूले त्यो जस्तो कोही फ्याट नयाँ कुरा बोलिदिइहाल्नुभयो भने त केही अब के गर्ने होला त भन्ने हुन्छ होला, त्यति बेला के गर्नुहुन्छ?
3: हामीले साङ्केतिक भाषाको तालिम लिँदै गर्दाखेरि हामीले 7,000 शब्दहरू मात्रै सिकेका थियौँ अनि अहिले पनि बहिराहरूको लागि बहिरा साथीहरूको लागि प्रयोग हुने दुभाषीहरूले प्रयोग गर्ने 7,000 शब्द मात्रै छन् अनि त्यो 7,000 शब्दमा पनि सबै 7,000 शब्दको सङ्केत चाहिँ सम्झन गाह्रै छ अनि हामीले 2 महिनाको अवधिमा त्यो सिकिसके पछाडि त्यो बहिरा साथीहरूले बुझ्ने कुरा र श्रवण दृष्टिबिनहरूले बुझ्ने पनि फरक उहाँहरूको फरक तरिका हुन्छ र उहाँहरूलाई बुझाउँदै गर्दाखेरि अब नयाँ कुरा आयो भने हामीले हिज्जेबाट यसको नाम मात्रै अब हिज्जे गर्दै गर्दाखेरि हिज्जेबाट उहाँहरूले नबुझेपछि यसको विषय के हो भनेर सोध्दै गर्दाखेरि हामीले सरल रूपमा बुझाउनलाई अब हामीले एकैछिन त्यहाँ त अड्किनै पर्छ। अरू बोल्दै गर्नु भएको बेलामा हामीले इन्टरप्रेट गरिरहेछौँ दुभाषी गरिरहेछौँ भने त्यो बेलामा हामी अड्केर त्यसको मतलब अब के हो त्यसको अर्थ के हो भनेर चाहिँ बुझाउनुपर्छ। त्यो बुझाउन पनि हामी चाहिँ अब सरल भाषा जस्तो एकचोटि चाहिँ हाम्रो यौन तथा प्रजननको अन्तर्वार्ताको लागि एकजना म्याम आउनु भएको थियो, उहाँले प्रश्नहरू गरिरहनु भएको थियो, मैले त्यसलाई चाहिँ इन्टरप्रेट गर्दै गर्दाखेरि यौन तथा प्रजननका कुराहरू उहाँहरूले बुझिरहनु भएको थिएन अनि नबुझ्दै गर्दाखेरि अब सामान्य हिसाबमा हामीले प्राकृतिक साइन अनि त्यसपछि अब हामीले सिकेकै सङ्केतबाट पनि एकदमै बुझाउने कोसिस गर्दाखेरि पनि अब उहाँहरूले नसिकेको नबुझेको कुराहरू उहाँहरूको लागि पनि नयाँ र हामीले पनि सिकाउनु एकदमै कठिन भएको कारणले गर्दाखेरि त्यसबाट हामीले 100% सिकाउनु पर्नेमा हामीले लगभग 20% पनि सिकाउन एकदमै कठिन तरिकाले त्यो सिकायौँ
2: हजुर। जस्तो यहाँहरूले काम गर्दै गर्दाखेरि हामी सामान्य व्यक्तिलाई होइन जटिलताका कुरा त पहिला आइसकेको छ थोरै, तर पनि हामी सामान्य व्यक्तिलाई त कति गाह्रो हुन्छ होइन। यहाँले अगाडि थोरै अनौपचारिक कुरा पनि गर्नुभएको थियो, अहिले त फरक रमाइलो लाग्छ अलिक बढी नै रमाइलो लाग्छ भन्नुभएको थियो, तर कहिलेकाहीँ होइन यो अलिकति झ्याउ काम रहेछ भन्ने चाहिँ हुन्छ होला हो।
3: झ्याउ काम भन्दै गर्दाखेरि अब यो कस्तो हुन्छ नि, बुझाउँदा बुझाउँदा कुनै कुनै बेलामा चाहिँ अब जति कोसिस गर्दाखेरि पनि बुझ्न नसक्दाखेरि चाहिँ कहिलेकाहीँ कसरी होला अथवा अलिकति थोरै धेरै मान्छेको गुण अब रिस खुसी भन्ने अब मान्छेको गुण मानवीय गुण भइहाले कहिलेकाहीँ त्यो आउने स्वाभाविक पनि भयो र अब रमाइलोको कुरा गर्दाखेरि चाहिँ उहाँहरूसँग भिज्दै जाँदाखेरि उहाँहरूले अब नयाँ नयाँ तरिकाले होइन कहिलेकाहीँ चाहिँ नसिकाएका कुराहरू पनि कहाँबाट सिकेर अब कतै अब कतै कतैबाट चाहिँ जस्तो सिकेका कुराहरू आफूले आफै आफ्नो सोच सोचिरहेका कुराहरू कल्पना गरिरहेका कुराहरू पनि भन्दाखेरि चाहिँ त्यो कल्पना उहाँहरूले जस्तो अब बिहे बारेका कुराहरू म पछि गएर यस्तो भन्छु उस्तो भन्छु भन्ने कुराहरू चाहिँ कतिपय कुराहरू चाहिँ हामीसँग त्यो नसिकेका कुराहरू पनि उहाँहरूले आफ्नो सोचबाट कल्पनाबाट भनिरहँदाखेरि चाहिँ त्यति बेला एकदमै त्यो नयाँपन पनि लाग्छ आफूलाई अब आफूले पनि सिक्न पनि पाइयो नयाँपन पनि लाग्छ त्यसमा रमाइलो पनि लाग्छ र अब कुनै कुनै अवस्थामा चाहिँ जस्तो जति नै बुझाउन खोज्दाखेरि पनि त्यो नबुझ्ने अनि त्यसपछि केही हाम्रा कुराहरू प्रतिक्रिया दिइरहेछौँ भने आफ्ना कुराहरू नसकेसम्म चाहिँ हाम्रा कुराहरू नसुन्ने गर्दाखेरि त्यो नलिने कुरा गर्दाखेरि चाहिँ त्यति बेला चाहिँ अलिकति थोरै अब रिस पनि त्यति बेलाको उठ्ने भन्ने कुरा छ
2: हजुर हो नि त अब होइन अब अरू बोलिरहनु भएको छ न त सुन्नुहुन्छ होइन बोलेको पनि छ
3: हजुर
2: अनि यहाँले भने जस्तो सञ्चार स्पर्श पनि भयो होइन अनि सँगसँगै दोभाषे पनि गर्नु पर्यो गर्दाखेरि त एउटा फरक जति बेला पनि हुन्छ नि कति बेला पनि त्यो नजरबाट भनौँ न दिमाग त त्यही नै रहिरहनु पर्यो क्या
3: त्यही नै यस्तो अब आफूले थोरै बेर अब विश्राम गर्छ त्यो अब यहाँ त हातै राखेर हामीले त स्पर्श गर्दाखेरि त उहाँहरूको हातै राखेर सञ्चार गर्ने हो अनि त्यो स्पर्श गरिरहँदाखेरि अब कहिले काहीँ हात गल्छ दुख्छ त्यो दुखिरहेको बेलामा पनि अब थोरै आराम लिन्छु भनेर एकैछिन आराम लिँदाखेरि अब त्यो क्लासमा हुँदाखेरि अथवा बाहिर अब दोभाषे गरिरहँदाखेरि त्यो चाहिँ छैन कि अर्को व्यक्ति साङ्केतिक भाषा जानेको व्यक्ति हुनु पर्यो उहाँलाई छोड्ने बेला उहाँले के भनिरहेछ के भइरहेछ यहाँ भन्ने कुरो किनभने बाहिर संसारको बारेमा थाहै छैन के भइरहेछ त्यो जान्न उहाँहरूको त्यो उत्सुकताले पनि हो तर आफूलाई अब अलिकति अब यहीँ हात राखिरहँदाखेरि हात बल्ने अनि अब हात अब ढाड दुख्ने त्यस्तो समस्या हुँदाखेरि म एकैछिन विश्राम गर्छु भन्दाखेरि चाहिँ अब मलाई सङ्केत ले भन्ने अब त्यो खालको अवस्था पनि हुन्छ र अब त्यो अवस्थामा चाहिँ कि चाहिँ अर्को भाषा त्यो त्यही भाषा जानेको अर्को व्यक्ति चाहिँ साथमा हुनु पर्यो होइन भने त्यो समयमा चाहिँ अलिकति गाह्रै हुन्छ
2: कति बेला खुसी लाग्छ
3: खुसी मलाई त खुसी कति बेला लाग्छ भने जस्तो मैले सिकेका कुराहरू
2: अब यो अपाङ्गता भएका व्यक्तिहरूबाट चाहिँ यहाँले त्यस्तो खालको खुसी पाउनु भएको छ कि छैन कि
3: एकदमै मलाई खुसी चाहिँ मैले जस्तो अपाङ्गताको क्षेत्रमा म आफू चाहिँ मैले दसैँ प्रकारको अपाङ्गताको एउटा चाहिँ युवा शिविर भएको थियो काठमाडौँमा त्यति बेला कार्यक्रममा जाँदाखेरि चाहिँ उहाँहरूले परिवारकै सदस्य हुनुहुन्छ हजुर भनेर सोध्नु भएको थियो अनि म चाहिँ परिवारको सदस्य थिइनँ जसलाई मैले सहयोग गरिरहेको थिएँ उहाँको परिवारको सदस्य थिएन मेरो परिवारमा लगभग अहिलेसम्म अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्न र कोही हुनुहुन्थ्यो र कोही भएर तपाईँ यहाँ लाग्नुभयो भनेर उहाँहरूको प्रश्न थियो तर मेरो जवाब चाहिँ नै कोही पनि हुनुहुन्न यो चाहिँ मैले मेरो मनबाट आएर गरेको हो म अब मेरो परिवारमा कोही हुनुहुन्न यो चाहिँ मेरो भित्रैबाट आएर गरेको हो भन्दै गर्दाखेरि चाहिँ तपाईँ यो काम चाहिँ नछोड्नु है यसरी चाहिँ अब आफ्नै घरका मान्छेले पनि सपोर्ट नगरिरहेको बेलामा अपाङ्गतालाई बुझेर यसरी चाहिँ तपाईँ सहयोग गरेर यसरी लागिरहनु भएको छ यो काम चाहिँ जहाँ भए पनि जस्तो अवस्थामा भए पनि सहयोग गर्ने काम यसरी गर्ने कुराहरू चाहिँ गर्दै गर्नु होला है भनेर चाहिँ त्यहाँ अपाङ्गता भएका केही साथीहरूले भनेको त्यति बेला जुन म सुरुवाती चरणमा यो फिल्डमा लागिरहेको थिएँ अनि त्यति बेला त्यो भनेकोबाट त्यो एउटा कुरा खुसीको माध्यम त्यो पनि छ र अर्को चाहिँ मैले कक्षामा सिकाइरहेका कुराहरू अन्तिममा मूल्याङ्कन गर्दाखेरि त्यो सम्झेर त्यसलाई चाहिँ बुझेर राम्रोसँग त्यसलाई चाहिँ व्यवहारमा उतारिदिँदाखेरि र त्यो अन्तिम परीक्षामा आउँदाखेरि चाहिँ त्यसलाई रिजल्टको रूपमा ल्याउँदाखेरि एकदमै राम्रो तरिकाले सिकाएका कुराहरू ल्याउँदाखेरि चाहिँ हो मैले केही चाहिँ गरेछु है भनेर मैले सिकाएका कुराहरू चाहिँ उहाँहरूले आफ्नो नतिजामा देखाइदिँदाखेरि मूल्याङ्कन गर्दाखेरि देखाइदिँदाखेरि त्यति बेला चाहिँ खुसी लाग्छ
2: हजुर मनबाट गर्नुपर्ने रहेछ जे कुरा पनि मनबाट गर्यो भने चाहिँ
3: हो एकदम जस्तो मनबाटै गर्ने अब जस्तो हामीलाई अब झ्याउ लाग्यो हामी बस्यौँ यत्तिकै बस्यौँ भने हामी मनबाट जति गर्छौँ जस्तो सङ्केत गर्दै गर्दाखेरि पनि बहिरा साथीहरूको अगाडि हामीले दोभाषे गर्दै गर्दा सङ्केत गर्दै गर्दाखेरि पनि हामी मनबाट गऱ्यौँ भने हामीलाई एकदमै त्यो काममा पनि रमाइलो लाग्छ कि हामी अब अरूभन्दा अरूले सबैजनाले चाहिँ के गरेको होला होइन कसरी सकेको होला यो भन्दै गर्दाखेरि पनि आफू चाहिँ सबैको अगाडि चाहिँ युनिक भइरहेछ भने रमाइलो लाग्छ अब त्यो मनबाट गरेका छैन अल्छी लागिरहेछ अगाडि बसिरहेछ भने अब त्यो गर्नका लागि अब उनीहरूलाई अब कोही छैन त्यत्तिकै बस्नको लागि गरिदिएको हो भन्ने जस्तो भएर त्यो मनैबाट आएको छैन भने त्यो एक त उहाँहरूले नबुझ्ने पनि हुन्छ, आफूले पनि आफू पनि उहाँहरूको नजरमा अलिकति गिर्ने, यसले त राम्रो सङ्केत गर्दैन भनेर बहिरा साथीहरूले फेरि अर्को पटक आफूलाई विश्वास नगर्ने त्यस्तो खालको पनि हुन्छ।
2: हजुर, के गर्नु पर्ला जस्तो यहाँले अब धेरै समय भइसक्यो, 2 वर्ष भनेको पनि सामान्य अनुभव बटुल्ने समय होइन, होइन राम्रै अनुभव बटुल्नु भएको छ यो 2 वर्षमा, के गर्नु पर्ला, कसले गर्नुपर्ने हो, होइन परिवारले अझै बढी गर्नुपर्ने हो कि, होइन अब सँगसँगै विद्यालयले गर्नुपर्ने हो कि, राज्यले गर्नुपर्ने हो कि, के हो खासमा यो चाहिँ के देख्नुहुन्छ?
3: अब सुरुमा त राज्यले नै गर्नुपर्छ नीति नियमका कुरामा, किन भन्दा अब अपाङ्गता भएका व्यक्तिहरू यो समावेशीका कुरा आइरहँदाखेरि समावेशी शिक्षालाई जोड दिँदै गर्दाखेरि सबैको स्तर चाहिँ बराबर सबैले एकै किसिमले लिन सक्दैनन्। त्यसको व्यवस्था जस्तो कक्षामा एकजना शिक्षक जो चाहिँ बोल्न र देख्न मात्रै सक्नुहुन्छ उहाँहरूले मात्रै पढाएर अब समावेशी शिक्षा रहँदैन, साङ्केतिक भाषा जानेको व्यक्ति अथवा ब्रेल लिपि जानेको व्यक्ति अथवा केही न केही हिसाबले चाहिँ थप सिप उहाँहरूलाई प्रदान गरेर अथवा दक्ष अझै दक्ष बनाएर होइन त्यसपछि विद्यालयले गर्ने कुरा, परिवारले गर्ने कुरा, परिवारले त विद्यालयसम्म पुर्याउने, परिवारले घरमा गर्ने कुराहरू भए, तर त्यहाँसम्म जाने बाटो बनाइदिन त राज्यले राज्यको काम हो। जस्तो श्रवण दृष्टिबिन्दकै कुरा गर्दाखेरि पनि मैले अहिले 2 वर्षमा गरिरहँदाखेरि पनि जस्तो नेपाली अङ्ग्रेजी विषयकै भाषाको विषयकै कुरा गर्दाखेरि पनि सामान्य व्याकरणका कुराहरू सिकाउन गाह्रो छ, होइन पाठ्यक्रममा जुन हिसाबले प्रश्नपत्रहरू तयार हुन्छन् तिनी प्रश्नपत्रहरू जस्ताको त्यस्तै उत्तर लेख्नका लागि त गाह्रो छ, त्यो मूल्याङ्कन प्रणालीलाई अलिकति परिवर्तन गरेर होस् अथवा थोरै नीति नियममा परिवर्तन गरेर अनि यो अपाङ्गताका संरचनाहरूमा परिवर्तन गरेर, जस्तो अब मैले मसँगै अनुभव लिएको दीपक भाइको घरमा साङ्केतिक भाषा जानेको एकजना पनि व्यक्ति हुनुहुन्न, होइन उहाँ उसको घरमा अब भाइ बहिनी बुवा मम्मी सबैजना हुनुहुन्छ तर साङ्केतिक भाषा जानेको कोही व्यक्ति हुनुहुन्न, घरमा बस्दाखेरि एक्लै बस्नु परेको छ, संचार छैन कसैसँग, त्यस कारणले गर्दाखेरि घरको व्यक्तिले पनि अलिकति मेरो त्यो समस्या छ भनेर चाहिँ सङ्केत सिक्दिएको भए उसलाई अलिकति संचारमा सजिलो हुन्थ्यो, घरका कुराहरू सिक्न अझै सजिलो हुन्थ्यो, विद्यालयमा पनि संरचनाहरू त्यही किसिमका भएको भए विद्यालयमा अझै केही ठाउँका विद्यालयहरू पो परिष्कृत छन् समावेशीका लागि केही पहल गर्दैछन् तर सबै ठाउँमा त्यो छैन, विद्यालयमा पनि बिस्तारै बिस्तारै त्यो किसिमका पाठ्यक्रमहरूलाई चाहिँ बढावा दिएर त्यसलाई चाहिँ सुधार गरियो भने यी सबै पक्षहरू मिलेर मात्रै समावेशी शिक्षा चाहिँ सम्भव हुने हो जस्तो मलाई लाग्छ।
2: हजुर, जस्तो कतिको सम्भावना देख्नुहुन्छ?
3: सम्भावनाका कुरा गर्दाखेरि सम्भावना चाहिँ हामीले यदि चाह्यौँ भने र हामीले यदि गऱ्यौँ भने चाहिँ हरेक कुराहरू सम्भव छ, जस्तो अब श्रवण दृष्टिबिन्द भएका व्यक्ति हेलेन केलर विश्वमै चर्चित लेखक बन्न सक्नुभयो, झमक कुमारी घिमिरे एकदमै चर्चित लेखक बन्न सफल हुनुभयो र हामीले यदि चाह्यौँ र सक्यौँ भने जस्तो व्यक्तिलाई पनि जस्तो पनि धारमा चाहिँ हामीले ल्याउन सक्छौँ, जस्तो पनि हामीले चाहिँ उपलब्धि प्राप्त गर्न सक्छौँ, मात्रै हामीसँग स्रोत साधन हुनु पर्यो, दक्ष जनशक्ति हुनु पर्यो र हामीले गर्नुपर्छ है भन्ने भावना हाम्रो मनबाट भयो भने चाहिँ सम्भावना हरेक कुराहरू असम्भव भन्ने कुरा केही पनि रहेनछ।
2: एक हिसाबले पारिवारिक हिसाबमा बस्नु भएको छ, होइन परिवार बनेर बस्नु भएको छ, अभिभावक बनेर पनि बस्नु भएको छ, शिक्षक मात्रै हुनुहुन्न जस्तो लाग्छ। अब यहाँलाई कसैले एउटा फरक अवसर दियो योभन्दा धेरै नै राम्रो आर्थिक हिसाबमा, के गर्नुहुन्छ?
3: आर्थिकको कुरा मात्रै नभएर यसमा त मेरो भावना पनि जोडिरहेछ, म अब सुरुमा विद्यालयमै पढाउँदै गर्दाखेरि योभन्दा कम पारिश्रमिकमै मैले काम गरिरहेको थिएँ, अहिले चाहिँ यो बढिरहेछ, बिस्तारै बढ्ने क्रम पनि छ, म यसमा जोडिरहँदाखेरि एकदमै जस्तो अभिभावकहरूसँग जोडिया छु, अब विद्यार्थीहरूसँग जोडिया छु, अब केही विद्यार्थीहरू विद्यालय जानै नपाएका विद्यार्थीहरू त्यहाँ आउनुभयो, जोडिनुभयो, मसँग 5-6 महिना मैले उहाँहरूलाई सिकाएँ, इक्जाम दिन सक्छ यो विद्यार्थी, पढ्न सक्छ भन्ने गराएर रेगुलर क्लासमा पनि एकजना विद्यार्थीलाई हामीले चाहिँ यो मस्तिष्क पक्षघात भएको विद्यार्थीलाई लग्यौँ पनि, उसले राम्रो पनि गराएको छ, अनि त्यो गर्दाखेरि त्यो यावत अभिभावकहरू अनि विद्यार्थीहरूको जुन भावना जोडिएको छ त्यो भावना जोडिँदै गर्दाखेरि अरू अवसरहरूलाई मैले यत्तिकै नकार्न त अब नकारिँदैन होला, तर आर्थिक कुराहरू मात्रै आइरहँदाखेरि चाहिँ मैले धेरै तलब पाउँछु भनेर यो कामलाई मैले चत्रकै छोडेर चाहिँ मैले जान्दिनँ, किन भन्दाखेरि मलाई एउटा न एउटा यो कामबाट चाहिँ अथवा यो क्षेत्रमा चाहिँ एउटा न एउटा उपलब्धि चाहिँ मैले हासिल गर्नु नै छ, किनभने नेपालमै पहिलो प्रयास हामीले जुन गरेका छौँ यो प्रयास गरेर प्रयासमा मात्रै सीमित राख्न हामीले चाहिँ चाहँदैनौँ, मैले चाहन्न र जुन मैले जिम्मेवारी पाएको छु त्यो जिम्मेवारीलाई चाहिँ मैले एउटा सफल उपलब्धि हासिल गरेर मात्रै यो कामलाई मैले छोडि नै हालेँ भने अथवा विराम नै लगाएँ अथवा मेरो आफ्नो व्यक्तिगत कारणले गर्दाखेरि म अब कतै जानु पर्यो केही भइहाल्यो पढाइका कारणले यावत कुराहरू भइहाल्यो भने पनि केही समस्या आयो भने पनि यो क्षेत्रमा मैले केही न केही उपलब्धि मैले एउटा यो योगदान चाहिँ मैले छोडेर चाहिँ मैले यसलाई छोड्नुपर्छ होइन भने मैले यत्तिकै चाहिँ अरू कुराहरू अरू लोप लागेर चाहिँ म अरू क्षेत्रमा चाहिँ म जान सक्दिनँ.
2: यहाँसँग अभिभावकहरूले के भन्नुहुन्छ? जति पनि बाल बालिकाहरू जोडिनु भएको छ होइन, नजोडिनु भएको त अब यो कार्यक्रम सुनेर भनौँ अथवा यहाँहरूले विभिन्न खालका कार्यक्रमहरू पनि गर्नुहुन्छ, तर ठ्याक्कै जोडिरहनुभएका अभिभावकहरूले चाहिँ के भन्नुहुन्छ, कस्तो खालको प्रतिक्रिया दिनुहुन्छ?
3: अभिभावकहरू अब घरमा बसिरहेका अभिभावकहरू आफ्ना बालबालिकाहरू
2: अथवा कति बुझ्नु भएको छ अभिभावकले भन्नु,
3: बालबालिकाहरू विद्यालय जान नपाएका बालबालिकाहरू ल या यस्तो विद्यालय रहेछ भनेर सुनेर जब त्यहाँ आउनुभयो र त्यहाँको सिकाइ प्रक्रिया देख्नुभयो र त्यसपछि उहाँहरूमा एउटा एक किसिमको भावनात्मक परिवर्तन जुन चाहिँ एकदमै धेरै डिप्रेस पनि भएर बस्नुभएको त्यो अभिभावकहरू हुनुहुन्थ्यो, त्यहाँ आएर हामीसँग एउटा पारिवारिक वातावरण बनाएको छ र त्यसबाट चाहिँ अझै परिष्कृत हुँदै हुनुहुन्छ. अब चाहिँ हामी सही ठाउँमा पुग्यौँ, अब हामीले केही सिप यहाँ विद्यार्थीहरूसँग भाइ बहिनीहरूसँग बस्दै गर्दाखेरि आफ्नो छोराछोरीसँग बस्दै गर्दाखेरि हामीले एउटा केही सिप सिकेर चाहिँ हामीले आयमूलक काममा पनि हामी लाग्नुपर्छ र हामीसँग चाहिँ उहाँहरू एकदमै खुसी पनि हुनुहुन्छ, हामीसँग कृतज्ञ पनि हुनुहुन्छ, हामीलाई अब आफ्नै घरको सदस्य जस्तै, अब म उमेरले उहाँहरूभन्दा सानो पनि भएको कारणले गर्दाखेरि आफ्नै छोरा जस्तै भाइ जस्तै माया गरेर अब कहिलेकाहीँ अब सन्चो बिसन्चो पर्दाखेरि पनि एकदमै नै माया गरेर होइन यो फिल्डलाई यसरी नै माया गर्ने मान्छेहरू चाहिन्छ भन्ने खालको प्रतिक्रियाहरू उहाँहरूले दिनुहुन्छ र त्यो सँगसँगै अब नयाँ कुराहरूमा पनि यसमा कसरी इनोभेसन गर्ने कसरी चाहिँ लाग्न सकिन्छ यस्तो गरौँ है ल भन्दाखेरि चाहिँ केही अभिभावकहरूलाई चाहिँ बुझाउन अब जस्तो विद्यार्थीहरूको अब उमेरका कुराहरू उमेर पुगेपछि चाहिँ विद्यालयका अब कतिपय कुरा छात्रवृत्तिका कुराहरूमा केही समस्या हुँदाखेरि केही अभिभावकहरूलाई चाहिँ बुझाउन अलिकति गाह्रो हुन्छ तर अहिलेको समयका धेरै अभिभावकहरू चाहिँ एकदमै सकारात्मक हुनुभएको छ.
2: भावनाका कुरा गर्नुभएको थियो होइन, कति भनेको मायाको कुरा हुन्छ नि, ती बालबालिकाहरू भनौँ होइन, कति माया गर्नुहुन्छ एक खाले अगाडि पनि कुरा जस्तो थोरै भएको थियो जस्तो यो कतिपयले दया गरेको होइन अथवा भनौँ बिचराको भावनाले नहेर्नुहोस् भन्ने खालको कुरा गर्नुहुन्छ क्या, तर फरक व्यक्तिलाई होइन फरक क्षमता भएका व्यक्तिलाई चाहिँ माया थपेर दिएको हो कि भन्ने लाग्छ क्या मलाई चाहिँ, त दयालु भन्ने चाहिँ होइन होला, सहयोग गर्न खोजेको होला भन्ने खालको बुझाइ पनि त्यसरी बुझ्न नै जरुरी छ जस्तो लाग्छ मलाई. के भन्नुहुन्छ विषयमा चाहिँ?
3: एकदमै अब कतिपयको सोच अलिकति संकीर्ण भएको कारणले गर्दाखेरि कतिले चाहिँ विचारकै भावले हेर्ने अथवा हेलाका दृष्टिले हेर्ने समाज अहिले त धेरै परिवर्तन भएको छ, परिवर्तन हुने क्रममा पनि छ. यो विषयलाई चाहिँ म जब यो क्षेत्रमा म भित्रिसके पछाडि अपाङ्गताको क्षेत्रमा मैले काम गर्नभन्दा अगाडि पनि म चाहिँ केही अपाङ्गता भएका साथीहरूको सङ्गतमा रहिरहँदाखेरि उहाँहरूले जुन किसिमले गाइडेन्स दिनुभयो, जुन किसिमले लतिमले यसरी सङ्गीतका कुराहरू साहित्यका कुराहरू उहाँहरूले गर्दै गर्दा अध्यात्मका कुरा गर्दै गर्दाखेरि पनि कतिपय कुराहरूमा आफूले सिकिसके पछाडि उहाँहरू चाहिँ एकदमै सिकाउने एउटा स्रोत हो, उहाँहरूलाई चाहिँ हामीले सहयोग गर्नुपर्छ. सहयोगी भावना त्यही हजुरले भन् जस्तै मायाको सहयोगी भावना चाहिँ मेरो रह्यो, दयाको भावले मैले कहिल्यै पनि हेरिनँ जस्तो टोलटोलमा हिँड्नुहुन्छ त्यो चाहिँ त्यो कुरालाई चाहिँ मैले मान्दिनँ क्या, किन भन्दाखेरि हामीले त्योभन्दा अर्को दुनियाँ देखाएको छौँ, अर्को दुनियाँसँग हामी त्यही क्षेत्रमा भिजिरहेछौँ, त्यही क्षेत्रमा काम गरिरहेछौँ भने चाहिँ यो माग्दै हिँड्ने कुराहरू होइन सकिन्छ भने हामीले त्यो सहयोग अरू कसैकोसँग सहयोग लिइरहेछौँ भने उहाँहरूसँग केही व्यवसायका कुराहरू लिएर हिँडौँ होइन, अरू नयाँ थप कुराहरू व्यावसायिक हिसाबले अगाडि बढ्यौँ भने जस्तो त्यही रिक्सा लिएर माग्दै हिँड्दाखेरि भन्दा होइन गीतै गाएर होस् अथवा केही सामान लिएर ल राखिदिनु न हाम्रो सामान यसरी भनेर त्यसरी टोल रोडमा हिँड्नुभयो भने उहाँहरूप्रतिको एउटा सकारात्मक सोच बन्छ. अब कति अब जस्तो हामीसँग जोडिएका व्यक्तिहरूलाई चाहिँ हामीले ओहो यस्तो बाबु रहेछ यसलाई त यस्तो गर्नुपर्छ भनेर होइन कि यहाँ यस्तो यस्तो छ यसरी चाहिँ यो बाबुलाई यसरी व्यवस्थापन गर्नुपर्छ है यसरी ल्याउनुपर्छ है भन्ने हिसाबले हाम्रो त हामी त्यसरी चाहिँ गयौँ. त्यस कारणले गर्दाखेरि हामी सहयोगी भावनाले त्यो उहाँहरूलाई चाहिँ यो वातावरणमा चाहिँ समावेश गर्ने भावनाले हामी अगाडि बढेको कारणले गर्दाखेरि बिचरा अथवा हेलाको भावना
2: समाजले अझै पनि अपाङ्गता भएका

0: के भन्नुहुन्छ अब आगामी दिनमा चाहिँ यहाँको भनौँ न अब एक खालको एउटा लक्ष्य भेट्नै छ भन्ने खालको कुरा गर्नुभएको छ, त्यो लक्ष्य चाहिँ के हो खासमा, होइन कहाँ पुग्नु छ भन्ने कुरा के, होइन एक खालको त छ नि त सोच त यहाँको यत्तिकै मैले मलाई लाग्छ यहाँले निकै सन्तुष्टि सन्तुष्ट चाहिँ प्राप्त गर्नुभएको छ कि सन्तुष्टि प्राप्त गर्नुभएको छ भन्ने चाहिँ मलाई लागेको छ। यो सन्तुष्टिले केही न केही भेट्ला भन्ने पनि लाग्यो कि यहाँले कुरा गर्दै गर्दाखेरि, कहाँ पुग्ने हो खास, कस्तो बनाउने मन छ यी बाल बालिकालाई?
1: जति जस्तो हाम्रो समाजले जसरी अपाङ्गताको क्षेत्र मात्रै नभएर हरेक कुरा जति पनि पिछडिएको वर्ग छ त्यो सबै कुरालाई अहिले समावेशीका कुराहरू उठाइरहँदाखेरि समावेशीता एउटा नाममा मात्रै समावेशीता नभएर होइन समतामूलक समाज चाहिँ निर्माण गरेर जस्तो मेरो लक्ष्य आफ्नो लक्ष्यलाई चाहिँ मैले कसरी राखेको छु भने यो सबै कुराहरू हामीले चाहिँ जति पनि हामीले सिक्न सकिरहेछौँ जति पनि हामीले प्राप्त गरिरहेछौँ त्यो सबै कुराहरू हामीले पाएको कुरा उहाँहरूले पाउनु भएको छैन, हामीले एक्स्ट्रा सहयोग गरेपछि बल्ल पाउने हो होइन, तर हामीले जति पनि हाम्रो तर्फबाट जस्तो हामीले अक्सिजन लिँदाखेरि र उहाँहरूले जस्तो अक्सिजनको कुरा हामीले लिने कुरामा चाहिँ हामीले बढी लिइरहेछौँ क्या, उहाँहरूले कम लिइरहनु भएको छ, र दिने कुरामा यो कार्बन डाइअक्साइड हुने कुरामा फाल्ने कुरामा चाहिँ हाम्रो सबैको बराबर होस् होइन, हामी कोही पनि कमी छैन कोही पनि कमजोर छैन भन्ने त्यो भाष्य कमजोरिताको त्यो भाष्य चाहिँ अपाङ्गता भएकै कारणले गर्दाखेरि यो कमजोर छ यो यस्तो छ भन्ने खालको त्यो भाष्यलाई चाहिँ त्यागेर त्यसलाई चाहिँ तोडेर जस्तो सबै समान तरिकाले जस्तो प्रश्नपत्र प्रश्न यो परीक्षा दिँदाखेरि पनि परीक्षामा पनि एकै किसिमले परीक्षा दिन सकुन् अथवा समाजमा बस्दै गर्दाखेरि पनि यो तल बस्नुपर्छ म माथि बस्नुपर्छ भएन कि हामी सबै समान हिसाबले हामी सबै चाहिँ समाजका व्यक्ति हौ हामी सामाजिक प्राणी हौ र हामी बराबर हुनुपर्छ भन्ने एउटा समतामूलक समाजको लागि चाहिँ योगदान दिनु चाहिँ मेरो अब लक्ष्य।
0: थोरै मलाई यहाँले अघि जोड्नु भएको थियो दीपक कुमार भाइलाई होइन के बन्छु भन्नुहुन्छ उहाँले चाहिँ तपाईँसँग?
1: हजुर मसँग जोडिन भन्दा अगाडि चाहिँ उहाँहरूको अब कल्पनाका कुराहरू गरिरहँदाखेरि उहाँले म पाइलट बन्छु रेल चालक बन्छु रेल चलाउँछु भन्नुभएको थियो र अहिले यो दुई वर्षपछि चाहिँ हामी मैले अस्ति पनि एकचोटि युकेबाट इन्टरभ्यू भएको थियो त्यति बेला सोध्नु भएको थियो त्यो प्रश्नको जवाफमा चाहिँ उसले म अब सिलाइ बुनाइका कुराहरू सिक्छु म व्यवसायी बन्छु होइन मैले जति सक्छु एउटा चाहिँ व्यावहारिक कुराहरू सिक्छु र मेरो बुवा आमालाई चाहिँ मैले चाहिँ पाल्न सक्ने बन्छु म अब यो धेरै चाहिँ म सिलाइ बुनाइका कुराहरू माला बुन्ने कुराहरू त्यस्ता कुराहरू सिकेर चाहिँ मैले एउटा व्यवसाय सञ्चालन गरेर म एउटा व्यवसायी बन्छु भन्ने त्यो सोचमा चाहिँ परिवर्तन आएको छ।
0: हिजो नबुझिकन बोल्ने थियो भने अहिले चाहिँ अब बुझेर केही गर्छु भन्ने सोच चाहिँ छैन। हुन्छ यहाँलाई यो महत्त्वपूर्ण समयका लागि र यो जानकारीका लागि धेरै धेरै धन्यवाद।
2: यहाँ हुनुहुन्थ्यो श्रवण दृष्टिविहीन तथा बौद्धिक अपाङ्गता शिक्षक एवं सांकेतिक भाषा दोबासे नवीन गौतम हाम्रा सहकर्मी बिन्दु भट्टराईसँग आजको सन्दर्भ स्तम्भका लागि कुराकानी गर्नुहुँदै यही कुराकानी सँगसँगै आजलाई आजको सन्दर्भका लागि छुट्याइएको समय सीमा सकिएको छ। भोलि पनि नयाँ नौला र जल्दा बल्दा विषयवस्तुमा छलफल बहस र कुराकानीका लागि आउने नै छौं। त्यतिन्जेलसम्मका लागि बिदा दिनुहोस् नमस्कार।
3: आजको सन्दर्भ

विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली।

0: लाइन सोक नारायणगढ़, मोबाइल 98550509334, ट्यांगला चौक कीर्तिपुर काठमांडू 98512409334। आजको कार्यक्रममा नेपाली जड़ीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमाझ आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको भएन।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जड़ीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 पिताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म, यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
4: शिव बाबा म बेस्तरी खुसी, म त अहिले
3: अब त म त बचेँ भनेको छ नि। म
5: रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, गाउँबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहाँ बस्ने हुन्थे। लाउने दबाई पनि खाने दबाई पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
6: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 98550509934।
7: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
8: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
7: खै के औषधि रहेछ?
8: ला, यो त प्रतिजैविक औषधि यानि एन्टिबायोटिक्स पो रहेछ।
7: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
8: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ। भाइ
7: ठिक भन्नुभयो दाई, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
8: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
10: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
9: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
10: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
11: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
12: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
13: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुसारै छैन त।
14: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
13: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
15: Beep, beep, beep.

0: का खांची ओबीसी सीमेंट देश को सीमेंट। सीसीटी कॉलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सीटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर। फोन 071-410-380 071-410-479 मोबाइल 9875-85188 9875-20752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
1: किन झोक्राउनु भन्छ काका?
2: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
1: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ। बरु अझै पनि केही बिग्रेको छैन, जानुस् बुद्ध फाइबरमा।
2: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
3: आधुनिक प्रविधिबाट तयार गरिएका पानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिप्लेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 9857-21-757 र 9842-96-228।
4: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806-37111 र 9806-21-354।

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
6: सम्पूर्ण किसान दाजुभाइ तथा दिदी बहिनीहरू, फलफूल खेतीको सिजन शुरूआत सँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, निलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
7: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
8: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा 4 ड्राइभर टोल रूपन्देही,
6: फोन नम्बर 071-560-205।
9: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
7: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
9: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
10: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8, पुष्पलाल पार्क।
11: फोन नम्बर 071-531-6541-535-641।
12: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
13: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
14: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
13: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
14: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
15: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
16: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
17: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाई, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
16: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
17: सिट सीमित छन्। आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
16: मणि मुकुन्द क्याम्पस योगी कुटी बुटवल 11 रूपन्देही। फोन 071-424-117 मोबाइल 98-027-88-919 मणि मुकुन्द क्याम्पस लर्न टुडे लिड टुमोरो।
11: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
1: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलुतमा एक शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
0: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
1: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
0: सम्पर्क न्यू लाइट कलेज तिरोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
2: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेछौ त
3: के भनौँ दाइ, रोग पनि एक ठाउँ भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
2: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
4: हजुर, नेपालमै उत्कृष्ट
2: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-542-183, मोबाइल 98-570-68-805, 97-676-091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
5: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
6: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
5: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
7: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
8: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
7: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
9: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
7: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
10: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
11: सबै मिलाई खुवाऊ।
10: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दूधको साथै अंडा माछा मासु हरिया सागपात तथा पहेला जातका फलफूल पनि खुवाए तपाईले नि
11: साथै गर्भवती महिलालाई हरेक दिन सधैं खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दूध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ
12: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
13: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना रूपन्देहीको मणिग्राम स्थित राममणी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो कार्यक्रमहरू बीबीएस बीएड र बीए भर्ना फारम वितरण आषाढ 8 गतेदेखि प्रवेश परीक्षा आषाढ 26 गते शुक्रबार बिहान 8 बजे सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन 071-560-226 बीबीएस को लागि 98-570-42-624 बीए र बीएड को लागि 98-471-29-657
14: सिकल सेल रोगको एक जानकारी
15: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्
14: सिकल सेल रोगका लक्षणहरू
16: छिटो छिटो थकाइ लाग्ने सास फेर्न गाह्रो हुने छाती दुख्ने
15: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने
16: जन्डिस हुने
15: आँखाका समस्याहरू देखा पर्ने
16: संक्रमणहरू भइरहने
15: पक्षीघात समेत हुने
16: ज्वरो आउने वाक वाक लाग्ने बान्ता हुने खोकी लाग्ने
15: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस् सिकल सेल रोगको उपचार
16: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ
15: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू
16: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ
15: आँखाको नियमित परीक्षण गर्नुपर्छ
16: रक्त अल्पताको उपचार गराउनु पर्छ
15: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ
16: पानी प्रशस्त मात्रामा पिउनु पर्छ
15: धेरै तनाव लिनु हुँदैन
16: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन
15: सिकलसेल रोगको रोकथाम
16: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने
15: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने
16: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने
15: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने
16: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: सिकल सेल रोग सम्बन्धी जानकारी मूलक अभिमुखीकरण तथा रक्त परीक्षण बारे अत्यन्त जरूरी सूचना।
1: विशेष गरी थारू समुदायमा देखिने सिकल सेल बिरामीको खोजी पहिचानका लागि तिलुत्तमा नगरपालिकाले आज वडा नम्बर 13 र भोलि वडा नम्बर 17 अभिमुखीकरण तथा रक्त परीक्षण कार्यक्रम राखेकोले थारू समुदायका सम्पूर्ण महानुभावहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: समय बिहान 10 बजेदेखि।
1: अनुरोधक तिलुत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर रूपन्देही।
2: स्वास्थ्यमा बटवल।
3: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
2: असल अभ्यासदेखि नीतिका कुरा,
3: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
2: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
1: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल।
3: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
4: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
3: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
4: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
3: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
4: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
3: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
4: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
3: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
9: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
8: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: यति बेला हो घर आउने? 5 बजे अफिस छुट्टी हुन्छ, कहाँ गएको थियौ? सबैजना अफिस जान्छ नि त, न फोन उठाउँछौ? घर परिवारको अस्त व्यस्त केही छैन है? बाहिरै बस्छ, भित्र छिर्नु पर्दैन।

झुकिन्छ म हेर्छु खोज्न परिवारको हाँसो खुसी कुल्चिन्छु त्यो स्वार्थ ठिक मात्र यो धर्म बुझी यही हो मेरो कर्म सोची किकीले हाँसोको खोजी टिटीले आँसुलाई पुछी बिहान बेलुकाको भुजा रोटी कार्यालय पूजा कोठी दुई पैसा जोगिने हो कि त्यही आशामा दौडिन्छु बेलुका समय घुमिन्छु हाकिमहरूको इसारामा पुगिन्छ कि किनारमा भवसागरलाई चढेर के लेख्या छ निधारमा के भएन पढेर चापलुसीको संसारमा सकिँदैन लडेर मन खुसी यो व्यापारमा बेइमानीकै चल्दो रहेछ रूपमा पैसा फल्दो रहेछ इमान्दारी बेच्नेको टाउकोमा अर्को टेक्नेको आफूलाई मात्र देख्नेको जुटा कुरा लेख्नेको बेसहारालाई हेप्नेको मैले त्यो सकिनँ कहिले समाजलाई दुश्मन भयो अहिले छोरा खिचित गर्छ जहिले हात हातमा आइफोन छ भन्नुहोस् के दिनुभयो तपाईँले

ल्याएको छ रे सधैँ घरमा ककटेल पार्टी ठुलो सचिव भएको रे घोर्लेको पकेटमा हात्ती महँगो घडी लाएको रे हजुरबाको पुछ छाती भ्रष्टाचारी भएकोले छोरा मेरो बिलौना गर्छ बाइसाइकल चाहिँ चाहियो रे छोरीलाई खेलौना छैन बार्बी डल ल्याइदियो रे कहाँबाट ल्याउनु छोरी देशको सेवा गर्दैछु होइन म त्यो घुस खोरी बल्ल पेट भर्दैछु हिन्दी नै म मर्दैछु तौला मुख जोड्दा जोड्दै बिन्ती है म गर्दैछु।

ऐना इज्जत मिस्यो माटोमा मेरो कुरा बुझ्ने खै त एक्लै उठ्ने हाथुमा लुटेराको जमातमा छायानी हुन्न साथमा रमाइलोमा सँगै दुःखमा छोड्ने समाजमा मनमैलो यो होइन पीडा छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
7: ए,
8: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए,
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: मानसिक समस्याबाट बस्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने।

0: कुरा हो। अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
0: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
4: नेपाल सरकार विज्ञापन हो।
5: किन आँखा मिचेको मिचेको गरेको
6: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
5: धेरै समय मोबाइल चलाइसी क्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
6: बुझे।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
0: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
6: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
7: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
8: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
9: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
7: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
2: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
0: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
10: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: अनि म तिमीलाई माया गर्दिन, तिमीबाट टाढा जान्छु भन्यो भने के गर्छौ?
1: तिमी टाढा भयो भने त म बाँच्नै सक्दिन नि, म तिमीलाई टाढै हुन दिन्न। अबदेखि यस्तो कुरा नगर।
0: मलाई यो खोलाले बगायो भने
1: म यो खोलै सुकाइदिन्छु। यो ठाउँमा फर्केर फेरि कहिले पनि आउँदिन।
0: यदि भगवान्ले नै लग्यो भने
1: म त्यो दिनदेखि भगवान नै मान्दिनँ।

0: आग लागी तथा डडेलो बाट जोगियौं र जोगाऊ।
1: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
0: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
1: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
0: परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
1: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
0: वनका सुक्खा घाँस पात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
1: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
0: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
1: कही कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकै प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ।
0: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
1: कञ्चन गाउँपालिका कञ्चन भूपालदेखि।
2: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि। मोबाइल 9857059934। लाइन सुख नारायणगढ चितवन। मोबाइल 9855509934।
5: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश। वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 98550590934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नति भएन।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्। जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडकोट नम्बर 10 सीताजी। हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बगुडिने के सबै, खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
6: श्री बाबु म बेस्तरी खुसी, म त अहिले
5: अब त म त बचेँ भनेछ नि।
6: रामराजीपुर कलिमपुर भन्छ न पितरमाडी, मेरो मलदै खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटौने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
7: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 98570 59934 लायन्स चोक नारायणगढ़ चितवन मोबाइल 98550 5094

0: साथी भाई खोज्नु।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 square feet सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
4: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
5: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
4: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
5: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
4: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
5: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
4: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
5: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: होइन हो श्याम, कता हिँड्यो? निकै हतारमा पो देखिन्छौ त।
7: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र अध्यावधिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
6: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
7: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
6: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहिलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
7: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
6: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
8: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
6: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
3: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 square feet सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
9: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: मर्छु म
1: हैन पुर्खे बा किन के भयो र
0: बाह्र चौरास घुमे खैया खाम बेसी गराउन न
1: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो चौबिसै घण्टा इमर्जेन्सी आईसीयू प्रसुति इसिजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल होइन पुर्खेबा फेरि दौडिँदै कता हो
0: ए क्रिम्सनमा गएको सब ठिक ठाक अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक
1: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा छ मणिग्राम रूपन्देही फोन 071-562-744 562-745
2: खुसीको खबर
3: होइन के खुसीको खबर हो दाजु
2: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
3: हो र
4: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-573-823

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई
1: ल बारात नागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सिएनसी मसिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

0: दिलो तमाकु बढ़िरामा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनाऊ
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
5: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
6: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
7: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
6: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
6: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
8: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही
9: शान्तिको आवाज रेडियो लुम्बिनी

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चुप लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: रासपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ, आज राष्ट्रिय सभा बैठकमा दुई मन्त्रीसँग प्रश्न उत्तर हुँदै।
0: आयल निगमले 3 महिनापछि घटायो पेट्रोल र डिजेलको मूल्य, एलपी ग्यास 100 रूपियाँ सस्तो, हवाई इन्धनमा पनि राहत।
1: चितन राष्ट्रिय निकुञ्ज भित्रको जंगल सफारी सेवा आजदेखि बन्द, सदर चिड़ियाखानामा फैलिएको बर्ड फ्लू नियन्त्रण उन्मुख।
0: इजरायल र इरानमा तनाव जारी रहेका बेला कतारमा कूटनीतिक दौड़धूप, अमेरिकी अधिकारीहरूसँग कतारका प्रधानमन्त्रीको वार्ता इरानसँग भने अनिश्चित।
1: र कीर्तिमानी प्रदर्शन सहित फ्रान्स विश्वकपको अन्तिम 16मा प्रवेश जारी खेलमा इक्वेडर विरूद्ध मेक्सिको दुई गोलले अगाडि।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज हुँदैछ। आज बिहान 11 बजे पार्टी कार्यालय वनस्थलीमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम राखिएको रासोपाले जनाएको छ। चितुवनमा असार 7 गते शुरू भई 6 दिनसम्म चलेको रासोपाको पहिलो महाधिवेशनबाट पदाधिकारी सहित 79 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। बाँकी 51 जना सभापतिले मनोनित गर्नेछन्। रासोपाले 79 जनाको सूचीमा 2 जनाको नाम सच्याएको छ। पराजितलाई पनि जितेको सूचीमा राखेको भन्दै उजुरी परेपछि आयोगले 2 जनाको नाम हटाएर नयाँ 2 जनालाई केन्द्रीय सदस्यमा समेटेको छ। त्यसपछि थप विवाद समाधान भएको छ।
1: राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो सभा 1 बजे बस्ने बैठकमा दुई मन्त्रीसँग मौखिक प्रश्नोत्तर र एक संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकको शुरूमै राष्ट्रिय सभाको अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउनुहुनेछ। त्यसपछि परराष्ट्र मन्त्री शिशिर खनाल र श्रम पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलसँग मौखिक प्रश्नोत्तर हुने कार्यसूची रहेको छ। यस्तै बैठकमा सभा सदस्य रेणु चन्दले प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न नीतिगत कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ।
0: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम संचालक समितिको हिजो साँझ बसेको बैठकले पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य गैरातीदेखि लागू हुने गरी घटाएको हो। पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजेल र मट्टीतेलमा प्रति लिटर 30 रूपियाँ मूल्य घटेको छ। यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रति किलोलिटर 40 र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलोलिटर अमेरिकी डलरमा 265 घटाइएको छ। खाना पकाउने एलपी ग्यासको मूल्यमा पनि प्रति सिलिण्डर 100 रूपियाँ सस्तो भएको छ। नयाँ मूल्य सूची अनुसार तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रति लिटर 197 र डिजेल तथा मट्टी तेलको मूल्य प्रति लिटर 195 रूपियाँ कायम भएको छ। त्यस्तै पहिलो वर्ग अन्तर्गत चाराली, विराटनगर, जनकपुर, अमलेखगंज, भलवारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोल प्रति लिटर 194.50 रूपियाँ र डिजेल प्रति लिटर 192.50 रूपियाँ कायम गरिएको छ। दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रति लिटर 196 र डिजेलको मूल्य 194 रूपियाँ तोकिएको छ। हवाई इन्धन आन्तरिकको नयाँ मूल्य प्रति लिटर 229 कायम गरिएको छ। मूल्य घटेसँगै खाना पकाउने एलपी ग्यास प्रति सिलिण्डर 2060 रूपियाँ कायम भएको छ।
1: कैलाली र गुल्मीमा भएका छुट्टा छुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ। गुल्मीको धुरकोट गाउँपालिका पाँच मन्टारीमा मदेलका लागि राखेको करण्ट लागेर एकजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा 60 वर्षीय होमकला भण्डारी रहेकी छन्। उनका श्रीमान 66 वर्षीय भेषराज भण्डारीले आफ्नै घरको करिब 150 मिटर टाढा बारीमा बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी राखेका थिए। सोही करेन्टमा परेर उनकी श्रीमती होमकला गम्भीर घाइते भएकी थिइन्। उपचारको लागि तमगाज लगिएकोमा आज बिहान चिकित्सक मृत घोषणा गरेका हुन्। करेन्ट प्रवाह गर्ने भेषराजलाई प्रहरीले पक्राउ गरेको छ। यस्तै कैलालीको गोदावरी नगरपालिका चारको बाँसकोटामा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्डोमा डुबेर 5 वर्षीय बालिका सचिका मल्ल केसीको मृत्यु भएको छ। माजुराको बुढी गंगा नगरपालिका सात घर भई केसी हाल मामा घरमा बस्दै आएकी थिइन्। हिजो साँझ खेल्ने क्रममा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्डोमा खसेर डुबेको अवस्थामा उनी मृत फेला परेकी थिइन्।
0: चितुवन राष्ट्रिय निकुञ्जभित्रको जंगल सफारी सेवा आजदेखि बन्द हुने भएको छ। निकुञ्जले वर्षातको समयमा भलबाड़ी आउने, रूख ढलेर बाटो अवरूद्ध हुने जस्ता कारणले पर्यटकलाई असहज हुने बताउँदै सफारी बन्द गरेको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अर्को सूचना नआएसम्मका लागि सफारी सेवा बन्द गरिएको छ। वन्यजन्तु र चराचुरुङ्गीको प्रजननका लागि वर्षायाम उपयुक्त समय हुने, निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रिने, जंगलमा भएका ससाना खोल्सामा भलबाड़ी आउने, रूख ढलेर बाटो वृद्ध हुने जस्ता कारणले गर्दा सफारी बन्द गरिएको उहाँले बताउनुभयो। निकुञ्जले हरेक वर्ष वर्षातको समयमा सफारी बन्द गराउँदै आएको छ। वर्षातको अवस्था हेरेर दशैंको आसपासबाट निकुञ्जभित्रको सफारी खोल्ने विगतको परम्परा छ। निकुञ्जभित्र हुने सफारी रोकिएको भए पनि सामुदायिक वनहरूमा हुने सफारी भनी नरोकिने उहाँले बताउनुभयो।
1: ललितपुरको जालखेल स्थित सदर चिडियाखानामा फैलिएको बर्ड फ्लू नियन्त्रण उन्मुख देखिएको छ। असार 5 गते पुष्टि भएको बर्ड फ्लू संक्रमण हाल नियन्त्रण उन्मुख रहेको चिडियाखाना प्रशासनले जनाएको छ। संक्रमणदेखि लगत्तै चिडियाखाना बन्द गरी प्रभावित क्षेत्रलाई सुरक्षित बनाउने, संक्रमित तथा बिरामी जीव जन्तुको उपचार गर्ने र भाइरसको फैलाव रोक्न विभिन्न नियन्त्रण नात्मक उपाय अपनाइएको थियो। चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार बर्ड फ्लू भाइरस नियन्त्रणको लागि निरन्तर औषधि छर्किने, जीवजन्तु राखिएका स्थानको सरसफाई गर्ने तथा बिरामी जनावरको उपचार गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढ़ाइएको छ। पछिल्लो परीक्षणका आधारमा असार 12 गते यता चिडियाखानाभित्र बर्ड फ्लूको नयाँ संक्रमण नदेखिएको उहाँले बताउनुभयो। संक्रमणको वास्तविक अवस्था अध्ययन गर्न चिडियाखानामा बर्ड फ्लू नियन्त्रण अध्ययन समिति समेत गठन गरिएको छ। पशु सेवा विभागले भने काठमाण्ड उपत्यकामा बर्ड फ्लूको जोखिम अझै कायम रहेको जनाएको छ। विभागका अनुसार उपत्यका विभिन्न क्षेत्रमा बर्ड फ्लू तीव्र रूपमा फैलिएकोले सतर्कता अपनाउनु पर्ने अवस्था छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भर।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज।

0: व्यवस्थापन र कानून विज्ञान तथा प्रविधिका साथै शिक्षा तथा सामाजिक विज्ञान संकायमा स्नातक तहको कक्षा संचालन शुरू गरेकोमा तीनवटै संकायको पहिलो सेमिस्टरको परीक्षाफल प्रकाशन गरेको उहाँले बताउनुभयो। प्रकाशित परीक्षाफलमा व्यवस्थापन र कानूनमा 72.58 विज्ञान तथा प्रविधिमा 79.03% र शिक्षा तथा सामाजिक विज्ञान संकायमा 89.44% विद्यार्थी उत्तीर्ण भएको विश्वविद्यालयले जनाएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। इजरायल र इरान बीच तनाव जारी रहेका बेला कतारको राजधानी दोहामा कूटनीतिक दौड़धूप तीव्र बनेको छ। कतारका प्रधानमन्त्री तथा विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीले अमेरिकी विशेष दूतहरू स्टीभ विटकफ र जारेड कुस्नरसँग दोहामा भेटवार्ता गर्नुभएको छ। इरानी वार्ताकारहरू पनि यति बेला दोहामै छन्, तर अमेरिकी र इरानी पक्षबीच भने तत्काल कुनै पनि प्रत्यक्ष वार्ताको कार्यतालिका नरहेको बताइएको छ। इरानले युद्धविराम र तनाव न्यूनीकरणका लागि आफ्ना शर्तमा दृढ़ अडान कायम राखेको छ। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले प्यालेस्टाइनी शरणार्थीका लागि काम गर्ने राष्ट्रसंघीय नियोगमा देखिएको $100 मिलियन वित्तीय अभाव पूर्ति गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गर्नुभएको छ। कड़ा खर्च कटौती र मितव्ययताका उपायहरू अपनाउँदा अपनाउँदै पनि यो संस्था अहिले बन्द हुने अवस्थामा पुगेको महासचिव गुटेरसले बताउनु भएको छ। महासचिव गुटेरसले महासभाको विशेष बैठकलाई सम्बोधन गर्दै इजरायलले नियोगमाथि लगाएका आरोपहरू पछि संस्थाले व्यापक सुधारका कदम चालेको र आफ्ना नीतिहरू परिमार्जन गरेको समेत स्पष्ट पार्नुभयो। ले गाजा कब्जा गरिएको वेस्ट ब्याङ्क क्षेत्र, लेबनान, जोर्डन र सिरियामा रहेका करिब 26 लाख प्यालेस्टाइनीहरूलाई खाद्यान्न सहायता, शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र आश्रय प्रदान गर्दै आएको छ। इजरायलले उक्त नियोगले प्यालेस्टाइनी सशस्त्र समूहलाई सहयोग गरेको पनि आरोप लगाउँदै आएको छ।
0: अब खेल समाचार। कप्तान केलियन एम्बापेको कीर्तिमानी प्रदर्शन र उत्कृष्ट लयलाई कायम राख्दै साबिक विजेता फ्रान्स र फिफा विश्वकप 2026 अन्तिम सोह्रमा प्रवेश गरेको छ। अमेरिकाको न्यूजर्सी स्टेडियममा भएको एकपक्षीय खेलमा फ्रान्सले स्वीडेनलाई 3-0 अन्तरले पाखा लगाएको हो। खेलमा एम्बापेले 2 गोल गरे भने ब्राडली बारकोलाले 1 गोल थपे। यो जितसँगै फ्रान्सले इस विश्वकपमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ। सम्म चरणमा उत्कृष्ट प्रदर्शन गरेको फ्रान्सले खेलको शुरूआतीदेखि नै स्वीडेनमाथि कड़ा दवाब बनाएको थियो। यस खेलमा 2 गोल गरेसँगै एम्बापे विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाड़ीको सूचीको 2 नम्बरमा उक्लिएका छन्। विश्वकपमा एम्बापेको कुल गोल 18 भएको छ। यस विश्वकपमा मात्रै 6 गोल भएको छ। उनले जर्मनीका दिग्गज खेलाड़ी मिरोस्लाभ क्लोजको 16 गोललाई पछि पारेका छन्। अब उनी लियोनल मेसीको सर्वकालीन कीर्तिमान 19 गोल भन्दा 1 गोल मात्रले पछि छन्। आगामी खेलहरूमा यो कीर्तिमान तोड़िने सम्भावना बलियो छ। स्वीडेनलाई पाखा लगाएको फ्रान्सले अब जुलाई 4 पारागुएसँग खेल्नेछ। यस्तै स्टार स्ट्राइकर अर्लिङ हल्याण्डको अन्तिम समयको निर्णायकको गोलको मद्दतले आइभरी कोस्टलाई 2-1 पराजित गर्दै नर्वे विश्वकपको अन्तिम सोह्रमा प्रवेश गरेको छ। सन् 1998 पछि नर्वे विश्वकपको नकआउट चरणको अर्को चरणमा पुगेको यो पहिलो पटक हो। रोमाञ्चक बनेको यस खेलमा नर्वेका लागि एन्टोनियो नुसा र अर्लिङ हल्याण्डले गोल गरे भने आइभरी कोस्टका लागि अमात डियालोले 1 गोल फर्काए। हल्याण्डले जारी विश्वकपमा आफ्नो 5 गोल पूरा गरेका छन् भने नर्वेका लागि उनको कुल गोल संख्या 60 पुगेको छ। विश्वकप फुटबलमा अहिले मेक्सिको र इक्वेडर बीच प्रतिस्पर्धा भइरहेको छ। पहिलो हाफमा मेक्सिको 2 गोलले अगाडि छ। आज राति इंग्ल्याण्ड र कंगो भिड्नेछन्।
1: अब मौसम। अहिले बिहान बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ। देशभर मनसूनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिजैदेखि गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसून विस्तार भएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर पूर्णतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना पनि छ। देशका अन्य पहाड़ी भूभागका धेरै स्थानमा र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। राति पनि कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: राज्यसभाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज। राष्ट्रसभा बैठकमा 2 मन्त्रीसँग प्रश्नोत्तर हुँदै
1: आयल निगमले 3 महिनापछि घटायो पेट्रोल र डिजेलको मूल्य।

0: एलपी ग्यास 100 रूपियाँ सस्तो, हवाई इन्धनमा पनि राहत।
1: चितवन राष्ट्रिय निकुञ्ज भित्रको जंगल सफारी सेवा आजदेखि बन्द, सदर चिड़ियाखानामा फैलिएको बर्ड फ्लू नियन्त्रण उन्मुख।
0: इजरायल र इरान बीच तनाव जारी रहेका बेला कतारमा कूटनीतिक दौड़धूप, अमेरिकी अधिकारीहरूसँग कतारका प्रधानमन्त्रीको वार्ता, इरानसँग भने अनिश्चित।
1: र कीर्तिमानी प्रदर्शन सहित फ्रान्स विश्वकपको अन्तिम सोह्रमा प्रवेश, जारी खेलमा इक्वेडर विरूद्ध मेक्सिको 2 गोलले अगाडि।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सञ्चु र धर्मराज बिदा हुन्छौ, नमस्कार।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउनुहोस् है। ए ए नानी छोरी,
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: लु हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर,
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भने रहेछ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए बाबु हतियार छ, टच बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल शुरू गरौं। हुन त
3: हुन्छ
9: हुन्छ,
8: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन, घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन,
3: सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
11: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
9: के रे नानी, त भर्खर 17 की लागि होइन र?
11: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
9: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
11: ए हो र?
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
3: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
7: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
6: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
7: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
6: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
7: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकी बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
5: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारी लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंश उपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
6: ओहो ला
7: ल ल ल मरे के हो?
6: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
8: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: नमस्ते डाक्टर साहब।
11: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
10: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
11: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
10: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
11: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
10: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
11: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
10: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
11: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: पूर्णले देख्ने ठाउँमा राख्थे, त्यसले आफै कुरो बुझ्छ।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
3: देख्नु भएन, औषधि हालेको।
2: लौ न, शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
3: हजुर,
2: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल शुरू गरौँ हुन्न त?
5: हुन्छ।
4: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आग ना लागे देवा जाए और आग लागे से चलाक रहा जाए। खाना बनाए के बाद आग, गैस चूल्हा, स्टोव और हीटर अच्छा से बंद करा जाए। सिलेंडर के रेगुलेटर, पाइप और चूल्हा से गैस लीक होत है कि नहीं होत है एक ठीक से चेक जांच करा जाए। गैस के गंध आए पे उका व्यवस्था ना करा जाए। सलाई लाइटर लेके बच्चन के पहुँच से दूर रखा जाए। लकड़ी जलाई की खाना बनाए के बाद पानी से छीटा मार के ओका बुझाई देवा जाए। सिगरेट, तंबाकू, चीलम बीड़ी ना पिया जाए। अगर पिया जाए तो ओका अच्छा से बुझाई देवा जाए। बिजली के तार, प्लग, स्विच और वायरिंग ठीक अवस्था में है कि नहीं है चेक जांच करा जाए। घर बस्ती के नजीक के पोखरी, टैंकी और कोनो भी तरीका से पानी के जुगाड़ करा जाए। आग लागी और विपत से बचे के लिए चलाक बना जाए। हवाहुरी से होए वाला क्षति कम करे के लिए पहले तैयारी करा जाए और उकरे लिए सतर्कता अपनावा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
7: शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: आग लागी तथा डडेलोबाट जोगियौ र जोगाऊ।
1: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
0: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
1: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
0: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
1: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
0: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
1: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
0: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
1: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ।
0: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
1: तिलुत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
2: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौ।
3: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पुरै सेवन गरौ।
2: पछिका लागि भनेर औषधि बचाएर नराखौ।
3: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौ।
2: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
3: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौ।
2: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
6: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
5: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
6: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
7: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
6: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
7: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
6: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
9: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछस्।
10: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
11: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
12: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
8: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
13: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
14: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
8: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
15: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9472128 र 9470024870।
0: भुटान उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना। यस भुटान उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको कितागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको छ। उक्त वर्गीकरणको कितागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा किता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 उपदफा 2 व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 दिन भित्र अथवा असार 20 गते भित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। अनुरोधक स्थानीय भू उपयोग परिषद बुटन उपमहानगरपालिका बुचवल।
16: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएच बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
17: उत्सवको पर्व
18: एसआर गिब्सन क्यानन ब्रान्डको 5 प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
17: इसीएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
18: कृषि विकास बैङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
17: फोन नम्बर 071542669
19: साउजी क्युआर भए
20: ए बगुनुस् त मेसेज आएको छैन
21: घरी एसएमएस

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: हो, घर पनि कति राम्रो बनेछ, चिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल, बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट।

0: सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एण्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एण्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।
1: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
2: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
1: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071-562-269। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका पाँच मणिग्राम रूपन्देही।

0: Preises.
1: Oh.
2: आग लागी तथा डडेलो बाट जोगियौ र जोगाउ चैत बैशाखमा सुखायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
3: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
2: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
3: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
2: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
3: वनका सुक्खा घाँस पात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
2: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
3: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाउ।
2: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
3: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाउ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
2: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही।
4: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
5: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
6: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
4: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9826311 र 9826211354।
7: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
8: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
9: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
8: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
10: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
11: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
12: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
13: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
12: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
13: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
12: मणिमुकुन्द क्याम्पस, योगीकुटी बुटवल 11 रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
4: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो।
14: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
4: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
14: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
4: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
0: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी
1: हाम्रा सेवाहरू
0: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
1: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
0: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने
1: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
0: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
15: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि
16: सम्पर्क 9857024344 9857035227 र 9857073220
17: ओमिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो
9: घर बनाएर त सिद्धियो दिदी अब अर्को झन्झट छ सोफा दराज पलङ फर्निचर फर्निसिङको काम सबै बाँकी छ कहाँ जाने हो कुन्नी
17: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा त्यही जानुहोस् न तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दसना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ नयाँ राज स्टोर तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही प्रोप्राइटर राजेन्द्र थापा गोमा कुमारी पाण्डे थापा मोबाइल 9847077003 9847066155 र 9847016539 हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ
18: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
19: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
18: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ
19: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ नेपाली स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ
18: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था
19: सम्पर्क 9857016604 9847078505 र 0715140029
18: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देही
20: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
21: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुको मेसो खोज्दैछौ क्या
20: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
22: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भनिदिउँ त नानी
20: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
23: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
24: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
25: सबै मिलाइ खुवाऊ
24: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
25: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ
22: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
26: हाम्रो मम्मीले भन्नुभएको
2: ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि.
3: हो र, होइन होला त्यस्तो त.
5: सोहिता, तिनीहरूको के खासखुस कुरा आउँदैछ? के भयो भन त?
2: के भएन मिस,
5: मैले सुनिसके. हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो. बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन. त्यस्तो कार्य सामाजिक अपराध हो. बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ. बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ. यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है.
6: बोक्सी अन्धविश्वास हो. बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ.
7: नेपाल सरकार विज्ञापन बोर्ड.
8: पीतो सांझ

0: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
6: 3 दिन भयो।
5: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: आ जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
6: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना फारम वितरण आषाढ 8 गतेदेखि। प्रवेश परीक्षा आषाढ 26 गते शुक्रबार बिहान 8 बजे। सम्पर्क राममणी बहुमुखी क्याम्पस, तिलोत्तमा 5, मणिग्राम, रूपन्देही। फोन 071-560-226, बीबीएस को लागि 98-570-42-624, बीए र बीएड को लागि 98-471-29-657।
9: सिकल सेल रोगको एक जानकारी।
10: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
9: सिकल सेल रोगका लक्षणहरू:
11: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
10: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
11: जन्डिस हुने,
10: आँखाका समस्याहरू देखा पर्ने,
11: संक्रमणहरू भइरहने,
10: पक्षीघात समेत हुने,
11: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
10: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
11: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
10: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
11: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
10: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
11: रक्त अल्पताको उपचार गराउनु पर्छ,
10: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
11: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
10: धेरै तनाव लिनु हुँदैन,
11: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
10: सिकलसेल रोगको रोकथाम:
11: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
10: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
11: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
10: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
11: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिक्राम रूपन्देही।
2: सिकल सेल रोग सम्बन्धी जानकारीमूलक अभिमुखीकरण तथा रक्त परीक्षण बारे अत्यन्त जरुरी सूचना।
10: विशेष गरी थारू समुदायमा देखिने सिकल सेल बिरामीको खोजी पहिचानका लागि तिलोत्तमा नगरपालिकाले आज वडा नम्बर 13 र भोलि वडा नम्बर 17 अभिमुखीकरण तथा रक्त परीक्षण कार्यक्रम राखेकोले थारू समुदायका सम्पूर्ण महानुभावहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: समय बिहान 10 बजेदेखि।
10: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर रूपन्देही।
9: स्वास्थ्यमा बुटवल:
10: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
9: असल अभ्यासदेखि मितिका कुरा,
10: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
9: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
10: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
9: कार्यक्रम स्वास्थ्यमा बुटवल। सिकल सेल रोगको एक जानकारी:
10: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भई ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जीन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
12: सिकल सेल रोगका लक्षणहरू:
11: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
10: छाती, पेट, हात खुट्टा, धारमा अचानक र कडा खालको दुखाइ हुने,
11: जन्डिस हुने,
10: आँखाका समस्याहरू देखा पर्ने,
11: संक्रमणहरू भइरहने,
10: पक्षीघात समेत हुने,
11: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
10: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
11: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
10: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
11: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
10: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
11: रक्त अल्पताको उपचार गराउनु पर्छ,
10: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
11: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
10: धेरै तनाव लिनु हुँदैन,
11: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
10: सिकल सेल रोगको रोकथाम:
11: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
10: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
11: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
10: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
11: अनुरोधक: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
13: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
14: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
13: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
14: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
13: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
14: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
13: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
14: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
13: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
15: अनुरोधक: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
16: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
17: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
16: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
17: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
16: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
17: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: पितो शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।
19: हेलो एन्ड नमस्ते। हामी केयर एन्जोय, सो हामी भोलि निवेशको गाउँ जाँदैछौँ। बाँकीको कुरा भिडियोमा हेर्नु होला।

0: गाउँ त अब देखिस् नै होला, युवाहरू कम छन्, सबैजना यसरी बजार जाँदाखेरि त गाउँ नै नराला जस्तो, त्यसैले म पनि अब गाउँमै बस्ने निर्णय लिएको छु। तिमीहरू चाहिँ राम्रोसँग फर्किने।
1: ठिकै छ, अब त नजाने नै भने अब तँलाई म रोक्दिनँ पनि। त्यही हो, तेरो गाउँ एकदम राम्रो लाग्यो, हामी सबैले इन्जोय गर्यो, खुसी पनि लाग्यो। अब तँलाई अरू केही दिन नसके नि हाम्रो ब्यान्डको तर्फबाट सानो छिनो राम्ररी राखेस्, हामी कसैले नबिर्सेस्।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो? के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
1: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
0: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
1: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोक सेवा, शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
2: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ,
3: प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
4: मद्यपान र धूम्रपान सेवन नगरौ,
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगु, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिउँ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र

0: सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
3: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
2: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
3: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
2: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
3: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
2: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
6: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
5: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
6: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
7: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
8: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
10: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
9: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
11: रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका। साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
12: किन झोक्राउनु भन्छ काका?
13: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
12: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
13: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
14: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98571 र 98472928।
15: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98575-88188, 98575-20700।

0: www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
1: होइन पुर्खे बा, किन के भयो र?
2: बाह्र चौरासी घुमे
1: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रस्तुति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन है पुर्खेबा, फेरि दौडिँदै कता हो?
2: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक।
1: सम्पर्क क्रिम्सन अस्पताल त्रियोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
3: साउजी क्युआर भयो है?
4: ए भन्नुहोस् त, मेसेज आएको छैन।
5: घरी एसएमएस आएन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: गुप्ता नर्सरी तिलोत्तमाचा ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
2: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूआतसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, नीलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
4: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा चार ड्राइभर टोल रूपन्देही।
2: फोन नम्बर 071-560-205।
5: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
6: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
5: के तपाईँको बगैँचामा फल लागेको छैन?
6: अरे हजुर, कलमी बिरुवा फनेर त्यो हाट बजार से लाएर लगाइहाले हजुर। एक दाना फलेन।
5: जहाँ पायो त्यहीँबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
6: कहाँ पर खोजे त बाबु, हाँ बताइहाल्नु।
5: यी सबै बिरुवाहरू गुप्ता नर्सरीबाट ल्याएको हो नि?
6: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्ता नर्सरी।
7: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा, होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
7: फोन नम्बर 560-205।
8: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो, छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगु, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
9: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
10: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
11: सबै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
12: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
11: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
12: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
11: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
13: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ,
14: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
13: चलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
14: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
13: परालको तौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
14: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
13: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
14: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
13: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
14: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ।
13: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
14: कञ्चन गाउँपालिका, कञ्चन भूपन्देही।
15: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
16: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
15: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजीको माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
17: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
18: फोन नम्बर 071-531-6141, 531-6141।
19: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
20: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
21: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
20: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
21: कहीँ हामी पनि श्रमको

0: देशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
0: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्कार सेन सेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मध्यपान र धूम्रपान सेवन नगरौं।
4: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द्व बढाउँछ।

0: हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना फारम वितरण आषाढ 8 गतेदेखि। प्रवेश परीक्षा आषाढ 26 गते शुक्रबार बिहान 8 बजे। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस को लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
3: साउजी गुड्का दिनु न।
4: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
5: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
7: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
8: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
7: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
8: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
7: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
8: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
7: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
8: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
7: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
9: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
10: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि। मोबाइल 98-570-59-934। लायन्स चोक नारायणगढ चितवन। मोबाइल 98-550-50-934।
12: लामखुट्टेको टोकाइबाट बस्नु नै डेंगु रोगको बस्ने सर्वोत्तम उपाय हो। डेंगुबाट बस्न के गर्ने त? पूरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाइबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाईबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन, घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने। अचानक ज्वरो आए, टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को 19 भएन।
9: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
13: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
9: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
10: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यही एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
14: बिनिसरा मसरङ्गी गाइडी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
15: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
14: अब त म त बच्यो भनेको छ नि। म
15: रामराजीपुर कल्याणपुर भन्छ तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्का हानि, यहाँबाट झस्का हानि र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुतै सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्त पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्नु भएको।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
11: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 98570 59934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 98550 5094।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
2: ए हो र।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
5: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
4: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
5: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
4: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
4: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: Harga Kanti Ofisi Sement. Deşko Sement.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने. मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको. कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छ त भन्नुहोस्. बनाउने ठाउँमा त म लैहाल्छु नि. गहनामा खास सधैँको विश्वास.
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही.
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ. ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है.
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870.
5: भुटन उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना. यस भुटन उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 को दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको किताबगत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको छ. उक्त वर्गीकरणको किताबगत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा किता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 को उपदफा 2 व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 भित्र अथवा असार 20 गते भित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नु हुन. सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ. अनुरोध: स्थानीय भू उपयोग परिषद बुटन उपमहानगरपालिका बुटवल.
6: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना. विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो. हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएस एम फार्मा. विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर. फोन 071-410-380 071-410-479 मोबाइल 98-570-85-188 98-570-20-752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ.
7: सौजी क्युआर भयो है?
8: ए, भगनुस् त, मेसेज आएको छैन. घरी एसएम

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सिएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिलोतमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-5907-19 र 98-672-96-18।
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
4: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथल्याबको ठिक पछाडि।
3: मोबाइल 98-026-3111 र
4: 98-026-21-354।
5: यति बेला मध्याह्नको 12 बज्यो।
6: रेडियो लुम्बिनी, रेडियो लुम्बिनी 96.8
7: मेगाहर्ज। पानी पर्ने क्रम भोलिसम्म नै रहने। वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन श्रम मन्त्रालयको नयाँ कदम, अनलाइन वेबसाइट र मोबाइल एप तयार। चितवन राष्ट्रिय निकुञ्ज भित्रको जंगल सफारी सेवा आजदेखि बन्द, वर्खा सकिएपछि मात्रै खुल्ला गरिने। भारतको दिल्ली सरकारद्वारा विद्युतीय सवारी सम्बन्धी नयाँ नीति सार्वजनिक, वायु प्रदूषण घटाउन दुई पाङ्ले गाड़ीमा कडाई। र विश्वकप फुटबलमा इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम 16मा आज राति 9:45 इंल्याण्ड र कंगोले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आज देशका विभिन्न 26 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यका 3 जिल्ला सहित विशेष गरी सिन्धुपाल्चोक, लमजुङ, कास्की, दाङ, बाँके, बर्दिया, कैलालीमा जोखिम रहेको छ। यसै गरी काभ्रे, धादिङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, गोर्खा, चेतवन, तनहु, नवलपरासी पश्चिम, रूपन्देही, कपिल वस्तु, कञ्चनपुर, डडेलधुरा र आसपासका जिल्ला भई बहने ससाना नदीमा पनि पानीको बहाव उल्लेख्य रूपमा बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको छ। मनसून सक्रिय भएसँगै देशका धेरै ठाउँमा पानी परेको छ। हिजोदेखि नै शुरू भएको पानी पर्ने क्रम भोलिसम्म नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर पूर्णतया बादल लागेर कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि कोशी र बागमती प्रदेश लगायत देशका धेरै जसो पहाड़ी क्षेत्रका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ। पानी परेका र पर्ने सम्भावना रहेका क्षेत्रमा बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरोध जस्ता जोखिम हुने भएकाले आवश्यक सावधानी अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि आग्रह गरेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा रहेका व्यतिथि अन्त्य गर्न र श्रमिकहरूलाई सहज सेवा उपलब्ध गराउन दुईवटा महत्वपूर्ण सुधारका पहल घोषणा गरेको छ। श्रम मन्त्री रामजी यादवले अपरेशन इलिगल एजेन्ट क्लीन अप र स्थानीय तहबाटै श्रम स्वीकृतिको सहजीकरण गर्ने कार्य देशभरका 753 स्थानीय तहका रोजगार संयोजक र आप्रवासन स्रोत केन्द्रका काउन्सिलरसँग भर्चुअल अन्तर्क्रिया गर्दै शुभारम्भ गर्नुभएको हो। 2056 सालदेखि परेका उजुरीको विश्लेषण गर्दा अधिकांश समस्या गैर कानूनी एजेन्टसँग सम्बन्धित देखिएकाले सरकारले उनीहरूलाई पहिचान र कार्यवाही गरी पारदर्शी सेवा प्रवाह गर्ने लक्ष्य लिएको छ। यसका लागि सरकारले एक विशेष अनलाइन वेबसाइट र मोबाइल एप तयार गरेको छ। यस प्रणाली मार्फत कामदारलाई ठग्ने वा प्रलोभन देखाउने व्यक्ति र समूह विरूद्ध विवरण संकलन गरिनेछ। श्रमिकलाई काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले एफईआईएमएस प्रणाली मार्फत 753 स्थानीय तहबाट श्रम स्वीकृतिको सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढ़ाएको छ। अहिलेसम्म 390 पालिकाका लागि यूजर आईडी बनिसकेको र बाँकी पालिकामा क्रमश यो सुविधा विस्तार गरिनेछ। अहिले खटिएका रोजगार संयोजकलाई थप जिम्मेवार र उत्तरदायी बनाउन देशभरका रोजगार सेवा केन्द्रलाई कार्यविधि पारित गरेर रोजगार शिव तथा उद्यमशीलता केन्द्रका रूपमा व्यवस्थित गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले आउँदो साउन महिनाभित्र झण्डै 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। मुख्य बाली धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढ़ाएको जनाएको छ। सरकार अर्थात जी2जी सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन यूरिया मल साउनको दोस्रो हप्ता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय ग्लोबल टेन्डर मार्फत विभिन्न देशबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डीएपी र 1,20,000 मेट्रिक टन यूरिया रहेको छ। चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगल सफारी सेवा आजदेखि बन्द गरिएको छ। निकुञ्जले वर्षातको समयमा भल बाढ़ी आउने, रूख ढलेर बाटो अवरूद्ध हुने जस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अर्को सूचना नआउन्जेलसम्मका लागि सफारी सेवा बन्द गरिएको हो। वन्यजन्तु र चराचुरुङ्गीको प्रजननका लागि वर्षायाम उपयुक्त समय हुने, निकुञ्जभित्रका कच्ची वन पथ बिग्रिने, जंगलमा भएका ससाना खोला खोल्सीमा भलबाढ़ी आउने, रूख ढलेर बाटो अवरूद्ध हुने जस्ता कारणले गर्दा सफारी बन्द गरिएको जनाएको छ। निकुञ्जले हरेक वर्ष मनसूनको बेला सफारी बन्द गर्दै आएको छ। त्यसपछि दशैंको आसपासदेखि मात्रै निकुञ्जभित्रको सफारी खोल्ने विगतको परम्परा छ। निकुञ्जभित्र हुने सफारी रोकिएको भए पनि सामुदायिक वनहरूमा हुने सफारी भने नरोकिने उहाँले बताउनुभयो। चितवनको सौराहा, कसरा, मेगौली, माडी र नवलपरासीका विभिन्न ठाउँबाट जीप व्यावसायिक सफारीका लागि निकुञ्ज प्रवेश गर्ने गर्दछ। घुम्न आउने पर्यटक जीपमा सफारी गरेर वन र वन्यजन्तु हेर्न रमाउँछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा गुल्मीमा जंगली जनावरका लागि थापेको करेन्टमा परेर महिलाको ज्यान गयो, आज पनि सुन चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज 26 जिल्लामा बाढ़ीको जोखिम, सतर्कता अपनाउन आग्रह, वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन श्रम मन्त्रालयको नयाँ कदम लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। गुल्मीको घुरकोट गाउँपालिका 5 मन्टारीमा जंगली जनावर धपाउनका लागि थापिएको विद्युतीय करेन्टमा परेर एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा धुरकोट गाउँपालिका 5 निवासी 60 वर्षीय हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीम किरण बोगटीले जानकारी दिनुभयो। गैराती 1:30 बजे घाइते भएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तमघास पुर्याइएकोमा आज बिहान डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक भण्डारीका श्रीमान भेषराज भण्डारीले आफ्नै घरदेखि झण्डै 150 मिटर टाढा रहेको बारीमा जंगली जनावर बँदेल नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर छाडेको पाइएको छ। भेषराजलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। आज पनि सुन चाँदीको भाव घटेको छ। अस्ति सोमबार यता सुन चाँदीको भाव लगातार घटेको हो। आज सुनको भाव तोलामा 600 रूपियाँले घटेर तोलाको 2,77,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 2,77,900 रूपियाँ रहेको थियो। हिजो सुनको भाव तोलामा 4,500 रूपियाँले र सोमबार तोलामा 1,400 रूपियाँले घटेको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार भने सुनको भाव तोलामा 4,700 रूपियाँले बढ़ेको थियो। यसै गरी आज चाँदीको भाव तोलामा 15 रूपियाँले घटेको छ। भाव घटेर चाँदी आज तोलाको 4,270 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 25 रूपियाँ र अस्ति 15 रूपियाँले घटेको थियो। आइतबार चाँदी तोलाको 4,325 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। भारतको राजधानी दिल्लीमा बढ़दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले दिल्ली सरकारले विद्युतीय सवारी अर्थात ईवीमा नयाँ नीति घोषणा गरेको छ। सार्वजनिक नीति अनुसार 30 लाख भारतीय रूपियाँसम्म मूल्य भएका विद्युतीय कार खरिद गर्दा सड़क दस्तुर र दर्ता शुल्कमा 7% छूट दिइने भएको छ। मन्त्री परिषदबाट स्वीकृत यो नीति अब कार्यान्वयनमा जानेछ। दिल्ली सरकारले सन् 2030 मार्च महिनासम्ममा शहरलाई पूर्ण रूपमा प्रदूषण मुक्त बनाउने लक्ष्यका साथ पछिल्लो कदम चालेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। नयाँ नीतिमा पेट्रोल र ग्यासबाट चल्ने दुई पाङ्ग्रे गाड़ीलाई चरणबद्ध रूपमा विस्थापन गर्ने योजना समावेश छ। यस अनुसार सन् 2028 अप्रेलदेखि दिल्लीमा विद्युतीय दुई पाङ्ग्रे गाड़ी मात्र बिक्री र दर्ता गर्न अनुमति दिइनेछ। विद्युतीय यातायातको क्षेत्रमा दिल्ली सरकारले आउँदो 4 वर्षभित्र 150 अर्ब भारतीय रूपैयाँ लगानी गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज बिहान र गैराती भएको खेलमा जित निकाल्दै मेक्सिको, फ्रान्स र नर्वे अन्तिम 16 पुगेका छन्। यो विश्वकपको सह आयोजक मेक्सिकोले इक्वेडरलाई 2 गोलले हराउँदै 40 वर्षपछि नकआउट चरण पार गरेको हो। मेक्सिको सिटीमा आज बिहान भएको खेलमा घरेलु टोलीका लागि राउल जिमेनेल्स र जुलियन क्युनोनेसले गोल गरे। यसअघि मेक्सिकोले

राख्ने पर्ने क्रम भोलिसम्म नै रहने, वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन श्रम मन्त्रालयको नयाँ कदम, अनलाइन वेबसाइट र मोबाइल एप तयार, चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगल सफारी सेवा आजदेखि बन्द, वर्खा सकिएपछि मात्रै खुल्ला गरिने, भारतको दिल्ली सरकारद्वारा विद्युतीय सवारी सम्बन्धी नयाँ नीति सार्वजनिक, वायु प्रदूषण घटाउन दुई पाङ्ग्रे गाड़ीमा कडाई, र विश्वकप फुटबलमा इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम सोह्रमा, आज राति पौने 10 बजे इंल्याण्ड र कंगो खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौं। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। बाढ़ीको सम्भावित क्षेत्रमा आवश्यक सतर्कता अप्नाउनुहोला। नमस्कार।

सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौं। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: का खांची ओबीसी सीमेंट देश को सीमेंट
1: किन झोक्राउनु भन्छ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरुक बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कान्छोले पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98570 21 757 र 98472 96 228
4: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
5: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
6: तपाईँमा टाउको दुखिरहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोके जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
4: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथल्याबको ठिक पछाडि मोबाइल 98026 33111 र 98026 21 354
7: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ
8: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
7: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
9: फोन नम्बर 071-531-641
10: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौं लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
12: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
13: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
12: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
13: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
14: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी
15: हाम्रा सेवाहरू
14: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
15: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
14: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने
15: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
14: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
16: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि
9: गरी सम्पर्क 9857024344 9857035227 र 9857073220।
16: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
17: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
16: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
18: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भनिदिउँ त नानी
16: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
19: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
20: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
21: सबै मिलाइ खुवाऊ
20: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
22: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
23: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
24: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: खै दाई, दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
4: ए ल ल लिनुहोस् भाइ।
3: अनि दाई कति भयो पैसा?
4: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि माना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: आग लागी हुन नदिन सधैं चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यासको गन्ध आए व्यवस्था नगरौ। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट तमाखु चिलिम सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं। घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका दिउखुरी नेपाल।
2: डेंगू से बचे की खंती मच्छर के काटे से बच भी सर्वोत्तम उपाय होए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के न देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में चचावा जाए।
3: अनुरोध है लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
4: कति धेरै भिडो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी टेक्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौन सहयोग गर्नुहोस्।
5: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहिनछस्।
6: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
7: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
8: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुसारै छैन त।
9: होइन के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
8: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौ, कानूनको सम्मान गरौ। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
10: रौनक घर र मन दुवै रङ्गीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
11: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि 100 गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
4: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
11: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
12: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
4: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
13: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 9872-12882 र 9870-24870।
14: भुजल उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना।
15: यस बुथलोप महानगरपालिकाको उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको कितागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको छ। उक्त वर्गीकरणको कितागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा किता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 उपदफा 2 व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 दिन भित्र अथवा असार 20 गते भित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। अनुरोधक स्थानीय भू उपयोग परिषद बुटुल उपमहानगरपालिका बुटवल।
16: खुसीको खबर
17: होइन के खुसीको खबर हो दाजु?
16: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
17: हो र?
16: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-823।
17: सौजी क्यूआर भयो है?
18: ए बगुनुस् त, मेसेज आएको छैन।
19: घरी एस

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध,
6: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
7: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँ खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
8: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
5: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देही,
7: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
9: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
10: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
11: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
12: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
11: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
12: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
11: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका पाँच मणिग्राम रूपन्देही।
13: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ।
14: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
13: सलाई, लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
14: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
13: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
14: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
13: वनका सुक्खा घाँस पात,
15: पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
16: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं।
15: डडेलु विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
16: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउँ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
15: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
16: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
17: यति बेला दिउँसोको

0: मनोरञ्जन का कुरा कतै संस्कृति का कुरा
1: कतै भएका छन् सपना पूरा कतै माया पिरती अधुरा
0: हिजोको समाज र आजका भोगाई पुराना र नयाँ भाका गीत संगीत मार्फत अब कार्यक्रम सुस्तेरीमा
1: लुम्बिनी 96.8 MHz हरेक हप्ताको बुधबार र शुक्रबार प्रकाश न्यौपानेको साथमा
0: कार्यक्रम सुस्तेरी।

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम सुशीलीको प्रतीक्षामा बस्नुभएका तपाई सम्पूर्ण लोकपारकी मित्रमा। यति बेला तपाई सुन्दै हुनुहुन्छ रेडियो लुम्बिनी 96.8 मेगाहर्ज। हाम्रो वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आफ्नै आधिकारिक फेसबुक पेजबाट पनि कार्यक्रम सुशीली सुन्न सकिन्छ भने फेसबुक पेजबाट अथवा रेडियोको आफ्नै आधिकारिक पेजबाट पनि कार्यक्रम भिडियो मार्फत लाइभ हेर्न सक्नुहुन्छ। त्यसैले पनि आज हामी बुधबारी बसाईमा रमाइलो गराउनका लागि प्रविधिमा र क्यामेरामा प्रशान्त केवालीसँगै म तपाईँको लोकसयात्री प्रकाश नेउपाने यति बेला तपाईँलाई एक बजेबाट दुई बजेसम्म बुधबारी व्यवसायलाई निकै रमाइलो गराउनका लागि हामी जुटिसकेका छौं। तपाईँले पनि रेडियो खोलिसक्नु भएको छ पक्कै पनि। अब म्यासेज गर्नका लागि, आफ्नो कला प्रस्तुत गर्नका लागि अथवा भलाकुसारी गर्नका लागि तपाईँ तयारी अवस्था गरिभ्याउनु भएको छ अथवा गरिसक्नु भएको छ पक्कै पनि, एक घण्टासम्म हामीलाई फोन गरेर, म्यासेज गरेर अथवा रेडियो सुनेर साथ दिनका लागि अथवा कार्यक्रमलाई शेयर गरेर सबैको माझमा पुर्याएर हामीलाई साथ दिनका लागि हामी अनुरोध गर्न चाहन्छौ। बुधबारी व्यवसाय हो, बुधबारी व्यवसायलाई रमाइलो गराउनु बर्खायामको महिना छ अथवा वर्षात लागेको छ, रोपाईहरू तराईका क्षेत्रहरू अथवा विभिन्न फाँटहरूमा यति बेला कोही गोरू नारेर जोताई चलिरहेको छ भने कोही ट्रेक्टरले जोताई चलिरहेको छ, धेरै ठाउँमा बिउ काट्ने अथवा साह्रै गीत गाउँदै हिलोले छपा छेप गर्दै यति बेला चाहिँ खेत रोपाई भइरहेको छ, रेडियो लुम्बिनी सुनिरहनु भएको छ, खेतको आलीमा अथवा मोबाइलमा एयरफोन लगाएर पनि हामीलाई सुनिरहनु भएको छ यति बेला पक्कै पनि। बर्खायाम हो, बर्खायाममा खेत रोप्नुपर्छ, मानव रोपेर मुरी उब्जाउने महिना हो। त्यसैले पनि यो असार साउनलाई हामीले विशेष गरेर अन्न उब्जानी अथवा रोपनीको महिना भनेर पनि चिनिन्छ। त्यसैले पनि विष्णु खत्री र शान्तिश्री परियारले पनि यो बुधबार व्यवसायलाई रमाइलो गराउनका लागि बर्खा मास भन्ने एउटा गीत गाउनु भएको छ, त्यही गीतले आज हामी दैलो उघार्न चाहन्छौ, स्वीकार्नुहोला।

बर्खामास खेती र पाती अर्म पर्म मेलामा आऊ साथी विष्णु खत्री र शान्ति श्री परियारको आवाजमा रहेको यो रमाइलो भाकाले दैलो गारिसकेका छौ। बुधबारी व्यवसायलाई रमाइलो गराउनका लागि पक्कै पनि धेरै वर्षायाममा खडेरी परे जस्तो घरिघरि पानी आएको छ, धेरै पानी आएको छैन। तराईको क्षेत्रमा 20-21% मात्रै खेत रोपाई भएको भन्ने कुरा आइरहेको छ। पक्कै पनि धेरै भिज्ने गरी पानी परिरहेको छैन, मौसमले साथ देला, किसानको पर्खाई पक्कै पनि झरिलाग्ला। अर्म मर्म गरेर अथवा अर्म पर्म गरेर पनि अथवा मेला पातामा गएर पनि पक्कै सबैले पनि खेत रोप्नुहुनेछ। सबैले आलो पारे गरेर मेलामा गएर खेत रोप्नुपर्छ। पक्कै पनि हामी पनि पहाड़मा छँदा त्यस्तै गर्थ्यौं, बेसी फाँटमा झर्थ्यौं, एकल गोरु पाल्थ्यौं, होइन, गोरु पालेर जोतेर अनि लाउरेबा साइलदाई माइलदाई सबै मिलेर एउटा चाहिँ खेतीपाती गर्नका लागि हामी जुटेका हुन्थ्यौं। एक दिन एउटा कोमा जान्थ्यौं, अर्को दिन अर्को कोमा जान्थ्यौं, एक आपसमा सहयोगी भावनाले खेत रोप्थ्यौं। त्यस्तै गरी अन्न बालीहरू हामी भित्रिउँथ्यौं। पक्कै पनि असारको महिना हो, रोपाईको महिना हो, यस्तै यस्तै परिधिमा गाइएको गीत तपाईँको माझमा हामी राखिसकेका छौं। पक्कै पनि 071-562-012 टेलिफोन तपाईँलाई खुल्ला राखेका छौं। मलाई कुसारी गर्नका लागि तपाईँसँग प्रतिभा छ भने प्रतिभा सुनाउनका लागि अथवा कला संस्कृति यो रोपाईको बेलामा पक्कै पनि कस्ता किसिमका गीतहरू गाइन्छ तपाईँले जान्नुहुन्छ भने अथवा गाउन जान्नुहुन्छ भने यो रोपाई सम्बन्धी असारे भाकाहरू पनि तपाईँले पस्कन सक्नुहुन्छ। असारे माछाको दबदबी हिलो भन्ने एउटा गीत छ, पक्कै पनि यस्तै हिलो चलाएर रमाइलो गरिने महिना हो। त्यसैले पनि हाम्रो प्रशान्तजी पनि रोपाईमा जाने भन्नुभएको छ, भोलि पर्सि कहिले जानुहुन्छ, एक दुई दिन चाहिँ हामी पनि हिलोमा खेल्न पर्छ भनिरहनु भएको छ हाम्रो क्यामेरा पर्सन अथवा प्राविधिक मित्र प्रशान्तजीले। पक्कै पनि प्रशान्तजी हामी सँगै जाउँला, रोपाई गराउँला, रमाइलो गराउँला, एक दिन पक्कै पनि भिडियो राखौँला, होइन। तपाईँले पनि यति बेला के गर्दै हुनुहुन्छ, रेडियो सुन्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ भने म्यासेज गर्नका लागि पनि रेडियो लुम्बिनी मणिग्राम सर्च गर्नुहोला, साथी भन्नका लागि म अनुरोध गरिरहेको छु। जतिले पनि कार्यक्रम हेर्नु भएको छ सबै साथीलाई कार्यक्रम सेयर गरेर साथ दिनका लागि पनि म अनुरोध

त्यस्तै जानुभयो होला। पक्कै पनि फोन गर्नका लागि अनुरोध गर्दै तपाईँले पठाउनु भएका म्यासेजहरू उठाउन चाहन्छु। बालकृष्ण अर्यालले हजुर नमस्ते, लुम्बिनी रेडियो लुम्बिनी टीमलाई राम्रो छ, रेडियो टीमको यो कार्यक्रम राम्रो छ भन्न खोज्नु भएको हो। पक्कै पनि कार्यक्रम राम्रो छ, निकै रमाइलो छ, यस्तै रमाइला रमाइला गीत संगीतहरू बजाउनु होला भनेर कफी कम्पनी बिरयानी हाउसबाट हामीलाई बालकृष्णजीले म्यासेज गर्नुभएको छ। बालकृष्णजी तपाईँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। गोकुल भट्टराई पक्कै पनि कता हराउनु भएको थियो, गोकुलजी धेरैमा म्यासेज गर्नुभएको छ। छाया छवि मोबाइल डाइभर टोलबाट हो गोकुलजी, पक्कै पनि आहा कति राम्रो भन्नुभएको छ, कार्यक्रम निकै राम्रो छ, सफलताको शुभकामना भन्नुभएको छ गोकुल भट्टराईजी, तपाईँलाई पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु। छाया छवि मोबाइलको हालखबर बताउनुहोस्, फोन गर्नुहोस्, प्रतिभा सुनाउनुहोस्। गोकुलजी हराउनु भएको छ, पक्कै पनि नहराउनका लागि म अनुरोध गर्न चाहन्छु। त्यसै गरेर जनक रजाली मगरले हामीलाई गुड आफ्टरनुन अफ कमिङ सन डेलिकेटेड अल फ्रेण्डस भन्नुभएको छ, कार्यक्रम निकै राम्रो छ, अब बज्ने गीत मेरा सम्पूर्ण साथीहरूलाई जनक रजाली मगर भनेर चिन्ने सबैका लागि सुनाउन चाहन्छु भन्नुभएको छ। जनकजी तपाईँलाई पनि म हार्दिक आभार प्रकट गर्न चाहन्छु। जतिले पनि प्रतिभा छ प्रतिभा सुनाउनका लागि अनुरोध गर्न चाहन्छु, छैन सन्देश पठाउन सक्नुहुन्छ, हामीलाई कमेन्ट बक्समा गएर सन्देशहरू पठाउन सक्नुहुन्छ, अब बज्ने गीत मेरा घर परिवार अथवा आफ्ना आफन्तजनलाई समर्पण गर्न सक्नुहुन्छ, त्यस्तै गरेर गीतहरू रोज्न पनि सक्नुहुन्छ म्यासेजको भरमा। तपाईँले जे म्यासेज पठाउनु भयो हामी त्यस्तै गरी पढ्दै जानेछौं, यो पनि तपाईँलाई जानकारी गराउन चाहन्छु। त्यसै गरेर गुरू पंगेनीले नमस्कार, म मडिग्राम 3 नम्बर ज्ञानोदय चोक साइन्दाईको होटलबाट हो भन्नुभएको छ। साइन्दाईको होटलबाट पक्कै पनि यो बर्खाको बेलामा हाम्रो साइन्दाईले धेरै समस्या खेतारीहरूलाई पठाएको भएर होला, अघिल्लो समयमा चाहिँ म्यासेज गर्नुभएको थिएन, आज चाहिँ अलिकति फुर्सद पाउनुभएको छ। साइन्दाईको होटलबाट हो भन्नुभएको छ गुरू पंगेनीजी, गुरू पंगेनीजीकोमा पक्कै पनि मिठा मिठा नास्ता परिकारहरू पाइन्छ भन्नुभएको छ। हुन्छ, तपाईँलाई अब नास्ता बनाउनका लागि अलिकति झमेला छ भने पनि गुरूजीलाई सम्झनु होला, खेताराका लागि पनि धेरै चाहिँ समस्या तरकारीहरू बनाएर राख्नु भएको छ। गुरूजी कार्यक्रम निकै राम्रो छ भन्नुभएको छ गुरू पंगेनीले, अब बज्ने गीत मलाई गुरू पंगेनी भनेर साइन्दाईको होटल भनेर चिन्ने नचिन्ने सबैका लागि सुनाउन चाहन्छु भन्नुभएको छ। धेरै धन्यवाद छ गुरू पंगेनीजीलाई। त्यसै गरेर भीम कणेलले हजुर नमस्ते भन्नुभएको छ, भीमजी तपाईँले कहाँबाट नमस्ते गर्नुभएको छ ठेगाना टिपाउनु होला, अथवा कहाँदेखि हो हामी पनि चिन्नुपर्छ। भीम कणेलजीलाई ठेगाना सहित अब बज्ने गीतकालाई समर्पण गर्न चाहने, कार्यक्रम सफलताको शुभकामना भन्नुभएको छ। अझै खुलाएर लेख्नका लागि सम्पूर्ण साथीहरूलाई अनुरोध गर्दै फेरि पनि प्राविधिक मित्र, हाम्रो प्राविधिक मित्रको रोजाईको गीत हो यो, छोटो कपाला तेजस रेग्मी र विष्णु माझीको प्रशान्तजीले रोज्नु भएको गीत स्वीकार्नुहोला। फोन गर्नका लागि टेलिफोन खुल्ला छ है, नबिर्सनुहोला।

आहा छोटो कपाल झुलपी नबाट अन्तमाया लाकोबा ननाट आहा छोटो कपाल डोरीली नबाट अन्तमाया लाकोबा ननाट निकै रमाइलो भाका रोज्नु भएको थियो पक्कै पनि हाम्रो प्रशान्त गेवालीजी अलिकति मायामा बाँधिन खोज्नु भएको छ कि जस्तो छ ननाट ननाट भन्नु भएको छ पक्कै पनि विवाह गर्ने बेला पनि भएर पनि होला हाम्रो निकै रमाइलो गीत रोज्नु भएको छ तपाईँलाई रमाइलो गराउनका लागि पनि हो प्रशान्तिलाई धेरै आभार प्रकट गर्न चाहन्छु निकै रमाइलो गीत तपाईँका लागि बजाउनु भयो रोज्नु भयो यो भाकापछि तेजस रेग्मी र विष्णु माझीको आवाजमा रहेको यो रमाइलो भाकापछि पुनः स्वागत छ कार्यक्रम सुशेलीमा यति बेला हामी कार्यक्रम सुशेलीसँगै बुधबारी बसाईमा प्रविधिमा प्रशान्त क्यामेरामा प्रशान्त र म तपाईँको लोकसयात्री प्रकाश नेउपाने यति बेला तपाईँसँगै छौं तपाईँ हामीसँगै हुनुहुन्छ रमाइला गीत संगीतसँगै यो रोपाईमा तपाईँ जति हिलो खेल्नु भएको छ यी गीतहरू सुन्नुभयो भने पक्कै पनि अझै पनि हिलो छेपाछेप गर्नुहुनेछ रोपाई राम्रोसँग सक्नुहोला किसानलाई कतै पनि दुविधा नपरोस् यही हामी शुभकामना पनि दिन चाहन्छौ रेडियो लुम्बिनी तथा कार्यक्रम सुशेलीको तर्फबाट 071-562-12 तपाईँका लागि खुल्ला छ कसैसँग प्रतिभा छ अथवा भलाकुसारी गर्न चाहनुहुन्छ कार्यक्रम सुशेली कस्तो लाग्छ त्यसको बारेमा केही गन्थन मन्थन गर्न चाहनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ धेरै साथीले म्यासेज पठाइरहनु भएको छ कर्ण प्रिय केसी संगीतले हामीलाई धेरै माया गर्नुहुन्छ भारतदेखि लौ भई दर्शन नमस्ते के छ हजुरको हालखबर भन्नुभएको छ हाम्रो हालखबर एकदमै ठिक छ सन्चै हुनुहुन्छ भन्नुभएको छ कर्णप्रिय केसी संगीतजी हामी एकदमै आरामै छौं तपाईँहरूले म्यासेज गर्नुहुन्छ माया गर्नुहुन्छ विदेशमा छँदा पनि आफ्नो गाउँको ठाउँको रेडियो अथवा टेलिभिजन आफ्नो कार्यक्रमहरूलाई विदेशबाट पनि धेरै माया गरिदिनुहुन्छ त्यसैले पनि हामी धेरै आराम छौं म पनि यता भारतको हिमाञ्चलमा आरामै छु कर्णप्रिय केसी संगीत घर दाङ भई तुलसी घर दाङको तुलसीपुर हो र कार्यक्रम मजाले सुन्दैछु भन्नुभएको छ धेरै खुसी लाग्यो सबैलाई सेयर गर्नुहोला भारतमा जति पनि नेपालीहरू हुनुहुन्छ तपाईँको आफ्ना आफन्तजनसम्म यो कार्यक्रमलाई सेयर गरेर पुर्याउनुहोला कर्णप्रिय केसीजी पक्कै पनि यति बेला सुन्दैछु यही कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णमा मिठो सम्झना भन्नुभएको छ पक्कै पनि हाम्रो तर्फबाट पनि तपाईँलाई धेरै सम्झना छ कर्णप्रिय केसीजी भारतको हिमाञ्चलबाट हामीलाई सुनिरहनु भएको छ रोजीरोटीको लागि जानुभएको होला तपाईँले जे सोचेर जानुभएको छ विदेशमा रहने सम्पूर्ण नेपालीहरूले जे सोचेर जानुभएको छ त्यो कामना होस् हामी देवी देउरालीहरूसँग यही प्रार्थना पनि गरिरहेका छौं सकुशल तपाईँहरूले चाहेका कुराहरू लिएर नेपाल फर्कने वातावरण बनोस् यही शुभकामना छ रेडियो लुम्बिनी तथा कार्यक्रम सुशेलीको तर्फबाट कार्यक्रम सुशेली हो रमाइलो गर्दै जानुपर्छ रमाइलो गीत संगीतहरूलाई उठाउनुपर्छ नेपाली लोकदोहोरी भाकालाई बचाउनुपर्छ जसले नेपाली मौलिकपन बोकेको छ जसले नेपाली वेशभूषालाई बचाउनका लागि दोहोरी मार्फत भिडियो मार्फत ती झल्किने खालका जुन भाकाहरू बजारमा आएका छन् त्यस्ता भाकाहरू बचाउनुपर्छ भनेर रेडियो लुम्बिनीले यति बेला 1 बजेबाट 2 बजेसम्म आइतबार बुधबार र शुक्रबार तपाईँहरूको माझमा एउटा कार्यक्रम ल्याएको छ तपाईँकै लागि हो त्यसैले पनि पछि नहट्नका लागि सम्पूर्ण जति पनि रेडियो सुन्नु भएको छ सबैप्रति म हार्दिक आभार प्रकट गर्न चाहन्छु कार्यक्रमलाई माया गर्नुहोला एक आपसमा मिलेर कार्यक्रमलाई अगाडि बढाउनुपर्छ हातेमालो गर्नुपर्छ कार्यक्रम जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह प्रतिक्रिया तपाईँले पठाउनुपर्छ हामी कार्यक्रम सुधार्दै जानुपर्छ एक आपसमा मिलेर जानुपर्छ त्यसैले पनि 071-562-12 बाटो भएर आउँदै गर्नुहोला फेरि पनि रमाइलो भाका तपाईँको माझमा राख्न चाहन्छु हजुरैले हो पशुपति शर्मा र मन्जु पौडेलको आवाजमा रहेको यो रमाइलो भाका स्वीकार्नुहोला

आहा हजुरैले हो मन्दिर राम्रो सुनैको गजुराले हो हाँसिरहने मान्छेलाई रोइरहने पारेको हजुरैले हो पशुपति शर्मा र मन्जु पौडेलको आवाजमा रहेको यो रमाइलो भाकापछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीमा। कार्यक्रम सुशीलीको लगभग हामी 30 मिनट पार गरिसकेका छौं। अनि प्रशान्तजी निकै धेरै म्यासेजहरू गर्नु भएको छ, धेरै म्यासेजहरू पढ्नका लागि हामी तपाईँले जस्तो म्यासेज पठाउनु भएको छ त्यस्तै म्यासेज हामी पढ्दै जानेछौं, तपाईँका म्यासेजहरू उठाउँदै जानेछौं। पक्कै पनि म्यासेज गर्नका लागि रेडियो लुम्बिनी मणिग्राम सर्च गर्नुभयो भने हामीसँग साथी बन्न सक्नुहुन्छ, जहाँबाट प्रत्यक्ष लाइभ तपाईँले कार्यक्रम पनि हेर्न सक्नुहुन्छ भने फेसबुक पेजबाट यति बेला सुनिरहनु भएको छ, रेडियोबाट प्रत्यक्ष सुनिरहनु भएको छ, प्रविधिमा प्रशान्त गेवाली, क्यामेरामा प्रशान्त गेवाली र म तपाईँको लोकसेवात्री प्रकाश नेउपाने यति बेला तपाईँसँगै भराकुसारी गर्नका लागि अथवा तपाईँका म्यासेजहरू पढ्नका लागि रमाइला गीत संगीतहरू बजाउनका लागि अथवा दोहोरी भाकाहरू बजाउनका लागि हामी यति बेला स्टुडियोमा छौं। तपाईँले रेडियो सुनिरहनु भएको छ भने 71-5-62-12 चाहिँ टेलिफोन खुल्ला छ, फोन गर्नका लागि म अनुरोध गर्दै फेरि पनि म तपाईँको म्यासेजहरूलाई पढ्न चाहन्छु। सौरभ केसीले हामीलाई हेलो दादा गुड आफ्टरनून, म बागचौर नगरपालिका 8 मान्छे हाल भारतको गुजरातदेखि सुन्दैछु, मेरो घरमा रहने बुढी र छोरा लगायत मलाई सौरभ केसी भनेर चिन्दी नचिनी सम्पूर्णका लागि अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ। भारतको गुजरातदेखि हामीलाई पक्कै पनि बागचौर नगरपालिका 8 मान्छेले धेरै माया गर्नुहुन्छ सौरभजी। निकै दुईटा म्यासेज पठाउनुहुन्छ, एउटा म्यासेजले नभएर पनि पढिदिनुहुन्न कि भनेर पनि होला, देख्नुहुन्न कि भनेर पनि होला, हामी तपाईँले पठाएको म्यासेज घण्टी बजिसक्छ यहाँ, त्यसैले पनि हामीले तपाईँको म्यासेज जस्ताको तस्तै तपाईँको घर परिवारसम्म पुर्याउने प्रयास गरेका छौं। स्वरूप केसीले म भारतको गुजरातमा आरामै रहेको जानकारी पनि घर परिवारलाई गराउन चाहन्छु भन्नुभएको छ। उहाँ सन्चै राम्रै भएको कुरा पनि घर परिवारले यति बेला रेडियो सुनिरहनु भएको छ भने सरोजजीले हामीलाई म्यासेज गरेर सन्देश पठाउनु भएको छ गीतहरू समर्पण गर्नका लागि। पक्कै पनि धेरै साथीहरूले म्यासेज गरिरहनु भएको छ, सौरभजीलाई म हार्दिक आभार प्रकट गर्न चाहन्छु। त्यसै गरेर धर्मराजले हामीलाई दुवैबाट म्यासेज पठाइरहनुहुन्छ, निकै रमाइलो मान्छे, रमाइलो गर्न चाहने मान्छे, सबैलाई म्यासेज पठाउनुहुन्छ। धर्मराजजीले यति बेला दर्शन नमस्ते कार्यक्रम प्रस्तुताज्यू, म धर्मराज ढकाल बिर्तामोड झापा घर भई हाल दुवैबाट कार्यक्रम सुन्दैछु, यति बेला आज मलाई विष्णु माझीको स्वार्थी माया बोलको गीत बजाइदिनुहोस् भन्नुभएको छ। प्रशान्तजी तयारी गराउनु होला, हाम्रो धर्माजीको रोजाईको यो भाका हामी बजाउँदै जानेछौं, पक्कै पनि प्रशान्तजीले तयारी गर्दै हुनुहुन्छ। यति बेला चाहिँ विष्णु माझीको स्वार्थी माया बोलको गीत बजाइदिनुहोस् भन्नुभएको छ, धर्माजी सुन्नुहोला, केही समय पछाडि त्यो गीत बज्दैछ। यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्न पर्दा आज असार 17 गते जन्मदिन मनाउने सानी छोरी साईमा दुलाल, झापाकी साथी अस्मिता श्रेष्ठ र काठमाडौँका साथी विनोद लज्जालुलाई जन्मदिनको शुभकामना भन्नुभएको छ। रेडियो लुम्बिनी र कार्यक्रम सुशेलीको तर्फबाट अथवा प्राविधिक मित्र हाम्रो प्रशान्तजी र मेरो व्यक्तिगत तर्फबाट पनि तपाईँको आफन्तजनमा पर्न गएको जन्मदिनको हामी पनि शुभकामना दिन चाहन्छौ। पक्कै पनि धेरै धेरै उत्तरोत्तर प्रगतिको कामनासहित जन्मदिनको धेरै धेरै शुभकामना। आफन्तजन र घर परिवार साथीहरूलाई चाहिँ मैले अब बज्ने गीतहरू चाहिँ सुनाउन चाहन्छु। साथीभाइहरूको नाम भनेर लेख्नु भएको छ, पक्कै पनि धेरै नाम लेख्नुहुन्छ। आशिष नयन, सिमु लिम्बु, सम्देनी सरस्वता पोखरेल, दिल्सा राई, एलिसा लिम्बु, हिमा राई, बरूणा चञ्चले, त्यसै गरेर सुनिता कुलुङ, लक्ष्मी छेत्री, सपना खड्का, मन्जु थापा, बोबी राणा मगर, निमा शेर्पा, अल्का बान्तोवा, स्काई नवीन, पूजा लकान्द्री, पूर्वेली आकाश राई, बसन्त श्रेष्ठ, त्यसै गरेर प्रीति धामी, कमला मुखिया, सुनिता सुनु सुनिता, रचना चौहान, एक्सन विराज राई, अञ्जना राई, काली बन कमला बनेम, अभागी सिर्जना, राज घले मगर, प्रवीण मगर, लभ स्टार सन्तोषी छेत्री, विष्णु खनाल, एलिसा राई, समीसा राई, त्यसै गरेर अनिसा राई, रत्न बहादुर थापा, गगन तेह्रथुमे, गीता भण्डारी, सयत्री सरू, तारा भुजेल, त्यसै गरेर सलिना पोखरेल, कला लिम्बु, सलिना राई, हरपल रोशनी, प्याकुली गीता लिम्बु, अस्मिता बस्नेत, अनिता बस्नेत, कल्पना साम्पाङ, भूमिका राई, अस्मी सोताङ, त्यसै गरेर शान्ति विशु, शमशेर लिम्बु, चक्र बान्तोवा गुराज सरोज, ससुरा शुक्रराज रसाइली र सानु कमला लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीभाइलाई मिठो सम्झना मायाको साथमा शुभ दिनको कामना गर्न चाहन्छु भन्नुभएको छ। धर्मराजजी तपाईँलाई पनि म हार्दिक आभार प्रकट गर्न चाहन्छु।
तपाईले माया गर्नुहुन्छ, दुबईमा बसेर हामीलाई निकै माया गर्नुहुन्छ, त्यो माया हामीले कसरी तपाईको त्यो मायाको पैसो तिर्ने भनेर हामीले चाहिँ सोचिरहेका छौं। अझै पनि कार्यक्रमलाई शेयर गरेर सबैको माझमा पुर्याइदिनु होला। धर्मराजजीलाई म यही अनुरोध गर्न चाहन्छु, दुबईमा रहने सम्पूर्ण नेपालीहरूलाई जे सोचेर जानुभएको छ, वैदेशिक यात्राको अथवा रोजीरोटीको लागि जानुभएको छ भने पनि जे सोचेर जानुभएको छ त्यो चाहिँ पूरा कामना होस्, हामी पशुपतिनाथसँग पनि प्रार्थना गर्छौं। त्यसै गरेर टेकु छेत्रीले पनि हामीलाई म्यासेज गर्नुभएको छ, हजुर सर नमस्ते, नमस्कार, गुड आफ्टरनून, आरामको कामनाका साथ सुन्दैछु म त तनहुँबाट, भन्नुभएको छ टेकु छेत्रीजीले। धेरै फोन गर्नुहुन्छ, रमाइला रमाइला गीत संगीतहरू बनाउनुहुन्छ, पक्कै पनि टेकुजी आज व्यस्त हुनुहुन्छ, के छ म्यासेज गर्नुभएको रहेछ, आज तनहुँमा गर्मी छ भन्नुभएको छ, यतातिर भने आज तराईमा हल्का शीतल शीतल छ मौसम, पानी प्राप्त पिउनुहोला, मौसमी अवस्था पानी परिरहेकाले केही हल्का शीतल छ भन्नुभएको छ, बुटोलतिर कस्तो छ भन्नुभएको छ, बुटोलतिर पनि आज त्यति साह्रै गर्मी छैन टेकुजी, शीतल शीतलै छ, हल्का फुल्का पानी परिरहेको छ, त्यसैले पनि अब बज्ने मिठो मन छुने भाका हजुरलाई र मेरो सम्पूर्ण साथीहरूका लागि भन्नुभएको छ टेकुजी, तपाईँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। त्यसै गरेर अरूण पौडेलले पनि हामीलाई सुन्नु भएको छ, दाजु नमस्कार भन्नुभएको छ, नमस्कार अरूणजी, कार्यक्रम सुशीली निकै राम्रो छ, कार्यक्रम सफलताको शुभकामना भन्न चाहन्छु भन्नुभएको छ, अरूणजीलाई पनि म हार्दिक आभार प्रकट गर्दै फेरि पनि रमाइलातिर लागौं, रमाइलो गर्नका लागि अथवा रमाइला भाका सुन्नका लागि हामी आतुर पक्कै पनि छौं, रमाइला रमाइला गीत संगीतहरू तपाईँको माझमा हामी राख्दै आएका छौं यति बेला भने पुष्कल शर्मा र विष्णु माझीको आवाजमा मेरो कथा, सरी क्षमा प्रार्थी छु, धर्मराज ढकालको गीत तयारी गर्नुभएको छ, साथै धर्मराजजीको विष्णु माझीको आवाजमा रहेको पक्कै पनि रमाइलो भाका यति बेला तपाईँका लागि।

आहा, विष्णु माझीको धर्मराज ढकालको रजाईमा रहेको यो भाकापछि पुनः स्वागत छ कार्यक्रम सुशेलीको बुधबार व्यवसायमा। फेरि पनि तपाईँलाई स्वागत गर्न चाहन्छु। पक्कै पनि प्रविधिमा आज बुधबार व्यवसाय क्यामेरामा प्रशान्त गेवाली र म तपाईँको लोकसयात्री प्रकाश नेउ पनि यति बेला तपाईँसँग रमाइला रमाइला लोक दोहोरी भाकासँगै तपाईँका म्यासेजहरू हामी उठाइरहेका छौं। धेरैले म्यासेज गर्नु भएको छ, फोन गर्नु भएको छैन, व्यस्त भएर पनि होला, रोपाईको महिना सबै खेतबारीमा व्यस्त हुनुहुन्छ होला, खेती लगाउनका लागि खेती लगाउनु पनि पर्यो, वर्ष दिन खाने खेती हो, त्यसैले थोरै पानीको जुवाड़ भएको बेलामा रोपो गाडिहालौं भनेर पनि लाग्नु भएको होला। त पक्कै यो असारको महिना हो, यो असारको महिनामा रोपाई गर्ने, असार र साउन रोपाई गर्ने महिना हो, हिलोमा खेल्ने महिना, पक्कै पनि खेतीपाती लगाउने महिना भनेर यसलाई चिनिन्छ। त्यसैले पनि रेडियो लुम्बिनी सुन्नुभएको होला, प्रतिक्रिया दिनका लागि फोन गर्नका लागि हिलोमा हुनुहुन्छ होला अथवा कतै व्यस्त हुनुहुन्छ होला, जहाँ हुनुहुन्छ जसरी हुनुहुन्छ रमाइलोरी रहनका लागि पनि हामी अनुरोध गर्न चाहन्छौं। यति बेला त्यसै गरेर निर्मला भण्डारीले मलाई फेरि हामीलाई नमस्कार भनेर पठाउनु भएको छ। निर्मलाजी कहाँबाट सुन्दै हुनुहुन्छ रेडियो? आफ्नो ठेगाना लेखेर अथवा आफ्ना साथीभाइलाई समर्पण गर्न सक्नुहुन्छ अथवा गीत रोज्न सक्नुहुन्छ। अरूणजी निर्मलाजी लगायत नमस्कार मात्रै भनेर छोड्नु भएको छ, कार्यक्रम सफलताको शुभकामना त भन्नुभएको छ। धन्यवाद दिन चाहन्छु निर्मला भण्डारीलाई पनि। जहाँबाट सुन्नुभएको छ आफ्नो ठेगाना सहित अब बज्ने गीत अथवा सन्देश अथवा के कार्यक्रमको लागि अथवा आफ्ना आफन्तजनलाई केही यी गीतहरू मार्फत समर्पण गर्न चाहनुहुन्छ भने पनि म्यासेज गर्न सक्नुहुन्छ। जस्ताको तस्तै म्यासेज हामी यहाँबाट पढ्ने प्रयास गर्नेछौं अथवा तपाईँले पठाउनुभएका म्यासेज तपाईँको घर परिवारसम्म सुनाउनका लागि प्रत्यक्ष फेसबुक लाइभ र हाम्रो भिडियो मार्फत पनि तपाईँको घर परिवारसम्म हामी पुर्याउने प्रयास गरिरहेका छौं। त्यसैले पनि कार्यक्रम सुशेली हो रेडियो लुम्बिनीबाट हरेक हप्ताको बुधबार शुक्रबार र आइतबार 1 बजेबाट 2 बजेसम्म रमाइलो गराउनका लागि आउने गर्छ। तपाईँकै कार्यक्रम हो, त्यसैले पनि तपाईँले नै माया गर्नुपर्छ। पक्कै तपाईँले धेरै माया गर्दै जानुभयो भने कार्यक्रम अझै पनि उत्तर भने कार्यक्रम अझै राम्रो बन्दै जानेछ, हौसला हुँदै जानेछ, कार्यक्रमहरूले अझै हरेक कुराहरू खोज्दै जानेछ। लुकेका प्रतिभाहरूको खोजी गर्ने कार्यक्रम हो। जोसँग प्रतिभा छ, गला छ, जो कलाकार बन्न चाहन्छ उसलाई हामीले सहकार्य गर्ने भनेर भनिरहेका छौं। तपाईँसँग आर्थिक छैन अथवा जोसँग गला छ, कला छ, शब्द छ, लय छ, उहाँसँग आर्थिकको अभाव छ भने हामी लोकदोर गीत प्रतिष्ठान नेपालसँग सहकार्य गराउने तपाईँलाई वाचा गर्न चाहन्छौं। त्यसैले पनि कला छ, गला छ भने हामीसँग सम्पर्क गर्नुहोला, फोनमा गीत गाउनुहोला, स्टुडियोमा बोलाउँछौं। स्टुडियोमा पनि राम्रो गराउँदै जानुभयो भने हामी माथिल्लो लेभलका कलाकारहरूसँग तपाईँको सम्पर्क गराइदिनेछौं। त्यसैले पनि कार्यक्रम सुशेली तपाईँकै हो, जससँग प्रतिभा छ, जोसँग कला छ, जो बोल्न सक्छ, जो डराउँदैन बोल्न, तपाईँ फोनमा पनि बोल्न डराउनु भयो कि जस्तो लागेको छ। त्यसैले जति फोन गर्दै जानुहुन्छ त्यति बोल्दै जानुहुन्छ, तपाईँमा निखारतापन आउँदै गर्छ अथवा निखारतापन आउँछ, त्यो निखारतापनले तपाईँलाई निडर बनाउँछ र कार्यक्रमहरू तपाईँले पनि सञ्चालन गर्न सक्नुहुन्छ। जो अहिले कार्यक्रम सुशेली सञ्चालन गरिरहनु भएको छ उहाँले जस्तै तपाईँले पनि कार्यक्रम सञ्चालन गर्न सक्ने बन्न सक्नुहुन्छ। त्यसैले पनि सम्पूर्णलाई फोन गर्नका लागि अनुरोध गर्दै फेरि पनि रमाइलो भाका पुष्कल शर्मा र विष्णु माझीको आवाजमा रहेको मेरो कथा सुन, यो रमाइलो भाका तपाईँका लागि स्वीकार्नुहोला।

मेरो कथा सुन पुष्कल शर्मा र विष्णुमाझीको आवाजपछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीमा। कार्यक्रम सुशीलीमा रहेर उकाली ओह्राली भन्ज्याङ चौतारीमा गुन्जिनी लोक तथा दोहोरी भाकाहरू तपाईँको माझमा हामी पस्कति जानेछौ। हरेक हप्ताको तीन बार आइतबार बुधबार र शुक्रबार एक बजेबाट दुई बजेसम्म आउने कार्यक्रम हो कार्यक्रम सुशीली। कार्यक्रम सुशीली नेपालमा मात्र नभएर फेसबुक पेजबाट विश्वमै सुन्न सकिन्छ। जहाँ नेपालीहरू छन्, जहाँ नेपालीहरू पुग्नु भएको छ त्यहाँसम्म यो कार्यक्रम पुग्छ। जोसँग फेसबुक चलेको छ त्यो ठाउँमा हाम्रो पेज पक्कै पनि हाम्रो पेजसँग साथी बन्नुभयो भने रमाइला सन्देश रमाइला दोहोरी गीतहरू अथवा आफ्ना आफन्तजनसम्म समर्पण गर्न सक्नुहुन्छ। आफ्ना आफन्तजनहरू विदेशमा हुनुहुन्छ भने हाम्रो पेजलाई अथवा हाम्रो पेजसँग साथी भनेर त्यो पेज आफ्ना साथीभाइ अथवा आफन्तजन विदेशमा हुनुहुन्छ भने पठाउनका लागि पनि म अनुरोध गर्न चाहन्छु। कार्यक्रम सुशीली कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै झर्को नमानिकन सुझाव सल्लाह प्रतिक्रिया हामीलाई पठाउनुहोला। धेरैले म्यासेज गर्नुहुन्छ, म्यासेजमा निकै राम्रो छ कार्यक्रम भन्नुभएको छ, प्रत्यक्ष फोन गरेर पनि मलाई राम्रो छ भन्नुहुन्छ। तर मैले कार्यक्रम नचलाएको बेलामा हाम्रो प्रशान्तजी प्रविधिमा बसिरहनुहुन्छ दिसभरि, आज उहाँलाई चाहिँ मनिस्किएपछि टिपाइदिनुहोला। केही त्रुटिहरू छन् भने पनि कार्यक्रमलाई अझ यसरी लाँदा राम्रो हुन्छ भन्नुभयो भने म तपाईँहरूको सुझाव सल्लाह अनुसार यो कार्यक्रमलाई अझै रमाइलो बनाउँदै जानेछु। पक्कै पनि बुधबारको बसाई हो। तपाईँ सँगसँगै भलाकुसारी गर्नका लागि 71-5-62-012 को बाटो हामी खुल्ला गरेका छौं। अब मात्रै 10 मिनट छ, 10 मिनटमा कोही मित्र आउन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ। जतिले पनि रेडियो सुन्नु भएको छ कार्यक्रमलाई सेयर गरिदिनुहोला। तपाईँसँग यति एउटा कुरा मात्रै मागेको छु, रेडियो लुम्बिनीको जुन कार्यक्रम छ यो कार्यक्रमलाई सबैको माझ सबैको नेपालीको नेपाली जनजनमा पुर्याइदिनका लागि जतिले पनि सुन्नु भएको छ म अनुरोध गर्न चाहन्छु। यति कुरा मात्रै तपाईँसँग मागेको छु, यो पूरा गरिदिनुहुनेछ म आशा पनि गरेको छु। कार्यक्रम सुशीली हो। भन्ज्याङ चौतारी उकाली ओह्राली खोला किनारा रोपाई होस् या पर्व होस् या जेसुकै अवस्थामा पनि ती शब्द लयहरूलाई टिपेर आफ्नो देशलाई नेपालमा मात्र नभएर विदेशमा पनि चिनाउनका लागि कलाकारहरूले शब्दलाई संगीतहरू भरेर लोकदोहोरी भाका मार्फत आफ्नो देशलाई पनि उच्च शिर राख्न तयार हुनुभएको छ अथवा राख्नु भएको छ। कलाकारप्रति पनि हार्दिक सम्मान व्यक्त गर्दै फेरि पनि अर्को भाका तपाईँको माझमा रमाइलो भाका पस्कन चाहन्छौ। फेवा तालैमा हस्त तामाङ र शान्ति श्री परियारको आवाजमा रहेको यो रमाइलो भाका स्वीकार्नुहोला।

सलला पानी फेवा तालैमा हितैकी नानीलाई पारेजालैमा पक्कै पनि यो रमाइलो हस्त तामाङ र शान्ति परियारको आवाज मनाईको रमाइलो भाका सुन्दा सुन्दै कार्यक्रमको निर्धारित समय सकिएको भनेर मलाई प्रविधिबाट आज प्रशान्तजीले लाइट बालिदिनु भएको छ। अब तपाईँको समय सकियो, कार्यक्रम भ्याउनुहोस् भन्नु भएको छ। पक्कै पनि कार्यक्रम सक्नु अगाडि यतिन्जेल कार्यक्रम सुन्नुभयो तपाईँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। कार्यक्रम सुशीली सुनेर म्यासेज गरिदिनुभयो जतिले पनि म्यासेज गर्ने सबैका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। जतिले पनि माया गर्नु भएको छ यो कार्यक्रमलाई शेयर गरेर सबैको माझमा पुर्याइदिनु हुनेछ म आशा पनि गरेको छु। यदि कार्यक्रम कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै झर्को नमागनिकन स्टुडियोको टेलिफोन नम्बर 071-5-62-012 को बाटोमा आएर कार्यक्रमलाई कमेन्ट गर्न सक्नुहुन्छ अथवा सुझाव सल्लाह प्रतिक्रिया पनि टिपाउन सक्नुहुन्छ। यतिन्जेल सबैलाई जतिले पनि कार्यक्रम सुनेर साथ दिनुभएकोमा सबैप्रति म हार्दिक आभार प्रकट गर्न चाहन्छु। जाँदा जाँदै गीता लिम्बुले सियारो हजुर इट्स मी प्याकुली गीता भन्नुभएको छ, पक्कै पनि इलामबाट होला। प्याकुलीजी हामीलाई फोन गर्नुहुन्थ्यो, फोन पनि गर्नुहुन्छ इलामबाट, कार्यव्यस्तताले होला। आज म्यासेज गर्नुभएको छ मलाई प्याकुली गीता भनेर चिन्ने सबैका लागि विशेष गरेर फ्रम इलाम मिस यू भन्नुभएको छ। चन्द्र लिम्बु एण्ड अल फ्रेण्ड्सका लागि अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ प्याकुली गीताजी। तपाईँलाई अब सुन्नुभएको छ भने अब बज्ने गीत तपाईँका साथीभाइले पनि सुन्नुहुनेछ। आगामी दिनमा अथवा भनौँ बुधबारी शुक्रबारी व्यवसायमा तपाईँले फोन पनि गर्न सक्नुहुन्छ। जतिले रेडियो सुन्नु भएको छ, जतिले फोन लगाउनु खोज्नुभयो आज व्यस्तले पनि होला, अब शुक्रबारसम्म धेरै रोपाई भ्याउने जतिले फोन गर्नुहुनेछ। पक्कै पनि फोन गर्नका लागि शुक्रबारी व्यवसाय पक्कै एक बजेबाट दुई बजेसम्म हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुल्ला रहनेछ। फोन गर्नका लागि अनुरोध गर्दै फेरि पनि शुक्रबारी बसाईमा यस्तै मिठा मिठा म्यासेजहरू पठाउनुहुनेछ। पृष्ठभूमिमा बोलामाया हाँसेर रवि कार्कीको र सीता श्रेष्ठको आवाजमा रहेको गीत छोड्दै प्रविधिबाट मेरो आवाज एक घण्टा तपाईँको रेडियो सेटसम्म र कार्यक्रमलाई रेडियो पेजबाट भिडियो गरेर तपाईँ माझमा प्रेउने प्रशान्त केवालीलाई विशेष विशेष धन्यवाद दिँदै आगामी शुक्रबार तपाईँसँग फेरि नयाँ तथा पुराना रमाइला दोहोरी भाका लिएर तपाईँसँग जोडिने गरी म पनि बिदा हुन्छु। नमस्कार, जय गीत जय संगीत।

0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउ। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। हेर्नुहोस् मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाडको भन्नुभयो 10 सिटी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्न, के अब त्यो भाँडामा पानी पुनि दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने बस्छु।
6: श्री बाबा म बेस्तरी खुसी म त अहिले त
5: अब त म त बस्यो भनेको छ नि म
6: सुँदाखेरि रामराजीपुर कल्याणपुर भन्छ न पितनमाडी मेरो मलले खाएर गएको के खोज्दै खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतते पोल्ने दुख्नी बेसरी पटौनी सुतेको सुते हुने सुती सुते खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खाने दबाई दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स सुक नारायणगढ चितवन मोबाइल 9855050934।
8: साप के काटे में ध्यान देवे वाला बात साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। सांप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए। झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
9: अनुरोध लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
10: चैतदेखि जेठ महिनासम्म सुक्खा मौसम र हावाहुरी चल्ने भएकोले आगलागीको धेरै जोखिम रहन्छ। त्यसैले सलाई लाइटर जस्ता आगोजन्य वस्तु बालबालिकाले नभेट्ने ठाउँमा राखौं। चुरोट मिडीका ठुटाहरू राम्रोसँग निभाएर मात्रै फाल्ने गरौं। वन जंगल जाँदा आगोजन्य वस्तु लिएर नजाऊ। यदि आगलागी भइहालेमा नजिकको जनसमुदाय दमकल वा प्रहरी कार्यालयमा खबर गर्न नबिर्सौ। जनहितका लागि तिलोत्तमा नगरपालिका रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
12: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
11: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
12: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
11: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ।
12: यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
13: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
12: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
14: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
15: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
14: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
15: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
16: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्। यसका लागि उपयुक्त वातावरण दिउँ।
17: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

8090 मोबाइल नम्बर 9842712882 र 9847024870।

0: किन झोक्राउनु भन्छ काका?
1: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
0: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
1: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98571 र 98472928।
3: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071410380, 071410479, मोबाइल 98575188, 98575252। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नानी खाना खान आऊ।
6: लाउ दिनुस।
5: हात धोयौ?
6: धोइसके बाबा।
5: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
6: ढिला भइसक्यो।
7: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
5: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
7: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ।
8: बर्सेनी, झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
3: नेपाल सरकार विज्ञापनको।
9: उत्सवको पर्व
10: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर,
9: एसएससी ग्रुप, कम्प्युटर सर्भिस सेन्टर,
10: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
9: फोन नम्बर 071-542-6999।
11: सौजी क्युआर भयो है?
12: ए भन्नुहोस् त, मेसेजै आएको छैन।
13: घरी एसएमएस।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तिदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाकु बढिराममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-5907719 र 98672-96018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनाऊ
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: शान्तिको आवाज रेडियो।

0: मेरो जरुरी हो तर मेरा श्रीमानका लागि म जरुरी छु।
1: तिमी आफ्नालाई खुसी बनाऊ, म त पराई नै ठिक छ नि।

0: सधै हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
1: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
0: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
0: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 0175620169। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
2: आग लागि तथा डडेलोबाट जोगिउँ र जोगाउ।
0: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
2: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
0: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
2: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
0: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
2: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
0: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
2: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
0: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
2: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
0: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
5: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल, पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806317111 र 9806211354।
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
7: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
6: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
0: फोन नम्बर 0175316041, 535641।
8: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
12: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
13: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
12: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
13: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
11: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
14: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
15: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कहिल जाता? अका होई डाक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल भाई, आ ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के? हाँ, तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सरसफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
16: देखा, पाथर खोजत के भगवाने मिले जैसन होई गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दाता।
15: ठीक बा, सुनल जाए, रेडियो में लगातार बाजत बा।
14: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
15: फल फूल और साग पात बच्चा के खाना साथ साथ
16: सब मिल के खियावल जाए,
15: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति छह महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोस, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
16: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेची दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे दुई जवा बेची देवल जाए।
15: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने?
16: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
17: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
18: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
17: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
19: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
17: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
20: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
21: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
22: सबै मिलाई खुवाऊ,
21: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
23: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
24: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडी नेपाल बी ग्रुप को साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतना का लागि जारी सन्देश।
1: सिकल सेल रोग को एक जानकारी।
2: सिकल सेल रोग भनेको एक प्रकार को वंशाणुगत रोग हो। यो रोग बुढामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
1: सिकल सेल रोगका लक्षणहरू:
4: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
2: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
4: जन्डिस हुने,
2: आँखाका समस्याहरू देखा पर्ने,
4: संक्रमणहरू भइरहने,
2: पक्षीघात समेत हुने,
4: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
2: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
4: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
2: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
4: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
2: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
4: रक्त अल्पताको उपचार गराउनु पर्छ,
2: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
4: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
2: धेरै तनाव लिनु हुँदैन,
4: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
2: सिकलसेल रोगको रोकथाम:
4: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
2: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
4: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
2: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
4: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही।
5: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना: फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
22: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही।
1: सिकलसेल रोगको एक जानकारी।
2: सिकलसेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
0: सिकल सेल रोगका लक्षणहरू:
3: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
2: छाती, पेट, हात खुट्टा, ढाडमा अचानक र कडा खालको दुखाई हुने,
3: जन्डिस हुने,
2: आँखाका समस्याहरू देखा पर्ने,
3: संक्रमणहरू भइरहने,
2: पक्षघात समेत हुने,
3: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
2: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
4: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
2: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
3: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
2: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
3: रक्त अल्पताको उपचार गराउनु पर्छ,
2: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
3: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
2: धेरै तनाव लिनु हुँदैन,
3: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
2: सिकलसेल रोगको रोकथाम:
3: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
2: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
3: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
2: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
4: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: खैदाई दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
8: ए ल ल लिनुहोस् भाइ।
6: अनि दाई कति भयो पैसा?
8: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
10: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
22: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
25: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा, पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौं। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: का खांची ओबीसी सीमेंट देश को सीमेंट
1: किन झोक्राउनु भछ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कामसोली पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी हुने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 98570 21 757 र 98472 96 228
4: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा
1: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट
5: समयमै जवाफ नआएको भन्दै सभामा आवाज उठ्दै आएको थियो सहमति वा सम्झौता नभएको जानकारी गराउनुभयो मन्त्री खनालले केही डिजिटल संचार माध्यममा आएका यस्ता दावीहरूलाई पूर्णत आधारहीन भन्दै नेपाल सरकारका सम्बन्धित निकायहरूले यसअघि नै त्यसको खण्डन गरिसकेको उल्लेख गर्नुभयो परराष्ट्र मन्त्रीले नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिकूल असर पर्ने कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो मुस्ताङमा खानी हुन सक्ने सम्भावनाबारे भएका प्रारम्भिक अध्ययनहरूले सकारात्मक संकेत गरे पनि यस विषयमा थप विस्तृत अध्ययन र अन्वेषण आवश्यक रहेको उहाँको भनाइ छ भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगर्ने 23 पालिकासँग जवाफ मागेको छ मन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार सम्बन्धित गाउँपालिका र नगरपालिकाहरूलाई पत्र पठाएर बजेट तर्जुमा प्रक्रिया कुन चरणमा छ ढिलाइको कारण के हो र मन्त्रालयबाट थप समन्वय आवश्यक भए त्यसबारेमा 3 दिनभित्र जानकारी गराउन भनिएको छ मन्त्रालयले असार मसान्तभित्रै बजेट पारित गर्न सहज हुने गरी सभाको आउँदो कार्यतालिका पनि उपलब्ध गराउन अनुरोध गरेको छ राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् पार्टी केन्द्रीय कार्यालय चमतीमा सभापति रवि लामिछानेले शपथ गराउनुभयो शपथसँगै पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सभापति लामिछानेले प्रमाणपत्र र घण्टी अंकित चिन्ह वितरण गर्नुभएको छ राज्यसभाको पहिलो महाधिवेशन यही असार 7-12 गतेसम्म चितवनमा चलेको थियो महाधिवेशनबाट 79 केन्द्रीय सदस्य निर्वाचित भएका छन् यस्तै सभापतिमा रवि लामिछाने उपसभापतिमा स्वर्णिम बागले र सोभिता गौतम महामन्त्रीमा विपिन आचार्य सहमहामन्त्रीमा हरि ढकाल असीम शाह र निशा डाँगे निर्वाचित हुनुभएको छ 19 मध्ये वरिष्ठ नेता सहित 11 पदाधिकारी मनोनित हुनेछन् 51 केन्द्रीय समिति मनोनित हुने विधानको व्यवस्था छ यस्तै राज्यसभाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक चलिरहेको छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ
7: सुन त मेरो कपडा प्याकिङ गरिदिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
8: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। बजारमा बारम्बार देखिने औषधि अभाव समाधान गर्न औषधि व्यवस्था विभागले न्यूनतम मजदात राख्ने व्यवस्था लागू गर्ने तयारी गरेको थालेको छ। विभागकी निमित्त महानिर्देशक शिवानी खड्काका अनुसार उत्पादन, आयात र मूल्य निर्धारणसँग जोड़िएका कारणले औषधि अभाव हुने गरेको छ। मूल्यकै कारण क्यान्सर उपचारमा प्रयोग हुने औषधि र दुर्लभ रोगमा प्रयोग हुने अफरन ड्रग्समा अझै अभाव रहेको उहाँले बताउनुभयो। यस्ता जीवन रक्षक औषधिको सूची तयार गरी स्वदेशमै उत्पादन वा नियमित आयात सुनिश्चित गर्ने योजना रहेको उहाँको भनाई छ। यसैबीच रेबिज खोप अभावबारे विभागलाई आधिकारिक जानकारी नआएको निमित्त महानिर्देशक खड्गीले बताउनु भएको छ। सरकारी खरिद प्रक्रिया ढिलो हुँदा आपूर्तिमा असर परेको हुन सक्ने उल्लेख गर्दै खरिद अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् 2025 आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टो करेन्सी कारोबारबाट झण्डै 1,40,000,000,000 अर्थात 2,11,000,000,000 रूपियाँ बराबरको आमदानी गर्नुभएको विवरण सार्वजनिक भएको छ। अमेरिकी सरकारी नैतिकता कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार ट्रम्पले यसै विशेष गरी वर्ल्ड लिबर्टी फाइनान्सियल र ट्रम्प क्रिप्टो करेन्सीसँग सम्बन्धित कारोबारबाट ठूलो आमदानी गर्नुभएको हो। यही आमदानीका कारण सन् 2024 देखि 2026 का बीच उहाँको व्यक्तिगत सम्पत्ति 2,30,000,000,000,000 बढ़ेर 6,50,000,000,000,000 पुगेको फोर्ब्सले जनाएको छ। क्रिप्टो करेन्सी गतिविधिका कारण ट्रम्पमाथि राष्ट्रपति रहँदै आफूले लगानी गरेको क्षेत्रलाई नियमन मुक्त बनाउन प्रयास गरेको भन्दै स्वार्थको द्वन्दको आरोप लाग्दै आएको छ। तर व्हाइट हाउसले ती आरोप अस्वीकार गर्दै ट्रम्प र उहाँको परिवार कुनै पनि स्वार्थको द्वन्दमा संलग्न नरहेको जनाएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दैछन्। यो खेल राति पाउने 10 बजे अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। इंग्ल्याण्ड समूह एलको विजेता र कंगो समूह केबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेको हो। 5 दशकपछि विश्वकपमा फर्किएको कंगो पहिलो पटक नकआउटमा पुगेको हो। इंग्ल्याण्ड सन् 1966 को विश्वकपको विजेता हो। फुटबल इतिहासमा इंग्ल्याण्ड र कंगो बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यस्तै विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पौने 2 बजे बेल्जियम र सेनेगल खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। बेल्जियम समूह जीको विजेता र सेनेगल समूह आईबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा पुगेका हुन्। फुटबल इतिहासमा बेल्जियम र सेनेगल बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यस्तै भोलि बिहान पौने 6 बजे अमेरिका र बोस्निया एण्ड हर्जगोविना खेल्दैछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा हुनेछ। अमेरिका समूह डीको विजेता र बोस्निया समूह बीबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा पुगेका हुन्। अमेरिका र बोस्निया बीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यी दुई टोलीबीच 3 मैत्रीपूर्ण खेल भएकामा अमेरिकाले 2 खेल जितेको छ भने 1 खेल बराबरीमा सकिएको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनसूनजन्य विपद प्रति कार्यमा सरकारको तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा। संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रूलिङ, सरकार संसदप्रति जिम्मेवार हुनुपर्ने। राज्यसभाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठक चल्दै। क्रिप्टो कारोबारबाट अमेरिकी राष्ट्रपति ट्रम्पको आमदानी 1 वर्षमै 1,40,000,000,000 पदमा रहँदा आफूले लगानी गरेको क्षेत्रलाई नियमन मुक्त बनाउन प्रयास गरेको आरोप। र विश्वकप फुटबलको नकआउटमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दै।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क

0: उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। पेट्रोलियम पदार्थको मूल्य घटे लगतै काठमाडौँ उपत्यकाका धेरै निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव देखिएको छ। केही पम्प बन्द गरिएका छन् भने धेरै पम्पले पेट्रोल छैन भन्ने बोर्ड टाँसेर बिक्री वितरण बन्द गरेका छन्। धेरै पम्प बन्द हुँदा संचालनमा रहेका सरकारी तथा केही निजी पम्पमा गाडीको लामो लाइन लागेको छ। नेपाल आयल निगमले गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मोटर तेलमा 30 रूपियाँ र एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ घटाएको थियो। तर बजारमा वास्तविक अभाव नरहेको निगमले जनाएको छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार मूल्य घट्ने थाहा पाएपछि केही व्यवसायीले जान हिजो पेट्रोलियम पदार्थ लोड नगर्न कृत्रिम अभाव सृजना गरिएको हो। निगमले यस्ता पम्प विरूद्ध तत्काल कार्यवाही गर्ने प्रक्रिया थालेको उहाँले बताउनुभयो। यसैबीच नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले स्वचालित प्रणाली अनुरूप गाड़ी भाड़ा समायोजन गर्न सरकारसँग माग गरेको छ। पेट्रोलियम पदार्थको भाव घटाएसँगै महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले स्वचालित प्रणाली बमोजिम भाड़ा समायोजन गरिदिन सरकारलाई अनुरोध गर्नुभएको हो। काठमाडौँ महानगरपालिकाको लामखुट्टेको टोकाईबाट लाग्ने डेंगी रोग नियन्त्रणका लागि लार्वा खोज र नष्ट गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ। डेंगीका बिरामी बढ़न थालेपछि यही असारभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबै वडामा लार्वा खोज र नष्ट गर अभियान सञ्चालनको रणनीति तयार भएको महानगरले जनाएको छ। डेंगी नियन्त्रणका लागि तालिम प्राप्त 1650 जना जनशक्ति परिचालन गर्ने तयारी छ। काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका कक्षा 4 र 5 अध्यापन गराउने 360 जना शिक्षक शिक्षिकालाई निर्माणात्मक मूल्यांकन तथा नतिजा अभिलेखन सम्बन्धी 2 दिने तालिम दिएको छ। आधारभूत कक्षा 4 र 5 विद्यार्थी मूल्यांकन कार्यविधि 2083 बमोजिम विद्यार्थीको नियमित मूल्यांकनका लागि यो तालिम प्रदान गरिएको हो। सरकारको शासकीय सुधार कार्ययोजना अन्तर्गतको 89 बुदामा समेत निर्माणात्मक मूल्यांकन कार्यान्वयनको व्यवस्था उल्लेख छ। बितेको 24 घण्टामा काठमाडौँ उपत्यकामा 2157 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। कार्यवाहीबाट 21,40,546 रूपियाँ जरिवाना संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जाँडरक्सी खाएर गाड़ी चलाउने 82, नियम विपरीत राइड शेयरिङ गर्ने 101, संकेत बत्ती उल्लंघन गर्ने 105 र तीव्र गतिमा गाड़ी चलाउने 117 जनालाई कार्यवाही गरिएको छ। र वैदेशिक रोजगारीकामा विभिन्न देश पठाइदिने भन्दै 83 लाख रूपियाँ ठगी गरेको अभियोगमा 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका 42 वर्षीय वाङदी लामा, रामेछापका 38 वर्षीय ललित भारद तामाङ, धादिङकी 34 वर्षीय सन्तोषी लामा, काठमाडौँको चन्द्रागिरी नगरपालिका 8 बस्ने 41 वर्षीय रामदास महर्जन र काठमाडौँ महानगरपालिका 15 बस्ने 29 वर्षीय शरीफ गिरी रहेका छन्। वाङदीले अजरबैजान पठाइदिने भन्दै 1 जनाबाट 50,000, ललितले कोसोभो पठाइदिने भन्दै 1 जनाबाट 2,50,000, सन्तोषीले स्पेन पठाइदिने भन्दै 1 जनाबाट 15 लाख, रामदासले यूएई पठाइदिने भन्दै 7 जनाबाट 45 लाख र शरीफले क्यानाडा पठाइदिने भन्दै 1 जनाबाट 20 लाख रूपियाँ लिए सम्पर्कविहीन भएका थिए। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मनसूनजन्य विपद प्रति कार्यमा सरकारको तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै काठमाडौँ उपत्यकामा कृत्रिम अभाव, केही पम्प बन्द, सञ्चालनमा रहेकामा लामो लाइन। र डेंगी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले लामखुट्टेको लार्वा खोज र नष्ट गर कार्यक्रम सञ्चालन गर्ने। अहिलेलाई चार भन्ज्याङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञ द्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
1: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
3: फोन नम्बर 071-531-6141 535-641।
4: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला, नहोस् घटी बढी। काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं। लिङ्ग जात वर्ग होइन, श्रमलाई इज्जत गरौं। महिलाको श्रमलाई सक्दो हौसला बढाऊ। महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
1: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
9: हाम्रा सेवाहरू
8: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
9: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
8: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने,
9: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
8: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
10: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
11: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
12: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
13: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सासुरको मेसो खोज्दैछौ क्या?
12: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
14: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
12: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
15: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
16: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
17: सबै मिलाइ खुवाऊ।
16: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
18: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
19: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: तिरोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा पिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
4: ए ल ल लिनुहोस् भाइ।
3: अनि दाई कति भयो पैसा?
4: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
1: होइन के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
0: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
2: रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका। साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
3: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
4: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
3: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
5: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
4: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
6: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870।
7: भुटन उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना। यस भुटन उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको कितागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको छ। उक्त वर्गीकरणको कितागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा किस्ता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 उपदफा 2 व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 दिन भित्र अथवा असार 20 गते भित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। अनुरोध हक स्थानीय भू उपयोग परिषद बुटन उपमहानगरपालिका बुझवल।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: होइन, के खुसीको खबर हो दाजु?
8: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
9: हो र?
8: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-537-823।
9: सौजी क्युआर भए
10: ए बकुल सर, मेसेज आएको छैन।

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ, गोरकट्टा।
5: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध।
6: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कूल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
7: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
8: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
5: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देही,
7: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
9: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
10: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
11: सबै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
12: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
11: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
12: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान,
11: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5, मणिग्राम रूपन्देही।
13: आग लागि तथा डडेलोबाट जोगियौ र जोगाऊ।
14: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
13: सलाई, लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
14: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
13: परालको तौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
14: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
13: वनका सुक्खा घाँस पात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
14: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
13: डडेलु विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
14: कहीँ कतै आगलागीका घटना भए वा वनमा डढेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डढेलो नियन्त्रण गरौ।
13: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
14: कञ्चन गाउँपालिका, कञ्चन भूपालदेखि।

0: दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
1: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले? काम त गराइ हुँदैन
1: ठेकदार साहब। हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? हँ, तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
6: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
7: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
6: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
7: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा हुन्छ।
5: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
8: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
9: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
10: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाई, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
9: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
10: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
9: मणि मुकुन्द क्याम्पस, योगी कुटी, बुटवल 11, रूपन्देही। फोन 071-420-117, मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
11: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौँ, सुरक्षित भविष्य निर्माण गरौँ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौँ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौँ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौँ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौँ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, मणिग्राम, रूपन्देही।
12: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
13: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
12: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
13: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
12: सम्पर्क न्यू लाइट कलेज, तिलोत्तमा 1 शङ्करनगर, रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
14: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
15: हाम्रा सेवाहरू
14: जनरल फिजिसियन,
15: स्त्री तथा प्रसुति,
14: बाल रोग,
15: छाला तथा यौन रोग,
14: हाड जोड्ने नसा तथा बात रोग,
15: टाउको तथा मनोरोग,
14: नाक कान घाँटी,
15: जनरल सर्जरी,
14: भिडियो एक्सरे,
15: डिजिटल एक्सरे,
14: ईसीजी,
15: डेन्टल तथा प्याथोलोजी,
14: फिजियोथेरापी
15: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
16: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
17: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
12: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5, मणिग्राम, रूपन्देही। रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल 98-570-21-835।
18: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित है
19: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या
18: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
20: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
18: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
21: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
22: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
23: सबै मिलाई खुवाऊ
22: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
24: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
25: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
26: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना रूपन्देहीको मणिग्राम स्थित राममणी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो कार्यक्रमहरू बीबीएस बीएड र बीए भर्ना फारम वितरण आषाढ़ 8 गतेदेखि प्रवेश परीक्षा आषाढ़ 26 गते शुक्रबार बिहान 8 बजे सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन 071-560-226 बीबीएस को लागि 98-570-42-624 बीए र बीएड को लागि 98-471-29-657
27: सिकल सेल रोगको एक जानकारी
28: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्
27: सिकल सेल रोगका लक्षणहरू
29: छिटो छिटो थकाइ लाग्ने सास फेर्न गाह्रो हुने छाती दुख्ने
28: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने
29: जन्डिस हुने
28: आँखाका समस्याहरू देखा पर्ने
29: संक्रमणहरू भइरहने
28: पक्षीघात समेत हुने
29: ज्वरो आउने वाक वाक लाग्ने बान्ता हुने खोकी लाग्ने
28: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस् सिकलसेल रोगको उपचार
29: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ
28: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू
29: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ
28: आँखाको नियमित परीक्षण गर्नुपर्छ
29: रक्त अल्पताको उपचार गराउनु पर्छ
28: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ
29: पानी प्रशस्त मात्रामा पिउनु पर्छ
28: धेरै तनाव लिनु हुँदैन
29: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन
28: सिकलसेल रोगको रोकथाम,
29: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
28: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
29: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
28: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने
29: अनुरोध तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
0: सिकल सेल रोग सम्बन्धी जानकारी मूलक अभिमुखीकरण तथा रक्त परीक्षण बारे अत्यन्त जरूरी सूचना।
28: विशेष गरी थारू समुदायमा देखिने सिकल सेल बिरामीको खोजी पहिचानका लागि तिलोत्तमा नगरपालिकाले आज वडा नम्बर 13 र भोलि वडा नम्बर 17 अभिमुखीकरण तथा रक्त परीक्षण कार्यक्रम राखेकोले थारू समुदायका सम्पूर्ण महानुभावहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: समय बिहान 10 बजेदेखि।
28: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर रूपन्देही।
1: स्वास्थ्यमा बटवल,
28: बाल बालिका देखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
1: असल अभ्यास देखि नीतिका कुरा,
28: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब,
1: बटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
28: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बटवल।
27: सिकल सेल रोगको एक जानकारी।
28: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भई ती

0: जीवन बिताउन सक्छन्।
1: सिकल सेल रोगका लक्षणहरू:
2: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
0: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
2: जन्डिस हुने,
0: आँखाका समस्याहरू देखा पर्ने,
2: संक्रमणहरू भइरहने,
0: पक्षीघात समेत हुने,
2: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
0: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
2: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
0: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
2: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
0: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
2: रक्त अल्पताको उपचार गराउनुपर्छ,
0: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
2: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
0: धेरै तनाव लिनु हुँदैन,
2: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
0: सिकल सेल रोगको रोकथाम:
2: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
0: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
2: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
0: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
2: अनुरोधक: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मडिक्राम, रूपन्देही।
3: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
4: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
3: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
4: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
3: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
4: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
3: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
4: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
3: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।

0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्दछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला तो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन सुक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन सोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्दछु। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला तो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 सिटोजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यति सक्ने बस्छु सेवा म बेस्तरी खुसी म त अहिले त अब त म त बसेँ भने छ नि म
6: सुँगै रामराजीपुर कलिम्पुर भन्छ न तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइँ गएको कि यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसी भतते पोल्ने दुख्ने बेसी पटौनी सुतेको सुते हो नि सुते खाने भात अनि त्यही हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यही बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लायन्स चोक नारायणगढ चितवन मोबाइल 9855509934
8: साप के काटे में ध्यान देवे वाला बाघ साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए सांप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए झाड़ फूक के तरफ न जावा जाए अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए
9: अनुरोध आग लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
10: ओहो भाई कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
11: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
10: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
11: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
10: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
11: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
10: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
11: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
12: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
13: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
12: दुख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन
13: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
14: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउँ
15: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश

0: Marka Kati Ofisi Siment. Deşku Siment.
1: Bazar Ghar Rang Raunak Ghar Raman Duve Rangin Banaune Akarshak Offer Azai Bazar Paints Ko Kharidna Paunuhos Motorcycles Freezer Mobile Phone Jitne Mauka Sathai Short Shot Ma Paunuhos 100 Square Feet Ko Silk Illusion Design Pani Sartaharu Lagu Hune Chhan
2: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
3: तपाई बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
4: तिलोत्तमा 5 मडगिराम रूपन्देही
3: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
5: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472882 र 98470240870
6: किन झोक्राउनु भो चक्काका
7: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
6: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
7: ए बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो
8: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीतारायस्वीर मोबाइल 98570 2157 र 98472 96228
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
10: डर लाग्नु निद्रा नलाग्नु
9: अनौठा विचार आउनु
10: निराशा बढ्नु खुसी नहुनु
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
10: छटपटी हुनु चिटचिट पसिना आउनु
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
9: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
11: नानी खाना खान आऊ
12: लाउदिनुस
11: हात धोयौ
12: धोइसके बाबा
11: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिचिमिची हात धुनुपर्छ जाऊ फेरि साबुन पानीले मिचिमिची हात धोएर आऊ अनि मात्रै खाऊ
12: ढिला भइसक्यो
13: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिचिमिची हात धुनुपर्छ
11: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
13: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ
14: बर्सेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
15: नेपाल सरकार विज्ञापनको
6: सबको पर्व
16: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज्ड डिस्ट्रिब्युटर
6: इसीएसपी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
16: कृषि विकास बैंकको गल्ली मिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
6: फोन नम्बर 071-542-6999
17: खुसीको खबर
18: होइन के खुसीको खबर हो दाजु
17: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
18: हो र
17: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-533-823
18: सौजी क्यूआर भयो
19: है ए बगनुस् त मेसेज आएको छैन
20: घरी एसएम

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल, बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ गोरकट्टा।
5: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
6: सम्पूर्ण किसान दाजुभाइ तथा दिदी बहिनीहरू, फलफूल खेतीको सिजन शुरूआत सँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, निलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
7: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
8: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा 4 ड्राइभर टोल रूपन्देही,
6: फोन नम्बर 071-560-205।
8: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध।
7: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कूल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
6: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँ खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
9: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
8: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देही,
6: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
10: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो, छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गए निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सकेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
11: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौ।
12: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल

0: आग लागी तथा डडेलो बाट जोगियौ र जोगाउ।
1: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाउ।
0: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
1: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाउ।
0: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
1: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
0: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
1: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
0: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाउ।
1: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ।
0: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाउ, वन जोगाउ र वातावरण संरक्षणमा योगदान दिऔ।
1: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही।
2: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
3: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
4: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
2: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806311 र 9806211354।
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
6: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
7: फोन नम्बर 0175136041 5356141।
8: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
1: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
12: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
13: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
12: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
13: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परेको थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्?
11: ओहो भाई, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाई।
7: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
14: यति बेला साँझको

नमस्कार, रेडियो लुम्बिनीबाट अपरान्ह 5 बजेको हाल खबरमा बीपी गौतमको स्वागत छ। यो हाल खबर एफएम 96.8 MHz, अनलाइनमा www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षकहरू। विश्वविद्यालयहरूमा राष्ट्रिय शैक्षिक क्यालेण्डर कार्यान्वयनमा अब भर्ना, अध्यापन र परीक्षा तोकिएकै समयमा सकिने विश्वास। राष्ट्रिय सभाका सदस्यद्वारा जनसरोकारका विविध विषयमा सरकारको ध्यान आकर्षण, संसदमा उठेका प्रश्नको जवाब दिन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रूलिङ। अवैध चिकित्सकीय अभ्यास रोक्न मेडिकल काउन्सिलले ल्यायो कार्यविधि, मनसूनजन्य विपद प्रतिकारका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा। कर्मचारीको सम्पूर्ण सरूवा प्रक्रिया अब अनलाइनबाटै हुने। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिमा गिरावट, पेट्रोलमा प्रति लिटर 20 र डिजल प्रति लिटर 30 रूपियाँले मूल्य घट्यो। गुर्मीमा जंगली जनावरका लागि थापेको करेन्टमा परेर एक महिलाको ज्यान गयो। साउनभित्र 2,10,000 मेट्रिक टन रासायनिक मल आयात हुने कृषि मन्त्रालयको भनाई। लगातार 7 कारोबार दिन घटेको शेयर बजार आज 44 अंकले बढ़्यो। र विश्वकपमा आज इंग्ल्याण्ड र कंगो आमने सामने हुँदै।

0: मिठा सुगुल्नु
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460
2: अब हाल खबर विस्तारमा उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेण्डर कार्यान्वयनमा ल्याइएको छ। विश्वविद्यालयहरूको शैक्षिक गतिविधिलाई एकीकृत क्यालेण्डरमा आधारित बनाउन आयोगले विश्वविद्यालय संघको समन्वयमा राष्ट्रिय शैक्षिक क्यालेण्डर लागू गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्री स्तरीय निर्णय मार्फत पूर्व स्वीकृत भए कार्यान्वयनमा रहेको उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेण्डर सम्बन्धी प्रतिवेदन 2080 समयानुकूल परिमार्जन गरी नयाँ राष्ट्रिय शैक्षिक क्यालेण्डरमा स्वीकृत गरेको छ। साथै आवश्यक कार्यान्वयनका लागि विश्वविद्यालय अनुदान आयोग मार्फत सबै विश्वविद्यालयहरूमा परिवर्तन गर्ने निर्णय पनि गरिएको मन्त्रालयले जनाएको छ। एकीकृत राष्ट्रिय शैक्षिक क्यालेण्डर कार्यान्वयनमा आएसँगै विश्वविद्यालय शिक्षा सुधारमा फड्क हुने अपेक्षा गरिएको छ। शासकीय सुधार सम्बन्धी सरकारको 100 दिने कार्यसूचीको बुधा नम्बर 87 विश्वविद्यालयहरूमा लिइने स्नातक र स्नातकोत्तर परीक्षाको नतिजा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराएको क्यालेण्डर अनुसार निकाल्ने लक्ष्य राखिएको थियो। त्यसलाई शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालय अनुदान आयोग मार्फत कार्यान्वयनमा ल्याएको हो। आयोगका उपनिर्देशक रमेश प्रसाद अधिकारीका अनुसार परिमार्जित राष्ट्रिय शैक्षिक क्यालेण्डर कार्यान्वयनसँगै विश्वविद्यालयहरूमा भर्ना अध्यापन परीक्षा नतिजा प्रकाशन लगायतका शैक्षिक गतिविधि निर्धारित समय तालिका अनुसार सञ्चालन हुनेछन्। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सदनमा विभिन्न समयमा सांसदहरूले उठाएका विषयको जवाब दिन सरकारलाई रूलिङ गर्नुभएको छ। आज बसेको बैठकमा अध्यक्ष दाहालले बैठकको आकस्मिक शून्य विशेष र प्रादेशिक सरकार समयमा सदस्यहरूले उठाएका प्रश्न तथा समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित भएर जवाब दिन रूलिङ गर्नुभएको हो। राष्ट्रिय सभाका सदस्यहरूले जनसरकारका विविध विषयमा सरकारको ध्यान आकर्षण गराउँदै आए पनि सम्बन्धित मन्त्रीहरूबाट समयमै जवाब नआएको भन्दै सभामा आवाज उठ्दै आएको थियो। सांसदहरूको ध्यान आकर्षणपछि त्यही सन्दर्भलाई ध्यानमा राख्दै अध्यक्ष दाहालले सरकारका नाममा रूलिङ गर्नुभएको हो। नेपाल मेडिकल काउन्सिलले अवैध चिकित्सकीय अभ्यास नियन्त्रण गर्न कार्यविधि ल्याएको छ। केही दिन अघि बसेको काउन्सिलको पूर्ण बैठकले अवैध चिकित्सकीय अभ्यास नियन्त्रण कार्यविधि 2073 पारित गरेको हो। कार्यक्षेत्रभन्दा बाहिर गएर गरिने उपचार तथा भ्रामक चिकित्सकीय उपचार प्रसारलाई नियन्त्रण गर्न कार्यविधि ल्याइएको नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले बताउनुभयो। यो कार्यविधिले नेपाल मेडिकल काउन्सिल एन 2020 दफा 26, 27, 28 र 30 मा भएका व्यवस्थालाई सक्रिय रूपमा कार्यान्वयन गर्न सघाउने उहाँको भनाइ छ। यस अनुसार नेपाल मेडिकल काउन्सिल वा स्वास्थ्यसँग सम्बन्धित अन्य व्यावसायिक परिषदमा दर्ता नभई गरिने चिकित्सकीय अभ्यास गर्न पाइँदैन। यी निकायमा दर्ता भए पनि आफ्नो स्वीकृत कार्यक्षेत्रको दायरामा रहेर मात्रै बिरामीको उपचार गर्न तथा चिकित्सकीय सेवा दिन पाइन्छ। स्वास्थ्य उपचारमा विकृतिहरू धेरै बढेकाले यो कार्यविधि ल्याउन बाध्य भइएको काउन्सिलका उपाध्यक्ष डाक्टर कुञ्जन शेर्पाले बताउनुभयो। देशभर मनसुनी प्रणाली सक्रिय भएर मौसम थप प्रतिकूल हुने अनुमानसँगै सरकारी संयन्त्रहरू उच्च सतर्कतामा रहेका छन्। सशस्त्र प्रहरी बलले जोखिमयुक्त ठाउँहरूको पहिचान गरी देशका 54 ठाउँमा अस्थायी मनसुन प्रतिकार बेस र 16 स्थायी विपद व्यवस्थापन बेस स्थापना गरेको छ। सूचना तथा उद्धारका लागि एफपीएल कम्युनिटी अलर्ट सिस्टम एप र 11-14 हटलाइन सेवा सञ्चालनमा ल्याएको छ। नेपाली सेनाले पनि 3 चरणको विशेष पूर्व तयारी कार्ययोजना अघि सारेको छ। धादिङ चितवन र बारामा बेली ब्रिज स्ट्यान्ड बाई राखिएका छन् भने इटहरी र सुर्खेतमा हेलिकप्टर पूर्व तैनात गरिएको छ। सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार सामुदायिक स्वयंसेवक परिचालन मार्फत विपद प्रतिकारलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। सरकारवाला निकायहरूले नागरिकलाई मौसम पूर्वानुमान गम्भीरतापूर्वक पालना गर्न र विपदका घटना भएमा नजिकको प्रहरी वा स्थानीय विपद व्यवस्थापन समितिमा तुरन्तै जानकारी गराउन अनुरोध समेत गरेका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन प्रणाली मार्फत सरूवाको निवेदन दिनका लागि निजामती कर्मचारीलाई आह्वान गरेको छ। मन्त्रालयले कर्मचारी सरूवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाएको हो। मन्त्रालयले सार्वजनिक सूचना मार्फत अनलाइन प्रणाली मार्फत सरूवाको निवेदन दिन आह्वान गरेको छ। मन्त्रालयले सरूवाका लागि इच्छुक कर्मचारीले अनिवार्य रूपमा अनलाइन प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गर्न भनेको छ। अनलाइन प्रणाली बाहेक अन्य कुनै माध्यमबाट प्राप्त हुने सरूवा निवेदन सम्बन्धी कुनै पनि काम कारवाही अघि नबढ़ने सूचनामा उल्लेख गरिएको छ। नेपाल आयल निगमले इन्धनको भाव घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टी तेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाव घटाएको हो। निगम संचालक समितिको हिजो बसेको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टी तेलमा प्रति लिटर 30 रूपियाँ र आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँले मूल्य घटाउने निर्णय गरेको छ। यो सँगै पहिलो वर्ग चाराली, विराटनगर, जनकपुर, अम्लेगंज, भलवारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोल प्रति लिटर 194.50 रूपियाँ, डिजल र मट्टी तेल 192.50 रूपियाँ, दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 196 रूपियाँ तथा डिजल र मट्टी तेल 194 रूपियाँ तथा तेस्रो वर्ग काठमाडौँ, पोखरा, दिपाइलमा पेट्रोल प्रति लिटर 197 रूपियाँ र डिजल र मट्टी तेलको भाव 195 रूपियाँ कायम गरिएको छ। गुल्मीको ध्रुकोट गाउँपालिका 5 मन्टारीमा जंगली जनावर थपाउनका लागि थापिएको विद्युतीय करेन्टमा परि एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा ध्रुकोट गाउँपालिका 5 निवासी 60 वर्षीय होमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीम किरण बोगटीले जानकारी दिनुभयो। गैराती 1:30 बजे घाइते भएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास पुर्याइएकोमा आज बिहान डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक भण्डारीका श्रीमान भेषराज भण्डारीले आफ्नै घरदेखि झण्डै 150 मिटर टाढा रहेको बारीमा जंगली जनावर बदल नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर छाडेको अवस्था पाइएको छ। भेषराजलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले आउँदो साउन महिनाभित्र झण्डै 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्राउने तयारी गरेको जनाइएको छ। मुख्य बाली धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढ़ाएको जनाएको छ। सरकार टू सरकार अर्थात G2G सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन यूरिया मल साउनको दोस्रो हप्ता नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ। लगातार 7 कारोबार दिन घटेको शेयर बजार आज दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 44.59 अंकले बढ़ेर 2,652.93 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढ़ेकोमा जलविद्युत, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहको सूचक 2% भन्दा धेरैले उका लागेको छ। आज 252 वटा कम्पनीको शेयर बढ़ेकोमा 17 वटाको घटेको छ। यस्तै 6 वटा कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज स्नो रिभर्सको शेयर 15% बढ़ेको नेप्सेले जनाएको छ। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दैछन्। यो खेल राति 10:15 बजे अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। इंग्ल्याण्ड समूह एल को विजेता र कंगो समूह केबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा पुगेका हुन्। 5 दशकपछि विश्वकपमा फर्किएको कंगो पहिलो पटक नकआउटमा पुगेको छ। इंग्ल्याण्ड सन् 1966 विश्वकपको विजेता हो। फुटबल इतिहासमा इंग्ल्याण्ड र कंगो बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 12:45 बजे बेल्जियम र सेनेगल खेल्दैछन्। यो खेल अमेरिकाको सिटनल रंगशालामा हुनेछ। बेल्जियम समूह जी को विजेता र सेगेनल समूह आईबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा पुगेको हो। फुटबल इतिहासमा बेल्जियम र सेनेगल बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यही खेल खबरसँगै हामी अपराह्न 5 बजेको हाल खबरको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा हाल खबरका मुख्य शीर्षकहरू पुनः एकपल्ट। विश्वविद्यालयहरूमा शैक्षिक क्यालेण्डर कार्यान्वयनमा अब भर्ना, अध्यापन, परीक्षा र नतिजा तोकिएकै समयमा सकिने विश्वास। राष्ट्रिय सभाका सदस्यद्वारा जनसरकारका विविध विषयमा सरकारको ध्यान आकर्षण। संसदमा उठेका प्रश्नको जवाब दिन सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको रूलिङ। अवैध चिकित्सकीय अभ्यास रोक्न मेडिकल काउन्सिलले ल्यायो कार्यविधि। मनसून जन्य विपद प्रतिकारका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा। कर्मचारीको सम्पूर्ण स्वरूप प्रक्रिया अब अनलाइनबाटै हुने। पेट्रोलमा प्रति लिटर 20 तथा डिजल र मल्टिटेलमा 30 रूपियाँले मूल्य घट्यो। गुल्मीमा जंगली जनावरका लागि थापेको करेन्टमा परेर एक महिलाको ज्यान गयो। साउनभित्र 2,10,000 मेट्रिक टन रासायनिक मल आयात हुने कृषि मन्त्रालयको भनाई। लगातार 7 कारोबार दिन घटेको शेयर बजार आज 44 अंकले बढ्यो। र विश्वकप फुटबलमा इंग्ल्याण्ड र कंगो पहिलो पटक आज आमने सामने हुँदै। अवस्त अपराह्न 5 बजेको हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि रेडियो लुम्बिनी सुन्दै रहनुहोला। नमस्ते।

0: स्नातक तह भर्ना सम्बन्धी राममाढी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममाढी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना फारम वितरण आषाढ़ 8 गतेदेखि। प्रवेश परीक्षा आषाढ़ 26 गते शुक्रबार बिहान 8 बजे। सम्पर्क राममाढी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226 बीबीएस को लागि 98-570-42-624 बीए र बीएड को लागि 98-471-29-657।
1: खै दाई, दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुस् न।
2: ए ल ल लिनुस् भाइ।
1: अनि दाई कति भयो पैसा?
2: ल हेर भाई, के गरेको तपाईले? तपाईलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
3: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: जातीय विभेदको अन्त्य गरौं। जातीय आधारमा नभई मानिसको ज्ञान, सीप र कर्मको कदर गरौं। मानिसको श्रेष्ठता उसको आचरणले निर्धारण गर्दछ। कर्मद्वारा मानिसको श्रेष्ठता कायम गरौं। जातीय विभेदले पैदा गरेको अन्धविश्वासमा नपरौं। छुवाछुत र भेदभाव जन्ने कार्य दण्डनीय हो, सचेत रहौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
6: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
7: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
6: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
7: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
8: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
7: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
8: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: होइन हो श्याम, कता हिँड्यो? निकै हतारमा पो देखिन्छौ त।
10: कहाँ हुनुहुने? उहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
9: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
10: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
9: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परे र भाइ?
10: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
9: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र

0: हो अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
1: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी

0: बिहार का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9472812882 र 9847024870।
5: होइन पुर्खे बा, किन के
6: भयो?
5: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
7: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
5: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
6: ए क्रिम्सनमा गएको सब ठिक ठाक। अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
7: सम्पर्क क्रिम्सन अस्पताल, तिरोत्तमा 6 मणिग्राम रूपन्देही। फोन 071-562744, 562744।
8: भुटन उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना। यस भुटन उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको किस्तागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको छ। उक्त वर्गीकरणको किस्तागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा किस्ता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 उपदफा 2 व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 दिन भित्र अथवा असार 20 गते भित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। अनुरोधक स्थानीय भू उपयोग परिषद बुटन उपमहानगरपालिका बुटवल।
9: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 9875-85188, 9875-20752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
5: होइन पुर्खे बा, किन के
6: भयो?
5: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
7: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
5: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
6: ए क्रिम्सनमा गएको सब ठिक ठाक। अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
7: सम्पर्क क्रिम्सन अस्पताल, तिरोत्तमा 6 मणिग्राम रूपन्देही। फोन 071-562744, 562744।
10: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
11: लो किन नि, के भयो सन्चो भएन?
10: होइन यतिकै जानै मन लागेन।
11: यतिकै पनि हुन्छ?
10: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
11: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
12: नमस्ते, कति कामले पाल्नु भयो?
11: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
12: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
10: हस् म्याडम।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: ओहो ला
15: ल ल ल ल मरे के हो?
14: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
15: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
14: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
15: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
14: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
16: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
17: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
19: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
20: होइन के खुसीको खबर हो दाजु?
19: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
20: हो र?
19: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 0175338023।
21: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 0175907719 र 98672906018।
22: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊँ न।
1: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
22: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
22: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 0175625970। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
23: ए
0: दिलकुमारी आज त काम गर्ने जागरै छैन।
2: हो भाई आज मलाई पनि काम गर्ने जागरै छैन।
3: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब हामी काम गरेका छौ उति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
23: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
22: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
24: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्।
25: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
26: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
25: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
26: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्।
24: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
27: एक अर्काको कामको सम्मान गरौं समाज परिवर्तनमा अग्रसर बनौ।
28: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज शान्तिको आवाज।

0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स चोक नारायणगढ़ चितवन, मोबाइल 98550-50934।
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550-50934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512-40934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
3: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: बिनिसरा मसरङ्गी गाडको नम्बर 10 सीताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्नु सक्ने भएछु।
5: सी बाबा म बेस्तरी खुसी, म त अहिले
4: अब त म त बचेँ भनेको छु नि। म
5: सुँगै सुँगाले रामराजीपुर कल्याणपुर भन्छ न पितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतत्तै पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने। खाने भात अनि त्यति हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खाने दबाई पनि दिनुभयो अनि बिहानै बेलुका बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्ने भएको
6: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद इस कार्यक्रम को सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ़ चितवन मोबाइल 9855050934
7: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौ
8: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पुरै सेवन गरौ
7: पछिका लागि भनेर औषधि बचाएर नराखौ
8: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौ
7: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ
8: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले
7: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ
9: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
10: कति धेरै भिड हो मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो ल मलाई कसले छुँदैछ यताउता आँखा भनी देख्दिन कसलाई आरोप लगाउनु र अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ लौ न सहयोग गर्नुहोस्
11: ओए बहिनीलाई के गरेको हो त मान्छे नै रहेनछस्
12: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ
13: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
14: बर्जर घर रङ रौनक घर र मन दुवै रङ्गीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इलुजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
15: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9875185188 9875220752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
16: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
17: देख्नु भएन औषधि हालेको
16: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्ने
17: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
16: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
17: हजुर
16: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
17: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
16: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
17: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त परिहो नि
16: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
17: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भयो है?
5: ए भन्नुहोस् त, मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिन्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिन्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिन्डर लिँदा सिल भए नभएको तथा सिलिन्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिन्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: घर पनि कति राम्रो बनेछ, चिटिक्कै भएछ।
3: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
4: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
2: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यस सुन्नुहोस्,
5: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स्ड प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
2: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
6: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गए निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको।
1: उज्यालो रेडियो नेटवर्क। अहिले बेलुकीको 6 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: लैंगिक हिंसा रोकथाम नियन्त्रण सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसहमत पारित, प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन।
0: देशका धेरैसो ठाउँमा वर्षा, भोलि पनि पानी पर्ने, मनसून जन्य विपद प्रति कार्यमा सरकारको तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा।
1: पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बजारमा कृत्रिम अभाव, केही पम्प बन्द, सञ्चालनमा रहेकामा लामो लाइन, कृत्रिम अभाव गराउने पम्पको अनुगमन र गाड़ी भाड़ा पारदर्शी रूपमा समायोजन गर्न आवश्यक।
2: जनतालाई जसरी हुन्छ अलिकति राहत मिल्छ कि भन्ने हिसाबले चाहिँ सोच्नु पर्यो। अब जुन हिसाबले अहिले पेट्रोल पम्पहरू दुई चारवटा अनायासै बन्द भयो, त्यसको लागि इमिडिएटली त्यसलाई चाहिँ एक्सन लिनु पर्यो क्या।
0: भेनेजुएलामा भूकम्प गएको छ दिनपछि 3 वर्षीय बालकको जीवितै उद्धार, ज्यान गुमाउनेको संख्या 1943 जना पुग्यो।
1: र मलेसियामा हुने 19 वर्ष मुनिको एसीसी महिला प्रिमियम कपको खेल तालिका सार्वजनिक, विश्वकप फुटबलको नकआउटमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दै।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556943333, 4935555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा रोकथाम नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्था सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट पारित भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा प्रस्तुत भएको प्रस्ताव छलफलपछि अध्यक्ष नारायण प्रसाद दाहालले पारित भएको घोषणा गर्नुभएको हो र सरकारलाई कार्यान्वयन गर्न निर्देशन पनि दिनुभएको छ। सांसद रेणु चन्दले पेश गर्नुभएको प्रस्तावलाई 17 जना सांसदले समर्थन गरेका छन्। सांसद चन्दका अनुसार प्रविधिको विकाससँगै हिंसाको स्वरूप फेरिएको छ। अहिले पीड़क र पीड़ित आम्ने सामने नभई नक्कली परिचय प्रयोग गरेर विश्वको जुनसुकै कुनाबाट हिंसा गर्न सकिने अवस्था छ। साइबर स्टकिङ, साइबर बुलिङ, रिभेन्ज पोर्न, डिप फेक र अनलाइन ग्रुमिङ जस्ता समस्याले महिलालाई मानसिक तनाव र डिप्रेशनसम्म पुर्याएको उहाँले बताउनुभयो। चन्दका अनुसार आर्थिक वर्ष 2075 क्षेत्रमा जम्मा 376 वटा साइबर मुद्दा दर्ता हुँदा अहिले यो संख्या 19,000 नाइसकेको छ, जसमा धेरै पीड़ित 18 देखि 35 वर्ष उमेर समूहका छन्। सामाजिक संचाल कम्पनीसँग सूचना आदान प्रदानको सम्झौता नहुँदा र साइबर ब्यूरो काठमाडौँमै सीमित हुँदा दूरदराजका पीड़ित न्यायबाट वञ्चित भइरहेको गुनासो पनि उहाँले गर्नुभयो। प्रस्ताव मार्फत उहाँले प्रचलित कानून संशोधन गर्न लैंगिक हिंसा स्पष्ट परिभाषित गर्दै विशेष कानून बनाउन पाठ्यक्रममा डिजिटल सुरक्षा समावेश गर्न र प्रदेश तहसम्मै पीड़ित मैत्री संयन्त्र सुदृढ़ गर्न सरकारसँग माग गर्नुभयो। छलफलमा भाग लिने सबै सांसदहरू प्रविधिजन्य हिंसा रोक्न सरकारले तत्काल कार्ययोजना बनाई पीड़ितहरूलाई शीघ्र न्याय दिलाउने संयन्त्र स्थापना गर्नुपर्नेमा एकमत भएका छन्।
1: यसैबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयको जवाफ दिन सरकारलाई रूलिङ गर्नुभएको छ। आज बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले बैठकको आकस्मिक शून्य विशेष र प्रादेशिक सरकार समयमा सदस्यहरूले उठाएका प्रश्न तथा समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित भई जवाफ दिन रूलिङ गर्नुभएको हो। राष्ट्रिय सभाका सदस्यहरूले जनसरोकारका विविध विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आए पनि सम्बन्धित मन्त्रीहरूबाट समयमै जवाफ नआएको भन्दै सभामा जवाफ उठ्दै आएको थियो। सांसदहरूले ध्यानाकर्षणपछि सोही सन्दर्भलाई ध्यानमा राख्दै अध्यक्ष दाहालले सरकारका नाममा रूलिङ गर्नुभएको हो।
0: परराष्ट्र मन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता नभएको भन्ने चर्चामा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले मुस्ताङमा खानी उत्खनन सम्बन्धमा कुनै पनि पक्षसँग कुनै पनि प्रकारको सहमति वा सम्झौता नभएको जानकारी गराउनुभयो। मन्त्री खनालले केही डिजिटल संचार माध्यममा आएका यस्ता दावीहरूलाई पूर्णतः आधारहीन भन्दै नेपाल सरकारका सम्बन्धित निकायहरूले यसअघि नै त्यसको खण्डन गरिसकेको उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्री नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिकूल असर पर्ने गरी कुनै पनि सम्झौता नगरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। मुस्ताङमा खानी हुन सक्ने सम्भावनाबारे भएका प्रारम्भिक अध्ययनहरूले सकारात्मक संकेत गरे पनि यस विषयमा थप विस्तृत अध्ययन र अन्वेषण आवश्यक रहेको उहाँको भनाइ छ। यस सम्बन्धमा खानी तथा भूगर्भ विभागले आवश्यक प्रक्रियाहरू अघि बढ़ाउने उहाँले बताउनुभयो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन गरेको छ। प्रथम राष्ट्रिय महाधिवेशनपछि आज बसेको पहिलो केन्द्रीय समिति बैठकले केन्द्रीय निर्वाचन लेखा र अनुशासन आयोगमा पदाधिकारी मनोनयन गरेको हो। केन्द्रीय निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना विघटन गरी यसअघिका पदाधिकारीलाई जिम्मेवारी दिइएको बैठकपछि महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। बैठकले अनुशासन आयोगको प्रमुखमा कास्कीको अन्नपूर्ण गाउँपालिकाका लेखनाथ पौडेललाई मनोनित गरेको छ। बैठक अघि आज नवनिर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिनुको साथै प्रमाणपत्र बुझेका थिए। रासोपाको पहिलो महाधिवेशन यही असार 7 देखि 12 गतेसम्म चितवनमा चलेको थियो। यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले 18 वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टीको सदस्यता बाँडेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपासँग जानकारी मागेको छ। विभिन्न ठाउँबाट आयोगलाई त्यसबारेमा जानकारी आएको भन्दै आयोगले जानकारी पेश गर्न रासोपाको केन्द्रीय कार्यालयमा पत्रचार गरेको हो। आयोगले बुधबार सार्वजनिक गरेको पत्रमा विभिन्न माध्यममा सार्वजनिक भएका सूचनाको आधारमा जानकारी माग गरेको उल्लेख गरेको छ।
0: पछिल्लो 24 घण्टामा देशका धेरैसो ठाउँमा पानी परेको छ। कोशी कर्णाली र सुदूरपश्चिमका केही पहाड़ी र हिमाली भेग बाहेक अन्यत्र सबैसो ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ। सीमित ठाउँमा ठूलो पानी पर्ने परेको छ। अस्तिदेखि शुरू भएको पानी पर्ने क्रम भोलिसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति हिमाली तथा पहाड़ी भागका केही ठाउँमा र तराई भागको थोरै ठाउँमा मेघ गर्जन र चट्टाङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। भोलि कोशी र बागमती प्रदेश लगायत देशका धेरैसो पहाड़ी क्षेत्रमा केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ। पानी परेका र पर्ने सम्भावना रहेका क्षेत्रमा बाढ़ी पहिरो डुबान तथा सड़क अवरोध जस्ता जोखिम हुने भएकोले आवश्यक सावधानी अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।
1: देशभर मनसुनी प्रणाली सक्रिय भनेर मौसम थप प्रतिकूल हुने अनुमानसँगै सरकारी संयन्त्रहरू उच्च सतर्कतामा रहेका छन्। सशस्त्र प्रहरी बलले जोखिमयुक्त ठाउँहरूको पहिचान गरी देशका 54 ठाउँमा अस्थायी मनसुन प्रतिकारीय बेस र 16 स्थायी विपद व्यवस्थापन बेस स्थापना गरेको छ। सूचना तथा उद्धारका लागि एपीएफ कम्युनिटी अलर्ट सिस्टम एप र 11-14 हटलाइन सेवा सञ्चालनमा ल्याइएको छ। नेपाली सेनाले पनि 3 चरणको विशेष पूर्व तयारी कार्ययोजना अघि सारेको छ। धादिङ चितवन र 12 बेली ब्रिज तयारी अवस्थामा राखिएका छन् भने इटहरी र सुर्खेतमा हेलिकप्टर तैनात रहेको छ। सेनाका प्रवक्ता राजा राम बस्नेतका अनुसार सामुदायिक स्वयंसेवक परिचालन मार्फत विपद प्रति कार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको छ। सरकारवाला निकायहरूले नागरिक मौसम पूर्वानुमान गम्भीर पूर्वक पालना गर्न र विपदका घटना भएमा नजिकको प्रहरी र स्थायी विपद व्यवस्थापन समितिमा तुरून्तै जानकारी गराउन अनुरोध गरेका छन्। पूर्वाधार विकास समितिका सभापति सांसद आशिष गजुरेलले नेपालको छरिएको बस्ती संरचनाका कारण विपद व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै पालिकालाई थप सक्रिय र स्वसाधनयुक्त बनाउनु पर्ने बताउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख यता बाढ़ीका कारण 6 जनाको ज्यान गएको छ। त्यस्तै हावाहुरीका कारण 13, पहिरोमा परि 5 र अत्याधिक वर्षाले 3 जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज र भोलि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन भनेको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। पेट्रोलियम पदार्थको भाव घटेपछिको खुशी र सुझाव समितिको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले लैंगिक हिंसा रोकथाम नियन्त्रण सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित, प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन, राष्ट्रपा नवनिर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ, देशका धेरै ठाउँमा वर्षा, भोलि पनि पानी पर्ने, मनसून जन्य विपद प्रति कार्यमा सरकारको तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा लगाएका खबर प्रस्तुत
1: गर्यौं। उच्च शिक्षाका गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले राष्ट्रिय शैक्षिक पात्रो कार्यान्वयनमा ल्याएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले हिजो पुरानो पात्रोलाई समयानुकूल परिमार्जन गरी नयाँ पात्रो स्वीकृत गरेको हो। साथै सबै विश्वविद्यालयमा यसको कार्यान्वयनका लागि परिपत्र गर्ने निर्णय पनि भएको छ। आयोगका उपनिर्देशक रमेश प्रसाद अधिकारीका अनुसार यो पात्र लागू भएसँगै विश्वविद्यालयहरूमा भर्ना, अध्ययन, परीक्षा र नतिजा प्रकाशन जस्ता कामहरू निर्धारित समय तालिका अनुसार नै हुनेछन्। सरकारको 100 दिने कार्यसूचीमा स्नातक र स्नातकोत्तर तहका परीक्षा फल तोकिएकै पात्र अनुसार निकाल्ने लक्ष्य राखिएको थियो, जसलाई पूरा गर्न यो पात्र ल्याइएको हो।
0: पेट्रोलियम पदार्थको मूल्य घटे लगत्तै काठमाडौँ उपत्यकाका धेरै निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव देखिएको छ। केही पम्प बन्द गरिएका छन् भने धेरै पम्पले पेट्रोल छैन भन्ने बोर्ड टाँसेर दिनभरि बिक्री वितरण गरेका छन्। धेरै पम्प बन्द हुँदा सञ्चालनमा रहेका सरकारी तथा केही निजी पम्पमा गाड़ीको लामो लाइन लागेको छ। नेपाल ओइल निगमले गए राति 12 बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजेल र पन्ट तेलमा 30 रूपियाँ र एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ मूल्य घटाएको थियो, तर बजारमा वास्तविक अभाव नरहेको निगमले जनाएको छ। प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार मूल्य घट्ने थाहा पाएपछि केही व्यवसायीले जान जान हिजो पेट्रोलियम पदार्थ लोड नगर्दा कृत्रिम अभाव देखिएको हो। निगमले यस्ता पम्प विरूद्ध तत्काल कार्यवाही प्रक्रिया अघि बढ़ाएको र अहिले अवस्था सामान्य भइसकेको पनि दावी गरेको छ। इन्धनको भाव चर्को रूपमा बढ़दा धेरैतिर समस्या आएकोमा मूल्य घटेपछि कोही उत्साहित छन् त कोही अझै पनि राहत खोजिरहेका छन्।
1: ललितपुरको साझा पेट्रोल पम्प अघि तेल भर्न आएका मोटरसाइकल र गाड़ीको लामो लाइन छ। पेट्रोल पम्प बाहिर लागेको यो लाइनका कारण फूलचोक कुपन्डोल

0: ठाकुर पनि तेलको मूल्य घट्दा धेरै खुशी हुनुहुन्छ। बारा घर भई हाल किर्तिपुर बस्दै इन्टेरियरको काम गर्ने अमित दैनिक 60-70 किलोमिटर स्कूटरमा कुद्नुहुन्छ। पहिले 1100 रुपियाँसम्म तिरेर ट्याङ्की भरिन्थ्यो, अब मूल्य घटेपछि 900 रुपियाँमै भरिएको उहाँले बताउनुभयो।
1: यो महँगाईको कारणले अस्ति मेरो ट्याङ्की 600-700 फुल हुन्थ्यो, अनि पछि बढ्दाखेरि 1100 लाग्थ्यो के फुल गर्न, अहिले घटे पछाडि राम्रो लागिरहेछ। अहिले त 900 फुल भयो मेरो, अझै घटोस् राम्रो होस्।
0: एकातिर चालकहरू मूल्य घट्दा धेरै खुसी छन्, तर दैनिक सार्वजनिक गाडीको यात्रा गर्नेले भने इन्धनको भाउ घटेकोमा फाइदा पाएका छैनन्। ललितपुर भैँसेपाटीकी सुगर रोगकी बिरामी पम्फा नेपाली अल्का अस्पतालमा नियमित औषधि लिन सार्वजनिक गाडी चढेरै आउनुहुन्छ। लोकल बसमा चढ्दा एकचोटिको 25 रुपियाँ लाग्छ, तर पेट्रोल घटे पनि आफूले उति नै भाडा तिर्नु परेको उहाँ बताउनुहुन्छ। मूल्य बढ्दा तुरन्तै भाडा बढाउने तर घट्दा नघटाउने गाडी सञ्चालकको प्रवृत्ति प्रति उहाँको असन्तुष्टि छ।
2: अहिले चाहिँ त्यति नै 25 को 25 ल्याएको छ, घटेको छैन। बढाउन चाहिँ तुरन्तै बढाउने, घटाउने बेला चाहिँ नघटाउने, थाहा नै नदिने के, 2-4 रुपियाँ बचे पनि त कति काम हुन्छ।
0: पेट्रोलियम पदार्थको मूल्यमा आएको यो कटौतीले नागरिकलाई केही राहत पुर्याए पनि सार्वजनिक यातायातको भाडा भने घटेको मूल्य अनुरूप समायोजन नभएको र मूल्य घट्ने बित्तिकै केही पम्प मनपरी बन्द हुने जस्ता समस्या पनि उत्तिकै देखिन्छन्। यसर्थ अन्तर्राष्ट्रिय बजारको उतार चढ़ावसँगै मूल्य समायोजन गर्दा त्यसको प्रत्यक्ष लाभ आम उपभोक्तासम्म पुर्याउने, सार्वजनिक यातायात भाडालाई समेत पारदर्शी ढंगले नियमन गर्ने र इन्धन आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने पम्पहरूमाथि कड़ाईका साथ अनुगमन गर्ने खालका ठोस पहल आवश्यक देखिन्छ। ललितपुरका कनक आचार्य:
3: 20 रुपियाँ घटाएछ, यो त धेरै राम्रै कुरा हो। 20 रुपियाँ होइन, 50 रुपियाँ घट्नुपर्छ। विश्व बजारको जुन हिसाबले 30% जुन घट्या छ, त्यो पनि राज्यले चाहिँ सोचेर आफू घाटा नखाने हिसाबले जनतालाई कसरी चाहिँ सुलभ र सहज हुन्छ त्यो हिसाबमा चाहिँ अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। सरकारले विभिन्न किसिमका करहरू लगाइरहेछ नि, त्यसलाई चाहिँ परिमार्जित गरेर जनतालाई जसरी हुन्छ अलिकति राहत मिल्छ कि भन्ने हिसाबले चाहिँ सोच्नु पर्यो। अब जुन हिसाबले अहिले पेट्रोल पम्पहरू 2-4 अनायासै बन्द भयो, त्यसको लागि इमिडिएटली त्यसलाई चाहिँ एक्सन लिनु पर्यो क्या।
4: यसैबीच नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले स्वचालित प्रणाली अनुरूप गाड़ी भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ। इन्धनको मूल्य वृद्धि हुँदा भाडा बढ़ाउने निर्णय हुने र मूल्य घट्दा समयमै भाडा समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसाय दुवै पक्षमा अनिरोध सृजना गर्ने गरेको भन्दै उहाँले चाँडै भाडा समायोजन गर्न आग्रह गर्नुभयो। सिटौलाले सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा इन्धनको मूल्य मात्र नभएर संचालन खर्च, मर्मत सम्भार, बीमा, श्रमिकको पारिश्रमिक, आन्तरिक पाटपूर्जाको मूल्य, बैंकिङ लागत तथा समग्र आर्थिक सूचकलाई वैज्ञानिक आधारमा मूल्याङ्कन गर्नु
0: लगातार 7 कारोबार दिन घटेको शेयर बजार आज उच्च अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 44.59 अंकले बढ़ेर 2652.93 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढ़ेकोमा जलविद्युत उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहको सूचक 2% भन्दा धेरैले उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.25 अर्ब कारोबार भएकोमा आज 362 कम्पनीका 95,47,000 कित्ता शेयर 3.86 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम तथा बजेट तोकिएको समय भित्र सभामा पेश नगर्ने 23 पालिकासँग जवाफ मागेको छ। मन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार सम्बन्धित गाउँपालिका र नगरपालिकालाई पत्र पठाएर बजेट तर्जुमा प्रक्रिया कुन चरणमा छ, ढिलाइको कारण के हो र मन्त्रालयबाट थप समन्वय आवश्यक भए सो समेत 3 दिनभित्र जानकारी गराउन भनिएको छ। मन्त्रालयले असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी सभाको आउँदो कार्यतालिका पनि उपलब्ध गराउन अनुरोध गरेको छ।
0: खरसाङदी करिडोर र 220 केबी प्रसारण लाइन अन्तर्गत मार्कीचोक भरतपुर खण्डमा हिजोदेखि विद्युत परीक्षण सेवा

0: हरेक बिहीबार र शुक्रबार राति 8 बजे मात्र विश्वमको रमाइलो टिभीमा।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696।
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक डाक्टर शत्रुघ्न प्रसाद शाह भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन्। सर्वोच्च अदालतका न्यायाधीश द्वय विनोद शर्मा र शान्ति सिंह थापाको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गरेको हो। विशेष अदालतले 2075 पुसमा शाह र सुशीला कुमारी शाहलाई अकुत सम्पत्ति आर्जन गरेको ठहर्याउँदै दोषी करार गरेको थियो। शाहलाई 68,24,000 रूपियाँ जरिवाना र 9 वर्ष कैद हुने फैसला भएको थियो भने श्रीमती सुशीला कुमारी शाहको नाममा रहेको अवैध सम्पत्ति जफत गर्न आदेश भएको थियो। अख्तियारका अनुसार शाहले पदमा बहाल रहँदा पदीय हैसियत भन्दा बढ़ी सम्पत्ति आर्जन गरी झण्डै 2,38,00,000 रूपियाँ भ्रष्टाचार गरेका थिए। यसै विरूद्ध विशेष अदालतको फैसला उपर शाहले सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए, जुन आज खारेज भएको छ।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 2 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पलापु खानेपानी लिफ्ट आयोजनाको 18,50,000 रूपियाँ बैंक ग्यारेन्टी रकम हिनामिना गरेको अभियोगमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदी र श्रीस कन्स्ट्रक्सनका संचालक प्रकाश छिरिङ राई विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको आयोगले जनाएको छ। अख्तियारका अनुसार गाउँपालिकाले कम्पनीसँग गरेको ठेका सम्झौता अनुसार काम नभएपछि रद्द गरी धरोटी रकम जफत गर्ने निर्णय गरेको थियो, तर सुवेदीले कार्यपालिकाको निर्णय लुकाई बैंक ग्यारेन्टीको म्याद सकिएपछि मात्र बैंकलाई पत्राचार गरेको अनुसन्धानबाट खुलेको छ।
5: झापाको बाहुनडाङ्गी क्षेत्रमा जंगली हात्तीको बढ़दो आतंकका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन्। हुलकाहुल जंगली हात्ती बस्तीमा प्रवेश गरी बाली नष्ट पारिदिने र मान्छे समेतलाई आक्रमण गर्ने डरले स्थानीय बासिन्दामा चिन्ता बढ़ाएको छ। हात्तीको आक्रमणबाट यस वर्ष 2 जनाको ज्यान गइसकेको छ। हात्तीको आक्रमणबाट जोगाउन यसअघि नेपाल सरकारको पहलमा मेची नदीको पश्चिम किनारमा 17 किलोमिटर भन्दा बढ़ी क्षेत्रमा सोलर फेन्सी तार जडान गरिएको थियो। अहिले सोलर प्यानल जीर्ण अवस्थामा पुगेको छ। बाली नाली नष्ट गर्ने, घर तोड़फोड़ गर्ने र मानिसको ज्यान समेत लिने तथा चौपाया समेतलाई आक्रमण गर्ने हात्तीलाई सरकारले प्रवेश गर्नबाट तत्काल रोक्नुपर्ने स्थानीय बासिन्दा रमेश दाहाल बताउनुहुन्छ। बाहुनडाङ्गी क्षेत्रका किसानले बितेको 40 वर्षदेखि जंगली हात्तीको आतंक बेहोर्दै आएका छन्।
4: नेपाल दर्पणमा अब विदेशका खबर। भेनेजुएलामा गएको हप्ता आएको विनाशकारी भूकम्पको 6 दिनपछि 3 वर्षीय बालकको जीवितै उद्धार भएको छ। ला ग्वाइरा राज्यमा भएको यो उद्धारलाई अन्तरिम राष्ट्रपति डेल्सी रेड्रिगेजले आफूहरूका लागि आशाको स्रोत भन्नुभएको बीबीसीले जनाएको छ। राजधानी काराकासमा उपचार गराइरहेका बालकको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ। यसैबीच भूकम्पबाट ज्यान गुमाउनेको संख्या 1,943 पुगेको छ। 10,000 भन्दा धेरै घाइते भएका छन्। हजारौं मानिस अझै हराएका छन्। प्रारम्भिक तथ्याङ्क अनुसार झण्डै 59,000 भवन क्षतिग्रस्त वा ध्वस्त भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार सबैभन्दा प्रभावित लागुवाई र क्षेत्रमा खाद्यान्न अभाव, स्वास्थ्य सेवामा चाप र संचार संरचना भत्किएका कारण स्थिति दिन प्रतिदिन कठिन बन्दै गएको छ। खाद्य सामग्री वितरणका क्रममा पीड़ित बीच झगड़ा समेत हुने गरेको छ। विश्व स्वास्थ्य संगठनले यही बेला दादुरा जस्ता रोग फैलने जोखिम बढ़ेको चेतावनी दिएको छ। यसैबीच अमेरिका, मेक्सिको सहित दर्जनौं देशका उद्धार टोली अझै पनि सम्भावित जीवित मानिसहरूको खोजीमा लागिरहेका छन्। भेनेजुएलामा गएको बुधबार 2 शक्तिशाली भूकम्पको धक्का महसुस भएको थियो।
5: चीनिया राष्ट्रपति शी जिनपिङले सेनाको आधुनिकीकरण गर्ने र सत्तारूढ़ कम्युनिष्ट पार्टी सीसीपी भित्रको भ्रष्टाचार निर्मूल पार्ने वाचा गर्नुभएको छ। पार्टीको 105 स्थापना वार्षिक उत्सवका अवसरमा ग्रेट हल अफ दि पीपुलमा आयोजना समारोहमा राजनीतिक तथा सैन्य नेताहरूलाई सम्बोधन गर्दै उहाँले बलियो सेनाको महत्वमा जोड़ दिनुभएको एएफपीले जनाएको छ। राष्ट्रपति सिंहको भ्रष्टाचार विरोधी अभियानका कारण विगत तीन वर्षमा दुईजना रक्षा मन्त्री पदच्युत भइसकेका छन्। सात सदस्यीय केन्द्रीय सैन्य आयोग अहिले सी र अर्का एकजना जनरलमा मात्र सीमित भएको छ। शीर्ष अधिकारीहरू हटाइएका कारण विश्लेषकहरूले चिनिया सशस्त्र सेनाको लड्ने क्षमतामाथि प्रश्न उठाइरहेका बेला राष्ट्रपति सीले सेनामाथि पार्टीको पूर्ण नेतृत्व कायम राख्ने प्रतिबद्धता दोहोर्याउनु भएको हो। सम्बोधनका क्रममा सीले ताइवान चीनको अभिन्न हिस्सा रहेको उल्लेख गर्दै पूर्ण एकीकरण चिनिया कम्युनिष्ट पार्टीको ऐतिहासिक लक्ष्य र नागरिकको साझा आकांक्षा भएको बताउनुभयो। कुनै देशको नाम उल्लेख नगरी उहाँले बाह्य शक्तिको हस्तक्षेपको दृढतापूर्वक प्रतिरोध गर्न समेत आह्वान गर्नुभयो।
4: नेपाल दर्पणमा अब खेल खबर। मलेसियामा हुने 19 वर्ष मुनिको एसीसी महिला प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। एसियाली क्रिकेट काउन्सिल एसीसीले टी20 फर्म्याटमा हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो। प्रतियोगिता यही असार 27 आउँदो साउन 2 गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको समूह एमा थाइल्याण्ड, म्यानमार र जापान छन्। समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, ओमान र भूटान छन्। समूह सीमा इण्डोनेसिया, मलेसिया र कुवेत छन्। समूह डीमा नेपाल, हङकङ, चीन, सिंगापुर र कतार छन्। हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 4 टोली एसिया कपका लागि छनौट हुनेछन्। एसीसी प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ क्यानले सोनी पाखरिनको कप्तानीमा 18 सदस्यीय टोली घोषणा गरेको छ।
5: र फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति पाउने 10 इंग्ल्याण्ड र डीआर कंगो खेल्दैछन्। इंग्ल्याण्ड समूह एलको विजेता हो भने कंगो समूह केबाट उत्कृष्ट तेस्रो भई नकआउट पुगेको हो। 5 दशकपछि विश्वकपमा फर्किएको कंगोको यो पहिलो नकआउट प्रवेश हो। दुई टोलीबीच यो पहिलो खेल हुनेछ। भोलि बिहान पाउने 2 सिएटलमा समूह जी विजेता बेल्जियम र समूह आईबाट उत्कृष्ट तेस्रो भएको सेनेगल बीच खेल हुनेछ। दुवै बीच यो पहिलो भेट हो। भोलि बिहान पाउने 6 समूह डी विजेता अमेरिका र समूह बीबाट उत्कृष्ट तेस्रो भएको बोस्निया खेल्नेछन्। यी दुई टोलीबीच विश्वकपमा पहिलो भेट हुन लागेको भए पनि मैत्रीपूर्ण खेलमा 3 भेटिएका यी टोली मध्ये अमेरिकाले 2 खेल जितेको थियो भने एउटा खेल बराबरीमा टुंगिएको थियो। अहिलेसम्म 7 टोली अन्तिम 16 अर्थात प्री क्वार्टर फाइनलमा पुगिसकेका छन्। फिफा 2026 प्री क्वार्टर फाइनलमा साबिक उपविजेता फ्रान्स र पाराग्वे तथा 5 च्याम्पियन ब्राजिल र नर्वे खेल्ने पक्का भइसकेको छ। यस्तै क्यानाडा र मोरक्को खेल्ने पक्का भइसकेको छ। यस्तै मेक्सिको पनि अन्तिम 16 पुगेको छ। मेक्सिकोले अब इंग्ल्याण्ड र डीआर कंगो बीचको खेलको विजेतासँग खेल्नेछ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: लैंगिक हिंसा रोकथाम नियन्त्रण सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसहमत पारित, प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन।
4: देशका धेरै यसो ठाउँमा वर्षा, भोलि पनि पानी पर्ने, मनसूनजन्य विपद प्रतिकारमा सरकारको तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा।
5: पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बजारमा कृत्रिम अभाव, केही पम्प बन्द, संचालनमा रहेकामा लामो लाइन, कृत्रिम अभाव गराउने पम्पको अनुगमन र गाड़ी भाडा पारदर्शी रूपमा समायोजन गर्न आवश्यक।
4: भेनेजुएलामा भूकम्प गएको 6 तीन वर्षीय बालकको जीवितै उद्धार, ज्यान गुमाउनेको संख्या 1943 जना पुग्यो।
5: र मलेसियामा हुने 19 वर्ष मुनिको एसीसी महिला प्रिमियम कपको खेल तालिका सार्वजनिक। विश्वकप फुटबलको नकआउटमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दै।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सधैं हतार हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान न।
1: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
0: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
0: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 0175620169। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
2: आग लागी तथा डडेलो बाट जोगियौ र जोगाउ।
0: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाउ।
2: सलाई लाइटर जस्ता सामान बालबालिकाको पहुँचबाट टाढा राखौ।
0: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाउ।
2: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
0: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
2: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
0: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं।
2: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
0: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
2: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
0: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
5: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806635111 र 9806621354।
6: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
7: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
8: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
12: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाई, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
11: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
12: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
11: मणि मुकुन्द क्याम्पस, योगी कुटी बुटवल 11 रूपन्देही, फोन 0712120117, मोबाइल 9807788919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
3: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
13: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा एक शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
3: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
13: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
3: सम्पर्क न्यू लाइट कलेज तिरोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98570-34-520।
14: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
15: हाम्रा सेवाहरू
14: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
15: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
14: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
15: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
14: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
16: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
17: सम्पर्क 98570-24-344, 98570-35-227 र 98570-73-220।
18: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
19: हाम्रा सेवाहरू
18: जनरल फिजिसियन,
19: स्त्री तथा प्रसुति,
18: बाल रोग,
19: छाला तथा यौन रोग,
18: हार जोड्ने नसा तथा बात रोग,
19: टाउको तथा मनोरोग,
18: नाक कान घाँटी,
19: जनरल सर्जरी,
18: भिडियो एक्सरे,
19: डिजिटल एक्सरे,
18: ईसीजी,
19: डेन्टल तथा प्याथोलोजी,
18: फिजियोथेरापी
19: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
20: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिल र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
21: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
3: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
22: 98570-21-835।
23: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
24: कक्षा 12 बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
23: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
24: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
23: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
24: सम्पर्क 98570-16-604, 98470-78-505 र 071-514-0029।
23: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्दे।
25: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
26: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
25: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
27: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्यौ त नानी?
25: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
28: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
29: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
30: सबै मिलाइ खुवाऊ।
29: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
30: साथै गर्भ
0: गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाउनु
1: हो। यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
2: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना फारम वितरण आषाढ 8 गतेदेखि। प्रवेश परीक्षा आषाढ 26 गते शुक्रबार बिहान 8 बजे। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226 बीबीएस को लागि 98-570-42-624 बीए र बीएड को लागि 98-471-29-657।
4: सिकल सेल रोगको एक जानकारी।
5: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुढामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
4: सिकल सेल रोगका लक्षणहरू:
6: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
5: छाती, पेट, हात खुट्टा ढाडमा अचानक र कडा खालको दुखाई हुने,
6: जन्डिस हुने,
5: आँखाका समस्याहरू देखा पर्ने,
6: संक्रमणहरू भइरहने,
5: पक्षीघात समेत हुने,
6: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
5: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
6: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
5: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
6: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
5: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
6: रक्त अल्पताको उपचार गराउनु पर्छ,
5: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
6: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
5: धेरै तनाव लिनु हुँदैन,
6: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
5: सिकलसेल रोगको रोकथाम:
6: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
5: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
6: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
5: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
6: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
7: सिकल सेल रोग सम्बन्धी जानकारीमूलक अभिमुखीकरण तथा रक्त परीक्षण बारे अत्यन्त जरूरी सूचना।
5: विशेष गरी थारू समुदायमा देखिने सिकलसेल बिरामीको खोजी पहिचानका लागि तिलुत्तमा नगरपालिकाले आज उडा नम्बर 13 र भोलि उडा नम्बर 17 अभिमुखीकरण तथा रक्त परीक्षण कार्यक्रम राखेकोले थारू समुदायका सम्पूर्ण महानुभावहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
7: समय बिहान 10 बजेदेखि।
5: अनुरोधक तिलुत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर रूपन्देही।
8: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
9: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
8: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
9: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
8: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
10: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
11: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
12: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
5: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
12: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
5: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
12: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
5: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
12: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
5: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
11: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: शरीर फुलेर भ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।
3: व्यावसायिक कृषिले बनाउँछ सुखी, निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं। खेती योग्य जमिन बाँझो नराखौं, लाखौं खर्च गरेर विदेशीको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं। व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं, मान रोपौं, मुरी फलाउ, खेती योग्य जमिन बाँझो नछाडौं, पसिना बगाउ, समुन्नत बनाऊ, आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512-40934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
0: शरीर फुलेर भ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। मलाई सन्चो भयो भनेर भन्दा त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाडी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म, यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
6: ठिक अब म बेस्तरी खुसी म त अहिले त
5: अब त म त बच्यो भनेको छ नि म
6: सुमै रामराजीपुर कलिम्पुर भन्छ न तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइँ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाघोबाट बेसी भतते पोल्ने दुख्ने बेसी पटौने सुतेको सुते हो नि सुते सुते खाने भात अनि त्यही हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो अनि बिहान बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाए त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लायन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934
8: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
9: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
8: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
9: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
8: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
9: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
8: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
9: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
8: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
7: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
10: नमस्ते डाक्टर साहब
11: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
10: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
11: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
10: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
11: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
10: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
11: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
10: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
11: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
12: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ
13: नेपाल सरकार विज्ञापन बोर्ड
14: के भयो के को हल्ला खल्ला हो यो
15: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
16: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके
14: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
16: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो। पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
15: हो त है, हामीले त ध्यानै नदिएको।
16: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
17: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
18: यति बेला साँझको

नमस्कार, रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबरमा बीपी गौतमको स्वागत छ। यो हाल खबर एफएम 96.8 MHz, अनलाइनमा www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षकहरू। विश्वविद्यालयहरूमा राष्ट्रिय शैक्षिक क्यालेण्डर कार्यान्वयनमा अब भर्ना, अध्यापन, परीक्षा र नतिजा तोकिएकै समयमा सकिने विश्वास। राष्ट्रिय सभाका सदस्यद्वारा जनसरकारका विविध विषयमा सरकारको ध्यानाकर्षण, संसदमा उठेका प्रश्नको जवाब दिन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रूलिङ। अवैध चिकित्सकीय अभ्यास रोक्न मेडिकल काउन्सिलले ल्यायो कार्यविधि। मनसूनजन्य विपद प्रति कार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा। कर्मचारीको सरुवा सम्पूर्ण रूपमा अब अनलाइनबाटै हुने। पेट्रोलमा प्रति लिटर 20 र डिजल र मट्टी तेलमा 30 रूपियाँले भाव घट्यो। गुल्मीमा जंगली जनावरका लागि थापेको करेन्टमा परेर 1 महिलाको ज्यान गयो। साउनभित्र 2,10,000 मेट्रिक टन रासायनिक मल आयात हुने कृषि मन्त्रालयको भनाई। लगातार 7 कारोबार दिन घटेको शेयर बजार आज 44 अंकले बढ़्यो। बुटौलमा कीटजन्य रोग रोकथाम तथा नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम। र विश्वकप फुटबलमा इंग्ल्याण्ड र कंगो पहिलो पटक आमने सामने हुँदै।

0: सुधार गर्नु।
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल, सम्पर्क 9803364460।
2: अब हाल खबर विस्तारमा। उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेण्डर कार्यान्वयनमा आएको छ। विश्वविद्यालयहरूको शैक्षिक गतिविधिलाई एकीकृत क्यालेण्डरमा आधारित बनाउन आयोगले विश्वविद्यालयहरूसँगको समन्वयमा राष्ट्रिय शैक्षिक क्यालेण्डर लागू गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्री स्तरीय निर्णय मार्फत पूर्व स्वीकृत भई कार्यान्वयनमा रहेको उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेण्डर सम्बन्धी प्रतिवेदन 2080 समयानुकूल परिमार्जन गरी नयाँ राष्ट्रिय शैक्षिक क्यालेण्डर स्वीकृत गरेको छ। साथै आवश्यक कार्यान्वयनका लागि विश्वविद्यालय अनुदान आयोग मार्फत सबै विश्वविद्यालयहरूमा परिपत्र गर्ने निर्णय पनि गरिएको मन्त्रालयले जनाएको छ। एकीकृत राष्ट्रिय शैक्षिक क्यालेण्डर कार्यान्वयनमा आएसँगै विश्वविद्यालय शिक्षामा सुधारमा ठूलो फड्को मार्ने विश्वास आयोगले लिएको छ। शासकीय शुरूआत सुधार सम्बन्धी सरकारको 100 दिने कार्यसूचीको बुदा नम्बर 87 विश्वविद्यालयहरूमा लिइने स्नातक र स्नातकोत्तर परीक्षाको नतिजा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराएको क्यालेण्डर अनुसार निकाल्ने लक्ष्य राखिएको थियो। त्यसलाई शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालय अनुदान आयोग मार्फत कार्यान्वयनमा ल्याएको हो। आयोगका उपनिर्देशक रमेश प्रसाद अधिकारीका अनुसार परिमार्जित राष्ट्रिय शैक्षिक क्यालेण्डर कार्यान्वयनमा आएसँगै विश्वविद्यालयहरूमा भर्ना अध्यापन परीक्षा नतिजा प्रकाशन लगायतका शैक्षिक गतिविधि निर्धारित समय तालिका अनुसार सञ्चालन हुनेछन्। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयको जवाब दिन सरकारलाई रूलिङ गर्नुभएको छ। आज बसेको बैठकमा अध्यक्ष दाहालले बैठकको आकस्मिक शून्य विशेष र प्रादेशिक सरकार समयमा सदस्यहरूले उठाएका प्रश्न तथा समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित भई जवाब दिन रूलिङ गर्नुभएको हो। राष्ट्रिय सभाका सदस्यहरूले जनसरकारका विविध विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आए पनि सम्बन्धित मन्त्रीहरूबाट समयमै जवाब नआएको भन्दै सभामा आवाज उठाउन थालेपछि अध्यक्ष दाहालले यस्तो रूलिङ गर्नुभएको हो। सांसदहरूको ध्यानाकर्षणपछि त्यही सन्दर्भलाई ध्यानमा राख्दै अध्यक्ष दाहालले सरकारका नाममा आज रूलिङ गर्नुभएको हो। नेपाल मेडिकल काउन्सिलले अवैध चिकित्सकीय अभ्यास नियन्त्रण गर्न कार्यविधि ल्याएको छ। केही दिन अघि बसेको काउन्सिलको पूर्ण बैठकले अवैध चिकित्सकीय अभ्यास नियन्त्रण कार्यविधि 2083 पारित गरेको हो। कार्यक्षेत्रभन्दा बाहिर गएर गरिने उपचार तथा भ्रामक चिकित्सकीय प्रचार प्रसारलाई नियन्त्रण गर्न कार्यविधि ल्याइएको नेपाल मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले बताउनुभयो। सो कार्यविधिले नेपाल मेडिकल काउन्सिल एन 2020 दफा 26, 27, 28 र 30 भएका व्यवस्थालाई सक्रिय रूपमा कार्यान्वयन गर्न सघाउने उहाँको भनाई छ। देशभर मनसुनी प्रणाली सक्रिय बनेर मौसम थप प्रतिकूल हुने अनुमानसँगै सरकारी संयन्त्रहरू उच्च सतर्कतामा रहेका छन्। सशस्त्र प्रहरी बलले जोखिममुक्त ठाउँहरूको पहिचान गरी देशका 54 ठाउँमा अस्थायी मनसून प्रतिकार बेस र 16 स्थायी विपद व्यवस्थापन बेस स्थापना गरेको छ। सूचना तथा उद्धारका लागि एपीएफ कम्युनिटी अलर्ट सिस्टम एप र 11-14 हटलाइन सेवा सञ्चालनमा ल्याएको छ। नेपाली सेनाले पनि 3 चरणको विशेष पूर्व तयारी कार्ययोजना अघि सारेको छ। धादिङ, चितौन र बारामा बेलीब्रिज स्ट्याण्ड बाई राखिएका छन् भने इटहरी र सुर्खेतमा हेलिकप्टर पूर्व तैनात गरिएको छ। सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार सामुदायिक स्वयंसेवक परिचालन मार्फत विपद प्रति कार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। सरकारवाला निकायहरूले नागरिकलाई मौसम पूर्वानुमान गम्भीरतापूर्वक पालना गर्न र विपद घटना भएमा नजिकको प्रहरी वा स्थानीय विपद व्यवस्थापन समितिमा तुरन्तै जानकारी गराउन अनुरोध गरेका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन प्रणाली मार्फत सरूवाको निवेदन दिनका लागि निजामती कर्मचारीहरूलाई आह्वान गरेको छ। मन्त्रालयले कर्मचारी सरूवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाइएको जनाएको छ। मन्त्रालयले सार्वजनिक सूचना मार्फत अनलाइन प्रणाली मार्फत सरूवाको निवेदन पेश गर्न अनुरोध गरेको हो। मन्त्रालयले सरूवाका लागि इच्छुक कर्मचारीले अनिवार्य रूपमा अनलाइन प्रणालीमा आफ्नो व्यक्तिगत खाता सृजना गर्न पनि आग्रह गरेको छ। नेपाल आयल निगमले इन्धनको भाव घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले पेट्रोल, डिजल, मट्टीतेल हवाई इन्धन र खाना पकाउने ग्यासको भाउ घटाएको हो। निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टीतेलमा प्रति लिटर 30 रूपियाँ र आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँ घटाउने निर्णय गरेको हो। यो सँगै पहिलो वर्गमा रहेका चाराली, विराटनगर, जनकपुर, अम्लेगंज, फलवारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोल प्रति लिटर 194.50 रूपियाँ, डिजल र मट्टीतेल 192.50 रूपियाँ, दोस्रो वर्गमा रहेका सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 196 रूपियाँ तथा डिजल र मट्टीतेल 194 रूपियाँ कायम गरिएको छ। यस्तै तेस्रो वर्ग रहेको काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रति लिटर 197 रूपियाँ र डिजल र मट्टीतेलको भाउ 195 रूपियाँ कायम गरिएको छ। गुल्मीको धुर्कोट गाउँपालिका 5 मन्तारीमा जंगली जनावर थपाउनका लागि थापिएको विद्युतीय करेन्टमा परि एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा धुर्कोट गाउँपालिका 5 निवासी 60 वर्षीय होमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीम किरण बोगटीले जानकारी दिनुभयो। गैराती 1:30 बजे घाइते भएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तम्गास पुर्याइएकोमा आज बिहान डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक भण्डारीका श्रीमान भेषराज भण्डारीले आफ्नै घरदेखि झण्डै 150 मिटर टाढा रहेको बारीमा जंगली जनावर बन्द नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर छाडेको पाइएको छ। भेषराजलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले आउँदो साउन महिनाभित्र झण्डै 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्राउने तयारी गरेको छ। मुख्य बाली धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढ़ाएको जनाएको छ। सरकार अर्थात G2G सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन यूरिया मल साउनको दोस्रो हप्ता नेपाल आइपुग्नेछ। अन्तर्राष्ट्रिय टेण्डर मार्फत विभिन्न देशबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डीएपी र 1,20,000 मेट्रिक टन यूरिया आयात हुने जनाइएको छ। मन्त्रालयले स्थानीय तहमा मलको कालोबजारी वा अनियमितता भएमा उजुरी गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। लगातार 7 कारोबार दिन घटेको शेयर बजार आज 2 अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 44.59 अंकले बढ़ेर 2,652.93 बिन्दुमा पुगेको नेप्सेले जनाएको छ। आज सबै समूहको सूचक बढ़ेकोमा जलविद्युत उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहको सूचक 2% भन्दा धेरैले उकालो लागेको छ। आज 252 कम्पनीको शेयर बढ़ेकोमा 17 घटेको छ। डेंगी, जापानिज इन्सेफ्लाइस लगायत किटजन्य रोग रोकथाम तथा नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम बुटवलमा सम्पन्न भएको छ। बुटवल उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाको आयोजनमा गरिएको कार्यक्रममा लामखुट्टेको वासस्थान तथा वृद्धि विकास हुने स्थानहरूको विषयमा सचेत गराइएको हो। बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य प्रमुख युवराज पाण्डेले लामखुट्टे मानव जातिको लागि चुनौती भएको बताउँदै हरेक नागरिक सचेत र चनाको हुनुपर्नेमा जोड़ दिनुभयो। डेंगू नियन्त्रणका लागि नगरपालिकाले विभिन्न रचनात्मक कामहरू गरेको बताउँदै उहाँले भदौसम्म यो अभियान निरन्तर रूपमा चल्ने बताउनुभयो। जनस्वास्थ्य अधिकृत कल्पना भूषालले कार्यक्रममा जनस्वास्थ्य शाखाका प्रमुख युवराज पाण्डेले डेंगीका विषयमा जनस्वास्थ्य अधिकृत कल्पना भूषालले बुटोलमा डेंगी सचेतनाका लागि विभिन्न कार्यक्रम गरिएको बताउँदै त्यसलाई अपथप प्रभावकारी बनाउने बताउनुभयो। कार्यक्रममा विद्यालय नर्स, नगर प्रहरी, सरसफाईकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति इंग्ल्याण्ड र टीआर कंगो खेल्दैछन्। यो खेल राति 10:15 बजे अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। इंग्ल्याण्ड समूह एल को विजेता र कंगो समूह केकबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा पुगेका हुन्। 5 दशकपछि विश्वकपमा फर्किएको कंगो पहिलो पटक नकआउटमा पुगेको हो। इंग्ल्याण्ड सन् 1966 विश्वकपको विजेता हो। यही खेल खबरसँगै हामी साँझ 7 बजेको हालखबरको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा हालखबरका मुख्य शीर्षकहरू पुनः एकपल्ट। विश्वविद्यालयहरूमा शैक्षिक क्यालेण्डर कार्यान्वयनमा अब भर्ना, अध्यापन, परीक्षा र नतिजा तुर्किएको समयमा सकिने विश्वास। राष्ट्रिय सभाका सदस्यद्वारा जनसरकारका विविध विषयमा सरकारको ध्यान आकर्षण। संसदमा उठेका प्रश्नको जवाब दिन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रूलिङ। अवैध चिकित्सकीय अभ्यास रोक्न मेडिकल काउन्सिलले ल्यायो कार्यविधि। मनसुनजन्य विपद प्रति कार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा। कर्मचारीको सम्पूर्ण सरुवा प्रक्रिया अब अनलाइनबाटै हुने। पेट्रोलमा प्रति लिटर 20 तथा डिजल र मटेरियलमा 30 रूपियाँले भाउ घट्यो। गुल्मीमा जंगली जनावरका लागि थापेको करेन्टमा परेर एक महिलाको ज्यान गयो। साउनभित्र 2,10,000 मेट्रिक टन रासायनिक मल आयात हुने कृषि मन्त्रालयको भनाई। लगातार 7 कारोबार दिन घटेको शेयर बजार आज 44 अंकले बढ़्यो। बुटवलमा कीटजन्य रोग रोकथाम तथा नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न। र विश्वकप फुटबलमा आज इंग्ल्याण्ड र कंगो पहिलो पटक आम्ने सामने हुँदै। साँझ 7 बजेको हालखबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि रेडियो लुम्बिनी सुन्दै रहनुहोला। नमस्ते।

0: बिगारेर होइन, वातावरण बचाएर।
1: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
2: उत्सवको पर्व
3: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
2: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
3: कृषि विकास ब्याङ्कको गल्ली विनन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
2: फोन नम्बर 0745 6 49 5 49 6 49।
4: सौजी क्युआर भयो है?
5: ए भन्नुहोस् त, मेसेज आएको छैन।

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिन कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ गोरकट्टा।
5: काका निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
6: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
5: के तपाईँको बगैँचामा फल लागेको छैन?
6: अरे हजुर, कलमी बिरुवा फनेरे सोहार बजार से लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
5: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
6: कहाँ पर खोजे त बाबु, बताइहाल्नु।
5: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको नि।
6: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
7: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, ब्यू विजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
8: गुप्ता नर्सरी तिलोत्तमा 4 डाइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
7: फोन नम्बर 5825।
9: तिलोत्तमाको बडग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको

0: गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: आग लागी तथा डडेलो बाट जोगियौ र जोगाउ।
2: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाउ।
1: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
2: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
1: परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
2: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
1: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
2: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं।
1: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
2: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
1: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
2: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही।
3: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
4: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
5: ओ दिलकुमारी सुन्दली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
4: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
5: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
6: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
7: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना फारम वितरण आषाढ 8 गतेदेखि। प्रवेश परीक्षा आषाढ 26 गते शुक्रबार बिहान 8 बजे। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस को लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
8: सिकल सेल रोगको एक जानकारी।
9: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुढामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्त कोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्त कोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भई ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
8: सिकल सेल रोगका लक्षणहरू:
10: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
9: छाती पेट हातखुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
10: जन्डिस हुने,
9: आँखाका समस्याहरू देखा पर्ने,
10: संक्रमणहरू भइरहने,
9: पक्षीघात समेत हुने,
10: ज्वरो आउने। वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
9: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार।
10: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
9: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू।
10: कुनै पनि रोगको संक्रमण विरूद्ध खोपहरू लगाउनु पर्छ।
9: आँखाको नियमित परीक्षण गर्नुपर्छ।
10: रक्त अल्पताको उपचार गराउनु पर्छ।
9: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ।
10: पानी प्रशस्त मात्रामा पिउनु पर्छ।
9: धेरै तनाव लिनु हुँदैन।
10: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
9: सिकलसेल रोगको रोकथाम।
10: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने।
9: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने।
10: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने।
9: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
10: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिक्राम रूपन्देही।
11: स्वास्थ्यमा बुटवल।
9: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा।
11: असल अभ्यासदेखि नीतिका कुरा।
9: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
11: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
9: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
11: कार्यक्रम स्वास्थ्यमा बुटवल।
12: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
13: कहाँबाट ल्याउनु दाजु? मामा घरबाट ल्याएको।
12: ए हो र, अनि नगरपालिकामा

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बाल बालिकालाई पार्टी सदस्यता दिएको विषयमा रासोपासँग मानव अधिकार आयोगद्वारा स्पष्टीकरण माग। विवरणको गलत व्याख्या भएको रासोपाको जवाफ। बजेट नल्याउने 23 स्थानीय तह कार्यवाहीको दायरामा
1: बजेट पेश गर्ने पास गर्नेसम्मको सेड्युल गरेर पठाइदिनु भनेर हामीले मन्त्रालयबाट पठाए। इन्फर्मेसन 3 दिनभित्र पठाइदिनु भनेका छौं।
0: चालू आर्थिक वर्षमै 275 कम्पनी कालो सूचीमा। नेपालमा चामलको भाव महँगिँदै दशैंसम्म अझै मूल्य बढ़ने संकेत। निजी अस्पताल र क्लिनिकहरूमा स्थानपान कक्ष अनिवार्य नभए कार्यवाही गरिने।
2: हामी अस्पतालहरूमा स्वास्थ्य संस्थाहरूमा यसको व्यवस्थापन गर्नु त झन् महत्वपूर्ण कुरा हो। भएन भने हामीले अहिलेको मौजूदा कानून अनुसारले कार्यवाही प्रक्रिया पनि अगाडि बढ़ाउँछौं।
0: इन्धनको मूल्य घटेपछि निजी पेट्रोल पम्प बन्द। अनुगमन गरेर कार्यवाही गरिने निगमको भनाई। सार्वजनिक यातायातको भाडा घटाउने तयारी। आन्तरिक हवाई भाडा भने घट्यो। आवश्यक यात्रु नहुँदा हवाई सेवा प्रभावित।
3: सञ्चालनमै नभएको ठाउँमा पठाएर फेरि त्यतिकै राखिरहनु भन्दा हामीले अरू सञ्चालन भइरहेका ठाउँमा पठाइरहेको बेहोरा पनि जानकारी गराउन चाहन्छु। धन्यवाद।
0: र फिफा विश्वकपमा आज इंग्ल्याण्ड डीआर कंगो र बेल्जियम सेनेगल खेल्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पेट्रोलियम पदार्थको मूल्य घट्नु उपभोक्ताका लागि राहतको विषय हो, तर त्यसको विरोधमा निजी पेट्रोल पम्प बन्द गर्नु उचित देखिँदैन। व्यवसायको मौजदात घाटाको चिन्ता जायज भए पनि त्यसको समाधान उपभोक्तालाई शास्ति दिएर खोजिनु हुँदैन। अब सरकार निगम र व्यवसायी बीच संवाद मार्फत विवाद समाधान गर्दै आपूर्ति प्रणालीलाई सहज बनाउन आवश्यक छ। उपभोक्ताको हितलाई केन्द्रमा राखेर नीतिगत निर्णय कार्यान्वयन गर्नु नै सबै पक्षको प्राथमिकता हुनुपर्छ।
5: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि निजी पेट्रोल पम्प संचालकहरूले इन्धन बिक्री वितरण बन्द गरेका छन्, जसका कारण काठमाडौँ उपत्यकाका अधिकांश निजी पम्पहरू सरकारी निकायद्वारा संचालित पम्पहरूमा सवारी साधनको लामो लाइन लागेको छ। उपभोक्ताले भने निजी पम्पको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। नेपाल ऑयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टी तेलमा 30 रूपियाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा खरिद मूल्य घटेकाले उपभोक्तालाई राहत दिन मूल्य समायोजन गरिएको निगमले जनाएको हो, तर निजी पेट्रोल पम्प संचालकहरूले मौजदात इन्धनमा ठूलो घाटा हुने भन्दै देशभर इन्धन बिक्री वितरण बन्द गरेका छन्। यता इन्धन सस्तीसँगै सार्वजनिक यातायातको भाडा पनि घटाउने तयारी गरिएको छ। यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा प्रणाली अनुसार नयाँ भाडा दर निर्माणका लागि प्राविधिक गृह कार्य शुरू गरिसकेको जनाएको हो। विभागका अनुसार इन्धन लुब्रिकेन्ट र मरमत सम्भार लगायतका लागतका आधारमा नयाँ भाडा दर तय गरिनेछ। यसअघि इन्धनको मूल्य बढ़दा वैज्ञानिक प्रणाली अनुसार 13% भाडा बढ़नुपर्ने सिफारिश भए पनि सरकारले 5% मात्रै वृद्धि गरेको थियो। अहिले भने इन्धनको मूल्य उल्लेखनीय रूपमा घटेकाले यात्रुवाहक सवारी साधन सार्वजनिक सवारीको भाडा घट्ने लगभग निश्चित भएको विभागले जनाएको छ। यसैबीच नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानतर्फको इन्धन सरचार्जमा कटौती गरेको छ। नेपाल ऑयल निगमले हवाई इन्धनको मूल्यमा प्रति लिटर 40 रूपियाँ घटाउने निर्णय गरेसँगै प्राधिकरणले नयाँ सरचार्ज दर निर्धारण गरी आजदेखि लागू हुने गरी वायु सेवा कम्पनीहरूलाई निर्देशन समेत दिएको छ। यता पर्यटन मन्त्री खड्गराज पौडेलले भने न्यूनतम यात्रु संख्याको अभावले सबै विमानस्थलहरू नियमित रूपमा सञ्चालनमा ल्याउन नसकेको बताउनु भएको छ। आज राष्ट्रिय सभा बैठकमा सांसदहरूले विभिन्न जिल्लाका विमानस्थलहरू सञ्चालनमा नआएको भन्दै मन्त्री पौडेलसँग गरेको प्रश्नमा उहाँले जवाब दिँदै यस्तो बताउनु भएको हो।
6: नियमित रूपमा उडान हुन सक्ने गरी प्यासेन्जरको यात्रु संख्याको उपलब्धता, न्यूनतम यात्रु संख्याको उपलब्धता भएको खण्डमा हामीले प्राविधिक जनशक्ति र उपकरणहरू त्यहाँ अवश्य पनि पठाउनेछौ र त्यसको हामीलाई कुनै प्रकारको कमी नरहेको ज्ञानमा उपकरण र जनशक्तिको कमी छैन, तर सञ्चालनमै नभएको ठाउँमा पठाएर फेरि त्यत्तिकै राखिरहनु भन्दा हामीले अरू सञ्चालन भइरहेका ठाउँमा पठाइरहेको बेहोरा पनि सामान्य सदनमा जानकारी गराउन चाहन्छु।
5: पछिल्लो दुई महिनामा चामलको मूल्य प्रति बोरा करिब 300-400 रूपियाँले बढ़ेको छ। नेपाल चामल तेल दाल उद्योग संघका अनुसार पछिल्लो दुई महिनामा 25 किलोको एक बोरा चामलको मूल्य 300-400 रूपियाँसम्म बढ़ेको हो। नेपालमा पर्याप्त धान उत्पादन नहुने भएकाले भारतीय बजारमा हुने मूल्य परिवर्तनको प्रत्यक्ष असर यहाँ पर्ने गरेको व्यवसायहरूले बताएका छन्। उद्योगीहरूका अनुसार भने भारतले बंगलादेशलाई चामल निर्यातका लागि थप कोटा खुला गरेपछि भारतीय बजारमै माग बढ़ेको छ। त्यसमाथि मौसम प्रतिकूल हुँदा भारतमा धान उत्पादन घटेको छ। यसैबीच भारत सरकारले धानको न्यूनतम समर्थन मूल्य पनि बढ़ाएकाले धान र चामल दुवैको मूल्य उकालो लागेको हो। व्यवसायीहरूले भारतमा धानको मूल्य अझै उच्च रहेकाले दशैंसम्म 25 किलोको एक बोरा चामलमा थप 100-200 रूपियाँसम्म मूल्य बढ़न सक्ने अनुमान गरेका छन्। आगामी आर्थिक वर्ष 2083-84 को बजेट तोकिएकै समयमा नगरसभा वा गाउँ सभामा पेश नगर्ने 23 स्थानीय तहसँग सरकारले स्पष्टीकरण माग गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार संचालन ऐन 2074 र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार असार 10 गते भित्र बजेट सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था पालना नभएको भन्दै सम्बन्धित स्थानीय तहलाई 3 दिनभित्र जवाब दिन निर्देशन दिएको हो। मन्त्रालयले बजेट तर्जुमा प्रक्रिया अहिले कुन अवस्थामा छ, तोकिएको समयभित्र बजेट पेश गर्न किन सकिएन र आगामी कार्यतालिका के छ भन्ने विवरण उपलब्ध गराउन पत्राचार गरेको संघीय मामिला शाखा प्रमुख दीपक ढकालले सीआईएनसँग बताउनुभयो।
1: असारको 10 गतेभित्र सबै स्थानीय तहहरूले बजेट वार्षिक बजेट कार्यक्रम पेश गर्नुपर्छ कानूनमा, त के स्थानीय तहहरूले पेश गरेको पाइएन, के समस्या भयो, किन पेश गर्न सकिएन, के छ अब आगामी सेड्युल, सभाको सेड्युल, जसले बजेट पेश गर्ने पास गर्नेसम्मको सेड्युल गरेर पठाइदिनु भनेर हामीले मन्त्रालयबाट पठाएको थियो। इन्फर्मेसन 3 दिनभित्र पठाइदिनु भनेका छौँ। अब अहिले बजेटको काम पेमेन्टहरूको कामले गर्दा अब कतिले रेस्पोन्स गर्नु ल्याउनु भएको छ ल्याउनु भएको छैन, बल्ल भोलि पछिसम्मलाई छ हाम्रो समय, त्यो नहुँदा नि सेड्युलहरूले पठाइदिनु भयो भने 3 दिनभित्र पठाइदिनु भनेर भनेर पठाएको छौँ हामीले।
5: मन्त्रालयका अनुसार आफ्नो पोर्टलमा प्रविष्ट विवरण र प्राप्त प्रतिवेदनका आधारमा 23 स्थानीय तहले हालसम्म बजेट सभामा पेश नगरेको देखिएपछि स्पष्टीकरण माग गरिएको हो। मन्त्रालयले स्थानीय तहलाई असार मसान्तभित्र बजेट पारित गरी कानूनी व्यवस्था कार्यान्वयन गर्न समेत आग्रह गरेको छ। चालू आर्थिक वर्षमा सार्वजनिक खरिद प्रक्रिया उल्लंघन गर्ने 275 निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेका छन्। आयोजना अल्पत्र पार्ने सम्झौता अनुसार काम नगर्ने तथा गुणस्तरहीन निर्माण गर्ने कम्पनीमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यवाही गरेको हो। कार्यालयको तथ्याङ्कमा 2082 साउनदेखि 2083 असार 17 गतेसम्म बोलपत्रदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता र निर्माण व्यवसायी गरी 275 कम्पनी कालो सूचीमा परेका छन्। ती मध्ये 10 कम्पनीको कालो सूची फुकुवा गरिएको छ भने 32 कम्पनी निलम्बनमा परेका छन्। सार्वजनिक खरिद ऐन 2063 को दफा 63 अनुसार विभिन्न सरकारी निकायको सिफारिशमा ती कम्पनीलाई 1-3 वर्षसम्म कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ। कालो सूचीमा परेका कम्पनीले तोकिएको अवधिसम्म नेपालका कुनै पनि सार्वजनिक निकायको नयाँ खरिद प्रक्रिया वा ठेक्कामा सहभागी हुन पाउने छैनन्। सरकारले देशभरका सबै निजी अस्पताल तथा क्लिनिकमा अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गरी सञ्चालन गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले आज जारी गरेको परिपत्र मार्फत स्तनपान गराइरहेका आमाहरूलाई सहज वातावरण उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको महाशाखाका निर्देशक डाक्टर मदन कुमार उपाध्यायले सीआईएनसँग बताउनुभयो।
2: महत्वपूर्ण छ। हामी एक्सक्लुसिभ ब्रेस्ट फिडिङको कुरा गर्छौँ, त्यसपछि 2 वर्षसम्म पनि स्तनपान गराउनु पर्ने कुराहरू जुन हाम्रो विज्ञानले पनि देखाएको छ, त्यो कुरालाई नै बल दिएर नै यो सर्कुलर गरिएको हो।
7: यस्तो खालको निर्देशन यस अघि पनि पटक पटक गएको छ नि त, यहाँहरूले गर्नुभएको सरकारले जारी गरेको तर कार्यान्वयन हुँदैनन् होइन? यसपालि अब यहाँले जुन निर्देशन जारी गर्नुभएको छ त्यो कार्यान्वयन भएन भने चाहिँ के हुन्छ?
2: अब यस्तो छ, यो 2080 जब हामीले निर्देशिका जारी गर्यौँ त्यतिखेर पनि भएको थियो र पटक पटक भएको छ, धेरै ठाउँमा चाहिँ भएको छन्, व्यवस्थापन नभएको कुरा होइन, यसलाई हामी क्लोजली मोनिटरिङ गर्छौँ र त्यो जुन जुन संस्थाहरूमा अथवा क्लिनिक अस्पतालहरूमा यो व्यवस्थापन हुँदैन त्यसलाई नियमसङ्गत रूपमा हामी कारवाही पनि गर्छौँ। यो अहिले हामीले गर्नुपर्ने एक किसिमको यो बाध्यकारी अवस्था पनि हो, किनभने पोषणको दृष्टिकोणले पनि बाध्यकारी अवस्था हो, त्यो स्तनपान गराउने आमाको दृष्टिकोणले पनि यो अवस्था एकदमै महत्वपूर्ण भएको हुनाले हामी अहिले जहाँ पनि यो देखिरहेकै छौँ, एयरपोर्टदेखि लिएर सार्वजनिक स्थलमा पनि यसको व्यवस्थापन गराएको छ भने हामी अस्पतालहरूमा स्वास्थ्य संस्थाहरूमा यसको व्यवस्थापन गर्नु त झन् महत्वपूर्ण कुरा हो। भएन भने हामीले अहिलेको मौजुदा कानून अनुसारले कारवाही प्रक्रिया पनि अगाडि बढाउँछौँ।
5: उहाँका अनुसार सार्वजनिक स्थल, स्वास्थ्य संस्था, कार्यस्थल तथा आपतकालीन अवस्थामा पनि आमाहरूले सहज रूपमा स्तनपान गराउन सक्ने वातावरण सुनिश्चित गर्न स्तनपान कक्ष स्थापना तथा संचालन कार्यविधि 2080 अनुसार यो व्यवस्था अनिवार्य गरिएको हो। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दैछन्। यो खेल राति पौने 10 बजे शुरू हुनेछ। त्यस्तै बेल्जियम र सेनेगल बीचको खेल राति 1:45 हुनेछ। अमेरिका र बोस्निया बीचको खेल बिहान पौने 6 बजे हुनेछ। त्यसपछि आज फिफा विश्वकप 2026 अन्तर्गत नकआउट चरणको खेलमा मेक्सिको विजय हुँदै अन्तिम 16 प्रवेश गरेको छ। मेक्सिकोले इक्वेडरलाई 2-0 गोल अन्तरले पराजित गर्दै अर्को चरणको यात्रा तय गरेको हो।
0: डडेलधुरामा निर्माणको चरणमा रहेको 5 आधारभूत अस्पताल मध्ये एउटा मात्रै सञ्चालनमा आधारभूत अस्पताल निर्माणको नीति कार्यान्वयन सुस्त रिपोर्टसँगै रासायनिक मलको प्रतीक्षामा रहेका किसानलाई सरकारको जवाफ के लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5121-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो प्रथम महाधिवेशनको सांगठनिक प्रतिवेदनमा उल्लेख भएको 18 वर्षभन्दा कम उमेरका 35,257 जना सदस्य रहेको विवरण बारे स्पष्टीकरण दिएको छ। रासोपाले उक्त तथ्याङ्क वास्तविक सदस्यता अभिलेख नभई प्रारम्भिक प्रतिवेदन विवरणको गलत व्याख्याका कारण प्रतिवेदनमा समावेश भएको जनाएको छ। यसअघि राष्ट्रिय मानवाधिकार आयोगले बाल बालिकालाई पार्टी सदस्य बनाइएको विषयमा रासोपासँग स्पष्टीकरण माग गरेको थियो। त्यस लगत्तै रासोपाले औपचारिक धारणा सार्वजनिक गर्दै प्रतिवेदनमा भएको तथ्याङ्कीय त्रुटिबारे स्पष्ट पारेको हो। सरकारले त्रिवेश सेवा आयोगको अध्यक्षमा किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल सरकारका पूर्व सचिव समेत रहेका थापालाई आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो। अध्यादेशबाट सेवा आयोगको अध्यक्ष बर्खास्त भएपछि उक्त पद रिक्त रहेको थियो। थापा पूर्वाधार विज्ञ हुनुहुन्छ। त्यस्तै सरकारले त्रिवि आयोगको सदस्यमा रेजिना मास्केलाई नियुक्त गरेको छ। 2077 सालमा तत्कालीन सरकारले देशभरका स्थानीय तहमा 5, 10 र 15 शैयाको आधारभूत अस्पताल निर्माणको नीति अघि सारेको थियो। उक्त कार्यक्रम अन्तर्गत डडेलधुराका 5 स्थानीय तहमा अस्पताल निर्माण थालिएको थियो। तीमध्ये कन्यापधुरा गाउँपालिकाको 10 शैयाको आधारभूत अस्पताल भने अहिले सञ्चालनमा आएको छ। बाँकी 4 पालिका अस्पताल अझै निर्माणाधीन अवस्थामै छन्।
12: डडेलधुराको गन्यापधुरा गाउँपालिकामा 10 शैयाको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी खुशी भएका छन्। सामान्य स्वास्थ्य परीक्षणका लागि घण्टौं यात्रा गर्नुपर्ने, सुत्केरी गराउन सदरमुकाम पुग्नुपर्ने र जटिल बिरामीलाई धनगढ़ी नेपालगंज वा भारतसम्म लैजानुपर्ने बाध्यता अब हट्ने आशा रहेको स्थानीय चक्रबहादुर कार्की बताउनुहुन्छ। नेपालमा अझै पनि ग्रामीण क्षेत्रका नागरिकहरूले गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पाउन सकेका छैनन्। यही चुनौतीलाई सम्बोधन गर्ने सरकारले 2077 सालमा देशभरका स्थानीय तहमा 5, 10 र 15 शैयाको आधारभूत अस्पताल निर्माण गर्ने योजना अघि सारेको थियो। सो योजना अनुसार डडेलधुराको गन्यापधुरामा अस्पताल सञ्चालनमा आएको हो। हाल अस्पतालमा प्रयोगशाला सेवा, प्रसूति तथा डेलिभरी सेवा, सामान्य स्वास्थ्य परीक्षण लगायतका सेवा सञ्चालनमा छन्। एक्सरे, अल्ट्रासाउण्ड र स्थिति सेवा विस्तारको तयारी भइरहेको छ। अस्पतालकी मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नमुना पुनका अनुसार अहिले दैनिक 15 20 जना सेवाग्राही उपचारका लागि अस्पताल पुग्ने गरेका छन्।
13: अनि अहिले चाहिँ हाम्रोमा बिरामीहरू धेरै त आइराख्नु भएको छैन, लगभग 15-20 जति चाहिँ पुग्नुहुन्छ एक दिनमा। अनि उहाँहरू चाहिँ अब जसको यहाँ उपचार गर्न सम्भव छ उहाँको चाहिँ हामीले गरि नै रहेछौँ, किनकि ल्याबको सेवा चाहिँ छ हामीहरूसँग। एक्सरेहरू अहिले अब बिस्तारै आउँछ, एक्सरे अल्ट्रासाउण्ड सिजीहरू, त्योभन्दा बाहेक चाहिँ जे चाहिँ सेवा दिन सकिन्छ त्यो चाहिँ हामीले दिइरहेछौँ।
12: गन्यापधुरा अस्पतालमा हाल 2 मेडिकल अधिकृतको दरबन्दी स्वीकृति भए पनि अहिले 1 एमबीबीएस चिकित्सक सहित 13 स्वास्थ्य कर्मी कार्यरत रहेका छन्। अस्पतालमा कुल 22 जनाको दरबन्दी रहेको छ। जनस्वास्थ्य अधिकृत तथा प्रशासन शाखा प्रमुख प्रेम प्रसाद भण्डारी,
14: अहिले संघ सरकारबाट पनि यहाँ इक्विपमेन्ट खरिदका लागि केही रकम आएछ र गाउँपालिकासँग कोर्डिनेसन गर्दाखेरि हाम्रो प्रमुख स्वास्थ्य अधिकृतले चाहिँ यो आर्थिक वर्ष 83-84 अब केही कर्मचारी पनि आपूर्ति गर्छौ भन्ने आश्वासन दिनुभएको छ। त्यसमा चाहिँ रेडियोग्राफर भयो, केही अरू कर्मचारीहरूलाई पनि आपूर्ति गर्ने आश्वासन दिनुभएको छ।
12: डडेलधुराका नवदुर्गा, आलिताल, अजयमेरू र भागेश्वर गाउँपालिकामा पनि 10 शैयाको अस्पताल निर्माण शुरू गरिएको थियो, तर बजेट अभाव, निर्माण कम्पनीको ढिलासुस्ती र विभिन्न प्राविधिक समस्याका कारण ती अस्पतालको निर्माण अझै सम्पन्न हुन सकेको छैन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वर्षा र मलको अभावले समस्या, किसानलाई सरकारको भरोसा के?
15: कति दिन सक्छौ हामी सत्य बोल्नेछौ? यति दिन सक्छौ, सरकारको सीमितता यति हो, किनकि जनताले जान्न पनि त पाउनु पर्यो नि। हाम्रो सरकारसँग कति क्षमता छ त त्यो त जान्नु पर्यो नि त। हाम्रो सरकारका सीमितता पनि हामी सत्य बोल्नेछौ, हामीले दिन सक्ने कुरा पनि सत्य बोल्नेछौ। जे जति दिन सक्छौ त्यति मात्र भन्छौ, त्योभन्दा बढी भन्ने छैनौ।
0: रासायनिक मलको समस्या समाधान गर्ने सरकारको प्रतिबद्धता, कृषि मौसम सूचना प्रणाली प्राथमिकतामा पर्दै लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: ग्राफिक टेकको वाइफाई 6 राउटर, नाम 1 घमन 1, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3700 रुपियाँमा, साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। ग्राफिक टेक छोयो कि चल्यो।
17: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
18: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी
19: सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
20: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिले देशभर धान रोपाएको जटारो छ तर कतै पर्याप्त वर्षा नहुँदा खेत बाँझै छन् भने कतै पानी भए पनि रासायनिक मलको अभावले किसानले समयमै रोपाई गर्न सकेका छैनन्। यस्तो अवस्थामा सरकारले मलको आपूर्ति र वितरणसँगै कृषि मौसम सूचना प्रणालीलाई कसरी व्यवस्थित गरिरहेको छ यिनै विषयमा साथी लीलप्रकाश चन्दले कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीसँग कुराकानी गर्नुभएको छ।
4: सबैभन्दा ठूलो कुरा चाहिँ मलको व्यवस्थापनमा म एकदमै धेरै मैले मेरो प्रश्न हाम्रो चाहिँ सबै पुरै संयन्त्र म मात्र होइन म एकदम सिरियस छौँ किसानका माग पूरा हुनुपर्छ तर केही सीमितता छन् मैले फेरि पनि भने होइन हामीले मैले देखेको अहिलेसम्म मैले मलको बारेमा अध्ययन चाहिँ गरेँ त्यसमा चाहिँ के छ त भने एउटा कुरा चाहिँ हामी मल उत्पादन कति गर्न सक्ने के नगर्छ त्यो फिजिबिलिटी अध्ययन हुन्छ नै त्यसमा चाहिँ अब दिगो समाधान गरिएन भने राज्यको कृषि मन्त्रालयले दिएको 50-60% बजेट ओभरअल बजेट चाहिँ हामी रासायनिक मल किन्दैछौँ तर रासायनिक मल पछाडिको त्यो असर कसरी बुझाएको छैन क्या। त्यसैले म के भन्न चाहन्छु भने हामी यसपटक पूर्णतया हामी लागू गर्न सक्छौँ सक्दैनौँ थाहा छैन तर हामी यसपटक केही रूपमा चाहिँ प्राङ्गारिक मलतिर पनि जान्छौँ तर के हो त भन्दाखेरि ओभरअल हामी रासायनिक मल दिँदैनौँ भन्न खोजे होइन हामी रासायनिक मलको लागि एकदम तयारी गर्दैछौँ जनताले मल समयमै पाउनुहुन्छ भन्ने मैले त्यो कामको लागि म एकदम लागिरहेको छु।
5: अनि अर्को चाहिँ जस्तो विगतमा विभिन्न मौसमी विपदको कारणले गर्दाखेरि किसानहरू मर्कामा पर्ने गर्छन् अझ कतिपय किसान त सायद सरकारको पहुँचमै पुग्दैनन् जसको क्षति पुग्छ अलिकति जाने सुनेको बुझेकोले कहीँ लाज यस्तो हुँदैछ भनेर गर्यो भने बेग्लै कुरा नत्र भने सामान्य किसानले सरकारले के सूचना माग्दैछ के भन्दैछ भन्ने पनि थाहा हुँदैन। तपाईँको केही अनुभव छ त्यो अनुभवको आधारमा तपाईँले अब निर्णय प्रक्रिया जस्तो कुनै बाली लगाएको थियो क्षति भएको थियो तर क्षतिको त्यो मूल्याङ्कन प्रक्रियामा सहभागी नै हुन नपाएको अझ विशेष त विभिन्न आदिवासी जनजाति समुदायका किसानहरू अझ सूचनाबाट पछाडि छन् त्यसमा केही नयाँ अभ्यास हुन्छ तपाईँको पालामा।
4: सबैभन्दा सजिलो कुरा चाहिँ प्रविधि हो हामीले एउटा त बिमा छ होइन कृषि बिमा हामी गर्छौँ किसानहरूलाई कतिको थाहा छ हामीले कृषि बिमा गर्छौँ पहिले नै क्रस रोप्नुभन्दा अगाडि नै अथवा कृषि बिमा गरेर राख्नलाई म अनुरोध गर्दछु त्यसमा क्षति भयो भने बिमा पाउनुहुन्छ। अर्को कुरा चाहिँ के छ भने सूचना प्रविधिहरू प्रयोग गर्ने सूचना प्रविधिहरू प्रयोग गरेर हामीले चाहिँ तपाईँको बात कस्तो खालको मौसम आउँदैछ त यो यसपालिको मौसम यस्तो हुन्छ मौसम प्रेडिक्सनको कुरा हुन्छ
5: पूर्वानुमानको
4: कुरा अनि अर्को कुरा चाहिँ हामीले के गर्न खोजिरहेछौँ भने कुन कुन बालीमा कस्तो कस्तो रोग आउन सक्छ नि त अब यसपालिको इन्भाइरोमेन्टको त्यो वातावरण परिवर्तनमा के हुन सक्छ नि त भन्ने त्यस्तो खालको जानकारीको कुराहरू पनि हामीले यी यावत कुराहरू
5: चाहिँ जान्छ अब किसानलाई
4: जाने भनेर चाहिँ हामी त्यो प्रविधिहरू डेभलप चाहिँ गर्न खोजिरहेछौँ
5: तर अब सबै किसानमा त्यो पुगोस् भन्नको लागि अघि तपाईँले जसरी सुविधा एउटा हुने खानेले अथवा पहुँचवालालाई पायो सूचना साँच्चीकै किसानसम्म त्यो पुग्नै पर्छ अथवा पुगोस् भन्नको लागि थप तपाईँले दिएको निर्देशन अथवा अहिले भइराखेको छलफल कस्तो छ।
4: सर्वप्रथम त तपाईँको हामीले भनेको सबै तहका सबै ठाउँका जनताहरूलाई हेरेर बनाउनु पर्छ हामीसँग सूचना भनेको एसएमएस प्रविधि मात्र छैन रेडियो छ टेलिभिजन छ अनि धेरै कुराहरू छ त्यो सबै संयन्त्रहरू प्रयोग गरेर हामीले सूचना पुर्याउने कोसिस गर्नेछौँ।
5: विगतमा कस्तो भयो भने डुबान भयो अथवा कहीँ भयो तर त्यो बारेमा अध्ययन अनुसन्धान गर्न भनेर समिति सरकारले बनायो तर त्यो समितिको सिफारिस अनुसार कार्यान्वयन प्रक्रियामा गएन त्यतिखेर जसले क्षति भोगेको थियो ती किसानले पनि अब नयाँ सरकार अब अलिक शक्तिशाली सरकार आयो अब मैले के पाउँछु कि भनेर त्यो अपेक्षा गर्न मिल्छ कि अथवा विगतको कुरा विगतै भयो अबको कुरा मात्रै अबको सरकार अबको मन्त्रीले हेर्नुहुन्छ।
4: अब सर्वप्रथम त हामी आइसकेपछि गर्ने भनेको विगतको कुराहरू साँच्चै अन्याय भएको छ भने त्यसमा हामी रिभ्यू गर्ने कुरा हुन्छ त्यसमा पुनरावलोकन गर्ने नै छौँ तर अब हामीले दिने हामी आइसकेपछि दिने भनेको एउटा कुरामा चाहिँ कम्प्रोमाइज हुँदैन डेलिभरीमा कम्प्रोमाइज कति दिन सक्छौँ हामी सत्य बोल्नेछौँ यति दिन सक्छौँ सरकारको सीमितता यति किनकि जनताले जान्न पनि त पाउनु पर्यो नि हाम्रो सरकारसँग कति क्षमता छ त त्यो त जान्नु पर्यो नि त हाम्रो सरकारको सीमितता पनि हामी सत्य बोल्नेछौँ हामीले दिन सक्ने कुरा पनि सत्य बोल्नेछौँ जे जति दिन सक्छौँ त्यति मात्र भन्छौँ त्योभन्दा बढी भन्ने छैनौँ मैले यति गराउँछु।
5: खेत खन्ने जोत्ने
4: सबै
5: जोत्नु पनि जोत्नु भयो?
4: जोत्छु।
5: के ट्र्याक्टरले जोत्नुहुन्छ कि त्यो हाँगा लगाएर?
4: ट्र्याक्टरसम्म चाहिँ अलिकति मेरो हाम्रो घरमा चाहिँ फेरि छोराछोरीले यो काम गर्नुहुन्न भन्ने चाहिँ होइन, सबै काम सबैले गर्नुपर्छ भन्ने थियो। म हलो जोत्न आउँछ, मलाई
5: आउँछ हाँगा लगाएर
4: सबै आउँछ
5: जोत्नु भयो। अब तपाईँले जो कुरा हिजो गर्नुभयो नि, अब तपाईँले मन्त्रालयमा आइसकेपछि चाहिँ तपाईँले कृषि क्षेत्रको यो चाहिँ गर्न पाए हुन्थ्यो भन्ने एकदम हुटुपट्टी हुन्छ त, धेरै गर्नुपर्ने धेरै हुनसक्छ जिम्मेवारीको हिसाबले, तर तपाईँले त्यो म चाहिँ गरेरै छाड्छु अथवा म त्यो व्यवस्था गरेरै छोड्छु भन्ने खालको चाहिँ के छ त्यहाँ, त्यो पनि सुनाउनु।
4: सबैभन्दा ठुलो कुरा चाहिँ आजको आधुनिक युगमा हेर्नु भने अबको यो परिवर्तित समयमा हेर्नु भने अब सबैभन्दा बढी कोही सक्षम छ, कोही मान्छेहरू चाहिँ इन्डिपेन्डेन्ट छ भने त्यो किसान हो जोसँग उत्पादन छ होइन। तर हामीले के गर्यौँ भने जसले उत्पादन गर्छ त्यो मान्छेलाई कहिले पनि त्यो अप्पर लेभलमा राख्नु, जस्तै आजको दिनमा कुनै पनि बच्चाले मेरो बुवा किसान हो है भनेर गर्वका साथ भन्न सक्ने ठाउँ छैन,
5: अथवा बुवाले छोराले मेरो किसानी गर्छ भन्न सक्ने लाज लाग्ने अवस्था भइसक्यो।
4: मेरो घरमा सबैजनाले मेरो घरमा धेरैजनाले एग्रिकल्चर पढ्नु भएको छ तर उहाँहरू किसानी खेती गर्न चाहनुहुन्न, किन चाहनुहुन्न? त्यो गर्व गर्ने लायक बनाउन मन छ क्या मलाई।
5: कसरी गर्व गर्ने लायक बन्छ त अब तपाईँको कार्यकालमा?
4: अब सबैभन्दा ठुलो कुरा परिवर्तन आजको भोलि रकेट साइन्स होइन, परिवर्तन हुँदैन, केही कुरा संयन्त्रहरू हामी बुझ्दैछौँ। मैले यसपटक चाहिँ एउटा कुरा मात्र के गर्दैछु भने कहीँ पनि जालझेल भएको छ, कुनै पनि मान्छेले चाहिँ बीचमा घुसेर केही काम गर्न खोज्छ भने त्यो कुरा म यसपटक चाहिँ रोक्छु।
5: त्यो भने कस्तो
4: भनेको कस्तो भन्दाखेरि किसानमाथि साँच्चीकै किसानले त पाएको छ कि छैन त्यो कुरा त म हेर्दैछु नि त होइन। यताबाट सरकारले चाहिँ दिइराखेको छ होइन, तर के छ त भन्दा किसानसम्म पुग्दासम्म के हुन्छ त त्यसको कुरा, त्यो बिचको जुन फेरबदल गर्ने प्रवृत्ति छ त्यो कुरा चाहिँ हामी चिर्छौँ यसपल्ट।
3: पेट्रोलियम पदार्थको मूल्य घटेपछि निजी पेट्रोल पम्प संचालकहरूले इन्धन बिक्री वितरण बन्द गरेका छन्। अनुगमन गरेर कार्यवाही गरिने सरकारको भनाई छ। इन्धन सस्तिएसँगै हवाई भाड़ा घट्यो, सार्वजनिक यातायातको भाड़ा पनि घटाउने तयारी गरिएको छ। पछिल्लो दुई महिनामा चामलको मूल्य प्रति बोरा करिब 300-400 रूपियाँले बढ़ेको छ। तोकिएको समयमै नगरसभा वा गाउँसभामा बजेट पेश नगर्ने 23 स्थानीय सरकारसँग सरकारले जवाफ माग गरेको छ। सरकारले देशभरका सबै निजी अस्पताल तथा क्लिनिकमा अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। सार्वजनिक खरिद प्रक्रिया उल्लंघन गर्ने 275 निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेका छन्। र फिफा विश्वकपमा आज इंग्ल्याण्ड डीआर कंगो र बेल्जियम सेनेगल खेल्दैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि असार 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: कति राम्रो कुकुर कहाँबाट ल्याउनु भएको?
1: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
0: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
1: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
0: हो त, अब त हाम्रो नगरपालिका भित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
2: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: यति बेला रातिको 8 बज्यो।
5: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
6: ए ल ल, लिनुहोस् भाइ।
5: अनि दाई, कति भयो पैसा?
6: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
7: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: मानसिक समस्याबाट बस्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
10: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
14: किन आँखा मिचेको मिचे गरेको?
15: हेर्न,
14: अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
15: धेरै समय मोबाइल चलाएपछि क्या
14: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
15: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
14: ए, त्यसो भए जोगिन के गर्ने त?
15: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
14: बुझेँ।
15: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नारी पुरुष बराबरी पाइला हाराहारी समान काम को समान ज्याला नहोस् घटी बढ़ी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौं लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिला को श्रमलाई सक्दो हौसला बढ़ाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं
1: लैंगिक हिंसा अन्त्य गरौं हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानी को विकास गरौं तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश
2: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि।

0: भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन के भन्नु भएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले, अनि दबाई लिएर आए। जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।
11: रमिला तिमीले के भन्न खोजेको हो, के हो भन, धक्नमा नि भन न।
12: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
11: किन त्यस्तो गरेको होला त?
12: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
11: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाऊ नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
13: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईंकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: डाँडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
4: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब।
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
4: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
3: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँ माझ आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को 19 भएन।
6: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
5: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
6: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले पनि हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन, खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
8: बिनिसरा मसरङ्गी गाडीकोट भन्नुमा 10 सिताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पनि पुरै काम नि मेडिकल गए वहाँ एक्सरे गरे एक्सरे गरे दबाई ल्याएर खाए दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म लगातार गए थेरापी गर्नु अब त्यो भाँडामा पानी पुनि दबाई दुबै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु
9: शिव अब म बेस्तरी खुसी म त अहिले
8: अब त म त बचेँ भनेको छ नि म
9: सुँगै सुँदाखेरि रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको कि यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतातै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसी भतातै पोल्ने दुख्नी बेसी पटौनी सुतेको सुते हुने सुती सुती खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसी यहाँबाट त्यहीँ बहनी त्यहाँबाट त्यहाँ बहनी हुन्थे लाउने दबाई पनि खान दबाई दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्नु भएको
10: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
11: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 98570-59934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 98550-50934
12: जातीय विभेद के अंत्य करा जाए जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए अनुरोधक लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
13: रेडियो लुम्बिनी 96.8 मेगाहर्ट्ज

0: आगलागी तथा डडेलोबाट जोगियौ र जोगाउ।
1: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाउ।
0: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
1: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाउ।
0: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
1: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
0: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
1: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं।
0: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
1: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
0: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाउ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
1: तिलुत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
2: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
3: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
2: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
3: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
4: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
3: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
4: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
3: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
6: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछस्।
7: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दियो। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
8: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुसारै छैन त।
10: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
9: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश। होइन हो श्याम, कता हिँडे हो? निकै हतारमा पो देखिन्छौ त।
10: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता

0: चेपत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
1: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त हृष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
0: हो नि दिदी, म हजुरले भने जस्तै हृष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
1: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
0: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
1: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
2: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
1: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा मूल्य घटेसँगै कतिपय निजी पेट्रोल पम्पमा पाइएन इन्धन, के गर्दैछ विभागीय मन्त्रालय,
1: आर्थिक कार्यवाही गर्ने हिसाबले स्ट्रिक्ट गरेर जानुपर्छ कि भन्ने बारेमा छलफल प्रारम्भ भएको छ। त्यो हिसाबले उहाँहरूलाई अलिक सतर्क गराएर अनुगमनलाई खटाउन भनेको छ।
0: 100 दिन पुग्दै गर्दा सरकारको कार्य सम्पादन कस्तो?
2: हामी एउटा रफ्तारमा छौं, नियत र क्षमतामा केही खोट छ जस्तो मलाई लाग्दैन, तर विगत 100 दिनमा हामीले पनि केही कुराहरू सिक्दै गएका छौं।
0: अर्थमन्त्री स्वर्णिम वागले र सत्तामा फर्किएको पहिलो वर्षमै ट्रम्पले गरे क्रिप्टोबाट $1 अर्ब भन्दा अधिक आमदानी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्र संघको बालबालिका हेर्ने निकाय युनिसेफले एक साता अघि भेनेजुएलामा गएका 2 शक्तिशाली भूकम्पका कारण बालबालिकामाथि हुने शोषण र मानव बेचबिखनको जोखिम झन बढ़ेको चेतावनी दिएको छ। युनिसेफले परिवारबाट छुट्टिएका बालबालिकाको तत्काल पहिचान गरी आफन्तसँग पुनर्मिलन नगरिए यस्तो जोखिम अझ गम्भीर बन्न सक्ने जनाएको हो। बीबीसीकी विश्व मामिला संवाददाता मिमी सोएबी भन्छिन्, अभियानकर्मीहरूका अनुसार भेनेजुएलाको हालको बाल संरक्षण प्रणाली मुख्यत व्यक्तिगत रूपमा हराएका बालबालिकाका घटनालाई लक्षित गरी बनाइएको छ। उनीहरूले ठूलो प्राकृतिक विपदको अवस्थामा प्रभावकारी रूपमा काम गर्न सक्ने नयाँ प्रणालीको आवश्यकता औल्याएका छन्। बीबीसीकी विश्व मामिला संवाददाता मिमी सोएबीको भनाई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमा क्रिप्टो करेन्सीबाट $1 अर्ब भन्दा बढ़ी आमदानी गरेको भन्ने विषय बाहिरिएपछि त्यस्तो आमदानी हुने व्यवसायसँग उनको पदको कुनै स्वार्थ बाजिने अवस्था नरहेको व्हाइट हाउसले जनाएको छ। त्यसरी भएको धेरैजसो आमदानी उनको परिवारका सदस्यहरू सहसंस्थापक रहेको एउटा फर्मले बेचेको टोकनबाट र सेलिब्रेशन मीम कोइनको रोयल्टीबाट भएको देखिन्छ। राष्ट्रपतिले कुनै बेला क्रिप्टो करेन्सीलाई ठग र लागू औषध कारोबारीहरूको स्वर्ग भनेका थिए, तर उनले पुनः निर्वाचित हुनु केही समय अघि मात्र यसको सम्भावनालाई अपनाएका थिए। त्यस यता उनले क्रिप्टो करेन्सी सम्बन्धी नियम कानूनहरूलाई केही खुकुलो तुल्याउने नीति अघि बढ़ाएका छन्। दक्षिण अफ्रिकाको प्रहरीले मंगलबार देशव्यापी रूपमा भएको अवैध आप्रवासन विरूद्धको प्रदर्शनका क्रममा 900 जना भन्दा बढ़ी व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामाथि लुटपाटदेखि सार्वजनिक हिंसा भड़काएको सम्मका आरोप लगाइएको छ। देशभर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाले प्रदर्शन अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ। दक्षिण अफ्रिकी सरकारको सहजीकरणमा हालसम्म 10,000 आप्रवासीले देश छाडिसकेका छन्। बेल्जियमको एन्टवर्प शहरस्थित एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा कम्तीमा 5 जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्। 10 तले उक्त भवनमा 200 भन्दा बढ़ी मानिस बसोबास गर्छन्। प्रहरीले आगलागीको कारणबारे अहिले नै केही भन्न सकिने अवस्था नरहेको जनाएको छ र स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार जून महिनामा अत्यधिक गर्मीका कारण 1,000 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको छ। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा 2 गुणा भन्दा बढ़ी हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बजारमा इन्धनको अभाव देखिएपछि अनियमितता गर्ने व्यवसायीमाथि आर्थिक कार्यवाही कड़ा बनाउने विषयमा छलफल शुरू भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले बताएका छन्। नेपाल आयल निगमका अनुसार मूल्य घट्ने अनुमान गर्दै पेट्रोलियम व्यवसायीहरूले मंगलबार नियमित परिमाणको तुलनामा करिब आधा मात्र इन्धन खरिद गरेका थिए। त्यसको प्रभाव स्वरूप आज दिनभर काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा रहेका निजी पेट्रोल पम्पहरूमा इन्धन अभावको अवस्था देखिन पुग्यो। एक रिपोर्ट। इन्धन अभावका कारण पेट्रोल पम्पहरूमा उपभोक्ताको घुइँचो लागेसँगै अनुगमन तीव्र पारिएको मन्त्रालय र निगमका अधिकारीहरूले बताएका छन्। अनियमितता गर्ने व्यवसायीमाथि कार्यवाही कड़ा बनाउने विषयमा पनि छलफल शुरू भएको मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बीबीसीलाई बताए।
1: नियमावलीमा कार्यवाहीका विभिन्न क्याटेगोरीहरू छन्। अब हामीले यसमा पनि केही रिभिजन गर्नुपर्छ कि आर्थिक कारवाही गर्ने हिसाबले अब त्यसमा अलिक स्ट्रिक्ट गरेर जानुपर्छ कि भन्ने बारेमा छलफल प्रारम्भ भएको छ। अनुगमन परेको छ यही विषयलाई लिएर पनि। त्यो हुँदाखेरि मनपरी गर्ने त्यस्तो खालको व्यवसायहरू ठिक ठाउँमा आउनुहुन्छ भन्ने सोध्छु मैले।
0: आयल निगमले पेट्रोल पम्प संचालकहरूको माग अनुसार बजारमा इन्धन आपूर्ति गर्दै आएको छ। निगमका अनुसार सोमबारसम्म पेट्रोलियम पदार्थको आपूर्ति नियमित अवस्थामा थियो, तर हिजो पेट्रोलियम व्यवसायीहरूले सामान्य अवस्थाको तुलनामा कम परिमाणमा इन्धन खरिद गरेपछि बजारमा अभावको स्थिति देखिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए।
4: अस्ति दुई दिन बिदा थियो, त्यसपछि सोमबार डिपो खुल्यो, सोमबार पनि बजारमा दैनिक सेल्स जे छ घटेको अवस्था छ, र हिजो मंगलबार चाहिँ जुन एभरेज सेल्स भन्दा कम डिमान्ड आएको थियो। हिजो काठमाडौँ उपत्यकामा दैनिक रूपमा करिब 700 किलो लिटर चाहिँ पेट्रोल र त्यही हारिमा डिजल बिक्री हुने गरेको छ। हिजो 50% को हारिमा थियो। हामीले सोद्धाखेरि उहाँहरूको विभिन्न समस्या चाहिँ हामी राख्नुहुन्छ, आर्थिकदेखि लिएर विभिन्न समस्या, तर हामीले नियमित रूपमा अनुगमन चाहिँ गर्ने गरेकै छौँ। अब हामी जहाँ फेरि कस्तो छ भने एक ट्याङ्कर तेलै निस्किनु पर्छ, 4,000 मात्रै डिमान्ड गरेर पनि त्यो तेल हाम्रो डिपोबाट निस्किँदैन।
0: प्रवक्ता ठाकुरका अनुसार आज अबेरसम्म काठमाडौँका पम्पहरूमा 800 किलो लिटरको हाराहारीमा तेल गइसकेको छ। पेट्रोलियम व्यवसायीहरूले पनि बिहान एकैछिन असहज देखिए पनि क्रमशः आपूर्ति सहज हुँदै गएको दावी गरेका छन्। नेपाल पेट्रोलियम डिलर्स एसोसिएशनका अध्यक्ष विश्व अरियाल भन्छन्,
5: रोकिएपछि घट्छ भन्ने अनुमान त सबै व्यापारीले गरेकै हुनु, उपभोक्ताले नै गरेकै हुन् होइन। सबै पम्पमा 10-20 लाइन हुनु भने काठमाडौँमा नर्मल हो कि, साँगुरो छ ठाउँ होइन, धेरै छ मोटरसाइकल होइन, धेरै थोरै कुरा दिनु, किन्ने चिज दिनु, बेच्ने चिज हो होइन, दैनिक कारोबार हुने चिज धेरै ल्याएर पनि किन्दाखेरि थोरै ल्याएर पनि हुन्छ, त्यसलाई अहिले आपूर्ति चाहिँ सहज छ। यो
0: निगमले गएरातीदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रति लिटर 20 रूपियाँ, डिजेल र मट्टी तेलमा 30-30 रूपियाँ तथा हवाई इन्धनमा 40 रूपियाँले घटाएको थियो। अब अर्को विषय, जेएनजी आन्दोलनका क्रममा भएको ठूलो जनधनको क्षतिपछि सम्पन्न आम निर्वाचनबाट झण्डै 2/3 मतसहित गठन भएको सरकारले यसै सप्ताहन्तमा आफ्नो 100 दिन पूरा गर्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आफ्नो गठनसँगै पहिलो 100 दिनभित्र सम्पन्न गर्ने कार्यसूची पनि सार्वजनिक गरेको थियो। यसबीच सरकारले आगामी आर्थिक वर्षको बजेट समेत प्रस्तुत गरिसकेको छ। यिनै विषयलाई केन्द्रमा राखेर हामीले सरकारका अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेसँग कुराकानी गरेका छौं, र संवादको शुरूआतमा हामीले सरकारको 100 दिन पूरा हुने लाग्दा अर्थमन्त्रीका रूपमा उनको अनुभव बारे प्रश्न गरेका छौं।
6: हामी एउटा रफ्तारमा छौं, अभूतपूर्व जनादेश जुन प्राप्त गर्यो राष्ट्रिय स्वतन्त्र पार्टीले, यो दुर्लभ अवसर हो भन्ने हामीले मानेका छौं, त्यसलाई न्याय गर्नुपर्छ भन्ने त्यो मर्मलाई पूर्णतः ग्रहण गरेर हामी काम गरिराखेका छौं। यो भनेको सुशासनमा निर्मम लामो समयदेखि थाँती राखिएका आर्थिक र अन्य क्षेत्रगत सुधारहरूमा हामीले एकदम गति बढ़ाएका छौं, त्यसमै बजेट पनि पर्छ। र तेस्रो चाहिँ यो शासकीय संस्कार र संस्कृति होइन, 36 वर्षका प्रधानमन्त्री हुनुहुन्छ, आधा क्याबिनेट 30-35-40 वर्ष भन्दा मुनि छ, भनेपछि यो पुस्तान्तरण हो है भन्ने सन्देश पनि हामीले स्थापित गर्दै हाम्रो चाहिँ शासकीय शैली संस्कार संस्कृतिमा पनि परिवर्तन आओस् भन्ने रफ्तारमा काम गरिएको छ। नियत र क्षमतामा केही खोट छ जस्तो मलाई लाग्दैन, तर विगत 100 दिनमा हामीले पनि केही कुराहरू सिक्दै गएका छौं, शैलीगत कुराहरूमा चाहिँ हामी अब सुध्रिँदै सुधार्दै पनि जान सक्छौ।
7: विगतमा अर्थमन्त्रीहरू हुँदा हामी नै बजेटका बेलामा तपाईँसँग प्रतिक्रिया लिन्थ्यौं कस्तो लाग्यो बजेट भनेर, यो पालि त्यही नेतृत्वमा तपाईँ आएर आफै ल्याउनु भयो होइन, बाहिर बसेर प्रतिक्रिया दिन र आफै बसेर गर्दाखेरि कति फरक पर्दो रहेछ, किनकि तपाईँले ल्याउनु भएको बजेट पनि अलिअलि आलोचित भयो नि।
6: 5-6 बजेटलाई हामी रूपान्तरणकारी मान्न सक्छौ नेपालको इतिहासमा, ती रूपान्तरणकारी भनिएका बजेटहरू पनि ती ल्याइँदाखेरि चाहिँ खुबै आलोचित भएका थिए, किनकि तिनीहरूले एउटा स्थापित मानकलाई भत्काएर अर्थतन्त्रलाई नयाँ दिशामा लान खोजेका भएर नै उनीहरूले चाहिँ त्यो स्ट्याटसको यथास्थितिवादसँग रमिरहेकाहरूले आलोचना गर्ने नै भए, तर केही सब्सट्यान्टिभ कन्टेन्टमा त अब बहस गरेरै अगाडि जान सकिन्छ।
7: बजेटको एउटा कुरा चाहिँ प्रतिक्रिया मासँग लिँदाखेरि पनि यो चाहिँ मध्यम वर्गीयहरूलाई चाहिँ राम्रो भयो, तर गरीबलाई चाहिँ झन गरीब बनाउने पो हो कि अथवा उनीहरूलाई चाहिँ नसमेटेको हो कि भन्ने खालको पनि प्रतिक्रियाहरू आएको छन्।
6: सायद उहाँहरूले बजेट अब पढ्नु त भएकै छैन, त्यस्तोको टिप्पणी गर्ने मानिसहरूले सुन्दा पनि राम्ररी सुन्नु भएन कि भन्ने मेरो आशंका। हाम्रो चाहिँ अब मैले अघि जनादेश जनादेश भनिरहेको छु, बाचापत्रमा जे जे गर्छौ भनेको थियो त्यही गरे हो, र बाचापत्रमा हामीले गरेको करार, नागरिकसँग गरेको करारमा 5 बुदा मध्येको पहिलो सुशासन भइहाल्यो, दोस्रो मध्यम वर्गको विस्तार। मध्यम वर्गको विस्तार कसरी हुन्छ, भुइँ मान्छे र निम्न आय भएकालाई माथि उकासेर हुन्छ विस्तार, माथिकालाई झारेर विस्तार गर्ने भने त होइन। दुईटा कुरा म राखे छोटकरीमा, भुइँ मान्छेका लागि वा गरीबका लागि भनेर यस अघिका सरकारहरूले जे जे ल्याएका थिए नि उहाँहरूलाई श्रेय दिने हो भने एक सुका पनि कटौती गरेका छैन, यथावत छन्। हामीले बरु थप समृद्ध बनाएका छौँ, जस्तो मुलुकभरिका 3,13,000 दलित बालबालिकाहरूको लागि होइन 1,000 रुपियाँसम्मको पौष्टिक आहारदेखि लिएर टुक्रा टुक्रा सामाजिक सुरक्षाका कार्यक्रमहरू अझ थप गरेका छौँ, थप उन्नत बनाएका छौँ। तर हाम्रो धारणा चाहिँ के हो भने गरिबीको निदान भत्ता बाँडेर हुँदैन, गरिबीको व्यवस्थापन गर्ने होइन, हामी समृद्धिको सिर्जना गर्न चाहन्छौँ।
7: त्यो भनिरहँदाखेरि यो त जेएनजी आन्दोलन पछि चुनाव भएर आएको सरकार भयो, अहिले तपाईँले नै देख्नुहुन्छ कति जेएनजी भए अथवा अलिकति युवा अवस्थाका मान्छेहरू रोजगारी अथवा अध्ययनका लागि बाहिर जानु बाध्य छन्। त्यो कम गर्न चाहिँ तपाईँले अब कसरी आश्वासन दिनुहुन्छ?
6: त्यसको पहिलो खुट्किलाई हामीले चालेका छौँ। यो चाहिँ एउटा दूरदृष्टिसहित ल्याइएको बजेट, अर्थतन्त्रलाई यो दिशामा दौड़ाउनुपर्छ भनेर त्यो भिजनका साथ आएको। तर एउटा बजेटले त कायाकल्प हुने त सम्भावना छैन। हाम्रो ब्यान्डेड पनि 5 वर्ष छ र मैले भनेको छु यो पहिलो वर्ष हामी जग हाल्न चाहन्छौँ, दोस्रो र तेस्रो वर्ष सुधारलाई गति दिन चाहन्छौँ र चौथो र पाँचौं वर्ष यो सुधार र यो मानक जुन हामी स्थापित गर्दैछौँ, एउटा नयाँ लय स्थापित गर्न खोज्दैछौँ, त्योबाट आएको लाभ नेपाली जनताको लाभ लाभांशका रूपमा अनि हामी बाँड्न चाहन्छौँ भन्ने एउटा रोड म्याप नै छ। त्यसैले यो 5 बजेटको पहिलो किस्ता मात्रै हो, जग हालेका छौँ,
7: एक वर्षमा केही फिल गर्न चाहिँ
6: सकिन्छ र अब साउन 1 गतेदेखि हामी यसको कार्यान्वयनलाई अगाडि लान्छौँ। यो पारित भइसकेपछि प्रतिनिधि सभाबाट त सबै पास भयो, अब राष्ट्रिय सभामा अलिकति बाँकी छ, त्यो भएपछि यो बजेटलाई जुन राष्ट्र ऋण उठाउने विनियोजन विधेयक र जुन कर सम्बन्धी विधेयक छ आर्थिक विधेयक त्यो सबै पास भएपछि समग्रमा बजेट पास भएको मानिन्छ र त्यसको अनि निर्मम कार्यान्वयनमा हामी लाग्छौँ। र योबाट कहीँ कमजोरी भएका रहेछन् कहीँ सुधार गर्नुपर्ने रहेछन् भने हामी आगामी बजेटमा पर्याप्त समय लिएर, यसपालि त 4-5 हप्तामा बनाएको बजेट हो, यत्रो ऐतिहासिक म्यान्डेटलाई न्याय पनि गर्नु छ, तर हामी आउँदा आउँदै सिलिङ त तोकिसकिएको थियो, 1,890 अर्बको सिलिङ त योजना आयोगले बाँडिसकेका थियो। हामी आएर थप सुधारहरू जुन गर्न सक्यौं त्यो वास्तवमा असाध्यै मेहनत परेको छ।
0: अर्थमन्त्री स्वर्णिम वाग्ले साथी विनिता दाहालसँग कुरा गर्दै वाग्लेसँगको विस्तृत अन्तर्वार्ता हाम्रा विभिन्न डिजिटल प्लेटफर्महरू मार्फत प्रकाशित गरिनेछ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमा क्रिप्टो करेन्सीबाट $1 अर्ब भन्दा बढ़ी आमदानी गरेको देखिएको छ। राष्ट्रपति ट्रम्पले गत वर्ष गरेका त्यस्तो आमदानी हुने व्यवसायसँग उनको पदको कुनै स्वार्थ बाझिने अवस्था नरहेको व्हाइट हाउसले जनाएको छ। त्यसरी भएको धेरैजसो आमदानी उनको परिवारका सदस्यहरू सहसंस्थापक रहेको एउटा फर्मले बेचेको टोकनबाट र सेलिब्रेशन मीम कोइनको रोयल्टीबाट भएको देखिन्छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
3: 927 पृष्ठको वित्तीय प्रतिवेदनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेलिब्रेशन कोइन्स नामक संस्थाबाट $635 मिलियन रोयल्टी प्राप्त गरेको उल्लेख गरेका छन्। उनले आफ्नै छोराहरू तथा उनका विशेष दूत स्टीभ विटकफका सन्तानहरूले स्थापना गरेको क्रिप्टो करेन्सी कम्पनी वर्ल्ड लिबर्टी फाइनान्सियलबाट पनि $500 मिलियन भन्दा बढ़ी आमदानी भएको विवरण दिएका छन्। यसका अतिरिक्त उनले घर जग्गा कारोबार व्यवसाय र ट्रम्प ब्राण्डका विभिन्न वस्तुहरूको बिक्रीबाट पनि करोड़ौं डलर आमदानी गरेको उल्लेख गरेका छन्। तर व्हाइट हाउसले भने उनले राष्ट्रपतिको पदको दुरूपयोग गरेर आर्थिक लाभ लिएको आरोप अस्वीकार गरेको छ। यस पटकको वित्तीय विवरण अनुसार ट्रम्पको कुल आमदानी कम्तीमा 2.2 अर्ब अमेरिकी डलर पुगेको देखिन्छ, जुन सन् 2024 अघिल्लो विवरणमा उल्लेख गरिएको $600 मिलियन भन्दा धेरै बढ़ी हो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: यति बेला रातिको 9 बज्यो।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
5: के रे नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
6: ए हो र?
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ, यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए, म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
12: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
11: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
12: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
11: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
12: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
13: रेडियो लुम्बिनी, रेडियो लुम्बिनी 96.8 MHz। शान्तिको आवाज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने भने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
5: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
4: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
5: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
6: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
7: प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
8: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरौँ।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यही नै एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
10: हेर त, रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
11: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आयो, एम्बुलेन्स आयो, ल ल ल उठाउ त उठाउ, लगिहालो लगिहालो यो।
10: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
11: तिहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
10: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
12: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
13: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
14: नमस्ते डाक्टर साहब।
15: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
14: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
15: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
14: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
15: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
14: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
15: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
14: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
15: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
13: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
3: ले देख्नु भएन, औषधि हालेको।
2: लौ न, शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
3: हजुर,
2: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड। लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार, विज्ञापन बोर्ड।
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ़, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को
4: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
3: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
4: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो दस सिट हजुर, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बगुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
7: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
6: अब त म त बचेँ भनेछ नि।
8: रामराजीपुर कलिम्पुर भन्छ पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली, जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
9: वैदिक आयुर्वेद सेवा प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।
10: ए बाबु हजुर टर्च बालेर जाऊ।
11: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
10: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
11: है बल्ल सम्झे, सर्पको टोकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
10: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
11: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
10: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
12: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: डेंगू से बचे की खंती मच्छर के काटे से बचा भी सर्वोत्तम उपाय हुए, पूरा शरीर ढके वाला कपड़ा पहना जाए, सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए, घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए, झाल और दरवाजा में जाली लगाई के बंद करा जाए, मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के ना देवा जाए, अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में चचावा जाए।
15: अनुरोध आग लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
16: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
17: हो दाई,
16: कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
17: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
16: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
17: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ। भाइ,
16: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
17: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
16: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
18: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
19: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
18: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
19: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
18: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
20: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
21: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
22: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
21: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
23: तिलोत्तमा 5 मडग्राम रूपन्देही।
22: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
24: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
25: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: भुटन उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना। यस भुटन उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 दफा 27 बमोजिम तयार भएको, यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको कृतागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको छ। उक्त वर्गीकरणको कृतागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा कृता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 उपदफा 2 व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 दिन भित्र अथवा असार 20 गते भित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। अनुरोधक स्थानीय भू उपयोग परिषद बुटुल उपमहानगरपालिका बुचवल।
1: किन झुक्राउनु भन्छ काका?
2: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
1: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
2: ए बुद्ध फाइबर, कानछोली पनि त्यही भन्थ्यो।
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98571 र 98472928।
4: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071410380, 071410479, मोबाइल 98575188, 98575252, www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
5: होइन पुर्खेबा, किन के
6: भयो?
5: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू, प्रसुति, इसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार, परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन है पुर्खेबा, फेरि दौडिँदै कता हो?
6: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक।
5: सम्पर्क क्रिम्सन अस्पताल, तिलोत्तमा 6 मणिग्राम रूपन्देही। फोन 071-562-744, 562-745।
7: सौजी क्युआर भयो है?
8: ए बगनुस् त, मेसेज आएको छैन।

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: अघिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ
2: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ
1: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ
2: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाउ
1: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ
2: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ
1: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ
2: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ
1: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ
2: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ
1: आगलागीबाट आफू बचौ अरूलाई पनि बचाऊ वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ
2: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही

0: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
1: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
2: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
0: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि।
2: मोबाइल 9806317111 र
0: 9806211354।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
5: फोन नम्बर 0175316041 5356041।
6: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
7: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
8: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ भर्ना खुल्यो।
10: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
9: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
10: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
9: मणि मुकुन्द क्याम्पस, योगी कुटी, बुटवल 11, रूपन्देही। फोन 071-420-117, मोबाइल 9807-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
11: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर, मणिग्राम, रूपन्देही।
0: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो।
12: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
0: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
12: सीट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
5: सम्पर्क न्यू लाइट कलेज तिरोत्तमा एक शंकर नगर रूपन्देही। फोन 071-414-268 मोबाइल 98-570-34-520।
13: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
14: हाम्रा सेवाहरू
13: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
14: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
13: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
14: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
13: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
15: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
16: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
17: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
18: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
17: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
19: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा,
17: चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णतः प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा चार नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
20: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
21: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
20: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
22: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
23: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
22: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
23: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
22: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
23: सम्पर्क 9857016604, 9847078505 र 0715140029।
22: पशुपति कलेज तिलोत्तमा 16 कोटिहोबा बोहिया रूपन्देही।
1: रेडियो लुम्बिनी, रेडियो लुम्बिनी 96.8 मेगाहर्ज, शान्तिको आवाज।
2: मनमा सधैँ हल्ली चल्ली हुन्छ अनेक खुल्दुली, फ्रेन्डसिप र रिलेसनसिप
3: खुल्दुली .com। म डाक्टर खेम कार्कीको साथ खुलदुली .com, म डाक्टर खेम कार्कीको साथ हरेक दिन बेलुकी 9 बजे।
6: नमस्कार, खुलदुली .com को श्रृंखलामा छौ हामी। हामी थुप्रै विषयवस्तुहरूको बारेमा छलफल गर्दैछौ। यहाँहरूले असाध्यै धेरै माया गर्नु भएको छ, सुझावहरू पठाउनु भएको छ, कतिपय चाहिँ तपाईँहरूको प्रश्नहरू पनि छ। अब यो प्रश्न र सुझावहरूको जवाफहरू दिने काम पनि हामी क्रमशः गरि नै रहेछौँ होइन। आज पनि हामी दुईजना स्टुडियोमा छौं, म खेम कार्की अनि
24: नमस्कार म अजित आचार्य। यहाँहरूकै जिज्ञासा र हामीले जब छलफल यो शुरू गर्यौं खुलदुली .com रेडियोबाट हामीले श्रोता समक्ष पुग्यौं, फर्सी नेटवर्क युट्युब मार्फतबाट तपाईँहरूसँग पुग्यौं, तपाईँहरू धेरै श्रोता दर्शकहरूको जिज्ञासा खुलदुलीहरूलाई हामीले समेटेर यिनै विषयमा तपाईँहरूले भन्न खोजेका, भन्न चाहनुभएका कुराहरूकै आधारमा हामी आजको छलफल अगाडि बढाउने प्रयासमा छौं।
6: अब आज चाहिँ हामीलाई यहाँहरूले दिनुभएको सुझावको आधारमा केही नयाँ विषयमा हामी छलफल गर्दैछौ र यो छलफलमा हामीलाई के लाग्यो भने हामीले यो सूचना जारी गर्नुपर्छ भन्ने जस्तो लाग्यो भने हाम्रो यो नेपाल सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रले चाहिँ 8 बुकलेट तयार गरेको रहेछ, खास गरी किशोर किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यको जिज्ञासाहरूलाई चाहिँ समाधान गर्ने गरी चाहिँ यस्तो बुकलेट पनि बनाएको रहेछ है। अब यो कति साथीहरूले हेर्नु भएको छ, कति साथीहरूले चाहिँ यसको थाहा पाउनु भएको छ, यो हामीलाई थाहा भएन, तर हामीलाई थाहा भएको अथवा हामीले यो चाहिँ जुन चाहिँ बुकलेटको अथवा चाहिँ पुस्तिकाको बारेमा जानकारी पनि गराउनुपर्छ भन्ने जस्तो लागेर हामीले आज यो पुस्तिका छ र यो चाहिँ विभिन्न स्वास्थ्य संस्थाहरूमा, नजिकको स्वास्थ्य संस्थाहरूमा सम्भवतः यो पुस्तिका पुगेको हुनुपर्छ। यो 8 सिरिजमा छ र विद्यालयहरूमा पनि, कतिपय विद्यालयहरूमा पनि यो सिरिजहरू भएको हुन सक्छ। यो असाध्यै उपयोगी पुस्तिकाको रूपमा हामीले लिन सक्छौ र यो चाहिँ नेपाल सरकारको तर्फबाट उत्पादन भएको हुनाले यसको जति पनि यो यहाँ भएका विषयवस्तुहरू छन् यी सबै विषयवस्तुहरू चाहिँ आधिकारिक छन्, वैज्ञानिक छन् र यसलाई हामीले चाहिँ हाम्रो जीवनमा प्रयोग गर्न सक्छौ। त्यसो भएको हुनाले यस्तो बुकलेटमै आधारित अथवा यो बुकलेट तयार गर्दाखेरि, जिज्ञासा तयार गर्दाखेरि पनि हजारौं हजार किशोरीहरूको, किशोरहरूको जिज्ञासाहरूलाई संकलन गरेर बनाइएको हो होइन। त्यसैले यही यो बुकलेटमा पनि यहाँहरूले जुन जिज्ञासाहरू पठाइराख्नु भएको छ यो बुकलेटमै लेखिएको छ, अलरेडी लेखिएको छ, पहिलेदेखि लेखिएको छ, छलफल पनि भएको छ, तर पनि हामीले यस्तो चाहिँ बुकलेटहरूको चाहिँ सम्भवतः यो एक्सेस नभएर पनि हुन सक्छ। यी यस्ता खालका जिज्ञासा जिज्ञासाहरू पनि यहाँहरूका रहे। त्यसैले हामी यो जिज्ञासा हामीले एकचोटि खुलदुरी डट कमको कार्यक्रमबाट यहाँहरूलाई यो श्रृङ्खलाबाट भन्ने पनि छौँ, यो रेडियोबाट सुन्नु पनि हुनेछ र फर्सी नेटवर्क FORSEE फर्सी नेटवर्कको युट्युबबाट तपाईँहरूले हामीलाई देख्नु पनि हुनेछ, हेर्नु पनि हुनेछ। त्यसैले यसैको आधारमा, यही पुस्तिकाको आधारमा केही जिज्ञासाहरू आज छलफल गरौँ।
24: हुन्छ डाक्टर साहब, अब यो आठवटा विभिन्न विषय सन्दर्भका आठवटा पुस्तिकाहरू मध्येबाट एउटा पुस्तिकाले यौन र प्रजनन स्वास्थ्यकै कुराहरू राखेको छ र त्यो यौन प्रजनन स्वास्थ्य के अरे यौन र यौन सम्बन्धको बारेमा नै जिज्ञासाहरू समावेश गरेर जवाफहरू राखेको छ र हामीले सुरुको अङ्कमा यौनको बारेमा, यौन स्वास्थ्यको बारेमा जब हामीले यहाँहरू समक्ष हाम्रो प्रस्तुतिहरू राख्यौं, छलफलहरू राख्यौं, त्यसमा धेरैले त्यसमा चाहिँ दिनु प्रतिक्रियाहरू दिनुभएको छ। त्यो प्रतिक्रियाले के बुझाउँछ भने तपाईँहरू यौनको बारेमा बोल्न चाहनु भएको छैन, रमाउनु भएको छ, तर तपाईँसँग समस्या छ, तपाईँ यौनको बारेमा जान्न चाहनुहुन्छ। त्यही सन्दर्भ पारेर मैले अब केही प्रश्नहरू यहाँलाई चाहिँ जिज्ञासाहरू, खास गरी यो किशोर किशोरीहरूकै जिज्ञासाहरू हो, यो हाम्रा पनि साझा जिज्ञासा हुन सक्छन्, म प्रश्न यहाँलाई राख्नेछु, यहाँले त्यसको चाहिँ समाधान अथवा जवाफहरू, सम्भावित जवाफ के हुन्छ यहाँले दिनुहुनेछ। मैले पहिलो जिज्ञासा के राखेँ भने यौन सम्पर्कको पनि फाइदा बेफाइदा हुन्छ र होइन, हाम्रो लागि यो के यौन सम्पर्क गर्न जरुरी नै हो भन्ने जिज्ञासा राख्नु भएको छ।
6: महत्वपूर्ण यो सम्भवतः उहाँहरूले यो यौनको विषयमा यति साह्रो धेरै किन छलफल गर्नु पर्यो, यो चाहिँ किन यो विषय हो र यो त प्राकृतिक हिसाबमा भइ नै रहेछ नि, अनि यो त लाटाले त गरेको छ भन्ने पनि काहीँ कमेन्टहरू आएको छ है। अब त्यो लाटा भन्ने शब्द प्रयोग गर्नु नहुने हो, यो पनि यहाँहरूले गर्नुभएको छ, हामीले पनि भनिरहेछौँ, तर यो शब्द चाहिँ त्यति फ्रेन्डली शब्द होइन है। तर त्यो कमेन्ट मैले जस्ताको तस्तै यहाँहरूलाई मैले भनेको मात्रै, अनि अब यो यो सबै कमेन्टहरू आएको हिसाबमा हामी चाहिँ यौन सम्पर्कको फाइदा छ कि छैन, किन यो फाइदा छलफल गरेको भन्ने प्रश्नलाई हाम्रो यो पुस्तिकामा पनि रहेछ। यो पुस्तिकाको यौन र यौन सम्बन्ध भन्ने पुस्तिकाको 16 नम्बर चाहिँ प्रश्नमा यो कुराहरू लेखिएको रहेछ होइन। अब यसलाई हामीले यसो हेर्यौँ भने यहाँनिर एकदमै वैज्ञानिक जवाब दिइएको छ होइन, यौन सम्पर्कबाट आनन्द प्राप्ति हुने मात्रै होइन अन्य धेरै फाइदाहरू पनि छन् भनेर लेखिएको छ होइन, र यौन सम्पर्कका केही फाइदाहरू यहाँ व्याख्या गरिन्छ भनेर लेखिएको छ। पहिलो कुरा नै के लेखिएको छ भने अब हप्तामा कमसे कम एक दुई पटक है यौन सम्पर्क राख्ने व्यक्तिमा शरीरको प्रतिरक्षा गर्ने तत्व चाहिँ त्यसलाई इम्युनोग्लोबुलिन भनेर पनि भन्दो रहेछ, यो प्रतिरक्षी तत्वको मात्रा बढेर रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भनेछ। भनेपछि यौन सम्पर्कको पहिलो फाइदै के रहेछ भने रेगुलर कसैले यौन सम्पर्क गरिराखेको रहेछ भने रोगबाट बच्नको लागि पनि शरीर चाहिँ तयारी गर्ने रहेछ होइन। पहिलो कुरा आनन्द प्राप्ति गर्ने कुरा, दोस्रो कुरा भयो, तर यो पहिलो कुरा यो रहेछ होइन। यौन सम्पर्क गर्दा शारीरिक तथा मानसिक कार्य हुने हुँदा यसले शरीरको तौल कम गर्न पनि मद्दत गर्छ, भनेपछि फिजिकल फिटनेसलाई पनि सेक्सुअल रिलेसनले सहयोग गर्छ भन्ने कुरा छ। त्यसमा 30 मिनटको यौन क्रियाले 85 क्यालोरी वा सोभन्दा बढी क्यालोरी जलाउँछ भनेर, भनेपछि 85 क्यालोरी अहिले हाम्रो चाहिँ क्यालोरी बर्न गर्न नसकेर मोटाइरहेका छौँ होइन। त्यसैले रेगुलर सेक्सुअल रिलेसनसिपमा रह्यो भने चाहिँ क्यालोरी बर्न गर्नलाई पनि यसले चाहिँ हेल्प गर्छ भनेर भनेको छ होइन। र तुलनात्मक रूपले धेरै यौन सम्पर्क गर्ने मानिसमा अरू मानिसमा भन्दा हृदयघातको सम्भावना कम देखिन्छ भनेपछि जसले यौन सम्पर्क लगातार र नियमित गर्छ त्यस्तो मान्छेहरूलाई चाहिँ हृदयघात हुने
24: जोखिम पनि कम हुने,
6: हार्ट एट्याक भनेर हामीले चाहिँ झन् धेरै बुझ्छौँ, हृदयघात भन्दाखेरि हार्ट एट्याक हुने जोखिम पनि कम हुन्छ भनिया छ। यो चाहिँ अनुसन्धानहरूबाट देखिएको विषय नै यहाँ राखिएको छ होइन। र यौन सम्पर्कले चरम आनन्द दिई तनाव कम गर्दछ भनेर भनिएको छ होइन, तनाव कम गर्नलाई पनि यौन सम्पर्कले सहयोग गर्छ भनेको छ। र शारीरिक व्यायामको कमी गरी शारीरिक व्यायामको काम गरी भनेपछि शारीरिक व्यायाम पनि हुने भएको हुनाले यसले रक्तचाप घटाउन पनि यसले मद्दत गर्दोरहेछ भनेपछि यौन सम्पर्क रेगुलर गरिराख्यो भने ब्लड प्रेसर मेन्टेन गर्ने कुरादेखि लिएर स्ट्रेस म्यानेजमेन्टमा पनि यसले चाहिँ हेल्प गर्छ भनेर छ होइन. अब कतिपय मानिसमा यौन सम्पर्कले आत्मसम्मान पनि बढाउँछ भनेर छ होइन. यौन सम्पर्कले अक्सिटोसिन नामक हर्मोनको मात्रा बढाउँछ, खास गरी यो विशेषतः महिलाहरूमा यो हुन्छ होइन. र त्यसले चाहिँ के गर्ने भयो भन्दाखेरि अक्सिटोसिनको हर्मोनको प्रभावले टाउको दुखाइ, हाड जोर्नीको दुखाइ, महिनावारीसँग सम्बन्धित समस्याहरू पनि कम गर्छ भनेर भनेको छ होइन. अनि अध्ययनले अर्को पनि के कुरा गरेको रहेछ भने पुरूषहरूमा चाहिँ प्रोस्टेट ग्रन्थीको क्यान्सर र वीर्य स्खलनको सम्बन्ध पनि देखाएको छ. वास्तवमा जति वीर्य स्खलन चाहिँ भयो त्यति चाहिँ प्रोस्टेटको क्यान्सर चाहिँ कम हुने सम्भावना पनि हुन्छ. यो चाहिँ अस्ट्रेलियन सेक्सोलोजिस्टहरूको एउटा लामो स्टडीबाट चाहिँ प्रमाणित भएको विषय हो होइन. अनि अर्को यौन सम्पर्कले चाहिँ महिलाको पेल्भिक मांसपेशीहरूलाई पनि बलियो बनाउँछ होइन. जुन चाहिँ हाम्रो तल चाहिँ कम्मरको तलको कट्टीको मांसपेशीहरू बलियो भयो भने चाहिँ त्यो बलियो भयो भने वास्तवमा पाठेघर खस्ने, आङ खस्ने भन्छौ नि, त्यो समस्या पनि अलिकति कम हुन्छ. भनेपछि यौन सम्पर्कले चाहिँ मांसपेशीहरूलाई दरो बनाउने काम पनि गर्दोरहेछ होइन. र यौन सम्पर्कले मानिसमा राम्रो निन्द्रा जगाउँछ जसले गर्दा शरीर स्वस्थ र स्फूर्त हुन्छ. भनेपछि सुत्नुभन्दा अगाडि यौन सम्पर्क गर्यो भने उसलाई निन्द्रा, गहिरो निन्द्रा लाग्नको लागि पनि सहयोग गर्छ होइन. त्यसैले यो चाहिँ धेरै चाहिँ हिसाबमा यौन सम्पर्कको अथवा सेक्सुअल रिलेसनसिपको चाहिँ फाइदाहरू देखियो होइन. त्यसमा अब सर्टमा यहाँ चाहिँ छोटोमा पनि भनिएको छ, मैले समरीको हिसाबमा यहाँहरूलाई मैले भनौँ, तनावमुक्त गराउँछ होइन, दुई रक्तचाप घटाउँछ, तीन शरीरको प्रतिरक्षा गर्ने शक्ति बढाउँछ, चार शारीरिक अभ्यास हुन्छ त्यसले गर्दा क्यालोरी बर्नको कुरा पनि हामीले गरिहाल्यौँ, अनि मोटोपन घट्छ, अनि मुटुको स्वास्थ्य राम्रो हुन्छ, आत्मविश्वास बढ्छ, शरीरलाई तन्दुरुस्त राख्छ, आत्मीयता बढाउँछ, अनि दुखाइलाई कम गर्छ, पुरुषको प्रोस्टेटको क्यान्सर घटाउँछ, अनि महिलाको पेल्भिक मांसपेशीलाई बलियो बनाउँछ, मिठो निन्द्रा लाग्छ. गर्दाखेरि हेर्नु न कतिवटा भने एक दुई तीन चार पाँच छ सात आठ नौ दस एघार बाह्र तेह्रवटा फाइदा
24: कुराहरू त्यसमा लेखिएको
6: छ होइन. आनन्द प्राप्ति गर्ने भन्ने कुरा त छँदैछ. प्रजननको लागि चाहिँ अब यौन सम्पर्क नगरिकन त प्रजनन त हुँदैन नि, अनि सन्तान उत्पादनको कुरा त अर्को फाइदा
24: होइन.
6: त्यसैले चाहिँ दर्जनौ फाइदाहरू चाहिँ यौन सम्पर्कबाट छ. अब यसको मतलब उमेर नपुगिकन होइन, अब आफ्नो चाहिँ यौनको जोडी चाहिँ तयार नभइकन होइन यौन सम्पर्क गर्नु चाहिँ हुँदैन. यो चाहिँ एउटा वयस्क दम्पतिहरूको बीचमा, जोडीको बीचमा सल्लाहले

0: कुनै तथ्यहरू केही छ?
1: अब यही कुरा अघिकै कुरालाई हामीले जोडौँ। सानो उमेरमा यौन सम्पर्क गर्यो भने चाहिँ अब त्यसले के हुने भयो भन्दा चाहिँ एउटा त उमेरको हिसाबले उसको विकासको हिसाबले उसले चाहिँ यो कसरी सुरक्षित बनाउने भन्ने कुरा नै उसले अवलम्बन गर्न सक्दैन। त्यसो भएको हुनाले चाहिँ सानो उमेरमा यौन सम्पर्क गर्दाखेरि असुरक्षित हुने, अब त्यसबाट चाहिँ हुने सानसानो घाउहरूबाट चाहिँ अरू रोगहरू संक्रमण हुने, अनिश्चित गर्भधारणहरू हुने र खासै गरी आनन्द पनि प्राप्ति महसुस गर्न सक्दैन क्या, किनभने त्यो किशोर किशोरी अवस्थामा चाहिँ जे सम्पर्कहरू भइरहेको हुन्छ त्यो सम्पर्कले चाहिँ खालि त्यो आतिएरै हडबडाएरै होइन नै यौन सम्पर्क हुने भएको हुनाले खास आनन्द प्राप्ति पनि गर्न सक्दैन। त्यसैले चाहिँ यौन सम्पर्कको लागि चाहिँ अब उपयुक्त उमेर भनेको त अब वयस्क भएपछि नै हो। जसरी हामीले अघि विवाहको उमेरलाई 20 वर्षको कुराहरू गर्छौं नि, त्यसै गरेर हामीले पनि कम्तीमा पनि पहिलो यौन सम्पर्कको उमेर चाहिँ 18 वर्षभन्दा माथि हुनुपर्छ भनिन्छ होइन। त्यसो भयो भने चाहिँ उसले चाहिँ अलिकति संयमताका साथ र यसलाई चाहिँ बुझेर र यसले चाहिँ सही ढंगले यौन सम्पर्क गर्न सक्छ। त्यसैले सानो उमेरमा चाहिँ यौन सम्पर्क गरिनु हुँदैन भन्ने छ होइन। अब त्यस पछाडि चाहिँ 18-19 वर्षदेखि सुरु गरिसके पछाडि चाहिँ उसले लाइफ लङ आफूलाई आवश्यकता भएको बेलामा, चाहना भएको बेलामा र प्राप्त भएको बेलामा उसले चाहिँ यौन सम्पर्क गर्न सक्छ।
0: यसमा डाक्टर साहब अब उमेरको जुन हामीले कुराकानी गर्यौं नि त्यसमा स्थानीय सामाजिक मूल्य मान्यता, सांस्कृतिक मूल्य मान्यता, त्यो देशको चाहिँ कानून, यी कुराहरू पनि ख्याल गर्नु त पर्छ होला।
1: त्यसलाई त स्वाभाविक रूपमा यो कानून छ नि अथवा जुन हामीले चाहिँ मूल्य मान्यता बनाउँछौ नि त्यसको पछाडि पनि के छ भने त्यो संरक्षणकै सिद्धान्त हुन्छ होइन। त्यसैले नेपालको कानूनमा पनि यदि 18 वर्षभन्दा तलको उमेरमा यौन सम्पर्क सहमतिमै भएको छ भने पनि त्यसलाई बलात्कार मानिन्छ होइन। किन बलात्कार मानिन्छ भन्दा त्यो असुरक्षित हुन्छ, त्यो असुरक्षित हुने चाहिँ यौन सम्पर्कलाई पनि मान्छेहरूले जबरजस्ती गर्न सक्छन्, त्यो जबरजस्तीबाट हामीले बचाउनु पर्छ भनेर कानून बनाइएको होइन र त्यसलाई बलात्कारकै मुद्दाको रूपमा चाहिँ लिइन्छ र यो जघन्य अपराधको रूपमा चाहिँ राखिन्छ होइन। त्यसो भएपछि यो किन कानून राखियो भने त्यसो भयो भने 18 वर्षभन्दा तल चाहिँ यौन सम्पर्क चाहिँ गर्दैनन्।
0: उनीहरूको भोलिको जीवन
1: सुरक्षित हुन्छ र अब यही अनुसारको चाहिँ मूल्य मान्यताहरू पनि विकास हुनुपर्छ। तर कतिपय ठाउँमा चाहिँ के भयो भने हामी कहाँ चाहिँ पहिला चाहिँ एकदम सानो उमेरमा चाहिँ विवाह हुने भएको हुनाले र यो सानो उमेरमा विवाह किन गरियो भन्दाखेरि चाहिँ असुरक्षित यौन सम्पर्क गरेर त्यति बेला रोगको कुरा थिएन, त्यति बेला चाहिँ यो अनिच्छित इच्छा नगरिएको गर्भधारणहरू हुन्छ त्यसले चाहिँ समस्या बनाउँछ भन्ने हिसाबमा नै सानोमा बिहे गरियो के होइन। अब त्यति बेला परिवार चाहिँ योजना बनाउने भन्ने कुरा पनि थिएन, गर्भनिरोधका साधनहरू पनि प्राप्त थिएन, त्यसो भएको हुनाले यो समस्या आयो र त्यस्तो खालको चाहिँ मूल्य मान्यता अथवा त्यस्तो खालको संस्कारमा हुर्केकाले चाहिँ यो चाहिँ त सानै अब 13-14 वर्षमा नै यौन सम्पर्क गर्नुपर्छ भन्ने पनि भन्लान्, तर त्यो चाहिँ शरीरको लागि उसको चाहिँ स्वास्थ्यको लागि चाहिँ यो हानिकारक छ। त्यसैले यो कम्तीमा पनि 18 वर्षभन्दा पछाडि मात्र यौन सम्पर्क गर्नु चाहिँ उपयुक्त
0: हुन्छ भन्ने कुरा चाहिँ हजुर। यसमा अर्को एउटा जिज्ञासा पनि छ
1: हजुर,
0: जस्तो चाहिँ किशोर किशोरीहरू खास गरी चाहिँ अब दुईटा विपरीत लिङ्गका साथीहरू बीचमा उनीहरूको बीचमा हिमछिम बढ्ने बित्तिकै उनीहरू चाहिँ यौनको लागि चाहिँ अलिकति बढी हतारिने खालको अवस्थाहरू देखिन्छ
1: होइन।
0: त्यस्तो चाहिँ किन हुन्छ, यिनीहरू किन यति छिटै चाहिँ यौनको बारेमा फैसला
1: गरिहाल्छ?
0: यो
1: प्रश्न पनि तपाईँको यौन र यौन सम्बन्ध भन्ने पुस्तिकामा नै छ होइन। किन किशोर किशोरीहरूले यौन सम्बन्धी फैसला छिटो गर्ने गर्छन् भनेर पनि लेखिया रहेछ भनेपछि यो जुन जिज्ञासा आयो र यो पुस्तिकामा भएको चिज चाहिँ उस्तै उस्तै छ है। अब यसमा के जवाफ छ भने किशोर अवस्था भन्नाले मानव विकासको त्यो अवस्था हो जहाँ शारीरिक रूपमा सबै अङ्गहरू विकसित भइरहेका हुन्छन् होइन, यो चाहिँ विकसित भइराखेको अवस्था हो कि यो पूर्ण रूपमा विकास भएको छैन होइन। त्यसै गरी उनीहरूलाई अब आफूले गर्ने व्यवहार र सोचाइ आफ्नो जीवनको सम्बन्धमा गरिने निर्णयहरूमा उपयोग हुनुपर्दछ भन्ने लाग्दछ। त्यसैले किशोर किशोरीहरू आफ्नो बारेमा आफै निर्णय गर्न

0: सक्छु भन्ने ठानेर कतिपय निर्णय गर्दछन् होइन. अब किनभने त्यति बेला चाहिँ यो किशोर अवस्थामा किशोर किशोरी अवस्थामा आउने चाहिँ मानसिक र परिवर्तनहरू र खास गरी चाहिँ भावनात्मक परिवर्तनहरूमा चाहिँ के छ भन्दाखेरि चाहिँ अब बिस्तारै हामी चाहिँ आफू स्वतन्त्र ढंगले आफ्नो चाहिँ के भन्छ आफ्नो नेतृत्वमा मेरो जीवनलाई अगाडि लानुपर्छ भन्ने खालको सोच पनि विकास हुन थाल्छ क्या. त्यस कारणले गर्दाखेरि चाहिँ यो आफै निर्णय गर्न पाउनुपर्छ भन्ने कुराहरू अथवा आफै निर्णय गर्न थाल्दछन् भनौँ न होइन. त्यसैले कतिपय निर्णय उपयोगी निस्किन्छन् भने कतिपय अनुपयोगी हुन सक्छन् किनभने त्यो चाहिँ सबै हिसाबले त्यसको प्रोज एन्ड कोन्स फाइदा बेफाइदाहरू चाहिँ राम्रोसँग चाहिँ उनीहरूले छुट्याउन
1: सक्दैन
0: होइन. अनि सम्भावित अनुपयुक्त निर्णयहरूमा यौन सम्बन्धी निर्णयहरू पनि पर्न सक्दछन्. त्यसैले चाहिँ यो यौन सम्बन्धी निर्णयहरू चाहिँ उपयुक्त निर्णयहरू होइनन् त्यो पनि गर्न सक्दछन् भनेको छ. हुन त किशोर किशोरीहरू हरेक विषयमा छिटो छिटो निर्णय गर्ने गर्दछन्, त्यसैमध्ये क्षणिक आनन्दको चाहनालाई प्राप्त गर्ने इच्छाले गर्ने यौन विषयको निर्णय पनि एक हो. यसरी राम्ररी विचार नगरी गरिने निर्णयको परिणाम नराम्रो पनि हुन सक्दछ. जस्तै पढाई पूरा गर्न नपाउने, सानै उमेरमा बुबा आमा बन्नुपर्ने आदि, यसले गर्दा जीवनभर पछुतो पर्न पनि सक्छ. त्यसैले यस्तो निर्णयहरू चाहिँ यो हतारमा निर्णय गर्ने र चाहिँ निर्णय गरिसके पछाडि चाहिँ पछुताउने होइन यो स्थितिहरू हुन सक्छन्. तर यौनको मामिलामा चाहिँ उनीहरूलाई तुरुन्तै आनन्द प्राप्ति भइहाल्छ अथवा तुरुन्तै चाहिँ गरिहालौ न कस्तो हुँदो रहेछ, क्युरियोसिटी पनि कस्तो हुँदो रहेछ भनेर चाहिँ निर्णय गर्ने हुँदो रहेछ. त्यसैले चाहिँ यो यस्ता निर्णयहरू अरू पनि गर्न सक्दछन् तर यो यौनसँग गरिने निर्णयहरू चाहिँ असाध्यै यो दीर्घकालसम्म चाहिँ यसले चाहिँ प्रभाव
1: पार्ने
0: असर पर्ने खालको हुँदाखेरि चाहिँ यो चाहिँ ठिक होइन
1: भन्ने कुरा नै सोच्न नसक्ने. तर तत्कालको एउटा जुन चाहिँ संवेग भन्छ नि त्यो स्वाभाविक संवेगमा चाहिँ यौन संवेगको कारणले चाहिँ उनीहरू सम्बन्ध स्थापित गर्न तयार भयो.
0: अनि यसमा चाहिँ अब यसले पछि नोक्सानी के गर्छ भन्ने कुराहरूको परको दूरीमा हेर्दैन हेर्ने, अहिले तत्काललाई मात्रै हेरिदिने होइन. त्यसो भएको हुनाले यो उमेरको भनौँ न किशोर किशोरी उमेर अथवा 17-18-19 वर्षको उमेरहरू चाहिँ जोखिम एकदम धेरै उठाउन सक्ने क्या, जोखिमपूर्ण कामहरू गर्न सक्ने होइन. त्यसैले चाहिँ अब यो छापामार युद्धहरूमा पनि यसो चाहिँ आफ्नो ज्यानको माया नहुने मान्छेहरूलाई लगियो भने चाहिँ युद्ध जितिन्छ भनेर चाहिँ बाल सेनाहरू बनाउने होइन. अब अहिले हाम्रै नेपालमा पनि के चलिरहेछ भन्दाखेरि चाहिँ यो ठूल्ठूलो यो बालुवा सल्लभ बोक्ने, गिटी सिटी बोक्ने, त्यो के भन्छ नि क्यारियरहरू, त्यसलाई के पो भन्छ, काठमाडौँतिर पनि खुब पुज्छन् ट्रिपरहरू. हो यस्तो ट्रिपरहरूको चाहिँ यङ ड्राइभर बनाउनुपर्छ भन्ने नि साउजीहरूलाई, किनभने त्यो यङ ड्राइभरमा चाहिँ जोखिम लिन सक्ने खालको बढी रिक्स लिन्छ अनि उसले चाहिँ गुडुङडुङ कुदाउँछ होइन, छिटो पुर्याउँछ, धेरै खेप हाल्छ, त्यसले फाइदा गर्छ भन्ने जस्तो क्या. त्यसैले यो जोखिम मोल्न सक्ने चाहिँ ग्रुप भएको हुनाले यस्तो जोखिमको कामहरूलाई चाहिँ कतिपय फाइदाको लागि पनि प्रोत्साहित गरेको देखिन्छ. यो चाहिँ एकदमै गलत हो. त्यसैले किशोर किशोरीहरू जो साथीहरूले सुनिराख्नु भएको छ, यो हतारमा निर्णय गर्ने कुराहरू गर्नु हुँदैन. त्यति बेला चाहिँ हामीले यसको दीर्घकालसम्मको के असर गर्छ भन्ने कुराहरूको बारेमा हामीलाई साँच्चै भन्ने पनि विश्लेषण गर्न सक्ने खालको क्षमता विकास भइसकेको हुँदैन. त्यसैले हरेक निर्णय प्रक्रियामा चाहिँ अलि धैर्य गरेर विचार गरेर आफूभन्दा सिनियरहरूसँग सोधेर अभिभावकहरूसँग सल्लाह गरेर मात्रै गर्नु चाहिँ राम्रो हुन्छ.
1: यहाँ अर्को एउटा जिज्ञासा छ, यो खासमा किशोर किशोरीबाट आएको छ तर यो किशोर किशोरी होइन वयस्कहरू सबैको लागि उपयोगी होला जस्तो लाग्छ. यहाँ के कुराहरू सोध्नु भएको छ भने यौन सम्पर्क गर्दा के कुरामा ध्यान दिनुपर्छ होला
0: भन्ने
1: कुराहरू चाहिँ जिज्ञासा राख्नु भएको छ.
0: अब यो पनि
1: यसको जवाफ चाहिँ यो सबैको लागि उपयोगी नै हुन्छ.
0: यो पनि यो पुस्तिकामा चाहिँ यो विषयमा पनि चुस्त छुइएको छ होइन, किनभने यो किशोर किशोरीहरूले योभन्दा अगाडि पनि यो प्रश्नहरू चाहिँ सोध्या रहेछ भनेपछि धेरैचोटि यी प्रश्नहरू हरेकको अब जस्तो भनौँ न पहिला कसैले सोधेको थियो होला उसले जवाफ पायो तर त्यो जवाफ पाएर उसँग मात्रै रह्यो उसको प्रतिरपट्टि पनि गएको छैन.
1: पछि अर्को त्यो जेनेरेसन जो आयो अर्को आयो
0: उसलाई यो कुरा थाहै छैन होइन. त्यसैले यो के कुराहरूमा ध्यान दिनुपर्छ भन्दाखेरि चाहिँ पहिलो कुरा चाहिँ मलाई के लाग्यो भने यहाँ यो पुस्तिकामा पनि छ, यो पुस्तिकाको कुरालाई पनि सारमा मैले बताउँदै जान्छु. पहिलो कुरा चाहिँ यो यौन सम्बन्धहरूको बारेमा, सम्पर्कहरूको बारेमा, यो के हो होइन, यसले चाहिँ यो कति बेला गर्नुपर्छ, यो कोसँग गर्नुपर्छ, यो चिजहरूको बारेमा ज्ञानै जरुरी हुनेछ, सूचनै जरुरी हुनेछ होइन, यो यसले चाहिँ यो यो खालको यौन सम्पर्क गर्ने कि नगर्ने भन्ने खालको कुराहरू होइन, यो खालको सूचना पहिला चाहियो होइन। त्यसैले यौन सम्पर्क गर्दा चाहिँ ध्यान दिनुपर्ने पहिला कुरा चाहिँ के हो भने यो गर्ने कि नगर्ने भन्ने कुराहरूको बारेमा पूर्ण रूपमा सूचना चाहियो र यो गर्दाखेरि चाहिँ हुने चाहिँ जोखिमहरू के हुन सक्छन्, त्यो जोखिमलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुराहरूको बारेमा उनलाई जानकारी हुनु पर्यो। जस्तो उदाहरणको लागि चाहिँ अब असुरक्षित यौन सम्पर्क गर्यो भने त एचआईभी सर्न सक्छ नि भन्ने जानकारी हुनु पर्यो। जानकारी नभएको मान्छेले त उसले त भेट्ने बित्तिकै गरिहाल्ने भयो नि त होइन, अनि त्यो जोखिममा पर्ने भयो। त्यसैले चाहिँ इन्फर्म्ड हुनु पर्यो क्या, पहिले पूर्व चाहिँ प्री इन्फर्म्ड हुनु पर्यो होइन। त्यसैले अहिले हामीले जुन यो अभियान चलाइरहेछौँ, छलफल गरिरहेछौँ, खुलदुली आएका खुलदुलीहरूलाई जवाब दिइरहेछौँ, वास्तवमा हामीले प्री इन्फर्म गरिरहेछौँ क्या होइन। एउटा चाहिँ जेनेरेसनलाई चाहिँ हामीले पहिल्यै सूचना दिनुपर्ने त्यो दिइरहेछौँ। विश्व स्वास्थ्य संगठनले पनि त्यही भन्छ, तपाईँले चाहिँ जे कुरा चाहिँ एक्सपेक्टेसन गर्नुभएको छ यो गर्नुपर्छ भनेर त्यसको लागि पूर्व तयारी गर्नु पर्यो, पहिल्यै सूचना दिनु पर्यो भन्ने कुरा नै यो पहिलो
1: ध्यान
0: दिनुपर्ने पक्षमा यो हो। अब दोस्रो कुरामा चाहिँ धारणा पनि राम्रो बनाउनु पर्यो होइन, पोजिटिभ एटिच्युड भन्दा रिलेसनसिपहरू राख्नु पर्यो होइन। सम्बन्ध गर्ने, यौन सम्पर्क गर्ने भनेको चाहिँ दुईजनाकै सहमतिमा हो, सहभागितामा हो। यो सहमति र सहभागिता बिनाको होइन यौन सम्पर्कले चाहिँ दुइटैलाई फाइदा गर्दैन होइन, त्यसको आनन्द पनि प्राप्ति गर्न सक्दैन। अथवा चाहिँ अहिले अधिकांश चाहिँ कमेन्टहरू हेर्दाखेरि पनि मलाई यसो फिल हुन्छ कि हामी यौन सम्बन्धका बारेमा नकारात्मक छौँ, नकारात्मक सोच राख्ने अनि यौन सम्पर्क गर्न पनि नछोड्ने,
1: फेरि नछोड्ने,
0: राख्न पनि नछोड्ने,
1: आफ्नो धारणा पनि
0: अनि नकारात्मक भयो भने पनि यौन सम्पर्कमा चाहिँ यसले सन्तुष्टि प्राप्त गर्ने, अघि यौन सम्पर्कका जुन फाइदाहरू भन्यो त्यो फाइदाहरू प्राप्त हुँदैनन्। त्यसो भएको हुनाले धारणा एकदमै पोजिटिभ बनाउनु पर्यो होइन, मैले यौन सम्पर्क चाहिँ एकदमै आफ्नो सहमतिमा, इच्छामा, चाहनामा मैले गर्छु भन्ने धारणा बनाउनु पर्यो होइन। पहिला यथेष्ट सूचनाहरू हुनु पर्यो, इन्फर्म्ड हुनु पर्यो, त्यसपछि धारणा एकदमै राम्रोसँग उसले बनाउनु पर्यो पोजिटिभ।
1: मैले मेरो जोडीसँग यौन सम्पर्क यति बेला गर्दाखेरि म आनन्द प्राप्त गर्न सक्छु, खुसी हुन सक्छु भन्ने खालको धारणा चाहिँ उसले विकास
0: गर्नु पर्यो। त्यसपछिको कुरा भनेको चाहिँ सेफ्टीको कुरा भयो, सेक्युरिटीको कुरा भयो होइन। त्यसमा दुईटा कुराहरू भयो। अब यौन सम्पर्क गर्दाखेरि चाहिँ यौन सम्पर्कबाट हुने त के हो भने एउटा आनन्द प्राप्ति हुन्छ, अरू थुप्रै फाइदाहरू सँगसँगै आनन्द प्राप्ति पनि हुन्छ, अनि अर्को भनेको त प्रजनन पनि हुन्छ नि त, सन्तान उत्पादनको लागि पनि आखिर यौन सम्पर्कै नगरिकन त हुँदैन। त्यसो भएको हुनाले अब मैले सन्तान चाहिँ यो यौन सम्पर्कबाट सन्तान उत्पादन गर्ने कि नगर्ने भन्ने कुरा उसलाई टुङ्गो हुनु पर्यो होइन। अनि यदि नगर्ने हो भने गर्भनिरोधको साधन के प्रयोग गर्ने होइन, अनि यौन सम्पर्क कहाँ गर्ने त, यो त एउटा भयो, अर्को त यौन सम्पर्कको ठाउँ पनि त सुरक्षित हुनु पर्यो, प्राइभेसी मेन्टेन गर्नु पर्यो नि त होइन। जति बेलासम्म चाहिँ तपाईँले चाहिँ यसलाई गोपनीयता व्यवस्थापन गर्न सक्नुहुन्न त्यति बेलासम्म तपाईँ खुलेर यौन सम्पर्क गर्न सक्नुहुन्न, सम्बन्ध राख्न सक्नुहुन्न। त्यसैले स्थान विशेषको सुरक्षा, सेक्युरिटी अथवा चाहिँ सुरक्षा, अनि चाहिँ तपाईँको गर्भनिरोधको आधारमा त्यसको चाहिँ सुरक्षा, यो सुरक्षाको भनौँ न सुरक्षाको अनुभूति, अनि जो पार्टनरसँग होइन, यो सबै चाहिँ के छ भने विवाहको जोडीसँग मात्रै हुन्छ भन्ने छैन, अब अर्को पार्टनरसँग पनि त सेक्सुअल रिलेसनसिप हुन सक्छ नि। उसले उसँग सेक्सुअल रिलेसनसिप गर्दाखेरि चाहिँ कतै म चाहिँ यो उसँग यो सेक्सुअल रिलेसनसिपले चाहिँ भविष्यमा चाहिँ अप्ठ्यारो त बनाउँदैन भन्ने कुरामा पनि क्लियर हुनु जरुरी,
1: सामाजिक मर्यादा,
0: सामाजिक मर्यादाको कुरा। अनि अहिलेको पछिल्लो दिनको त हामीले के विचार गर्नु पर्यो भने हनी ट्रापिङ भनेर जुन अहिले आइरहेछ नि, एउटा समूह त त्यसमा त उद्धत पनि छ। त्यसैले कतै यसले चाहिँ यौन सम्पर्कको मलाई चाहिँ अफर गरेर होइन मलाई फसाउन त खोजेको होइन, होइन भन्ने कुराहरूमा पनि हामीले चाहिँ ध्यान दिनुपर्ने हुन्छ। भनेपछि सुरक्षाका विभिन्न उपायहरू, एउटा चाहिँ प्राइभेसी मेन्टेन गर्ने कुरादेखि लिएर अनिश्चित गर्भधारणलाई रोक्ने कुरादेखि लिएर अनि आफ्नो सामाजिक मान प्रतिष्ठा होइन इज्जत बचाउने कुरादेखि लिएर अथवा अपराध
1: जन्य
0: मनोवृत्तिबाट चाहिँ जोगिने कुराहरूमा पनि त्यसमा पनि ध्यान दिनु पर्यो होइन। अनि त्यस पछाडि चाहिँ अब चाहिँ चाहनालाई पनि एकदमै ख्याल गर्नु पर्यो। अब मलाई चाहिँ सेक्सुअल रिलेसनसिप राख्ने चाहना भयो, यौन सम्बन्ध राख्ने चाहना भयो, तर मेरो पार्टनरलाई चाहना छैन भने त बलात्कार भयो नि। त्यसैले आफ्नो पार्टनरको चाहना पनि के छ भन्ने कुरालाई पनि अलिकति ख्याल गर्नुपर्दछ। यदि त्यो ख्याल नगरिकन हामीले चाहिँ मेरो इच्छा चाहिँ पूरा गरिहालौँ भनेर भनियो भने त्यो चाहिँ यौनजन्य हिंसा हुन्छ, दुर्व्यवहार हुन्छ अनि बलात्कारसम्म हुन्छ। विवाहको जोडीमा समेत यदि चाहिँ श्रीमान श्रीमतीको बीचमा चाहिँ सहमतिबाट यौन सम्पर्क भएन भने त्यसलाई चाहिँ हामीले वैवाहिक बलात्कार भन्ने भनेर त हामीले कानूनमै
1: यसमा नि डाक्टर साहब एउटा खालि एउटा के थप्न खोज्यो भने हामीले यसभन्दा अगाडिका विभिन्न तालिमका क्रममा विद्यालय शिक्षक स्वास्थ्य कर्मीहरूसँगका तालिममा पनि त्यहाँ हामीले महिला सहभागीहरूलाई यी प्रश्नहरू सोधेथ्यौं। तपाईँ अब बच्चा पनि जन्माइसक्नु भएको छ, तपाईँहरूको श्रीमान श्रीमतीको बीच सल्लाह गरिकन यौन सम्पर्क गर्नुहुन्छ भन्दाखेरि उहाँहरू अचम्म मान्नु, यो त सल्लाह गर्ने कुरा होइन, सल्लाह हुँदैन भन्नुहुन्छ। होइन त्यो हाम्रो समाजमा अथवा हाम्रो अभ्यास चाहिँ यौनको लागि चाहिँ दम्पति बीचमा पनि सल्लाह नगरिकन गर्ने अभ्यास रहेछ भन्ने कुरा।
0: ल हेर्नुहोस् न, यो कति ठुलो अपराध होला त होइन। अब चाहना छ कि छैन, उसलाई चाहिँ त्यो इच्छा छ कि छैन भन्ने कुराहरूको मतलबै छैन कि मलाई चाहना भयो चाहिँ मेरो चाहिँ पार्टनरले चाहिँ तयारी भइदिनु पर्छ
1: होइन।
0: अब यो चिज चाहिँ एकदमै त्यसले चाहिँ यौन सन्तुष्टि पनि नहुने, त्यसकोले चाहिँ यौनबाट आनन्द प्राप्त पनि नहुने र यौन सम्पर्क गरेर हुने फाइदाहरू कुनै पनि फाइदाहरू
1: नहुने,
0: त्यसैले यो एक खालको चाहिँ
1: जोडीप्रतिको
0: नकारात्मक धारणाहरू आउने र अल्टिमेटली यौन दुर्बलताको एउटा चाहिँ कारण
1: होइन,
0: यो चाहिँ देखिएको छ। अनि अर्को कुरा चाहिँ ध्यान दिनुपर्ने कुरा चाहिँ सन्तुष्टि पनि हो। यौन सम्पर्क गरिसके पछाडि सन्तुष्टि प्राप्त गर्नु पर्यो
1: होइन,
0: दुवैजनाले सन्तुष्टि प्राप्त गर्नु पर्यो, दुवैजनाले अर्ग्याजम प्राप्त गर्नु पर्यो। यहाँ चाहिँ अर्ग्याजम ग्याप भन्छ क्या है, त्यो अर्ग्याजम ग्याप भनेको के हो भने केटा मान्छेले चाहिँ यौन सम्पर्क गर्छ अनि वीर्य स्खलित भइहाल्छ अनि केटी मान्छे चाहिँ तयारै भइसकेको हुँदैन होइन। किनभने अब हाम्रो त अघि त्यो सल्लाहमा दुईजनाकै सहभागितामा यौन सम्पर्क हुँदैन नि त, अनि केटा मान्छेलाई चाहना भयो गएर चाहिँ यौन सम्पर्क गरिहाल्ने अनि केटी मान्छे चाहिँ जति बेला चाहिँ अब अलिकति उत्तेजित भएर चाहनामा आएको हुन्छ त्यति बेला चाहिँ पुरुष चाहिँ शिथिल भइसकेको हुन्छ है। त्यसैले यो अर्ग्याजम ग्याप पनि हुनुहुँदैन, यसमा पनि ध्यान दिनुपर्छ भन्ने कुराहरू छ। त्यसैले यस्ता पाँच छवटा कुराहरू चाहिँ बेसिक प्रिलिमिनेरी अथवा प्री रिक्विजिटको रूपमा चाहिँ लिइन्छ।
1: अब अर्को एउटा जिज्ञासा छ डाक्टर साहब, अहिले वास्तवमा यो जिज्ञासा चाहिँ अब विभिन्न कारणवश अलग अलग
0: तपाईँको यसमा रेकर्ड हुने हो।
1: अर्को एउटा जिज्ञासा छ, त्यो जिज्ञासा चाहिँ अहिले विभिन्न कारणवश फरक फरक ठाउँमा बस्नुपर्ने दम्पतिहरू जोडीहरू श्रीमान श्रीमतीहरूको बीचमा एक खालको शंका छ, श्रीमतीलाई श्रीमान प्रति शंका छ, श्रीमानलाई श्रीमती प्रति शंका छ है। अब यसमा कसैले यौन सम्पर्क राखेको कुरालाई प्रमाणित गर्न सकिने कुनै आधारहरू छ डाक्टर साहब, त्यस्तो के नै हुन्छ?
0: अब यो चाहिँ एकदमै महत्वपूर्ण प्रश्न हो है। यौन सम्पर्क गरिसके पछाडि चाहिँ अब जस्तो पछि अरूले कसैले थाहा पाउँछ कि पाउँदैन अनि लिङ्ग हेरेर अथवा चाहिँ योनि हेरेर थाहा पाउँछ कि पाउँदैन भन्ने प्रश्नै होइन। अब यो पनि हाम्रो यो पुस्तिकामा छ, यसको छैन, त्यसैले यो किशोर किशोरीहरूलाई टार्गेट गरेर लेखिएको पुस्तिकामा पनि यो खालको जिज्ञासाहरूलाई क्लियर होस् भन्ने हिसाबमा लेखिएको छ। वास्तवमा के छ भने यदि अब यौन सम्पर्कबाट गर्भवती भयो, बच्चा नै जन्मायो भने त त्यो नै प्रमाण भइहाल्छ
1: सबभन्दा ठुलो प्रमाण।
0: तर यदि सुरक्षित ढंगले यौन सम्पर्क गरेको छ, अनिश्चित गर्भधारण भएको छैन भने चाहिँ यौन सम्पर्क गरेको कि नगरेको होइन भन्ने कुराहरू चाहिँ प्रमाणित गर्न सकिँदैन होइन यो चाहिँ त्यसको कुनै पनि प्रमाण हुँदैन खालि गर्भधारण गरेर बच्चा पायो भने चाहिँ त्यसले एउटा चाहिँ यौन सम्पर्क गरेरै मात्र यो भयो भनेर प्रमाणित हुन्छ न अन्यथा चाहिँ त्यस्तो चाहिँ हुँदैन त्यसैले यो प्रमाणित गर्न सक्ने खालको कुराहरू चाहिँ हुँदैन तर अब कुरा के हो भने यो चाहिँ सामान्य अवस्थामा प्रमाणित गर्न सकिँदैन भन्ने हो तर अब कसैलाई बलात्कार भएको छ कसैलाई हिंसा भयो बलात्कारै भएको छ भने तत्कालै यदि चाहिँ त्यो बलात्कृत भनौँ न पीड़ित महिलाको चाहिँ हामीले प्रमाणहरूलाई खेर जान नदिकन संकलन गरेर राखियो र अनि त्यसमा चाहिँ विश्लेषणहरू गरियो भने चाहिँ यौन सम्पर्क गरेको थियो कि थिएन भनेर हामीले प्रमाणित गर्न चाहिँ सकिन्छ अथवा बलात्कार भयो कि भएन
1: भनेर
0: कि थिएन कि भन्न चाहिँ सकिन्छ त्यो चाहिँ तत्कालै भयो भने त्यो चाहिँ कानूनी प्रक्रियामा उजुरी हालिसके पछाडि मात्रै गर्ने प्रक्रियाहरू हो होइन तर चाहिँ सामान्य यौन सम्पर्क चाहिँ भएको थियो कि थिएन बिहे गर्नुभन्दा अगाडि चाहिँ मेरो गर्लफ्रेन्ड अथवा मेरो बोयफ्रेन्डले चाहिँ अरू कसैसँग यौन सम्पर्क गरेको थियो कि थिएन भन्ने कुराहरू चाहिँ प्रमाणित हुँदैन यदि त्यस्तो प्रमाणित हुने हो भने चाहिँ मेरो विचारमा संसारमा असाध्यै धेरै ठूलो कलह हुन्थ्यो यसैको नाममा किनभने हरेक मान्छेहरू चाहिँ यो यौन सम्पर्क अथवा यौन जीवन चाहिँ मान्छेको अत्यन्तै निजी कुरा हो र यो कसैले कसैलाई सेयर पनि गर्दैन र सेयर गर्दाखेरि एउटा चाहिँ यो नियन्त्रणको नियम छ क्या हाम्रो यो यौन जीवनमा त्यस कारणले गर्दाखेरि केटा मान्छेले पनि सकेसम्म अर्को जो केटी मान्छेसँग चाहिँ उसले विवाह गर्न खोजिरहेछ उसले यौन सम्पर्क नगरेकै मान्छे खोजिरहेको हुन्छ अनि केटी मान्छेले पनि यौन सम्पर्क नगरेकै केटा मान्छे खोजिरहेको हुन्छ यो चाहिँ हाम्रो समाजमा मात्रै होइन सबै समाजमा ह्युमन बिइङ्समा भनौँ न हुन्छ नै होइन त्यसको मात्रा मात्रै फरक हो होइन अनि एक्सेप्टेन्सको लेभल मात्रै फरक हो कसैले एक्सेप्ट गर्छ कसैले एक्सेप्ट गर्दैन होइन यो चिजहरूलाई चाहिँ फरक हो तर चाहिँ यो चाहिँ एउटा नेचुरल नियमभित्र पनि पर्छ तर यसको घुमिफिरी जेसुके भने पनि यौन सम्पर्क गरे कि गरेन भनेर चाहिँ प्रमाणित चाहिँ गर्न सकिँदैन
1: भनेपछि तत्कालको अवस्थामा चाहिँ तुरुन्तै
0: भयो भने चाहिँ गर्न सकिन्छ तर त्यो चाहिँ खालि उजुरी गरेर कानूनी प्रक्रियामा जानको लागि तर नर्मल अवस्थाको लागि चाहिँ कोही मान्छेले यौन सम्पर्क गर्ने बित्तिकै त कसले देखाउँछ त होइन देखाउने कुरा पनि भएन त्यसो भएको हुनाले यो चाहिँ प्रमाणित गर्न बहुत गाह्रो हुन्छ
1: अर्को एउटा जिज्ञासा छ त्यो आफ्नो यौन साथी अथवा खास गरी महिला गर्भवती भएको बेलामा यौन सम्पर्क राख्नुहुन्छ कि हुँदैन भन्ने जिज्ञासा छ यो जिज्ञासा चाहिँ किशोर किशोरीहरूको जिज्ञासाको हिसाबले यहाँ मैले संकलन गरेको छु तर यो चाहिँ मेरो सहकर्मी साथीहरू पुरुष साथीहरूले पनि मलाई बेला बेलामा सोध्ने प्रश्न हो यो
0: एकदमै धेरैको मनको प्रश्न
1: धेरैको मनको प्रश्न हो यो
0: त्यसैले अहिले जे प्रश्न उत्तरहरू गरिरहेछौँ हामीले सेलेक्टिभ प्रश्नहरू तपाईँले ल्याइराख्नु भएको छ यो एकदमै महत्वपूर्ण कुरा हो अब गर्भवती भएको बेलामा स्वाभाविक रूपमा दुई तीनवटा कुराहरू विचार गर्नुपर्छ एउटा गर्भ धारण गरेको कारणले यदि त्यो महिलामा यौन सम्पर्क गर्ने इच्छै छैन भने जबरजस्ती गर्नु भएन होइन त्यो पहिलो कुरा हो अब दोस्रो उसलाई इच्छा भयो र इच्छा भएर पनि उसलाई चाहिँ अब पोजिसन भनौँ न होइन कस्तो चाहिँ मतलब आसनमा चाहिँ यौनको आसनमा चाहिँ सम्पर्क गर्दाखेरि चाहिँ उसलाई अप्ठ्यारो हुँदैन होइन असजिलो हुँदैन त्यस्तो असजिलो नहुने आसनमा चाहिँ यौन सम्पर्क गर्न नसकिने होइन गर्न सकिन्छ तर उसलाई अप्ठ्यारो हुनु भएन उसलाई सहमति हुनु पर्यो र त्यो सहमति बिना यदि हामीले चाहिँ गर्भधारण गरेको गर्भवती चाहिँ पार्टनरलाई हामीले यौन सम्पर्क गर्यौं भने चाहिँ त्यो चाहिँ राम्रो मानिँदैन र त्यसले चाहिँ तपाईँको के भन्छ त्यो एउटा मानव जातिले गर्नुपर्ने खालको होइन व्यवहार पनि होइन
1: हामीले गर्भवती भएको बेला यौन सम्पर्क गर्न सकिन्छ कि सकिँदैन भन्ने जिज्ञासामा छलफल गरिराखेका छौँ
0: अब यो चाहिँ सहमतिमा गर्न सकिन्छ, तर आसन मिलाउनु पर्यो र गर्भवती आमालाई पनि इच्छा हुनु पर्यो होइन, नत्र भने चाहिँ यो गर्न मिल्दैन। यदि त्यो चाहिँ जबरजस्ती गर्भवती आमालाई हामीले यौन सम्पर्क गर्यौं भने त्यो त ठूलो अपराध हो, मानव जातिले चाहिँ गर्न नहुने अपराध हो होइन। तर इच्छा छ भने चाहिँ गर्न मिल्छ र गर्भवती भएको अवस्थामा पनि इच्छा हुन सक्छ महिलाहरूलाई, त्यो इच्छा हुने महिलाहरूले चाहिँ यौन सम्पर्क गर्दाखेरि पेटमा भएको बच्चाहरूलाई केही असर गर्दैन
1: गर्दैन,
0: तर आसन चाहिँ मिलाउनु पर्यो सजिलो,
1: गर्भको शिशुलाई
0: केही पनि असर गर्दैन,
1: यौन सम्पर्कबाट कुनै अप्ठ्यारो चाहिँ
0: अप्ठ्यारो पर्दैन।
1: अनि यो अर्को एउटा छ, अब यो अन्तिम चाहिँ केटा र केटी दुवैमा यौन इच्छा बराबर हुन्छ र भनेर,
0: यो चाहिँ
1: एउटा जिज्ञासा छ,
0: यो चाहिँ पुस्तिकामा पनि छ, किनभने धेरै मान्छेहरूलाई चाहिँ के भ्रम छ भने केटा मान्छेलाई भन्दा केटी मान्छेलाई चाहिँ यौन चाहना बढी हुन्छ भन्ने, केटाहरूलाई छ, केटीहरूलाई फेरि के छ भने केटाहरू भनेको त बोकै हुन् भनेर भन्ने खालको चाहिँ कतिपय ठाउँमा चाहिँ त्यस्तो शब्दहरू प्रयोग गरिरहेको पनि सुनिन्छ हामीले होइन। त्यसैले यो दुईटैलाई भ्रम छ वास्तवमा होइन, तर बायोलोजिकली हेर्दाखेरि चाहिँ जैविक हिसाबले हेर्ने हो भने चाहिँ केटा र केटी दुईटैलाई यौन सम्पर्कको इच्छा चाहिँ बराबरै
1: बराबरै
0: होइन, तर त्यसको एक्सप्रेसनमा त्यसको चाहिँ त्यसलाई प्रस्तुतीकरण गर्ने कुराहरूमा चाहिँ हाम्रो जस्तो समाजमा अब पुरुषहरूले चाहिँ गरिहाल्ने
1: सहजै गरिहाल्ने
0: किनभने हामी चाहिँ पुरुष प्रधान मुलुक भएको हुनाले, तर महिलाहरूले चाहिँ त्यसलाई चाहिँ अभिव्यक्त गर्न नसक्ने, गुम्स्याएर राख्ने, चाहना त छ तर चाहना भए पनि चाहनालाई अभिव्यक्त नगर्ने भएको हुनाले चाहिँ कतिपय चाहिँ महिलाहरूमा चाहिँ त्यो चाहना चाहिँ कम हुन्छ भन्ने जस्तो भ्रम हुन्छ, र पुरुषहरूले चाहिँ अभिव्यक्त गर्ने भएको हुनाले चाहिँ उनीहरूलाई चाहिँ बढी चाहना भएको जस्तो देखिन्छ। तर कतिपय समाजमा चाहिँ फेरि ठिकै उल्टो चाहिँ पुरुषहरू भन्दाखेरि चाहिँ महिलाहरू बढी चाहिँ जिस्किने, चल्ने, छिल्लिने होइन, अनि त्यो खालको चाहिँ व्यवहारहरू देखाउने जस्तो भएको हुनाले चाहिँ त्यहाँ चाहिँ महिलाहरूलाई चाहिँ बढी चाहना हुन्छ भनेर पुरुषहरूले भनिरहेको मात्रै हो, तर चाहिँ बायोलोजिकली चाहिँ दुइटैलाई बराबर हुन्छ, यौन सम्पर्कमा चाहिँ कुनै पनि यौन चाहनामा चाहिँ कुनै पनि तलमाथिहरू हुँदैन, तर हाम्रो समाजले संस्कृतिले संस्कारले यसलाई चाहिँ अलिकति
1: व्यक्त गर्ने तरिका मात्रै फरक बनाइदियो।
0: चलो आजलाई चाहिँ हामी
1: यति नै गरौँ डाक्टर साहब,
0: अब यति नै गरौँ,
1: धेरै कुराहरूमा हामी छलफल गर्यौं, अरू थप यिनै विषयमा अरू थप जिज्ञासाहरू पनि छन्, हामी संकलन पनि गर्दैछौ र आगामी अंकहरूमा हामी छलफल पनि गर्दै जानेछौ। यति भन्दै म यहाँहरूसँग बिदा हुन्छु, नमस्कार
0: नमस्कार।
2: मनमा सधैँ हल्ली चल्ली हुन्छ अनेक खुल्दुली, फ्रेन्डसिप र रिलेसनसिप
0: खुल्दुली .com, म डाक्टर खेम कार्कीको साथ खुल्दुली .com, म डाक्टर खेम कार्कीको साथ हरेक दिन बेलुकी 9 बजे।
3: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
4: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोल्दै छौ क्या।
3: आहा, यो हो नि तरिका सासु ससुराको, हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
5: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
3: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
6: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
7: सबै मिलाइ खुवाउ,
6: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अण्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि।
8: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
9: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है, खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईडीई नेपाल बी ग्रुप को साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतना का लागि जारी सन्देश।
7: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
10: हो र होइन होला त्यस्तो त।
11: सोहिता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
12: केही भएन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
12: हुन्छ मिस।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
7: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
15: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
7: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
15: र मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
7: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
15: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
16: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
14: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
7: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
15: 3 दिन भयो।
7: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
15: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
7: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बाँड्नु पर्छ है, पछि जेसुकै गर।
15: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
17: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
7: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
13: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
18: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना फारम वितरण आषाढ 8 गतेदेखि। प्रवेश परीक्षा आषाढ 26 गते शुक्रबार बिहान 8 बजे। सम्पर्क राममणी बहुमुखी क्याम्पस, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही। फोन 071-560-226। बीबीएसको लागि 98570042624 बीए र बीएड को लागि 98471926 57।
12: सिकल सेल रोग को एक जानकारी।
19: सिकल सेल रोग भनेको एक प्रकार को वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
12: सिकल सेल रोगका लक्षणहरू:
20: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
19: छाती पेट हातखुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
20: जन्डिस हुने,
19: आँखाका समस्याहरू देखा पर्ने,
20: संक्रमणहरू भइरहने,
19: पक्षीघात समेत हुने,
20: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
19: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
20: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
19: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
20: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
19: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
20: रक्त अल्पताको उपचार गराउनु पर्छ,
19: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
20: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
19: धेरै तनाव लिनु हुँदैन,
20: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
19: सिकल सेल रोगको रोकथाम:
20: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
19: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
20: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
19: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
20: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
12: स्वास्थ्यमा बुटवल:
19: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
12: असल अभ्यासदेखि नीतिका कुरा,
19: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
12: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
19: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
12: कार्यक्रम स्वास्थ्यमा बुटवल।

वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 98023464060।

0: स्कूलमा बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार विज्ञापन बोर्ड।

0: सुख शांति र समृद्धि का लागि जीवन विज्ञान जीवन जीवने कला आध्यात्मलाई जोड़ने कार्यक्रम जीवन विज्ञान फरक प्रस्तुति का साथ हरेक दिन मात्र रेडियो लुम्बिनी 96.8 मेगाहर्ज मा
1: प्रणाम गुरुदेव। दुखी म हुन्छु कि मेरो मन? दुखी मन नै हुने हो, सुखी पनि मन नै हुने हो। सुख दुख दुइटैको कारण मन हो। त्यसो भए सुखको दुःखको अनुभव मैले गर्छु नि त त्यो के हो त? प्रश्न त यो पनि आउँछ। त्यो के हो भने अहिले हामी आफ्नो मनलाई नै आफू ठान्दछौं। म भनेको मन मात्रै हो, अरू केही पनि होइन। मनलाई नै म ठानेका छौं। मन भनेको इच्छाहरू विचारहरू जोडिएर भनेको हुन्छ, यानि कि विचारहरूको समूहलाई मन भनिन्छ, इच्छाहरूको समूहलाई मन भनिन्छ। त्यही इच्छाहरूको समूह नै म हुँ। अहिलेको म भनेको त्यही हो। हामी कसैलाई पनि आफ्नो स्वरूप थाहा छैन, म को हुँ ज्ञान छैन। म को हुँ भनेर जान्नबाट कसैले रोकेको छ भने त्यो हाम्रो मनले नै रोकेको छ। मन बीचमा बसिदिएको छ अनि मनलाई नै हामी आफू ठान्छौं। त्यसकारण दुखी हुने पनि मै हुँ, सुखी हुने पनि मै हुँ, किनभने सुख दुःख मनमा छ र मन नै म हुँ, म स्वयं मन हुँ। त्यसकारण अहिलेको अवस्थामा दुखी हुने पनि म, सुखी हुने पनि म। अब त्यसो भए यो मन नै म हुँ भने यही सत्य हो त? मन मात्रै म हुँ त? होइन, मन म होइन। किन होइन भने हामी शब्द उच्चारण गर्दाखेरि बोल्दाखेरि नै यही भन्छौं, मेरो भन्छौं। एउटा म अर्को मेरो, म पनि भन्ने गरेका छौं, मेरो पनि भन्ने गरेका छौं। हामी जसरी लगाएको लुगालाई यो कपडा मेरो भन्छौं, मैले अहिले भने यो कपडा मेरो हो, अब मैले लगाएको कपडा अर्काको हुने कुरा भएन, अहिले त मेरै हो। मेरो कपडा भने जस्तै गरी हात कसको भने भने त्यो हात पनि म मेरो भन्छु। हातमा लागेको कपडा पनि मेरो अनि हात पनि मेरो, खुट्टा पनि मेरो, अनुहार पनि मेरो, आँखा पनि मेरो, नाक पनि मेरो, मुख पनि मेरो, मुटु पनि मेरो, कलेजो पनि मेरो, म होइन मेरो। त्यसै गरी मन पनि मेरो, चित्त पनि मेरो, अहंकार पनि मेरो, भावना पनि मेरो, जे छ सबै मेरो। अब यो मेरो सबै मेराहरू हुन् भने म चाहिँ को त? म र मेरामा त फरक छ। त्यो म मन मेरो भन्ने बित्तिकै म मन होइन, मन मेरो हो। त्यो मन भन्दा गहिरो, त्यो मनलाई पनि हामीले म भनेर भन्नुको पछाडि ठूलो कारण छ। अहिले हामीलाई मन नै म लाग्नुको पछाडि ठूलो कारण छ, किनभने म मनमै मिसिएको छु। मेरा विचारहरू, मेरा इच्छाहरूको समूहभित्र म स्वयं त्यसमा एकाकार भएको छु। समस्या यही नै हो। मको अर्थ हो चेतना। हरेक व्यक्तिभित्र चेतना छ, कन्सियसनेस छ, जान्ने क्षमता छ। त्यो कन्सियसनेस नै म हुँ। त्योभन्दा गहिरो म नखोजौं अहिले। जसलाई समाउन सकिन्छ त्यसलाई नै समाउने हो। त्योभन्दा गहिरो कति मानिसले आत्मा, आत्माको याद गर, कसरी याद गर्नु? सिधै आत्मा जान्न सकिँदैन, त्यसकारण त्यतातिरको कुरै नगरौं, जे जानिँदैन त्यसको कुरा नगरौं। हामी के जान्न सक्दछौं भने चेतना जान्न सक्दछौं। आफ्नो कन्सियसनेस हामीलाई थाहा छ। मेरो मन छ, मन भनेको इच्छाहरू छ, विचार छ, भावना छ, शरीर छ, र त्योभन्दा गहिरोमा चेतना छ, थाहा छ। त्यो चेतना नै म हुँ, तर त्यो चेतना मनमा मिसिएको छ। मेरो मन जता गयो मेरो चेतना त्यतै जान्छ। अहिले मन भन्नु र चेतना भन्नु दुईटा छैन, एउटै भइदियो। चेतना मनको कब्जामा छ, हाम्रा कामना वासनाहरू हाम्रा इच्छाहरूको कब्जामा पर्यो चेतना। त्यसबाट छुटाउनुलाई, मनबाट आफ्नो चेतनालाई अलग गराउनुलाई नै मोक्ष भनिन्छ, मुक्ति भनिन्छ, अरू केही पनि होइन। चेतना मनको बन्दी भयो, जता मन गयो उतै मेरो थाहा पाउने क्षमता जान्छ। अहिले मैले यहाँ तपाईँसँग कुरा गरिरहेको छु, मेरो कुरा सुनिरहनु भएको छ, तर सुन्दा सुन्दै तपाईँको मन कतै अन्त गयो। यस्तो कुरा मैले पहिला पनि सुनेको थिएँ, यहाँ यो भएको, कहीँ अन्यत्रको दृश्य सम्झन थाल्नुभयो, अन्यत्र मन गयो भने मैले बोलेको कुरा तपाईँ थाहा पाउनुहुन्न, किनभने तपाईँको मन अन्त गयो। र मन अन्त गएपछि चेतना पनि अन्त गयो, नत्र भने त थाहा पाउने मनले होइन, थाहा पाउने चेतनाले हो। चेत छ थाहा हुन्छ, अचेत भयो भने थाहा हुँदैन। थाहा पाउने भनेर त चेतनाले हो नि, तर त्यो चेतना मनसँगै भागिदियो। मन जता गयो चेतना उतै गयो, त्यसकारण हामी बार बार बेहोस हुन्छौं, किनभने बार बार मन भागिरहन्छ। मनको त काम नै हो चञ्चल हुनु, कहिले यता कहिले उता कहिले उता। हाम्रा इच्छाहरू त यति अस्थिर छन् नि, एउटा इच्छा जन्मियो पूरा गर्यो, फेरि त्यसले कति बच्चा जन्माउँछ जन्माउँछ, अरू कति इच्छा इच्छा, जति इच्छा पूरा गरे पनि कहिले इच्छा पूरा हुँदैन, अनगिन्ती इच्छाहरू जन्मिन्छ। यही इच्छाहरूको समूहलाई मन भनिन्छ, र हाम्रो चेतना त्यही इच्छाहरूको बन्दी भयो। अनि धेरै इच्छा छन्, कहिले यता जान्छ कहिले उता जान्छ, नाच्या नाचै गर्छ मन। अनि यहाँ वास्तविकता के हो, यो क्षणमा के भइरहेको छ, हामीलाई होसै हुँदैन, थाहै हुँदैन। यहाँ कसले के बोल्यो, कसले के गर्यो, होस छैन। मान्छेले पढ्दाखेरि त पढाइमा होस हुँदैन, यसरी किताब पढिराखेको छ, पढ्दा पढ्दै मन कता कता गइसकेका हुन्छ, उसले चाहिँ सुई सुई सुई पढिरहन्छ। अब पढ्ने बेलामा चेतना थिएन, किनभने जान्ने त चेतनाले हो। अब चेतना मनसँगै भागिदियो, अनि के पढ्यो के पढ्यो थाहै हुँदैन। पढेर पनि हामीलाई भित्र जाँदैन, थाहै हुँदैन नि, बेहोसीमा पढ्यो। बेहोसी भनेको के हो भने मन एकातिर शरीर एकातिर,

केही समयपछि मन भन्दा अलग हुन्छ, चेतना अलग हुन्छ। त्यो बेलामा तपाईँलाई थाहा हुन्छ म मन होइन रहेछु, म त चेतना पो रहेछु त। त्यतिखेर तपाईँलाई के लाग्छ भने यो सुख दुःख दुइटै मेरो होइन रहेछ, सुख दुःख म होइन रहेछु, सुख दुःख अलग रहेछ, म अलग रहेछु। यहाँ सोध्नुहुन्छ दुखी म हुन्छु कि मेरो मन, त्यतिखेर थाहा हुन्छ कि दुखी म हुँदो रहन्छु, म कहिल्यै पनि दुखी हुन सक्दो रहन्छु, उपाय रहन्छ दुखी हुने, मलाई कहिल्यै बिमारी लाग्दो रहन्छ, रोग लाग्दो रहन्छ, उपाय रहन्छ रोग लाग्नु। रोग शरीरलाई लाग्दो रहेछ, दुःख मनलाई हुँदो रहेछ, मलाई होइन, म यसबाट अछुतो रहेछु, अलग रहेछु। यही मनको संसारमै बसेर पनि म मनभन्दा अलग रहेछु, जसरी त्यो हिलोमै बसेर पनि कमल हिलोभन्दा अलग हुन्छ, त्यसै गरी मनकै दुनियाँमा बसेर पनि म मनभन्दा अलग रहेछु। यो ज्ञान साक्षी साधनाबाट मात्रै सम्भव हुन्छ। त्यतिखेर तपाईँलाई थाहा हुन्छ कि दुखी म हुँदो रहन्छु, मन हुँदो रहेछ। अब अहिले त्यो नजानुन्जेलसम्म चाहिँ दुखी मन हुने होइन, मै हुँदो रहेछु। मन दुखी भयो भन्नु र म दुखी भए भन्नु एउटै कुरा त हो नि, आफै दुखी भइरहेको छ। त्यो नजानुन्जेलसम्म यस्तै नै हुन्छ, किनभने हाम्रो चेतना मनको बन्दी छ अहिले।

0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: हेलो
4: हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
5: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, लु
5: दिन त। हेलो, भन्नुहोस् त।
3: हेलो हजुर,
5: हजुर,
3: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भन्ने रहेछ, के भयो बाबा?
5: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, किन दिन्थे?
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
10: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
9: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
10: खै के गर्ने गर्ने दिदी।
11: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934।
14: लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ।
15: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
16: चलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
15: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाउ।
16: परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
15: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
16: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
15: चुरोट बिडी लगायत

नमस्कार। रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हालखबरमा प्रकाश पाण्डेको हार्दिक स्वागत छ। यो हालखबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। आउनुहोस् हालखबरको शुरूआत गरौं अहिलेसम्मका मुख्य खबर शीर्षकहरूबाट। विश्वविद्यालयहरूमा राष्ट्रिय शैक्षिक क्यालेण्डर कार्यान्वयनमा अब भर्ना, अध्यापन परीक्षा र नतिजा तोकिएकै समयमा सकिने विश्वास। राष्ट्रिय सभाका सदस्यहरूद्वारा जनसरकारका विविध विषयमा सरकारको ध्यानाकर्षण, संसदमा उठेका प्रश्नको जवाब दिन सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको रूलिङ। अवैध चिकित्सकीय अभ्यास रोक्न मेडिकल काउन्सिलले ल्यायो कार्यविधि, मनसूनजन्य विपद प्रतिकारका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा। कर्मचारीको सम्पूर्ण सरूवा प्रक्रिया अब अनलाइनबाटै, पेट्रोलमा प्रति लिटर 20 र डिजल अनि मटिटेलमा 30 रूपियाँले भाव गर्दा सर्वसाधारणमा खुशी। गोल्मीमा जंगली जनावरका लागि थापेको धरापमा परेर एक महिलाको ज्यान गयो, साउनभित्र 2,10,000 मेट्रिक टन रासायनिक मल आयात हुने कृषि मन्त्रालयको विश्वास। लगातार 7 दिन कारोबार घटेको शेयर बजार 44 अंकले बढ़्यो। भुटोलमा किटजन्य रोगको रोकथाम र नियन्त्रणका लागि अभिमुखीकरण। र विश्वकप 2026 फुटबलमा बेल्जियम र इंग्ल्याण्ड अन्तिम 16मा, गोल्डेन बुथको प्रतिस्पर्धा झन रोमाञ्चक बन्दै। अब हालखबर विस्तारमा। उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेण्डर कार्यान्वयनमा ल्याइएको छ। विश्वविद्यालयको शैक्षिक गतिविधिलाई एकीकृत र क्यालेण्डरमा आधारित बनाउन आयोगले विश्वविद्यालयहरूसँगको समन्वयमा राष्ट्रिय शैक्षिक क्यालेण्डर लागू गरेको जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्री स्तरीय निर्णय मार्फत पूर्व स्वीकृति भई कार्यान्वयनमा रहेको उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेण्डर सम्बन्धी प्रतिवेदन 2080 समयानुकूल परिमार्जन गर्दै नयाँ राष्ट्रिय शैक्षिक क्यालेण्डर स्वीकृत गरेको छ। साथै आवश्यक कार्यान्वयनका लागि विश्वविद्यालय अनुदान आयोग मार्फत सबै विश्वविद्यालयहरूमा परिपत्र गर्ने निर्णय पनि गरिएको मन्त्रालयले जनाएको छ। एकीकृत राष्ट्रिय शैक्षिक क्यालेण्डर कार्यान्वयनमा आएकाले विश्वविद्यालय शिक्षा सुधारमा ठूलो फड्को मार्ने आयोगको विश्वास छ। शासकीय सुधार सम्बन्धी सरकारको 100 दिने कार्यसूचीको बुदा नम्बर 87मा विश्वविद्यालयबाट लिइने स्नातक र स्नातकोत्तर परीक्षाको नतिजा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराउने क्यालेण्डर अनुसार निकाल्ने लक्ष्य राखिएको थियो। त्यसमा शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालय अनुदान आयोग मार्फत कार्यान्वयनमा ल्याएको हो। आयोगका उपनिर्देशक रमेश प्रसाद अधिकारीका अनुसार परिमार्जित राष्ट्रिय शैक्षिक क्यालेण्डर कार्यान्वयनसँगै विश्वविद्यालयहरूमा भर्ना, अध्यापन परीक्षा नतिजा, प्रकाशन लगायतका शैक्षिक गतिविधि निर्धारित समय र तालिका अनुसार सञ्चालन हुनेछन्। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दोहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयको जवाब दिन सरकारको रूलिङ गर्नुभएको छ। आइतबार बसेको बैठकमा अध्यक्ष दाहालले बैठकको आकस्मिक शून्य निर्णय र प्रादेशिक सरोकारका विषयमा सदस्यहरूले उठाएका प्रश्न र समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित भई जवाब दिन रूलिङ गर्नुभएको हो। राष्ट्रिय सभाका सदस्यहरूले जनसरकारका विविध विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आए पनि सम्बन्धित मन्त्रीहरूबाट समयमै जवाब नआएको भन्दै समयमा आवाज उठ्दै आएको थियो। सांसदहरूको ध्यानाकर्षणपछि त्यही सन्दर्भमा ध्यानमा राख्दै अध्यक्ष दाहालले सरकारका नाममा रूलिङ जारी गर्नुभएको हो। यता नेपाल मेडिकल काउन्सिलले अवैध चिकित्सकीय अभ्यास नियन्त्रण गर्न कार्यविधि ल्याएको जनाएको छ। केही दिन अघि बनेको काउन्सिलको पूर्ण बैठकले अवैध चिकित्सकीय अभ्यास नियन्त्रण कार्यविधि 2083 पारित गरेको हो। कार्यक्षेत्रभन्दा बाहिर गएर गरिने उपचार र भ्रामक चिकित्सकीय प्रचार प्रसारलाई नियन्त्रण गर्न कार्यविधि ल्याइएको नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले बताउनुभयो। यो कार्यविधिले नेपाल मेडिकल काउन्सिल ऐन 2020 दफा 26, 27, 28 र 30 भएका व्यवस्थालाई सक्रिय रूपमा कार्यान्वयन गर्न सघाउने उहाँको भनाइ छ। ऐन अनुसार नेपाल मेडिकल काउन्सिल वा स्वास्थ्यसँग सम्बन्धित अन्य व्यावसायिक परिषदमा दर्ता नभई गरिने चिकित्सकीय अभ्यास गर्न पाइने छैन। यी निकायमा दर्ता भए पनि आफ्नो स्वीकृत कार्यक्षेत्रको दायरामा रहेर मात्रै बिरामी